0: टनेलभित्र जुन प्वाल बनाएर पनि छिरेको अवस्था छ र त्यहाँ दुईवटा लासहरू चाहिँ उद्धार गरिएको थियो। अब त्यो सँगसँगै यो रसुवागढीको मैले अघि नै जानकारी गराइसके भनेपछि यो सबै टनेलहरूमा यो विज्ञ सहितको र सम्बन्धित यो चाहिँ हाइड्रो पावरका पनि यो जुन प्राविधिक जनशक्तिहरूको प्रयोग गरेर चाहिँ नेपाली सेनाले अन्य सम्बन्ध निकायसँग समन्वय गरेर कार्य गरिएको अवस्था छ।
1: अब जस्तो सडक र पुलका सन्दर्भमा पनि सेनाले काम गरिरहेछ, खास गरी त्यहाँ तुइन पुनस्थापना गर्ने अथवा स्थापना गर्ने, बेली ब्रिज चाहिँ बनाउने, अन्य पुलहरू चाहिँ झोलुङ्गे पुलहरूको व्यवस्थापन गर्ने, यी कामहरू कसरी भइरहेका छन्?
0: यो ट्विन चाहिँ विशेष गरी यो त्रिशुलीको बजार क्षेत्रलाई जोड्ने क्रममा यो ट्विनको स्थापना गरिएको छ भने यो जुन देवीघाटमा तादी खोलामा जुन एउटा पुल बगाएको छ त्यो स्थानमा बेलीब्रिज जडानको काम पनि यो दिन र रात दुइटैको समयमा चाहिँ निरन्तर रूपमा चाहिँ कार्य भइरहेको छ र जतिसक्दो चाँडो हामी त्यहाँ पुल निर्माणको कार्य सम्पन्न गर्ने क्रममा छौँ।
1: अब अन्तिम जिज्ञासा यहाँलाई, जस्तो अब मूलत तिनवटा सुरक्षा निकाय जुन हाम्रो छ त्यसको समन्वय नेपाली सेनाले नै गरेको छ र अहिले मूल रूपमा यी जे जति प्रतिकारका कामहरू भइरहेका छन् यसमा सेना प्रमुख निकाय प्रमुख अङ्ग पनि हो जसरी काम भइरहेछ, अब हामी यो 12 दिनमा आइपुग्दाखेरि चाहिँ अब यो प्रतिकारको हामी कुन चरणमा छौँ, अब हामी कुन चरणमा प्रवेश गर्छौँ?
0: होइन, अब यो चरण भन्दाखेरि पनि यो समय र यो विपदको प्रकृति नै फरक ढङ्गको भएर भएको हुँदा र हाम्रो जमिनी बनावट र त्यो सँगसँगै जुन समय समयमा आइपुग्ने विभिन्न चुनौतीहरू जस्तै काम गर्दा गर्दै पनि खोला बढ्ने र खोलाले चाहिँ कटान गरेर त्यो जुन कार्य गर्ने स्थानलाई नै अप्ठ्यारो परिस्थिति बनाउने पनि हुँदै गएको छ। तर हाम्रो चाहिँ यो कार्य चाहिँ यो खोज तथा उद्धारको कार्यलाई हामीले चाहिँ अझ तदारुकता साथ अगाडि बढाइरहेका छौँ र यो हाम्रो चाहिँ यो लक्ष्य चाहिँ निरन्तर नै रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। उहाँका अनुसार अहिले पनि मूल रूपमा उद्धारको कार्यमै सरकार केन्द्रित छ, मूलत नेपाली सेना केन्द्रित छ र त्यसमा पनि विद्युत आयोजनाका टनेलहरूमा बढी केन्द्रित भएको छ नेपाली सेना। मौसमको प्रतिकूलताका कारण उद्धारका काममा कतिपय समयमा अप्ठ्यारो स्थिति सिर्जना भए पनि उद्धारको कामलाई नै नेपाली सेनाले प्रमुखता दिएको सेनाले जनाएको छ। मूलत आज 12 दिन भटेपछि बाढीपछिको प्रतिकारमा के कसरी काम भइरहेको छ भन्ने सन्दर्भमै आजको अन्तर्संवादलाई हामीले केन्द्रित बनाउने प्रयास गरेका छौँ। भेत्रावती स्थित घरमा पुरिएकी एकजना महिलाको हिजो सकुशल उद्धार गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। त्यसै गरी अर्का एकजना चिनिया नागरिकको पनि त्रिशुली एकबाट हिजो उद्धार गरिएको, यो सँगै टनेलबाट र घरबाट गरी 2 दिनमा 4 जनाको उद्धार गरिएको, उद्धारको कार्य जारी छ। त्यो सँगै वैकल्पिक व्यवस्थापनका विषयहरू, पुल सडकको पुनस्थापना लगायतका विषय पनि त्यहाँ अगाडि बढिरहेको छ। भूकम्पपछिको पुननिर्माणका सन्दर्भमा गठन गरिएको पुननिर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख एवं नेपाली काङ्ग्रेसका एकजना नेता डाक्टर गोविन्द पोखरेल घटनास्थल पुगेर घटनास्थलको क्षेत्र पुगेर फर्कनु भएको छ। उहाँसँग अब त्यहाँ के कसरी काम भइरहेको छ र के हुनु आवश्यक छ भन्ने बारे कुराकानी गर्नेछौँ। उहाँ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
2: हजुर, नमस्कार, सुप्रभात।
1: हजुर, अब यहाँ पनि त्यहाँ पुगेर आउनु भएको छ, अब अहिले भइरहेको काम कस्तो छ र यो कामलाई अझै द्रुतता दिन यहाँको विज्ञताले के भन्छ?
2: अब अहिले जुन फिल्डमा काम भएको छ विशेष गरी राहत उद्धारमा स्थानीय सरकार, अब विभिन्न निजी क्षेत्र, गैर सरकारी संस्थाहरू त्यहाँ जुन विपदमा प्रभावित भएकाहरूलाई उपलब्ध राहतहरू बाँड्ने काम गरिरहनु छ। उहाँहरूले विशेष गरी स्थानीय तहको नेतृत्वमा बाहिरबाट प्राप्त सामग्रीहरू, स्थानीय सामग्रीहरू लिएर अब त्यहाँ आश्रय स्थल जुन टेम्पोररी सेटलमेन्टमा राखेर उहाँहरूलाई जुन बेसिक निड दिने चाहिँ कुरा भइराखेको छ। तर अलिकति रसुवा लगायत अन्यत्र जुन दुर्गम क्षेत्रमा यातायातको
1: पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख एवं नेपाली काङ्ग्रेसका एकजना नेता डाक्टर गोविन्द पोखरेलसँग हामी कुराकानी गरिरहेका थियौँ। टेलिफोन सम्पर्क विच्छेद भएको छ, हामी पुनः टेलिफोन सम्पर्कको प्रयासमा छौँ। खास गरी आज 12 दिनमा बाढी प्रभावित क्षेत्रमा विभिन्न कामहरू भइरहेको

0: भएका छन्। उद्धारका काम विशेष गरी भएको छ भने अन्य व्यवस्थापनको कार्यहरू पनि भएको छ। ठूलो संख्याका नेपाली नागरिकले यो विपदमा सरकारलाई साथ दिएका छन्, सहयोग गरेका छन्। ठूलो धनराशि सर्वसाधारणका तर्फबाट यसपालि सङ्कलन भएको छ। डाक्टर गोविन्द पोखरेल फेरि हामीसँग जोडिनु भएको छ।
1: हजुर, अहिले जुन राहत सामग्रीहरू व्यापक रूपमा देशका विभिन्न भागहरूबाट त्यहाँ पुर्याउने क्रम जारी छ तर त्यो धेरै अलिकति जहाँ यातायातको पहुँच पुग्छ त्यहाँ सहज ठाउँमा पुर्याइएको छ। हामीले हेर्दाखेरि अब स्वतस्फूर्त व्यक्ति संस्थाहरूले लगेको खाद्यान्न अथवा अन्य चिजहरूले अहिले पुगेको छ तर अलिकति यातायातको व्यवस्था नभएको सुविधा नभएको ठाउँमा कुनै ठाउँमा रसुवाका अझ दुर्गम ठाउँमा हेलिप्याडबाट पुर्याउनु पर्नेछ। अर्को चाहिँ प्रत्यक्ष प्रभावित नभएका तर बजारबाट सामान खरिद गरेर खानेहरूको लागि पनि यो आपूर्ति श्रृङ्खला अलिकति भत्किएको अथवा बिग्रिएको अथवा बन्द भएको कारणले उहाँहरूले पनि त्यो प्राप्त गर्न सक्नु भएको छैन, त्यो ठाउँमा पुर्याउन आवश्यक छ। त्यस्तै गरी दीर्घ रोगीहरूले खाने औषधिहरूको पनि कुनै ठाउँमा चाहिँ समस्या भएको छ, त्यो पनि पुर्याउने व्यवस्था अब स्थानीय सरकार विभिन्न व्यक्तिहरू संस्थाहरूले गरिराख्नु भएको छ। तर मुख्य कुरा चाहिँ त्यहाँको वेदना चाहिँ यो सुरुङमा जुन फस्नु भएको त्रिशुली जुन 216 मेगावाटको छ त्यहाँ चाहिँ 265 जनाभित्र हुनुहुन्छ भनेर भन्नुहुन्छ, सिलिमीमा हुनुहुन्छ। त्यस कारणले यो सुरुङभित्र फस्नुभएकाहरूको उद्धार चाहिँ अति आवश्यक देखेको छ किनकि त्यसले
0: हजुर अहिले पनि उहाँ त्यो प्रभावित क्षेत्रमै हुनुहुन्छ। टेलिफोनको त्यहाँ समस्या बेला बेलामा प्राविधिक समस्या उत्पन्न भइरहेको छ, यद्यपि हामी उहाँसँग पुनः सम्पर्कको प्रयास गर्ने नै छौँ। मूलत सरकारले उद्धारको कामलाई नै प्राथमिकतामा राखेको छ र उद्धारको कार्य जारी पनि छ, त्यसबाट सफलताहरू पनि प्राप्त भएका छन्। पछिल्लो दुई दिनमा 4 जनालाई जीवितै उद्धार गर्न सकिएको छ। उद्धार भएकाहरूको नेपाली सेनाको अस्पताल छाउनीमा अहिले उपचार भइरहेको छ। त्यसै गरी सब सङ्कलनको कार्य पनि
1: राखेको छ कि
0: हजुर हजुर
1: हजुर कनेक्सन भयो
0: हजुर डाक्टर साहब हजुर
1: हजुर अनि त्यस कारणले अहिले मुख्य हामीले आवश्यकता देखेको यो सुरुङभित्र अथवा अन्यत्र जुन उद्धार गर्न बाँकी त्यसको लागि अलि तदारुकता चाहिँ बढी चाहियो, किनभने प्राविधिक जनशक्तिहरू अथवा त्यसको दुर्गम क्षेत्रको कारणले पनि हुनसक्छ तर त्यसमा जनताले सरकारलाई कुरिरहेका छन्। आज 12 दिन भयो हामीले देख्यौँ केही मानिसहरू जिउँदै उद्धार गरिएका छन्, त्यसैले यसमा सरकारले बढी एउटा ध्यान दिनुपर्ने एउटा अवस्था देखियो। अब दोस्रो त्यहाँ चाहिँ जस्तै रसियामा जाने वैकल्पिक मार्गहरू अहिले सडक विदुर नगरपालिकादेखि माथि जानलाई सम्भव नभएको हुनाले जुन लामो रुट भए पनि वैकल्पिक मार्गहरू छन्, त्यहाँ चाहिँ साँगुरो बाटो बर्खाको समय राहत सामग्री लानको लागि बिरामीहरू ओसार्नको लागि त्यो पनि कठिनाई देखिएको छ। त्यो पनि सरकारले चाहिँ त्यतातिर पनि यो वैकल्पिक मार्गहरूको स्तर उन्नति गरेर यातायात सुचारू गर्न सक्ने सम्भावना भएका ठाउँहरूमा त्यतातिर पनि ध्यान दिनुपर्छ, बाँकी आपूर्ति सञ्जाल कायम रहेर विपदमा प्रत्यक्ष प्रभावित नभएको तर यो आपूर्ति सञ्जाल बिग्रिएर खाद्य सामग्री औषधिहरू नपाउने घर परिवारले पनि त्यसमा राहत पाउनुहुन्छ। त्यसपछि हामीले अब यो लास मृतकहरूको यो लास खोज्ने क्रमलाई चाहिँ निरन्तरता दिएको छ सुरक्षा निकायले, यसलाई पनि निरन्तरता दिनुपर्छ किनभने कोही परिवारले लास नभेटाए पनि अब आफ्नो धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गर्ने प्रक्रिया आरम्भ गर्नुभयो तर मान्छेहरूलाई आफ्नो आफन्तहरूको लास पाउनु पर्यो अथवा कुनै खबर बेपत्ता भएको कुनै प्रमाण पाउनु पर्यो भने त्यो समस्या पनि एउटा सम्बोधन गर्नुपर्छ। अर्को एउटा चाहिँ के रहेछ भने अब हाम्रोमा यदि लास भेटिएन भने 12 वर्षसम्म नमरेको भन्ने कानुनी प्रावधान रहेछ। अब त्यहाँ मान्छेहरू जुन हिसाबले हराइरहनु भएको छ उहाँहरूको सुरुङ बाहेक र अन्यत्र केही ठाउँमा अपवादको रूपमा बाहेक अरूको अब जिउँदो फेला पार्ने सम्भावना धेरै कम छ। यदि परिवारहरू आफ्नो आफन्तजन गुमाएको कुरामा कन्भिन्स हुनुहुन्छ, यदि उहाँहरूले त्यो स्वीकार्नुहुन्छ र अन्तिम संस्कार गर्नुहुन्छ भनेदेखि त्यो मृत्युको सर्टिफिकेट अथवा मृत्यु दर्ता गरिदिनु पर्ने हुन्छ, किनभने धेरैको ब्याङ्कमा ऋण होला, अब विभिन्न किसिमका जुन पारिवारिक समस्याहरू हुन्छन् पारिवारिक विभिन्न संरचनामा हाम्रो आधारित जुन समाज छ त्यो त्यसको लागि पनि यो मृत्यु दर्ता प्रमाणपत्र चाहिने भएको हुनाले जस्तै एकल महिला जसले श्रीमान अथवा सरकारी जागिर अथवा सुरक्षा निकायमा अथवा कतै काम गर्ने गुमाउनु भयो भने उहाँहरूले पाउन सक्ने राहत पनि त्यो मृत्यु दर्ता प्रमाणपत्रमा चाहिँ आधारित हुँदो रहेछ। त्यस कारणले त्यो त्यसको लागि पनि सरकारले कानुनी रूपमा सम्बोधन गर्नुपर्ने अहिले देखिएको छ। त्यसबाहेक अब यो सबभन्दा कहरी लाग्दो अर्को अवस्था छ, अभिभावक गुमाउनु भएको बच्चाहरू धेरै अबोध हुनुहुन्छ, उहाँहरूलाई थाहै छैन हामीले हाम्रो बाबा आमा अथवा हाम्रो कतै संरक्षण गुमायो भनेर। त्यस्तो बच्चा करिब 1000 बढी भन्ने छ, यो त प्रारम्भिक आकलन हो, अरू अरू जिल्लामा पनि हुनुहोला किनभने जसको बाबा आमा त्यहाँ आएर काम गर्नु भएको थियो अहिले बेपत्ता हुनुहुन्छ भने त्यस्तो बाल बच्चाहरूको मनोसामाजिक परामर्श होइन उहाँहरूलाई कसरी चाहिँ मानसिक प्रभाव पर्न नसक्ने हिसाबले काउन्सिलिङ गर्ने यो कुराहरू पनि हामीले ध्यान राख्नुपर्छ। किनभने खाना लत्ता कपडाहरू त पहिला आवश्यकै भयो तर उहाँहरूको जुन एकल महिला हुनुभएको छ अथवा कुनै ज्येष्ठ नागरिक हुनुहुन्छ जसले सहारा गुमाउनु भएको छ आफ्नो एकमात्र जीविकोपार्जनको सहारा, त्यस्तो परिवारहरूलाई चाहिँ हामीले मनोसामाजिक परामर्शसहित अरू अब उहाँहरूको जुन वेदना उहाँहरूको मानसिक प्रभाव नपर्ने खालको चाहिँ गतिविधिहरू पनि हामीले चलाउनु पर्ने हुन्छ। त्यो यो प्रभावित क्षेत्रमा मात्रै नभएर प्रभावित क्षेत्रमा कार्यरत जो अहिले यसमा हराउनु भएको छ विपदमा विपद दुर्घटना पर्नु भएको छ उहाँको परिवारहरूलाई बाहिर जिल्लामा पनि त्यो दिन आवश्यक छ। त्यसले चाहिँ उहाँ किनभने त्यसले ठुलो समाजमा पर्छ, विशेष गरी बच्चाहरूको अब भविष्य कसरी अगाडि बढ्ने हो, शिक्षा दीक्षा के हुने हो, त्यो कुरामा पनि हामीले ख्याल राख्नुपर्ने हुन्छ सरकारले अहिले। अब यस बाहेक अब बिस्तारै सरकारले अब दसैँ आयो, अब हिउँद लाग्छ, जाडो हुन्छ होइन, अब यो अस्थायी आवास निर्माण गर्ने अब त्यो ठाउँमा त हुन सक्दैन तर विकल्प वैकल्पिक ठाउँहरू जहाँ सुरक्षित छ त्यो पत्ता लगाएर कमसे कम जति पनि विस्थापित हुनुहुन्छ जसले सबै गुमाउनु भयो उहाँहरूलाई कम्तीमा पनि वैकल्पिक
0: आवास। डाक्टर साहब अब त्यो भूगोलमा यहाँले त्यो सबै कुरा यहाँले आफै पनि गएर त्यो हेर्नुभएको छ, अब यहाँको अनुभवले यहाँको विज्ञताले र यहाँको अनुभवले पनि यो जसरी यहाँहरूले पहिला काम गर्नुभयो अब त्यो हिसाबले हुन त यो र त्यो अलिक कतिपय यसका प्रकृति फरक छन्। यद्यपि अब अस्थायी आश्रयमा अहिले बसिरहेकाहरूलाई पुनस्थापना गर्ने विषय वैकल्पिक बासस्थान या बसोबास दिने विषय त अन्तर्सम्बन्धित नै हुन्छ, अब यो कसरी यो सञ्चालन गर्न सकिएला या कहाँ त्यो भूगोल कसरी त्यो हुन सक्ला, सबैलाई पाएक पर्ने हुनुपर्छ कि के हुनुपर्छ, यसका विषयहरू के हुन्छन्?
1: अब त्यो त हामीले वैकल्पिक जहाँ चाहिँ भूकम्प जस्तै हामीले भूकम्पबाट त्यहीँ घर बनाउने अवस्था थियो तर त्यहाँ त त्यहीँ घर बनाउने अवस्था त छैन
0: हजुर,
1: त्यस कारणले हामीले विकल्पको ठाउँ पत्ता लगाएर भविष्यमा पनि त्यस्तो जोखिम हुन नसक्ने ठाउँ पत्ता लगाएर चाहिँ हामीले त्यो गर्नुपर्ने हुन्छ। किनभने अहिले धेरै मान्छे 430 मान्छेहरू एउटा घरमा बसिराखेका छन्, एउटा विद्यालयमा बसिराखेका छन्, त्यस कारणले ती मान्छेहरूलाई 430 परिवारलाई तपाईँले स्कुलमा राखेर चाहिँ दीर्घकालीन रूपमा चाहिँ राख्न सक्नुहुन्न, त्यस कारणले उहाँहरूलाई पनि त्यो विकल्पको चाहिँ व्यवस्था चाहिँ तुरुन्तै गर्नुपर्छ। किनभने कति दिनसम्म तपाईँले वैकल्पिक जग्गा पत्ता लगाएर उहाँहरूलाई त्यहाँबाट सारेर घर बनाउने त समय धेरै लाग्छ नि, त्यस कारणले केही समयसम्म बाहिर सरकारी जग्गामा अस्थायी आवास बनाएर बस्ने व्यवस्था चाहिँ गर्नुपर्ने हुन्छ।
0: अब अन्तिम जिज्ञासा यहाँलाई, अब पुनर्निर्माणका सन्दर्भमा हुन त सरकारले दाता सम्मेलनको तयारी गरिएको विषय पनि उठाएको छ तर अब यसलाई जति ढिलाइ हुन्छ त्यति समस्या हुन्छ भन्ने हाम्रा विगतको अनुभवहरूले पनि देखाएका छन् र हाम्रो उखान पनि छ फलाम तात्दैमा घन हान्नुपर्छ भनेर, अब अहिले तत्काल पुनर्निर्माणका लागि गर्नुपर्ने सन्दर्भहरू चाहिँ के छन्?
1: मेन चाहिँ हाम्रो जति पनि आवश्यकताको आकलन गर्नु पर्यो, जति पनि हाम्रो लस भएको छ त्यसको आकलन गरेर त्यो चाहिँ त्यसको चाहिँ हामीलाई यति आवश्यक छ भनेर पत्ता लगाउनु पर्छ। किनभने विकास खर्च पनि अहिलेसम्म ऋणले चलाइरहेको छ भनेपछि पुनर्निर्माणको लागि त अवश्य पनि बाह्य स्रोतको परिचालन गर्न कुनै किसिमको एउटा दाता सम्मेलन अथवा सरकारले अब कस्तो मोडालिटी अपनाउँछ त्यो चाहिँ गर्न आवश्यक, हाम्रो आवश्यकताको आकलन गरेर त्यो हाम्रा मित्र राष्ट्रहरूलाई हाम्रा सहयोगी संस्थाहरूलाई भन्नुपर्ने।
0: डाक्टर साहब हजुर यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो तत्कालीन भूकम्प पछिको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख समेत रहनुभएका एकजना नेपाली काङ्ग्रेसका नेता डाक्टर गोविन्द पोखरेल। यसअघि हामीले नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतसँग कुराकानी गर्यौँ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।
2: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
5: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
4: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
5: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
8: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
7: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
9: तर समाधान पनि हामीसँगै छ है।
7: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
8: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
9: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
10: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीको 11 दिनमा हिजो 2 जनाको जीवितै उद्धार, खोजी अभियान जारी। एक्लो महसुस नगर्न बाढी प्रभावितहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। पीडितलाई हियाएर थप पीडा दिनेहरूप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी। बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा 11 अर्बभन्दा धेरै रकम सङ्कलन। र रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेनतर्फ।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। भोटेकोसी बाढीको 11 दिनमा हिजो 2 जनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्राबातीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको 4th तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडिएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन विक नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारका लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट हिजै 1 चिनिया नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले हिजो दिउँसो आयोजनाको अडिट 4 टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जानकारी दिएको छ। उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशुली स्थित मैथिली ब्यारेकमा लगिएको थियो। त्यसअघि शुक्रबार त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको थियो। भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1340 जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। जसमध्ये रसुवामा 163 जना, नुवाकोटमा 193 जना, दादिङमा 67 जना, चितवनमा 362 जना, गोर्खामा 74 जना, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 219 जना गरी 1340 जनाको शव फेला परेको जानकारी दिइएको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1030 भन्दा बढीको शव व्यवस्थापन माटोमुनि सुरक्षित गरी राखिएको नेपाल प्रहरीले जानकारी दिएको छ। भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,55,56,926 रुपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमा बुवालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीका क्रममा कतिपय आमा बुवाले आफ्नो ज्यानको समेत प्रवाह नगरी काँपिरहेका हातले नाति नातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनु परेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नु परेको उल्लेख गर्नुभएको छ। बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पीडामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी पनि दिनुभएको छ। भोटेकोसी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षणको नमुना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेकोमा बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीमा परेर फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमुना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तनसहित पटक पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका चारको दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटारसहित आसपासका बस्ती जोखिममा परेका छन्। नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज र उद्धार प्रयासमा सहयोग बढाउन अमेरिकी सांसदहरूले विदेश मन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका 27 सांसदले नेपाललाई सहायता बढाउन र आफ्ना बेपत्ता 75 नागरिकको खोजी तथा अवस्थाबारे उनीहरूको परिवार तथा संसदलाई जानकारी दिन माग गरेका छन्। भारत र चीन बेलायत दक्षिण कोरिया लगायत मुलुकले नेपाललाई ठूलो सहायता गरिरहेको सन्दर्भमा अमेरिकाले पनि खुला दिलले सहयोग गर्नुपर्ने उनीहरूको माग छ। विदेश मन्त्रीलाई पठाएको पत्रमा उनीहरूले बाढीबाट प्रभावित समुदायमा विपद सहायता प्रतिक्रिया टोली खटाउन पनि आग्रह गरेका छन्। बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्न थर्मल र इन्फ्रारेड ड्रोन लगायतका सामग्री प्रयोग गर्न विदेश विभागले अन्तर एजेन्सी र निजी क्षेत्रसँग समन्वय गर्न अनुरोध गरेका छन्। उनीहरूले विदेश मन्त्रालयलाई नेपाल र चीनका विपद अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय संस्थाहरूसँग खोज क्षेत्रहरूमा पूर्ण कभरेज र पहुँच सुनिश्चित गर्न संलग्न हुन आग्रह गरेका छन्। यसैबीच अमेरिकी विदेश मन्त्रालयले नेपाललाई $36 लाख भन्दा बढीको मानवीय सहायता प्रदान गरिसकेको जनाएको त्यहाँका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। सशस्त्र प्रहरी बल नेपालले भोटेकोसी बाढीमा परि मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाह गर्ने र उनीहरूका सन्ततिलाई फाएक पर्ने नेपाल एपिएफ स्कुलमा कक्षा 10 अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। भोटेकोसी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्ति र फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डिएनए नमुना संकलन सुरु गरेको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
4: भोटेकोसी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्ति तथा फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डिएनए नमुना संकलन सुरु गरेको छ। प्रदेशका 9 जिल्ला प्रहरी कार्यालय मार्फत सम्पर्कविहीन भएका व्यक्तिको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गर्न नमुना संकलन थालिएको हो। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल तथा जिल्ला अस्पतालमा नमुना संकलन भइरहेको र अहिलेसम्म 5 महिला र 9 पुरुष गरी 14 जनाको नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। डिएनए परीक्षण गर्न नमुना संकलनका लागि परिचय खुल्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदम बहादुर विष्ट सम्पर्क विहीन भएका व्यक्ति तथा हेला परेका शवको पहिचानका लागि नौवटै जिल्लामा आफन्तको डिएनए परीक्षण गर्न नमुना संकलन भएको बताउनुहुन्छ।
5: कैलालीमा छ जनाको डिएनए आफन्तबाट चाहिँ कलेक्सन भएको छ भने कञ्चनपुरमा पनि छ जना कलेक्सन भएको छ, त्यसै गरी दुईजना डडेलधुराबाट प्राप्त भएको छ।
4: भोटेकोसी नदीमा आएको बाढीका कारण सुदूरपश्चिम प्रदेशका 209 जना सम्पर्क विहीन भएकोमा अहिलेसम्म 59 जना परिवारको सम्पर्कमा आएको र अझै 150 जना सम्पर्क विहीन रहेको एसएसपी विष्टको भनाइ छ।
5: सुदूरपश्चिम प्रदेशबाट 209 जना सम्पर्क विहीन भएकोमा अब अहिलेसम्म 59 जना चाहिँ सम्पर्कमा आउनु भएको छ, 150 जना अहिलेसम्म चाहिँ सम्पर्कमा आउनु भएको छैन, मिसिङ हुनुहुन्छ।
4: बाढीका कारण कैलालीका 64, कञ्चनपुरका 36, डडेलधुराका 16, बैतडीका 8, बाजुराका 16, दार्चुल्लाका 4, बझाङ, डोटी र अछामका 2-2 जना सम्पर्क विहीन अवस्थामा रहेका छन्। प्रहरीका अनुसार सम्पर्क विहीन हुनेहरूमा केही सुरक्षाकर्मी, कर्मचारी र अधिकांश कामदार रहेका छन्। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: बाँकी समाचार। कास्कीको माछापुच्रे गाउँपालिका 1 सादल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा हिजो पहिरो खस्दा गम्भीर घाइते भएका 2 कामदारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 आयुष राई र खोटाङको कोपिलासगढी गाउँपालिका 1 27 किसान राई रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। बाजुराको बिरे खोलामा भीषण बाढी आउँदा 23 परिवार विस्थापित भएका छन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडी स्थित बढीमालिका नगरपालिका 6 र 8 सीमामा पर्ने बिरे खोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले जानकारी दिनुभयो। कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको जोखिममा परेको हो। बैतडीको झुलाघाट नाकामा रहेको नेपाल भारत ऐतिहासिक झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। 150 वर्ष अगाडि इस्ट इन्डिया कम्पनी सरकारले निर्माण गरेको झोलुङ्गे पुल जीर्णोद्धार हुन नसक्दा जीर्ण अवस्थामा पुगेको हो। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
6: पुलको नेपालतर्फको भागमा रहेका काठका पाता कुहिँदै गएका छन् भने फलामका रड तथा लकहरूमा खिया लाग्दै गएको छ। पुलको नियमित मर्मत सम्भार नहुँदा यसको अवस्था थप कमजोर बन्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन्।
7: मेरो नाम धनबहादुर बोहरा, जुनै अवस्थामा छ भन्नु पर्यो, अब त्यो खिया लागेकै छ, ताक्ताहरू पनि लगभग भित्रबाट कुन लागे छन्, तत्काल मर्मत त गर्नै पर्ने देखिन्छ, त्यो अब दीर्घकालीन हुँदैन, अब त्यो काम चलाउ मात्र भएको छ।
8: जयसिंहिन चाहिँ हल्का हल्का 3-4 ठाउँमा नट बोल्ट
6: झुलाघाटमा रहेको एकमात्र झुलुङ्गे पुलको तत्काल मर्मत सम्भार गर्नुपर्ने उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष हिमानन्द भट्टको माग छ। साथै दीर्घकालीन समाधानका लागि मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाइ छ।
9: एकदम नयाँ सरकार बन्दैछ, तैमा अब सबै पहल गरिदिए हुन्थ्यो र अहिले अब त्यो खालि हिटकल्या मात्रै हुने हो। तपाईँ पुलले द्वारा अब पहाडी जिल्लामा पड्डे जो प्रभाव छ तपाईँको बारेमा अवगति छ, अब त्यो मोटरेबल पुल जोडिदिए एकदम आर्थिक एकदम निकै हुन्थ्यो पहाडी जिल्ला।
6: यता बैतडीका प्रमुख जिल्ला अधिकारी मिना अरियालको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले जीर्ण बन्दै गएको झोलुङ्गे पुलको निरीक्षण गरेको छ। पुलको अवस्था तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेकाले मर्मतका लागि माथिल्लो निकायमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी अरियालले बताउनु भयो।
10: हिसाबलाई कुरा गरेका थिए, अलिकति के छ भनेको अहिले चाहिँ हामीले गर्ने भन्नुभएको हिसाबलाई एकदम जीर्ण छ हजुर, होइन यो तुरन्तै बनाउनु पर्ने छ, कुन दिन एक्सिडेन्ट हुन्छ भने छ, काठहरू भित्रभित्र अब कुहिरहेछ के त्यो
6: जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको तत्काल मर्मत सँगै दुई देश बीचको व्यापारिक तथा आवत जावतको प्रमुख नाका झुलाघाटमा मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने स्थानीयको माग छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी कीव जाने तयारीमा जुटेका छन्। अमेरिकाले रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई पुनः तीव्र बनाएको हो। अमेरिकी विशेषदूत स्टिभ बिटकफ र जारेड कुस्नरले हिजो क्रेमलिनमा पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकी प्रतिनिधिहरूले युद्ध अन्त्यका लागि सम्भावित समाधानका विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको वार्ता सफल हुनेमा आफू आशावादी रहेको बताउनु भएको छ। यमनका साउदी अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरू बीच भएको लडाईँमा 60 भन्दा बढी मानिसको मृत्यु भएको छ। झडपमा परिमृत्यु हुनेमा सर्वसाधारणसहित सेना र हुथी लडाकु रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार प्राप्त भएको छ। सन् 2022 जुलाईमा भएको युद्धविराम भङ्ग भएपछि रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिणी पश्चिममा यो झडप भएको हो। अमेरिकामा यस वर्ष दादुरा रोगका संक्रमितको संख्या 3,000 नाघेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहिबारसम्म देशभर 3,134 जनामा दादुरा पुष्टि भएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: भदौ 10 गते आएको भुटेकोशी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बाढीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बाढीबाट 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्प र 1,500 वटा निजी घरमा क्षति पुगेको जानकारी दिनुभयो। बाढीले जिल्लामा 41 किलोमिटर सड़क, 6 वटा पक्की पुल, 8 वटा बेली ब्रिज र 10 वटा झलुङ्गे पुल बगाएको छ। बाढीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीले 111 मेगावाटको रसुवा, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्ने बताउनु भएको छ। शनिबार धनगढीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकार बीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र रोजगारी सृजनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा मात्र नबनाई प्रदेशको समृद्धि, प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी ल्याउने प्रयास गर्ने उल्लेख गर्नुभयो। मुख्यमन्त्री भट्टले निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले कृषि उद्योग र पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो। पृथ्वी राजमार्गको कृष्ण भेरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन नेपाल आयन निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिन्डर ल्याउन उद्योगहरूलाई अनुमति दिएसँगै उद्योगहरूले ग्यास ल्याउन थालेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष तथा नेपाल ग्यासका संचालक गोकुल भण्डारीले आफ्नो उद्योगका सिलिन्डरहरू चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा बोटलिङ गर्ने काम भइरहेको जानकारी दिनुभयो। नेपाल ग्यासले उपत्यकामा दैनिक 11,000 सिलिन्डर बिक्री गर्दै आएको छ। सञ्चालक भण्डारीका अनुसार केही दिन भित्रमा नै 8-10 हजार सिलिन्डर दैनिक काठमाडौँ ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सामान्य अवस्थामा काठमाडौँमा दैनिक 40 हजार सिलिन्डर आवश्यक पर्ने गरेकोमा अहिलेको अवस्थामा 1 लाख जति सिलिन्डर खपत हुने अवस्था आएको बताउनुभयो। आफूले संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै समस्याको समाधान हुने उहाँले उल्लेख गर्नुभयो।
0: भुवन आचार्य, अब खेल समाचार। एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले अहिले साउदी अरबको सामना गरिरहेको छ। टस जितेको साउदी अरबले ब्याटिङ रोजेको छ। प्रतियोगिता अन्तर्गत यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरिसकेको छ। यसै गरी अस्ट्रेलियामा रहेको नेपाल ए पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो खेलमा न्युजिल्यान्ड ए विरुद्ध खेल्दैछ। डार्विनको मरारामा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। अब खेल सम्बन्धी थप समाचारका साथमा राजेन्द्र विक्रम शाही।
13: किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे, हिमालयन चितुवाले पुनः एकपटक ऐतिहासिक सफलता हत्पार्न सफल भएका छन्। जापानको नायोगा सहरको करियाहलमा शनिबार साँझ सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघ विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा हिमालयन चितुवाले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नकआउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल भएका हुन्। प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् 2025 विश्व च्याम्पियन खेलाडी हुन्। दोस्रो राउन्डको दोस्रो मिनटमा बक्सर घिमिरेले कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल भए। हालसम्म 29 अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका उनी 21 खेलमा विजय हासिल गर्दा 20 नकआउट गर्दै जित्ने एकमात्र नेपाली खेलाडी हुन्। नेपालको गौरव, नेपालको साहस र नेपाली शानलाई किक बक्सिङ खेल मार्फत देशको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्याउने बक्सर घिमिरे नेपालको चम्किलो तारा बनेका छन्। जित हासिल गरिसकेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोसी बाढीबाट पुगेको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने जानकारी दिएका छन्। काठमाडौँमा जारी नेपाल भलिबल लिग एनभीएलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाडौँले मधेसलाई 3-2 सेटमा पराजित गरेको हो। खेलमा काठमाडौँ 20-25, 16-24, 25-17, 22-25 र 16-14 विजय भयो। नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले 20 लाख प्राप्त गर्नेछ। यही भदौ 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित कबड हलमा हुने एनभीएलमा 6 टोलीले सिङ्गल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी भन्दै अनुकेश शर्माले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाडी बनेका शर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर महादेवले जानकारी दिनुभयो।
0: अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.8 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस थियो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:38 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। भोटेकोसी बाढीको 11 दिनमा हिजो 2 जीवितै उद्धार, खोजी अभियान जारी। एक्लो महसुस नगर्न बाढी प्रभावितहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। पीडितलाई हियाएर थप पीडा दिनेहरूप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी। बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा 11 अर्बभन्दा धेरै रकम सङ्कलन। र रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेनतर्फ। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई स्वदेश गान सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ गोपाल योञ्जनको स्वर, रचना अनि सङ्गीत गोपाल योञ्जनकै।

स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ अरुण थापा, ज्ञानु राणा र साथीहरूको सुर, नवराज कार्कीको रचना अनि सङ्गीत हो सरोज गोपालको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौँ मीरा राणा र उदित नारायण झाको स्वर, भैरवनाथ रिमालको रचना अनि सङ्गीत हो नातिकाजीको।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बसाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।

भर्खरै सुनायौँ प्रेमध्वज प्रधान र गङ्गा राणाको सुर, दमना ढुङ्गानाको रचना अनि सङ्गीत उस्ताद गोविन्दलालको। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला स्वदेश गानहरू सुनाइरहेका छौँ हामी। अब सुनाउँछौँ सूर्य थुलुङ र साथीहरूको सुर, रचना अनि सङ्गीत हो गणेश रसिकको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: केही बेर अगाडि सुनायौँ प्रेमध्वज प्रधान र गङ्गा मल्लको स्वरमा रहेको स्वदेश गान दमना ढुङ्गानाको रचना अनि सङ्गीत उस्ताद गोविन्दलालको। भने अघि भर्खरै सुन्नुभएको गीत सूर्य थुलुङ र साथीहरूको स्वर। स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ डिबी महेशको स्वर, रचना अनि सङ्गीत गायक स्वयंकै। यसपछि यहाँहरूले ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

भर्खरै सुनायौं सत्यराज आचार्य, स्वरूपराज आचार्य र साथीहरूको स्वर, कृष्णहरि बरालको रचना अनि गैरी सुरेशको संगीतमा रहेको स्वदेशगान। स्वदेशगानहरू सुनाउने क्रममा अब सुनाउँछौ अञ्जु पन्तको स्वर, नवराज सुब्बाको रचना अनि संगीत हो शक्ति वल्लभको।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

रामा मण्डल र साथीहरूको स्वरमा रहेको स्वदेश गान सुनायौं। ताराप्रसाद सेणाईको रचना अनि सङ्गीत हो सुशील विश्वकर्माको। स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ कुन्ती मोक्तानको स्वर, दिनेश अधिकारीको रचना अनि सङ्गीत हो शिलाबहादुर मोक्तानको।

भर्खरै सुनायौँ राजेश पायल रायको स्वर, सुरेश कुमारको रचना अनि सङ्गीतमा रहेको स्वदेश गान। स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौँ निशा दिसारको स्वर, व्याकुल माइलाको रचना अनि सङ्गीत हो गोपाल अधिकारीको।

स्वदेशगान सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेशगान सुनाउँछौँ। गणेश पराजुली र यशोदा पराजुलीको सुर, सुदन पोखरेलको रचना अनि सङ्गीत हो गणेश पराजुलीकै। यसपछि यहाँहरूले ठिक 9 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौँ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीको 11 दिनमा हिजो दुईजनाको जीवितै उद्धार, खोजी अभियान अहिले पनि जारी। एक्लो महसुस नगर्न बाढी प्रभावितहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। पीडितलाई हियाएर थप पीडा दिनेहरूप्रति सरकार निर्मम हुने, प्रधानमन्त्रीको चेतावनी। बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा 11 अर्बभन्दा धेरै रकम सङ्कलन। र रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेनतर्फ। समाचार विस्तारमा। भोटेकोसी बाढीको 11 दिनमा हिजो दुईजनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडिएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन विक नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारका लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट हिजै एकजना चिनिया नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले हिजो दिउँसो आयोजनाको अडिट 4 टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जानकारी दिएको छ। यसअघि शुक्रबार त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1340 जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकहरूले आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीका क्रममा कतिपय आमा बुवाले आफ्नो ज्यानको समेत प्रवाह नगरी काँपिरहेका हातले नाति नातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनु परेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नु परेको बताउनु भएको छ। बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। पीडामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी दिनुभएको छ। नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज र उद्धार प्रयासमा सहयोग बढाउन अमेरिकी सांसदहरूले विदेश मन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका 27 जना सांसदले नेपाललाई सहायता बढाउन र आफ्ना बेपत्ता 75 नागरिकको खोजी तथा अवस्थाबारे उनीहरूको परिवार तथा संसदलाई जानकारी दिन माग गरेका छन्। भारत र चीन, बेलायत, दक्षिण कोरिया लगायत मुलुकले नेपाललाई ठूलो सहायता गरिरहेको सन्दर्भमा अमेरिकाले पनि खुला दिलले सहयोग गर्नुपर्ने उनीहरूको माग छ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले नेपाललाई 36 लाख डलरभन्दा बढीको मानवीय सहायता प्रदान गरिसकिएको जनाएको त्यहाँका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। यसै क्रममा प्रधानमन्त्री देवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11 अर्ब 5 करोड 56 लाख 26 हजार 971 रुपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। गोर्खाको हिमाली भेग स्थित चुम नुब्री गाउँपालिका 4-2 भएर बग्ने थेराङ खोलाको बाढीले 4 घर र 1 पुल बगाएको छ। आज बिहान आएको बाढीले चुमनुब्री 4 स्थित नामरुङ कार्नुप ओङल्यान उर्गेन छेउदेन लाक्पा भुटी र दोर्जे ग्यालजेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढी आएको बारे थाहा पाएर स्थानीयवासीले भागेर ज्यान जोगाएका उहाँले जानकारी दिनुभयो। बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। लगातार गैराती परेको वर्षाका कारण मार्तडी स्थित बढीमालीका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँत लगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको हो। गैराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको शहीद मार्गमा यातायात सेवा अवरुद्ध भएको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका 1 खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही तवाङ शहीद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ रोल्पा रुकुम जाने यातायातका साधनहरू बीच सडकमा नै रोकिएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी किव जाने तयारीमा जुटेका छन्। अमेरिकाले रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई पुनः तीव्र बनाएको छ। अमेरिकी विशेष दूत स्टिभ बिटकफ र जारेड कुस्नरले हिजो क्रेमलिनमा पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकी प्रतिनिधिहरूले युद्ध अन्त्यका लागि सम्भावित समाधानका विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको वार्ता सफल हुनेमा आफू आशावादी रहेको बताउनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.8 र न्यूनतम तापक्रम 20.5 रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:38 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी बाढीको 11 दिनमा हिजो 2 जनाको जीवितै उद्धार, खोजी अभियान जारी। एक्लो महसुस नगर्न बाढी प्रभावितहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको अपिल, पीडितलाई हियाएर थप पीडा दिनेहरूप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी। बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा 11 अर्बभन्दा धेरै रकम सङ्कलन। र रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेनतर्फ। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
5: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
4: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
5: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .online.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न सङ्घ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनानुभव र अन्तर्राष्ट्रिय प्रसङ्ग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस् कार्यक्रम सुरु गरौं।
0: कार्यक्रमको सुरुवात गर्दैछौ दुखद प्रसङ्गबाट।
1: यही भदौ 10 गते मुलुकले ठूलो संकट बेहोर्नु पर्यो। रसुवा जिल्लाको भोटे कोशी नदीमा आएको बाढीले ठूलो धनजनको क्षति गर्यो। सयौं घर बगायो, हजारौंको संख्यामा मानिसहरूको ज्यान गयो। धेरैको काख रितियो भने सयौंको कोखै रितियो। अझै पनि धेरै मानिसहरू सम्पर्कविहीन हुनुहुन्छ। उनीहरूको अवस्था कस्तो छ कसैलाई थाहा छैन। हराएकाहरूको खोजी कार्य अहिले पनि जारी नै रहेको छ। उज्यालो भविष्य निर्माण गर्न विद्यालय जाने बच्चाहरू अहिले न घरमा छन् न विद्यालयमा। विद्यालय स्वयं भग्नावशेषमा परिणत भएका छन्। सुन्दर बस्तीहरू अहिले खण्डहरूमा परिणत भएका छन्। लेदो र माटोले पुरिएका घर बस्तीहरू पन्साउने काम भइरहेको छ। सुरुङमा थुनिएका मानिसहरूलाई निकाल्ने प्रयत्न भइरहेको छ, तर उनीहरूलाई जीवित पाउन भने कठिन रहेको छ। यस्तो अवस्थामा त्यस क्षेत्रमा उद्धार कार्यमा जुट्नेहरूलाई आवश्यक उद्धार सामग्रीको आवश्यकता रहेको छ। उत्साह र सहयोगको आवश्यकता रहेको छ। यस कार्यमा सरकारको तर्फबाट केही कसर बाँकी रहेको छैन। आफूसँग नभएका उद्धारका सामग्रीहरू विदेशी मित्र राष्ट्रहरूबाट ल्याएर भए पनि सरकारले काम गरिरहेको छ।
0: त्यति मात्र होइन, मित्र राष्ट्रबाट आवश्यक ज्ञान र क्षमता भएका उद्धारका टोलीहरू आएर नेपाली सेना र नेपाल प्रहरीको टोलीसँग मिलेर उद्धारमा जुटिरहेका छन्। त्यसैले हामी जो जहाँ छौँ सबैले उहाँहरूलाई सकेको सहयोग गरौँ। जे सकिन्छ त्यो सहयोग गर्न पछि नपरौँ। घाइतेहरूको उपचारमा आवश्यक सहयोग गरौँ। अब उद्धार गरिएका मानिसहरूलाई राहतको आवश्यकता छ, त्यसैले राहत कार्यमा पनि तदारुकता दिनु झन् आवश्यक छ। यो ध्वंसकारी बाढीले धेरै पुलहरू बगाएकोले गर्दा एक ठाउँबाट अर्को ठाउँमा हुने भौतिक सम्पर्क टुटेको अवस्था छ। यात्रा गर्दा आधिकारिक सूचना थाहा पाएर मात्र यात्रा गरौँ, आवश्यकताको आधारमा मात्र यात्रा गरौँ। उद्धार गरिएका मानिसहरूलाई पुनर्निर्माणको माध्यमबाट समाजमा पुनस्थापना गर्ने कार्य त बाँकी नै छ, यसलाई पनि सरकारले बेलैमा तदारुकता दिनुपर्दछ।
1: मुलुक यस्तो सङ्कटको अवस्थामा परेको बेला हामी कार्यक्रमको तर्फबाट जीवन गुमाउने मानिसहरूलाई हार्दिक श्रद्धाञ्जली भन्दछौँ। उहाँहरूका परिवारजनप्रति भावपूर्ण समवेदना प्रकट गर्दछौँ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ र उद्धार गरिएका मानिसहरूलाई छिटोभन्दा छिटो तरिकाले राहत सामग्री वितरण गरियोस् भनी सरकारसँग अनुरोध पनि गर्दछौँ।
0: यही भदौ 10 गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी र त्यस विध्वंसकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिका सन्दर्भमा कार्यक्रमको तर्फबाट व्यक्त गरिएको यो दुःखपछि कार्यक्रममा अब सुनाउँदैछौ कुराकानी। आजको कुराकानीमा हुनुहुन्छ 89 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक इन्दिरा सापकोटा। उहाँ काठमाडौँ महानगरपालिकाको वडा नम्बर 29 घट्टे कुलोमा बस्नुहुन्छ। ज्येष्ठ नागरिकको अधिकारका बारेमा लामो समयसम्म वकालत गर्दै आउनुभएकी सापकोटा सफल महिला उद्यमी पनि हुनुहुन्छ। सुनाउँदैछौँ सहकर्मी बिमला राईले उहाँसँग गर्नुभएको कुराकानी।
2: कति वर्ष हुनुभयो?
3: अहिले 89 छु।
2: उद्यम गर्छु भन्नुभयो, अझै गरिरहनु भएको छ?
3: गरिरहेको छु। खास काम चाहिँ नवजात शिशुको लुगा बनाउने, 5 वर्षसम्मको र सुत्केरी आमा। अरू काम त मैले धेरै गरेँ, अचार उद्योगीहरू पनि गरेँ, काम त थुप्रै गरेँ। अरू सबै नसकेर संस्था पनि चलाएँ, छोडिदिएर अहिले त्यो चाहिँ गरिरहेको छु। त्यो पनि आफूलाई टाइम पास गर्ने बाटो र एउटा भाइले म गर्छु भन्नुभयो, चलाइरहनु भएको छ।
2: नवजात शिशुहरूलाई आवश्यक कपडा
3: हजुर सुत्केरी आमाले ल्याउने, अब त्यसमा अरूलाई मिल्ने पनि, अब जस्तो ओन्डी ओन्डी सबैलाई मिल्यो, चौबन्दी चोलो सबैलाई मिल्यो, ब्रेस्ट फिडिङ सुटहरू, त्यो चाहिँ प्रसुति गृहमा गरे हामीलाई, प्रसुति गृहले सिकाएको भयो मलाई। प्रसुति गृहभित्र हामी गएर गरिदिएपछि त्यत्रो भयो नि, अहिले कति सजिलो भयो त जनतालाई। हेर्नुहोस् त, मेरो उद्देश्य चाहिँ मलाई होइन, जनतालाई सब पहिलाई होस्। अहिले कति सजिलो छ त प्रसुति, कहाँ कहाँ भौतारिनु पर्थ्यो।
2: अनि यो उद्यम सञ्चालन गर्न त पक्कै केही सहयोगी भाइ बहिनी राख्नु भएको होला,
3: मान्छे छ। मैले 250 स्टाफ राखेर पनि काम गरेँ मान्छे, म स्वेटर एक्सपोर्ट गर्दा कतिले 4 घर बनाएर टेक्न लैजाँदा त असाध्यै खुसीलाई लाग्यो। बिमला बहिनी मलाई मैस सिकेकाले आमा हाम्रो घरमा टेकिदिनुहोस् भनेर, कोही डाक्टर हुनुभएको छ कसरी भएको पनि, अब त्यो 54-55 त महिलाहरूलाई एसएलसी पास भएपछि हतपत्ती छोरी पढाउँदैन थियो नि,
2: त्यो जमाना त्यस्तो थियो।
3: अनि स्वेटर एक्सपोर्ट गर्दाखेरि 6 मिडियम साइजको स्वेटर बुन्यो भने 900 कमाउँथे, त्यो 900 भए त पिके क्याम्पसको पढाइ पुग्यो। त्यसताले त कति पढाएको छ, कति 5,000 महिलालाई चाहिँ सिकाइसके मान्छे म। अरू भए कति डिङ्ग्री पिट्छन् भगवान्ले डिया वरदान भन्छु म, त्यति बोल्दिनँछु पहिला। ज्येष्ठ नागरिकमा सञ्जाल भएदेखि काम गरे हो विषय हाम्रो, अहिले ज्येष्ठ नागरिक लीला केसी अध्यक्ष हुनुहुन्थ्यो। यो ज्येष्ठ नागरिकको समस्या साह्रै गुजुल थियो मेरो अनुभवमा, त अघि पनि भने छुट्टै बसेर बाहिरबाट हेर्नुपर्छ, दुइटा भयो कि बच्छ। तपाईँले गरे माथिल्लो पुस्ताले चित्त बुझ्दैन, माथिल्लो पुस्ता फेरि मेरै जस्तो चाहियो भनिदिने, यसलाई कसरी सल्टाउनुहुन्छ तपाईँहरूले त यत्रो ज्येष्ठ नागरिक कार्यक्रम चलाइरहनु भएको छ। अब कानुनमा पनि कानुन भएन, अघि मैले राजनजीसँग यो कुरा गरेँ, भर्खर आएर जोडिएकी बुहारीले पाउने, उतातिर सन्तान जान्छन् बाबुआमा रित्तै भोक भोकै छन् ठाउँ ठाउँमा, मलाई त कहाँ कहाँबाट फोन आउँछ, यो मिलाउनु पर्यो।
2: 89 हुनुभयो, अनि सँगसँगै उद्यम पनि छ अहिले तपाईँको, अनि ज्येष्ठ नागरिकको विषयमा, ज्येष्ठ नागरिकहरूको हक अधिकारमा डटेर लाग्नु भएको छ, के विषयले तपाईँलाई यो ज्येष्ठ नागरिकहरूको समस्या, ज्येष्ठ नागरिकहरूको हक अधिकारको लागि म पनि लड्नुपर्छ, म पनि यो काममा सक्रिय हुनुपर्छ भन्ने कुरा तपाईँलाई के विषयले उत्प्रेरित गर्यो?
3: पहिले सञ्जाल भएदेखि नै लीला केसीको घरमा जान्थे, यो दिल्ली बजारमा छ, तपाईँलाई त थाहा छ कि छैन। अनि ती कुरा गर्दा अब त्यो समस्याहरू, ज्येष्ठ नागरिकको पाएको दुःख, हेला पीडा त त्यो थाहा थियो नि मलाई। अनि त्यसले गर्दाखेरि अब ज्येष्ठ नागरिक कहीँ आश्रम थियो त, आश्रमहरू बने, मन्त्रालय नै थियो, अहिले खारिज गर्यो। अब त्यहाँ त छत्रलाई नै चिन्छु, डाक्टर गौरीशङ्कर लाल दासलाई नि चिन्छु, त्यहाँका स्टाफ सबैले चिन्छ, त्यत्रो वर्ष काम गरे, श्याम धौडेललाई नि चिन्छु, सिद्धि शालिग्राम, अब उहाँले नि त्यस्तो राम्रो गरिदिनु भएको छ नि त, कामै गरेर मान्छे हो। त्यो अरू जस्तो यति गरेँ उति गरेँ भनेर फुर्ती गरेर हिँड्दिनँ आफ्नो सुरले, कोही आएर लाउनु भने अब मैला कारागारमा गरेँ।
2: त्यो उमेरदेखि त्यो कुराले झस्कायो,
3: 60 कटेको थिएँ होला, त्योभन्दा अगाडि त थिएन होला, सञ्जालै खोलेको थिएन, सञ्जाल लीलाजी कहाँ सञ्जाल खोलेपछि गाटो हो नि।
2: जब 60 उमेर पुरा गर्नुभयो, त्यसपछि आफू पनि बिस्तारै पाको उमेर हुँदै आउनुभयो, अझ यो विषयमा लाग्नुपर्छ भन्ने तपाईँलाई लाग्यो?
3: वकिलहरूसँग मिटिङ हुन्थ्यो त्यो सञ्जालमा त, अनि म त्यही भन्थेँ अब घरमा कसरी मिलाउने त, अब काहीँ मान्छामा राखिदियो सबै झिकेर कता पठाइदिइसक्छन्, अनि तपाईँको कानुनले भ्याउँछ त वकिल साहब, तपाईँ त कस्तो कस्तो कुरा झिक्नुहुन्छ, अब अप्ठ्यारो परे त्यही कुरा छ त कस्तो झिक्ने भन्थेँ म। कानुनको कुरा चाहिँ मेरो बाबा नि कानुनमा गर्ने भएर बालकैदेखि पनि सिकाएको थियो, उबेराको कानुन। अब त्यो उबेराको कानुनले अहिले ज्येष्ठ नागरिकसँग सम्पत्ति नहुँदा भए जति लगाएर पढायो, मैले 10% कुरा उठाउने व्यक्ति मै हुँ सन्तानको सम्पत्तिबाट, त्यो भयो भने त खान्थे नि। 4 सन्तान भयो सबैले हेर्नुपर्छ, 4 पाउनुपर्छ, 1-2 होइन, त्यहाँ कहाँनिर अर्को पर्या थियो भन्नु होला भने, यो श्रमिकको के गर्ने, कम्प्युटरमा हुनेको त दिएला, र व्यापारीको के गर्ने, अप्ठ्यारो छैन त्यो त कम्प्युटरमा छैन नि त, त्यसलाई के गर्नुहुन्छ त, सरकारी तलब खाने त ठिक छ 10%, बरु पेन्सन खाने भएपछि नदेऊ, नखाउन्जेल त दिनु पर्यो, बाबा पाल्नु पर्यो नि त
2: पर्यो।
3: अहिले एउटा अर्को विकृति आयो, बिहे गरेर आएपछि आएको दुला मात्रै आफ्नो परिवारै कोही होइन, त्यो त साह्रै नराम्रो विकृति देखाएको छु मैले। त्यो बुढाबुढी भोग भोकै बसेका छन्, भोग्न त मैले नि त्यो पीडा भोगेँ, मेरो त सबैले छोडेर गएर एक्लै भए हो, तिनवटा छोरा ल तिमीहरू आफै आफै गर भन्दा मेरो कान्छा छोरा भयोले हामी मामीले नछोड्ने भने पछि त फेरि त्यही रूप म त चुप लाएर ढोका ढोका लाएर बसिरहन्थेँ अति बेसी उनीहरू आफै उठेर गए अब अहिले एकल आनन्द एक्लै छु आफै पकाउँछु आफै खान्छु
2: राति एक्लै हुनुहुन्छ अहिले परिवारमा
3: रातिलाई मान्छे राखेको छु
2: हजुर
3: दिउँसो काम गर्ने राखेको छु पकाउनु चाहिँ एक्सर्साइज चाहिन्छ भनेर जिउलाई इन्डक्सनमा खुरुक्क आफै पकाउँछु तरकारी केलाउनु लाउँछु पखाल्न लाउँछु अन्त कुट्न लाउँछु उयो पकाउँछु भन्ने नाउँ मात्रै हो
2: सन्तान चाहिँ कतिजना हो तपाईँ
3: चारजना तिनवटा छोरा एउटा छोरी दुईवटा छोरा गइसके दुईवटा एउटा माइकी छ अब माइलो जेठो कान्छु गए आफ्नो कर्तव्य पुरा गरियो अब लन्डन बस्ने बुहारी चाहिँ आयो भने भेट्न आउँछ कहिले काहीँ फोन गर्छ अस्ति नातिनी आएकी थिए दुईवटा पना तिनीहरू लिएर आएँ भेटाएँ ज्वाइँलाई ल्याएँ भेटाएँ भेटेँ आफूले गर्न सकेका गर्दै गर्ने त्यही हो मैले आधा घन्टा जति आएको थिएँ भेटेँ गएँ सिद्धि
2: पछिल्लो पुस्ताको सहारा पनि चाहिने रहेछ भन्ने छ तर यो त आवश्यक परेको बेला तपाईँ एक्लै हुनुहुन्छ नि
3: अब म त एक्लै गरिरहेको छु विश्व नै छोराहरू छोरी त्यही काम गर्नेलाई भनेको छु दस बाह्रजना स्टाफ छ नि हेर बाबु मलाई के चाहिन्छ किनेर ल्याइदेऊ को को कता के किन्नु छ कता कताबाट मान्छे आउँछन् मलाई यो ल्याइदियो म पैसा दिन्छु भन्छु झिकेर दिन्छु सिद्धियो पाल्ने नै मेरो यही काम मलाई
2: आफूले जन्माएको सन्तान मात्र नभएर जो जो हुनुहुन्छ
3: सबै सन्तान
2: सन्तान त्यो मान्नुपर्ने
3: हजुर सन्तति होइनौँ त हामी विश्वमा भएका जति एउटाको सन्तति भएर आत हो हामीले मेरो छोरो मेरो बुहारी मेरो आमा मेरो बाउ भनेर बिगारे होइन त बहिनी परिवारमा हुनुपर्छ तर आत्मामा हुनु भएन नि
2: तर आमा उमेरमा त सन्तान सन्तान भनेर कति लागि परिन्छ है
3: खाए नखाए रात रातभरि बसेर काम गरेर पढाएको होइन त हामीले
2: हामीले अहिले त्यही गरिरहेछौँ
3: हो त बेला अनुसार सबैले गरेर कर्तव्य पुरा गरे हो नि त उनीहरूको कर्तव्य उनीहरूले पुरा गर्नुपर्छ कि
2: वास्तवमा के रहेछ यो उमेरमा आइपुग्दाखेरि यो विषय के रहेछ के सोच्नुहुन्छ तपाईँ
3: यो उमेरमा आइपुग्दाखेरि सबैतिरबाट नचाहिने समुद्रले छाल हाले जस्तो अहिले एउटा नयाँ अनुभव गरिरहेछु आफ्नै शरीरले त साथ दिँदो रहेछ यो आँखाले साथ दिएन घुँडा दुख्नेलाई घुँडाले साथ दिएन शरीरले पनि त छोड्दो रहेछ नि त मन त एक्लै हुँदै जाँदो रहेछ नि त बा मेरो अहिलेको अनुभव म त दिनरात यस्तै चिन्तन गरेर बस्ने भएर मलाई फिल हुँदैन एकाङ्कीको
2: निराशाको कुरा सोच्दै
3: नसोच्नु
2: आशाको कुरा मात्रै गर्ने
3: अनि गरिरह्यो भइरहेछ अब कोही रुनुहुन्छ बुवा अर्का खेती मात्रै गर्छौँ छोराले यस्तो गर्दैन बुहारीले यस्तो गर्दैन होइन त्यही नै हो नि हाम्रो सामाजिक प्रचलन त त्यही छ नि बिमला बहिनी हामी छोरा बुहारीले निकालेर आश्रम आउनु पर्यो अब भएको खर्केर किन दिया त हत्तन पत्त कुटेर पिटेर पाइन्छ भने भर्खर आएको स्वास्नी मान्छेलाई लाल लाग्दैन घर त्यस गरी स्वास्नी मान्छेहरूले आफूभन्दा माथिकोलाई निकाल्न म त सोच्छु त्यो त्यहाँ किन्न आउनेलाई पनि म त वरिष्ठ नारी भइसकेँ नि त दुवै थरले कुनै कुनै कुरो त सहनु पर्यो अब आज मलाई केही खान मन लाग्यो पकाइदियो भयो भने अहिले पकाइनु भनेर रिसाएर भयो त
2: भएन
3: भरि भोलि ल्याएर पकाउला होइन खरान नहोला आर्थिक नपुग्ला धेरै थरी पो छ त असाध्यै गुजुल्टो परेको समस्या छ आफू आफूले सोच्न नजानिकन हुँदैन ज्येष्ठ नारीहरूसँग इन्टरभ्यू लिएको सुन्छु म तपाईँहरूले सुनिरहन्छु नि मेरो भान्सामै रेडियो छ बजिरहन्छ साथी नै त्यही रेडियो एक्लै बसेर फिल हुन्छ त सर कोही बोलिरहेको जस्तो फिल हुन्छ आफूलाई चित्त बुझ्ने कार्यक्रम आयो भने कान त्यतातिर लग्यो अहिले पनि काम गरिरह्यो त्यही हो
2: आफू बुहारी हुँदा कस्तो खालको कर्तव्य निभाउनु पर्ने रहेछ
3: अब हामी बुहारी हुँदाको र अहिले बुहारी हुँदा मिल्छ त हामीले त सबैले भने मान्नु पर्थ्यो जति बेला खान्थ्यो त्यति बेला खानु पर्थ्यो बाह्र बजी खान्दिन लौ दुई बजी खान्दिन लौ बोल्नु पाइँदैन थियो हाम्रो पाला त अहिले पटक्कै केही मिल्दैन
2: जब सबैको नाति नातिनाको हजुरआमा हुनुभयो त्यसपछिको कर्तव्य चाहिँ के आउँदो रहेछ
3: अब त्यो त मैले केही गर्नै पाइनँ छोरा बुहारी उठेर हिँडिहालेँ मेरो नजिकै पर्न दिँदैन थिए मलाई थाहै भएन अब हामीले माया गर्थ्यौँ अस्ति पनाती पनातिन नातिनी भेट्न आए आफूले सकिया गरिदिए पठाइदिए
2: सावाको भन्दा ब्याजको साह्रै माया लाग्छ भनिन्छ साँच्चै हो तपाईँको अनुभवमा
3: मलाई त त्यस्तो माया भन्ने कसैको लाग्दैन कर्तव्य पुरा गर्नुपर्छ भन्ने मात्रै लाग्छ त्यो लिप्तै भएर माया चाहिँ मलाई कहिले पनि लागेन अब 20 वर्षमा चारवटा छोरछोरी पाइसके मान्छे म
2: कति वर्षमा बिहे भएको थियो नि तपाईँको
3: 13 वर्ष त्यो पनि ढिलो भयो नि त कति
2: त्यो बेलामा है कति सालमा बिहे भएको थियो
3: 7 सालमा अब त्यो सबै खेप्दै हेर्दै आइरहेछ
2: पुरै श्रीमान चाहिँ कति वर्षको हुनुहुन्थ्यो
3: उहाँ 17 पुगेर 18 चार वर्ष फरक हो हाम्रो. दुला दुलै भन्ने थाहा छैन, के पनि थाहा छैन. जसले जे हरा त्यही गर्थ्यो, म पुतली खेले त्यो पनि थाहा थिएन. त्यति बेलैमा 10 क्लाससम्म त पढ्या हो नि मैले. म पढ्छु भनेर रोको दिनु भएन. पद्मकन्या स्कुलको पहिलो ब्याचको 4 सालको विद्यार्थी हो नि हामी. 4 साल त्यो बेला पनि म 3 क्लासमा भर्ना हुन पाएको. कति धेरै विद्यार्थी भएको थिएँ त. अब कोही क जान्दैन थियो, मैले त 3 क्लासमा भर्ना भएको. पद्म शमशेर महाराजले आफू राजा हुने बित्तिकै पहिले स्वास्नी मान्छे पढ्ने स्कुल खोलेको पद्मकन्या स्कुल. यो भानु माध्यमिकमा बिहान पढाइ हुन्थ्यो, हाम्रो स्कुल थिएन. त्यहाँ प्रिन्सिपल हुने मान्छे नपाएर बिरिस हस्पिटलको सुप्रिन्टेन्डेन्टको दुलै पढ्या हुनुहुँदो रहेछ, इन्डियन बङ्गाली. उहाँलाई ल्याएर प्रह बनाएको थियो, अहिलेको प्रह त्यसरी पढाएको. हामी 8 बहिनी छन्, सबै पढ्या छन्. अब म पनि मेरो जमाना नपढ्या त भन्न मिलेन.
2: तपाईँ नपढ्या भन्न मिल्दैन.
3: त्यो
2: बेलामा तपाईँले 10 कक्षासम्म पढ्नु भएको मान्छे.
3: 8 जना हामी गरी खाइरहेको छौँ.
2: तपाईँको जन्म
3: घर पनि यी काठमाडौँको नै हो. हामी पृथ्वीनारायण शाहसँग आएको रे सापकोटा हेर शिवानन्द खजान्जीको सन्तान.
2: अनि बिए चाहिँ कहाँ गर्नुभयो त?
3: दिल्ली बजार कटकुलो.
2: हजुर,
3: पछिको घर त्यही हो, त्यही हो. त्यहीँबाट निस्कनु पर्छ भनेर बसेको छु. भगवान्ले जन्म दिनुभएको छ, उहाँले नै हाल दिनुभएको छ. जे दिनुहुन्छ त्यही खान्छु, चुप्लाहरू हिँड्छु. भलो गर्न सकिया गरिदिन्छु. एउटा स्कुलमा हेरिदिएको छु, अब त्यो पनि सप्रियो. गरे काम न काहीँ न सप्रिया छैन. कारगारभित्र 13 वर्ष गरेँ भीमलाजी. त्यहाँ पनि सप्रियो, राम्रै हो. स्कुल थियो, नचलाएर पैसा जति सबै खाएछन्, चलाइदिएको थिएँ. अब 6 सम्म त मैले चलाइदिएको थिएँ. मैले गर्न नसके चाहिँ के गरेँ? फोन गर्दा उठाइ मात्रै दिएँ नि. म यहाँबाट गरिदिन्थेँ नि, उठाउँदैन. 60 वर्ष नसक्ने हुन्छ त मानसिक त्यस्तो हरेस खाएको होला. म सुन्छु तपाईँहरूको कार्यक्रम सुन्छु कि अब त्यो अति पनि त्यो 83-84 वर्ष बुवासँग लिया हो नि त तपाईँले. उहाँ त गरिरहनु भएको छ नि. गर्नेले त खोइ त गरिरहेछ नि त. त्यसै हतोत्साही हुनेले पो त छोडे त.
2: तपाईँको अहिले स्वास्थ्यमा के समस्या?
3: सुगर मात्रै छ, केही छैन. र आँखा कमजोर भयो. यो आँखा अपरेसन गरे बन्दै भयो. अब यो पनि मोतीबिन्दुले अपरेसन गर भन्छन्. यो ठिक पार्दै गर्छौ त. यो नानी फेर्नु पर्छ. यो उमेर कता नानी फेरौँ? अब यति काम चलिरहेछ.
2: यो राज्यले व्यवस्था गरेको छ नि, ज्येष्ठ नागरिकको उपचारमा 50% छुटको व्यवस्था भनेको छ. तपाईँ त अहिलेसम्म अब प्राइभेटमा गरिरहनु भएको रहेछ.
3: हजुर,
2: यो कतिको कार्यान्वयन भएको देख्नुहुन्छ?
3: अहिले टाटो बाटोले पाछन् बिमारलाई. टाटो बाटो नभएले पाएको छैन. जसलाई आवश्यकता परेको छ त्यसले पाएको छैन बिचरा. म त्यसैले जहाँ पनि आफू जान्छु हेर्छु, तिनीहरूलाई पठाइदिन्छु. यसरी जानुहोस्, यहाँ जानुहोस्, यसलाई भेट्नुहोस्, मेरो पैसाको समाज सेवा होइन. म सरकारलाई त तिमीहरूको पापी पैसा मेरो काममा मिसाउन भनेर आएर बस्या मान्छे. मलाई भारत सरकारले उद्यम गर्न घर बनाइदिनु लाग्दा नेपालको सरकारले एउटा टुक्रो जग्गा दिएन बहिनी. स्कुलमा त्यत्रो बिल्डिङ बनाइदियो. ग्राम सुधार आधार विद्यालय फेसबुकमा पनि छ
2: है.
3: सरकारी स्कुल भन्नै सुहाउँदैन. ट्रेनिङ लिएका छन्, बोर्डिङमा कहाँ ल्याएछन् त? त्यसै बोर्डिङमा लिएर हवा मचाएर दौड्या छन्.
2: सार्वजनिक यातायातमा पनि 50% छुट भाडा व्यवस्था भनिएको छ.
3: सार्वजनिक यातायात चढेर हिँड्थेँ पहिले. गएँ सुनारा ओर्ली मिनी बस चढेको थिएँ. 6 रुपियाँ झिकेर दिएँ है.
2: कति सालको कुरा
3: भयो होला? 12-15 वर्ष. अनि उसले के भन्यो भने, आमा यति पैसाले त पुग्दैन, यो पैसा तपाईँ चक्लेट खानु होला है भन्यो. ल्याऊ बाबु, यहाँ पसल छैन, अलि पर गएर चक्लेट किनेर खान्छौ. बोकेर हिँडेँ म त. अब सबै त्यसो भन्न सक्दैन नि त. अब मेरो उमेर पुगेको छ, कार्ड छ खल्तीमा. उसले नपत्याए पनि तपाईँको कार्ड छ भन्न त सक्नु पर्थ्यो नि त. चक्लेट खानु होला भन्ने हो त. ले पनि हिँडेँ के म. अब यो के भएर भयो? हामीमा सक्षमता भएन. हाम्रो अधिकार के हो भने, त्यो ज्येष्ठ नागरिकमा ज्ञान भएन. मेरो त तपस्या हो बहिनी, अब बिजनेस होइन. 50 वर्ष भयो. यो नवजात शिशु भनेका भगवान हुन्, तिनकै तपस्या, तिनकै बलले शरीर चलाइदिएको छ भगवान्ले.
2: ज्येष्ठजनहरूलाई सामाजिक सुरक्षा भत्ता 4,000 आउँछ मासिक. लिनुहुन्छ तपाईँले?
3: लिन्छु. 200 रुपियाँ 2 महिना ओडाले खाइदिएछु लिनुगा. पहिले 51 सालमा
2: पहिला
3: यो 100 रुपियाँ के लिन जानु भनेर नगा त कसरी मिलाएर झिकेर खाइसकेछ. अनि यसो सोचेँ, त्यो 200 ल्याएर 10 वटा कापी आउँथ्यो बहिनी त्यति बेला. गएर लिएर आएर अनि पढ्न नसकेर किन्ने थिएँ.
2: कस्तो लाग्छ यो विषयमा तपाईँलाई?
3: अब यो भत्ता दिएको त ठिक हो, फेरि कुरा गरी गरी त्यहीँ पुगिन्छ. अत्यावश्यकले पाछन् त फेरि दूरदराजमा जल्लिन छ, त्यसैले खाइदिन्छ.
2: विविध कारणले नपाएको गुनासोहरू पनि आइरहेको
3: हुन्छ. फेरि घरबाट निकाले बुढाबुढीलाई 4,000 आउँछ भनेर घर लगेर राख्या पनि सुनिन्छ, देखिन्छ. अब सब अब यताउति गरी चेतनाकै कमी होइन त. हामी ज्येष्ठ नागरिक भए चाहिँ हाम्रो अधिकार के हो त, घरमा पनि अधिकार के हो त, राज्यमा पनि अधिकार के हो त। अब अहिले घरको अधिकार पनि गुम्यो। हाम्रो कस्तो राम्रो सुसज्जित समाज थियो, हाम्रो ज्येष्ठको आधारमा सबैजना बस्थ्यौँ, होइन त मान्ने जन तपाईँहरू पनि बस्नुहुन्थ्यो
2: होला,
3: आफ्नो आफ्नो जातीय अनुसार त गर्थ्यौँ नि। अब त्यो सबै भत्ताभुङ्ग पारिदिए छाडा समाज सिर्जना भयो,

0: थियो नि, अनि निस्कनु पर्ने पर्नु कन्या पढाउनु ल ल हेर्नुहोस् अवस्था, त्यस्तो कथा नि सुनेको छु मैले. अहिले पनि आउँछ म कहाँ, बुहारी घर गएर बिहे भएर गएर जति कमाए पनि घरको सासु ससुरालाई बुझाउनु पर्ने, त्यो छोरी हुर्काउने आमा बाउ होइन त बिमला, तयार गर्न लगाएन त आमा बाउको छ नि त्यहाँनिर, यो कुरा एकदम उठाउनु पर्ने भएको छ.
1: कहीँ बुहारी पीडित भएको अवस्था पनि छ,
0: त्यसको बाबुआमालाई पऱ्यो भने त्यो छोरीले गर्नु पाउनु कि नपाउने त, कमाउने पारिदिने को त, त्यो सासु ससुराले कमाउने पारे हो. हाम्रो कानुनमा विवेकै भएन के,
1: परिवार र ज्येष्ठ नागरिक बीच हुने मतभेद यसलाई कम गर्नलाई कसले के गर्नुपर्छ?
0: यो हामी दुइटै पुस्ताले राम्रोसँग सोच्नुपर्छ. अहिले मैले अनुभव गरे अनुसार यत्रो वर्षको अनुभवमा बस्दाखेरि चाहिँ छुट्टै छुट्टै बस्ने, अब सँगै भयो भने तपाईँलाई एक त खानु मन लाग्यो मलाई एक त खा, तपाईँलाई एक त गर्नु मन लाग्यो, त्यहाँ द्वन्द सिर्जना भयो अघि बज्यो. दुईवटा भाइ चाहिँ अघिदेखि भन्दै, अब एउटा भाइ चाहिँ त बजेन, बाहिरबाट परेको सबै थोक गरिदिने हेरिदिने सन्चो बिसन्चो सोध्ने त्यो गर्यो भने कम होला. अब माथिल्लो पुस्ताले गरेनन् मात्रै भन्ने, तल्लो पुस्ता नगर्ने कहिले मिल्ने त? अब त्यो भन्न त सजिलो छ, फेरि कोही बुहारी भान्सा तालचा मार्तिर हिँड्ने, कोही सासु भएको जति सबै मान्छे बोलाएर खुवाइदिने, महँगो यस्तो छ त्यसले के गर्ने, असाध्य गुजुल्टो परे समस्या छ कि यो सोचेर ल्यायो भने ल भन्नुहोस् त.
1: हजुर, त्यसो भए यस्ता खालका मतभेदहरू कम गर्नलाई के गर्नुपर्छ?
0: सबै आफूले सोचेर मिल्न सक्नु पर्यो मतभेद कम गर्न. ज्येष्ठ नारीको भत्ता र पेन्सन पाउनेले पनि भत्ता दिनुपर्छ भन्दाखेरि मैले खोर विरोध गरे हो नि, राज्यले धान्छ कि धान्दैन, लिन मात्रै खोजेर त भएन नि. अनि पेन्सन पाउनेले भत्ता नपाउने गरेको, तै पनि त अहिले आछु आछु परिरहेछ, कमाउनु छैन भएको मात्रै खर्च कसरी पुर्याउने?
1: तपाईँको मतलब जो सक्षम छ होइन, जो सकिरहेछ आर्थिक रूपमा अलिक सम्पन्न छ
0: उसैलाई,
1: उसले चाहिँ यो सामाजिक सुरक्षा भत्ता नलिएर जसलाई आवश्यक छ नि, एकदमै आवश्यक छ, उनीहरूलाई प्रदान गर्नुपर्छ भन्न खोज्नु भा?
0: त्यो पनि होइन, लिनु त पर्यो आफ्नो, तर पेन्सन त्यो भत्ता चाहिँ लिइदिन भएन. अब हाम्रो उमेर पुगेपछि सबै सिद्धिन्छ त चाहियो नि, चाहिएन त, अहिलेको 4000 हुन त केही हुँदैन. 50 रुपियाँ नोट पनि नचिन्ने ठाउँमा त त्यो ठुलो कुरो पनि भयो नि, 50 रुपियाँ पनि नचिन्ने मान्छे पनि त छन् नि.
1: राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले गरेका कार्यप्रति चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ तपाईँ?
0: अब अहिले के गरिरहेको छ त्यति मलाई थाहा छैन, गरेर काममा म सन्तुष्ट त छु. डे केयर चाहिँ ठिक छ, मैले पनि चलाएरै आएको हो, मान्नु भएन मैले छोडिदिएँ, अहिले गरिदिएँ भने छ अब म सक्दिनँ यो उमेरमा. लगेर आश्रममै बस्नु चाहिँ ठिक होइन, किनभने डे केयरमा आउँदाखेरि उहाँहरू घरमा कसैले त हेर्ने मान्छे नै राख्छ, त्यो राख्या मान्छेसँग कति कुरा गर्छन्, डे केयरमा आयो भने आफैको समकक्षी हुन्छन्, बस्छन्, गफ गर्छन्, दिमाग त स्वच्छ भयो नि बहिनी. डे केयर त म त भन्छु वडा वडामा टोल टोलमा नजिकै ठाउँमा चाहियो, जबकि ज्येष्ठ नागरिक आफै हिँडेर त्यहाँ पुग्न सक्नुहोस्, ब्लड प्रेसर हेरिदियोस्, डाक्टर आओस् कि त्यो गर्यो भने त्यसो. अब घरबाट छुटाउने कुरो त मलाई पनि चित्त बुझ्दैन.
1: अब कतिपय स्थानीय सरकारले त निशुल्क
0: खोलिरहेछ
1: दिवा सेवा केन्द्र सञ्चालन पनि गरिरहेको
0: छ. अब त्यो माता पिता हेर्नु नि कति वर्षको भयो चाबेलको, उहाँले निशुल्क गरिरहनु भएको छ नि. मैले चाहिँ मलाई सरकारसँग चित्त दुख्या भएर सरकारसँग हात थाप्न नजाने, मलाई मारवाडी सेवा समितिले सामान खाजा साजा पठाइदिन्थ्यो, राजेन्द्र खेतानले लुडोहरू खेल्ने सामान पठाइदिनुहुन्थ्यो, त्यसरी चाहिँ लिने सरकारसँग झुक्न नजाने. अब पैसा माग्नु पो कटाएर दिन्छन् किन जाने बहिनी, मि बिमला बहिनी, अहिले त अब 60% उनीहरूलाई र 40% हामीलाई के काम छ त्यो?
1: हजुर, यो ज्येष्ठ नागरिक सम्बन्धी ऐन छ, नियमावली छ, ती ऐन तथा नियमावली व्यवस्था भएका कुराहरू तपाईँलाई कतिको जायज लाग्छ?
0: लेखाइ त जायज छ, तर खोइ त कार्यान्वयन आउनु पर्यो. मैले सुशीला कार्की प्रधानमन्त्री भए भने यो कुरा गर्दाखेरि छ, कार्यान्वयन ल्याएको खोइ त भन्दा आएको छैन, त्यो सिद्धियो त जवाबदेही त भयो त, ल्याइदिनु पर्यो नि, सहज हुनु पर्यो नि त, यत्रो वर्ष भयो आज भयो त त्यो सुरु भए, कति वर्ष भयो.
1: संशोधन गर्नुपर्ने कुराहरू चाहिँ के देख्नुहुन्छ?
0: संशोधन गर्नुपर्ने कुरा त त्यही सन्तानको सम्पत्तिबाट बाबुले पाउनु पर्यो, विदेशमा जानेको पैसा उताबाट आउँदा दुलैकोमा नाउँमा मात्र नआइकन बाबा नाउँमा पनि आधी आउनु पर्यो, आधी दुलैलाई बे गरेपछि दुलै हुन्न होइन दिनुहुन्न चाहिँ म भन्दिनँ, त्यति गरिदिए त कतिपय ठाउँमा त आउँदा दुलै पनि छैन सम्पत्ति पनि छैन भइरहेको छ नि बहिनी, बाबासँग भएको त जोगिन्थ्यो नि, खराब होला नि 2-4% खराब पनि होला नि. त जुकिन्थ्यो नि। अब उतै दिगम्बत हुन्छन्, प्राण जान्छ, पैसा आउँछ, त्यो भिक्खर आएको जुवा बुहारीले चाहिँ सबै पाउने, त्यो बुढाबुढी

0: बाबा चाहिँ भोक भोकै बस्नुपर्ने, यो हाम्रो देशको कानुन न्यायोचित छ त?
1: स्थानीय न्यायिक समितिले ज्येष्ठ नागरिकका समस्या समाधानमा कतिको सहयोग गरेको छ जस्तो लाग्छ?
0: मैले त गरेको पाउन्न, किन घरको समस्या लिएर गयो भने त उहाँहरूले सुनिदिनुपर्छ नि। तिमीहरूका घरका छोरा बुहारीको कुरा तिमीहरू नै मिलाऊ, तिनीहरू किन चाहियो त? गयो उही अलि सम्पन्न मन्त्री सन्त्रीका मान्छे आयो भने गर्यो, ती जसलाई चाहिएको छ त्यसलाई चाहिँ लखेटिदियो। तिनीहरूले त दुइटै थरी बोलाएर के भएको भनेर राखेर गर्नु पर्यो, न्यायिक समितिले त कहाँ गर्छन् त? अब अहिले त ज्येष्ठ नायक मन्त्रालयले नै खारिज गरिरहेको छ फेरि, होइन त?
1: नाम परिवर्तन भएको छ तर काम त भइरहेछ।
0: काम त हुनै पर्यो नि, सीतावादी बोलिरहेको छुन्छु, अब हामीलाई भेट्नु न, यसो सरसल्लाह दिउँ गएर भने अहिलेको मन्त्रीहरूले भेट्दैन, पहिलेको महिला मन्त्रीहरूसँग सबैसँग जाने बस्ने गफ गर्ने गर्थेँ म।
1: अब सरकारले ज्येष्ठजनहरूको लागि के गरिदिए चाहिँ राम्रो हुन्थ्यो?
0: अब सरकारले त घर घरमा सेवा पुर्याइदिए राम्रो हुन्थ्यो। नगरपालिकाबाट एकचोटि सर्वे गर्दा आएको थियो यो कुरो, पैसा दिएर समस्या हल हुँदैन, कसले गएर किनेर ल्याइदिने, जसलाई किन्न पठायो त्यसले खर्च गर्छ। अब जस्तो अघि नै भनिन, पिपी घर घरमै आओस् जाँच होस् औषधि पठाइदियोस्, नसक्नेलाई आएर नुहाइदियोस् विदेशमा जस्तो, होइन? अब त्यो त कति वर्ष लाग्ला, अहिले त उयो गफै गर्ने बाटो हो, खुवाउने छैनन् भने खुवाइदियोस्, काहीँ होटललाई हराइदियोस्, त्यसले तातो खानु पाओस्, त्यो क्यास हातमा दिनुभन्दा त उसलाई सेवा चाहियो नि बहिनी उमेरले गर्दा, होइन? कोही आँखा नदेख्ने भयो भने त्यो क्यासै देखिँदैन, अनि के गर्ने? म त असक्षमकै कुरा गर्छु, दूर दराजमा कति हिँडेर वडा आइपुगिन्छ भन्नुहोस् त,
1: अनि कति दिन पो लाग्ने?
0: अब फेरि औषध उपचारको विरोध गर्ने म, एकचोटि बिल लगेर दिने पैसा दिने भनेको थियो नि, म ज्येष्ठ नागरिक थिएँ अनि त्यो बेला मैले घोर विरोध गरेँ। अब वडा छ कहाँ, त्यसको औषधिको बिल लिएर कहाँ जाने? बिल दिएपछि पैसा दिने, अब त्यो औषधि किन्ने पैसा भए त त्यसलाई चाहिँ सहयोगै चाहिएन नि भने मैले सञ्जालमा ज्येष्ठ नागरिकमा, होइन त? मसँग पैसा छ भने अर्कोसँग औषधि किन्ने किन माग्नु जानु पर्यो त? त्यो खालि माथि माथि सतहमा कुरा गर्छन् कहाँ हुन्छ त, कुरा त तल्लो तहमा गर्नु पर्यो। अनि त्यति भएर विरोध घोर दुइटा कुरा त विरोध गरे हो नि मैले, यो सन्तानको सम्पत्ति पाउने कुरामा र यो कुरामा, अनि एकैचोटि एकमुष्ट विशेष भत्ता भनेर 12,000 दिन लागेको। अब त्यो 12,000 तातातात परेको छ नि अहिले त, भन्नु त अर्थ छैन। ज्येष्ठ नायकले सुख पाउनु पर्यो, तल्लो पुस्तालाई धेरै हामीले अलमल गरिदिनु भएन, तल्लो पुस्तालाई सहज आफूलाई पनि सहज हुने गरी बस्नु सक्नु पर्यो भन्छु म। तल्लो पुस्ताले नि के आवश्यकता परेको छ, के चाहिएको छ हेरेर देखेर उहाँहरूको स्वभाव अनुसार, चाहना राख्नेले नि औगात भन्दा माथि चाहना राख्नु भएन, आफूलाई हजारन पर्ने लुगा किन्छन्, बुढाबुढीलाई खस्रन खस्रन ल्याएर मिल्काइदिन्छन्, अब त्यो पनि हेरिरहेछु देखिरहेछु। अब त्यो ठिक भयो त, उहाँहरू अनुसारको त उहाँहरूलाई नि चाहियो नि, हजारनको नचाहिएला उहाँहरूको जिउलाई हुने जस्तो चाहियो नि बा, यो अब के भन्नु, कहिले केही भनेरै सकिने देख्दिनँ म त।
2: अहिले सुन्नुभयो काठमाडौँ महानगरपालिका वडा नम्बर 29 घट्टेकुलोमा बस्दै आउनुभएकी 89 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक इन्दिरा सापकोटासँग गरिएको कुराकानी।
1: लौ त श्रोता, यसै कुराकानीका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौँ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्कीसँगै म विमला राई पनि बिदा हुन्छु। नमस्कार।

0: भर्खरै सुन्नुभयो नेपाली चलचित्र कैफियतबाट उदित नारायण झाको स्वर, गोविन्द प्रसाद उपाध्यायको रचना अनि सङ्गीत अर्जुन पोखरेलको। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। भोटेकोसी बाढीको एघारौं दिनमा हिजो दुईजनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडिएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारका लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट हिजै एकजना चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले हिजो दिउँसो आयोजनाको अडिट 4 टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1340 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 163 जना, नुवाकोटमा 193, धादिङमा 67, चितवनमा 362, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 219 जना गरी 1338 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1030 शव व्यवस्थापन गरिएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 गरी कुल 2272 डिएनए नमुना संकलन गरिएको र पहिचान नभएको 1292 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमा बुबाहरूलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीका क्रममा कतिपय आमा बुबाले आफ्नो ज्यानको समेत प्रवाह नगरी कापिरहेका हातले नाति नातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनु परेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नु परेको बताउनु भएको छ। नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज उद्धार प्रयासमा सहयोग बढाउन अमेरिकी सांसदहरूले विदेश मन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार डेमोक्रेट टिक र रिपब्लिकन पार्टीका 27 सांसदले सहायता बढाउन र आफ्ना बेपत्ता 75 नागरिकको खोजी तथा अवस्थाबारे उनीहरूको परिवार तथा संसदलाई जानकारी दिन माग गरेका छन्। भारत, चीन, बेलायत, दक्षिण कोरिया लगायतका मुलुकले नेपाललाई ठूलो सहायता गरिसकेको सन्दर्भमा अमेरिकाले पनि खुल्ला दिलले सहयोग गर्नुपर्ने उनीहरूको माग रहेको छ। रसुवाको भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,55,56,971 रुपियाँ संकलन भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। गोर्खाको चुनुम्री गाउँपालिका 4-2 भएर बग्ने थेराङ खोलाको बाढीले 4 घर र 1 पुल बगाएको छ। आज बिहान आएको बाढीले चुनुम्री 4 स्थित नामुर कार्नुब ओङ्ग्याल उर्देन छोयोदेन लाक्पा भुटी र दोर्जे ग्यालजेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीबाट मानवीय क्षति भने नभएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। गएराती लगातार परेको वर्षाका कारण मार्तडी स्थित बढी मालिका नगरपालिका नौ कारागार मोड विनोद स्मृति प्रतीक्षालय चेलागाड लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। यसै गरी बढी मालिका नगरपालिका आठको रापका र वडा नम्बर छको जङ्गा लगायतका स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनुभयो। सडक अवरुद्ध भएको जानकारी प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमाण्डमा पाँचजनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ। गैराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको शहीद मार्गमा यातायात सेवा अवरुद्ध भएको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका एक खोला वाङमा सडक माथिबाट पहिरो खस्दा हिजो बिहानदेखि घोराई थवाङ सहित मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी किव जाने तयारीमा जुटेका छन्। अमेरिकाले रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई पुनः तीव्र बनाएको हो। अमेरिकी विशेष दूत स्टिभ बिटकप र जारेड कुस्नर ले हिजो क्रेमलिनमा पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकी प्रतिनिधिहरूले युद्ध अन्त्यका लागि सम्भावित समाधानका विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको हो। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको वार्ता सफल हुनेमा आफू आशावादी रहेको पनि बताउनु भएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवै जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फा

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिन्हारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: ज्यू निनामी भाजु मेजुपी जी सकल नेपामी तेगु हि चति ह्युपा उइ देशे तर व ह्युपा न सकसितन उति गेङ कहे छौकथ धागु ख सा समानता अले स्वतन्त्रता बिफया चङ्गु मधु अनदुने युकु कथ यागु छौकथ ध्यागु खस तुति चालेगु अले छौक कथ ध्यागु ए खस उपेक्षा विभेद अजन ल्य धनी उकिन थु जागु थिति कथ यागु हाथ्यत जेङ्केगु नीति न चिसा झिगु स झिगु पला ज्याका चोरी माने
1: हजुर
0: आछिसमा तालामा व्यवसायी छमा जाने आछु देवा समाजसेवी जुल चिता ठाउँ थनवेता थाकुल
1: भजा थाकुल सो सिस्टममा चाहिँ यहाँले नै सबै सिस्टम मुज्यु या सबै सिस्टम जुसा जिम त जिमी व्यापारलाई चाहिँ सिस्टम फलाइ पिङ खाओ मलाई ऊ सिस्टम छोए मुजु लिना छौँ भजा चाहिँ अलमल जो चाहिँ खाटका
0: जो लिपा चाहिँ छु जिया छ नि व्यापार त थन
1: लिपालाई चाहिँ थन्दिन्छ जे भाइसँग उयो आजकै व्यापारका भएन उयो चाहिँ कहाँ होल अब होइन छु च्यानल मिलेर मुस्यो होइन भएका नर्मली चाहिँ झिमु पासमा चाहिँ हस्तकला महासङ्घ पास दो हस्तकला महासङ्घ उपाध्यक्ष न खा केन्द्रीय उपाध्यक्ष झिमु पासमा चाहिँ तिमी नर्मल डुवा व्याज नखा मलाई आज जिन छौ कन्फिडेन्स चाहिँ ठाउँ नगयो फेरि अब यो त ठाउँ चाहिँ रोके झुल्का
0: ज्यू खेटालाई जिमसन थन पाएन कुतै नागु ख तर ऊ ख लिपाजुले हिला हो न हिला वाउले मनुए वया कावे मागु कन्डिसन जुल ठिकै दु आठो सरकारी सिस्टम अनुसारलाई चाहिँ न्याय माग्दु ल तर ऊ सिस्टम धैगु चाहिँ सकसियाको नीति छगु चोस्या बहको जुई माथा चाहिँ भतिजा चाहिँ पङ्ग हो छौ नुग्ले घा लागि गुजु ल
1: डिके
0: अलि ठाउँको नै छिचुकी व्यस्त जुवा सुनादिएको दु
1: जिल्ला चाहिँ आएको छ व्यापारी खुगु बा जिम्मु चाहिँ अरू करिब करिब 300 वर्ष पुरानो इतिहास जिमी सियु चाहिँ जाइपिएँ मलाई उडकार्विङ चाहिँ जिम्मु चाहिँ पुरानो पेसा ख ऊ हिसाबमा चाहिँ बापिस चाहिँ छौ तर इन्डस्ट्रिजको चाहिँ पात्न औधी क्षेत्र पूर्ण उडकार्विङ इन्डस्ट्रिज त्यहाँ चाहिँ छौ उद्योग छौ दु उयो चाहिँ मेरो छौ ब्रान्च चाहिँ बुङ्गेन बुङ्गमतिनहरू अनि बुङ्गे बोट जाइपिएँ यो कुदो ज्या ऊ विषयले नै जिपी चाहिँ व्यस्त ज्या चौधो सियो ज्या मलाई अझै म चाहिँ एक्सपोर्ट नअपोजी विदेश विदेश तटहरू डेग दिग पाइपलाइन त यो कुदेको आथने सियो चाहिँ कम्पनी अथवा सिंहद्वारे चाहिँ त संसद भवन यो नजुल्न चाहिँ कार्विङ सदको जिम्मे कम्पनी ल्याएको छौँ मलाई ऊ जो व्यापारिक पाटो जुल अनि उयो चाहिँ समाजसेवा पाटो चाहिँ जी चाहिँ खासै समाजसेवा ल्याए उसले खासै लगेज यो चाहिँ यो मर्ने बाह्र चाहिँ त्यो सप्तपादल पुको चाहिँ लन खेल्यो चाहिँ बचाएर छौ अभियान जुन चलेर वे सिलसिला चाहिँ जिन चाहिँ ठुटे चाहिँ आबद्ध जुआपट्टि चाहिँ कन्डिसन खाना उहाँले चाहिँ आ सप्तपादल पुग्यो उद्घाटन यो लागि छेके या उद्घाटन सिरो के चाहिँ अब गेना कन्टिन्युएसन या गेना बालिक्यो चाहिँ
0: ज्यू सप्तपातललाई ठाउँको नै ठिकन सोबले हेपुसे चङ्क खन्या दया चङ्गु दु अलि थो छ गु यसले चाहिँ थो ननी दै गु न जुया चङ्गु घर थो कि चाहिने थो मुका ते गु नीति थो मुद्दा या त चाहिने छौ कथ ध्यागु कसा ठाउँ त कथन त न्याकेको नीति चाहिँ चिता गुज्याको ज्यागु फङ्ग जुल
1: ठुकै हो ठिका ठो चाहिँ वास्तव चाहिँ ऊ अनि स्कुल छोडु नमुना मसिन र स्कुल रिया ऊ स्कुलमा चाहिँ 2033 साले चाहिँ इम्सँग चाहिँ लालपुर चाहिँ देखा ठौका वास्तव पुगु हो सप्तपातल पुगु 1600 वर्ष निहन चाहिँ अन चाहिँ मच्छिन्द नाथियो थिए चुगादेव बुन्ड्यो चाहिँ अन धार्मिक परम्परा यहाँ टोटियो प्रियो चलन ठुठासे उठासे यो चाहिँ चिज त 2033 साले चाहिँ ऊ कविसँग चाहिँ लालपुर चाहिँ देख्ल देख्ल स्कुल चले जाँदा त मनुष्य खासै वास्तवमा त पुको छु चाहिँ बाँकी नै नाटो ढुकने मलाई स्कुल चले जाँदैन जुयाचौँले चाहिँ स्कुल ख छौ चाहिँ सामाजिक चाहिँ मतलब त्यही हिसाब मनुष्य चाहिँ उसले वास्तवमा कन्डिसन जुयाचौँ जो ल तर वे विषय चाहिँ वेक विषय 2037 साले चाहिँ अन्त कमर्सियल बिल्डिङ देख्दा चाहिँ छियो चाहिँ ठुरियो गेट अनि चाहिँ क्या ठुकी ऊ स्काउटी बिल्डिङ त करिब करिब 33 सटर यो चाहिँ नक्सा पास न ज्या सूर्य टका ऊ ज्या सूर्य आपले चाहिँ अहिले स्थानीय त चाहिँ जुगुङ्गा जुल ओहो थोला चाहिँ स्कुल चाहिँ देखा चाहिँ पोखोयो धनी जुल त्यहाँ जुल स्थानीय रहन स्थानीय रहन दनाव सान चाहिँ लिडिङ याम छौँ ल माल छौ संस्थालाई माल अब इन्डिभिजुअललाई चाहिँ त्यहाँ ठाउँ ठाइ कन्या लोमना आउने यो ज्या चाहिँ लनखेल वातावरण स्वास्थ्य संस्था अध्यक्ष जिम्बा चाहिँ पुनर्स्थापित वेकन चाहिँ इनिसिएट किया चाहिँ मुद्दा तल्का 2031 साले टाउ मुद्दा गर मलाई 31 साले मुद्दा त्यहाँ अहिले हो मुद्दा चाहिँ करिब करिब 70 वर्ष मुद्दा चाहिँ हुनका 70 वर्ष लिएपछि चाहिँ छिसँग त्यहाँका आज चाहिँ पुगो भने जो अवस्था दुःख
0: ज्यु अलि ढुनी दाइ जस्तै आज चाहिँ थो लगन खेलियो सब त पातल पुख्यु पुख्यु या तल माका दिल थो चाहिँ अनन्तकाल त कन लिनेगु खया त चाहिँ कया गुलिटको धुक्क जुफाइको कन्डिसन दु
1: म आला एकदम धुक्क छाक जुलिएर आतको चाहिँ थोछी चाहिँ थोछी श्रोता बिसना छौ चाहिँ छुटेको मारा चाहिँ आतक नेपाली थो पुको बजायो चाहिँ छ नजिर चाहिँ गयो भने जुन चाहिँ गेजी त्यहाँ चाहिँ सार्वजनिक जग्गा ख सार्वजनिक चाहिँ नाभ त्यहाँ चाहिँ छौ हिसाबको जुइ तर ठुकेल चाहिँ गे लालपुर्जा डेगा टेङ्गो जुल एजा चाहिँ छिटो चाहिँ हान छौ चाहिँ प्लस पोइन्ट छुट्याएर चाहिँ ठो जिम बापिनसँग एक साथै साले मुटा त्यहाँ चाहिँ करिब करिब चाहिँ सात आठ वर्षदेखिको मुद्दा टुङ्गेजुलका मुद्दा टुङ्गेजु गएर आएर चाहिँ थो पुकुए ख सर्व अदालतमा चाहिँ थो पुकुए या मारिया चाहिँ मुद्दा टुङ्गेना बिल तर नेपाली कानुन चाहिँ ढाँचा छिँदाखे नो वो चाहिँ मुटा चाहिँ ठुङ्गे नाइबिल पुको देखियो रिया तर लालपुर्जा बजार यहाँ म बिउगा लालपुर्जा बजार मोजु कन्डिसनले सोच लाग्यो ऊ लालपुर्जा बजार मोजु खाने मेउ हाने 20-30-40 वर्ष चाहिँ भला इम्स हान ऊ लालपुर्जा चाहिँ हान नक्सा पास छेदेको फेरि जुल त्यसले ऊ कन्डिसन एकदम खतरनाक छिन धाब्री क्वेसनलाई अन्ठालको बोल्ने तर हान मेउ चाहिँ छु साल अन्त हान चाहिँ पुगो हुने त्यहाँले बाबिन्छ हान चाहिँ थो त चाहिँ थो लालपुर्जा बदरी मुटा हुनुका लालपुरजी बुद्धरी मुरा चाहिँ ऊ चाहिँ एउटा तागत हुन्छ हाँ नि ऊ चाहिँ एउटा तागत हुन्छ 2076 साल 3 महिना 22 गते ठ्याक्क चाहिँ उयो जिम्माको डेट ऊ दिर्खुन चाहिँ लालपुर्जा चाहिँ बदरना सप्त पातल पुग्यो नामा जस लालपुर्जा काट्न सफल हुन्छ लालपुर्जा काट्नुको कर कन्डिसन आ सुना ऊ चाहिँ ऊ सुना ठिक नभए मुक्त ऊ युगन युगान्तर चाहिँ सप्त पातल पुखुवा ज्या चाहिँ बजेर ज्या दिन्छु ल ठोछो चाहिँ हान छियो तर एजमेन्ट ठुकेन चाहिँ मे मेउ ठासे न नजिक ठु पुगु बजाएको कन्डिसन एकै अफिरे चाहिँ पला छ ज्ञान हुनु
0: ज्यू अलिक त्यो सप्त पातल पुखु नाप्न पाला एकै पुखुटालाई ननाउने ढुङ्गो गुडु गन चाहिँ सपिङ महल गन चाहिँ छुचु छुचो हाउजिङ वा गन गनला तट ढङ्गो छुट्याउ छेन्ट न डनै ढुङ्ग्ल कर कार्यालय न डेकै ढुङ्ग्ल त्यो विशेषण छुदै दिँदै
1: म आठौँ विषयले चाहिँ अटेका जी चाहिँ हुन छ इन्टरभ्यूले जी छोडेर चाहिँ थु विषय वास्तव पुकुया खरे प्रमाण प्रशस्त उठाएर ढुका मलाई चाहिँ कुमारी पार्टी अनुभव चाहिँ प्रयाग पोखरी मलाई प्रयाग पुरा पारौँ पुको अब चिरुचो चाहिँ 10x10 कोठा चाहिँ बाँकी नाटो कुमारीपट्टि चाहिँ थियो 8 आना जग्गा बाँक्दैन नेपाल टेलिकम बिल्डिङ न फुक्लिया ख
0: मलाई
1: एजा अहिले हानु पुखो आउटो चाहिँ
0: महानगर
1: अन्न आधेका छौँ डु मलाई पुकै पुको डो ठाएका अहिले आउनु चाहिँ लगनखेली एरिया जुन बेल्ट डो चिरेखाना ढुनी ठेङ्गो ऊ चाहिँ पुकै पुको डो बेल्ट चाहिँ ऊ चाहिँ हाइट आयो ऊ हाइटमा चाहिँ छिउ चाहिँ कुहेपट्टि चाहिँ छिउ सहरे ढुनी उयो चाहिँ ऊ कहाँ चाहिँ ल छिउ थुङ्गे तारापट्टि ऊ युज ल अनुभव चाहिँ ठापेखेली एरियापट्टि न ऊ ल चाहिँ कुहाना चाहिँ ऊ खेतीपाती सिन्चित छु युज ल ऊ हिसाबमा चाहिँ ऊ बेल्ट चाहिँ लयुपट्टि चाहिँ छौ तर चाहिँ भण्डारी हिसाबमा चाहिँ नभए पनि एकदम साइन्टिफिकले गाह्रो चिजका मलाई एजा ठुकेर बचाएर मारेको खन्छु ल अब बचाएर सुना रहेको खन्छ जस्तै चाहिँ छिटो गएर बाहन ठोछौ मुडा ल्याएर 18-20 वर्ष ल्याएँ मलाई जब कि पुको ल्याएर छ सिउ मलाई टाइम ल्याएर ठोक कन्डिसन ल्याएर मुन्द्रे जिन्दगी छौछौ जिन्दगी मुङ्गो चाहिँ छौछौ पुको चाहिँ लाना झिलो फैमको नेपाल सरकारमा चाहिँ ठमेसँग पहल ना ठुटेर चाहिँ यस न त पुगो छ पुगो ठो पुगो मर्छ ठो पुगो म हो ठुटेर चाहिँ आइन्दा चाहिँ ठुपिस चाहिँ खाना भेट नेपाल सरकार चाहिँ ढाइबिम होला आन यो को अभ्यन्तर लगेर जाँदो त कुमारीपट्टि बजार जाँदो तुङ्गुलीमा जाँदा तर छोरी हामीले आघुली वर्ष ल्याएछ सुल्वा नाच्ने होलाएछ थै पर्सन लिएको खर्च सुल्वा बाबीसँग थै पर्सन लिएको खर्चनाबाट आठुके वकिल साहबसँग जे पूर्णमान छ केपी टिममा एक सहयोग त मलाई ऊ सहयोग झाप्ने झारेन डैमुख नि एजा चाहिँ नेपाल सरकारले चाहिँ पहल जिम्मा ल हजुर यस यस नो नो जिम्मा ल ठु बचाएको सन्दर्भ भए नर्स चाहिँ छिसो चाहिँ ठो बचाएर ल्याएर चाहिँ सुलगे जु रह्यो चाहिँ छौ तरौँ क्वेसन गरौँ
0: ज्यू जस्तै आला सरकारी सुङ्गु त यो सरकार त दु स्थानीय निकाय दु महानगरपालिका नगरपालिका ओडा तक न थगु संरचना दु अनला थगु ठिठी कथयागु सम्पदा संस्कृति तजिलजी पुरातात्विक महत्त्व कुबी कुबिया सुङ्गु फुकम वाकेगु नीति ल्याङ्का तेगु नीतिलाई इम्सम भाला मितिमा मुगला
1: बोला उगेला क्वेसनै मर्का क्वेसनै यामा अब चिजै म स्थानीय सरकारै उगेला गएको मला तर उयो रिजल्ट गेदो रहेको छिन छु जिन छु मलाई ऊ रिजल्ट यो लागि चाहिँ सुना नै झ्याक मसाला हिमसँग चाहिँ खासै वास्तव या मलाई थम्जुको मुख यहीँ यल्लो खपे मलाई विभिन्न सङ्घ संस्था नठोया कन्डिसन दो एजा चाहिँ ठोचै छौ छियो तरुवा चाहिँ छ मानव सभ्यता चाहिँ लिप क्वेसन दुईपट्टि चिज त घर छियो निवास सभ्यता क्वेसन दुई चिज त घर मलाई आठो यसले विशेष त चाहिँ घुल्न डोटक्कै निवास सभ्यता नपा चाहिँ संलग्न चिजहरू भयो मलाई एजा चाहिँ स्थानीय सरकार बिन्द छिसँग एकदमै कचकुचिया ज्वरो आइ न मै टाचा छुया
0: जस्तै आज छिला बाहन निसे कया छिटो कन जुयाचना देगु खनी मलाई त्यहाँको छ चिन्ता नचाहि दैदिल थग्यो ढेपा खान चुया सुनाएको अब ऐसियत वा ऊ कठै यहाँको क्षमतालाई सकल नेवार देखेला मधु नेवार त ना गरिब निसे मुखला छुट्या चेतक नदु धनी पिन तमी पिन तक नदु ध्याबले चाहिँ छिको पिसन चाहिँ थथेना छौ ना सरकार नापा इनापेना सरकार नापा मुद्दा मेता चुनावले स्थानीय सरकार न छिको पिन त छु धगा लिसा लिसबी
1: खासै मरो उसलाई चाहिँ ऊ हिसाबीपट्टि चाहिँ झिस छुए अठी मरो ठुला सिधा मुद्दा हुनुहुँ चिजु ल मलाई मुद्दा उब्लेर डाइरेक्ट मुद्दा सर्वोच्च हो चिउ चाहिँ लगन खेल वातावरण सुधार संस्था उहिले अध्यक्ष बाजु ल बुझ बु बुझ बु न्यु बिचर्सकै खोजु ज्या मेरो स्थानीय सरकार उताइमा चाहिँ संलग्न छु म तर ऊ श्रेय ढुङ्गा चाहिँ छि नगर प्रमुख मेयर साहब चिरबाउ मेयर साहबमा चाहिँ ठो टोटल प्रोजेक्ट छिमेसँग थुलमिची मेरो नाम बजाना बिल मलाई ठुलो चाहिँ बजेनाइ बिङ्गु ठुलो चाहिँ डेक्यु याक्न श्रेक्यु घेनाज्यु या चाहिँ टोटल जिम्मा कार्य चाहिँ ऊ चाहिँ थियो मेयर साहबमा चाहिँ वेकन एकदम सम्पद प्रेमी जो हिसाब चाहिँ वेकन चाहिँ थोपल याको थोपल वेकन म आएको छ थुल याक्न चाहिँ श्रे मक्का चारजना झिमसँग चाहिँ चन्द उठेन यिनीहरू हुँदा छ अझ मेरो 10-12 वर्ष लगे जो फु मलाई तर वेक पहल होइन चाहिँ ठुलो त्यसले स्थानीय सरकारमा थन्डा भए चाहिँ झिम्छ पहल चाहिँ सहयोग याउ चाहिँ खण्डु आव्या चाहिँ
0: छौ फोन वोडु छुटु छ हजुर हेलो
2: हेलो जोजलपा रिबीजी
0: हजुर जोजलपा
2: हजुर ठौ अन्तरबाट कैजी लाग्नु होला
0: पूर्ण स्थापित याका किरण स्थापित
2: जिल्ला पूर्ण पछि धावटी साहित्य बनाएको नेपाली भाषा पूर्ण पछि जिमसाइ लेख बनाएकाबाट
0: नगरपालिका
2: छि पुखु है तार देखा नगरपालिका मखला
1: स्थानीय सरकारी जिम्मा झिसो कायम हो मलाई स्थानीय सरकारसँग थपिसँग या म चिज ख हो तर झिसो चाहिँ छुइना बिफुरा छुपुको छुछु महत्त्व ख गए खरिया चाहिँ छौ झिसो चाहिँ ठुकै चाहिँ खाका कोरेना चाहिँ गनगन चाहिँ रिलेटेड स्थानीय सरकार ख गुगु वडा ख गुगु वडा हुना चाहिँ झिसो चाहिँ बिमा ठेँचुवा खिमसँग मुसिउन जिफु मठु नजिफु जस्तै चाहिँ सप्त पातल पुग्यो के छ झिम्छ चाहिँ लुवाओ के छ बापिसमा ठुली डकुमेन्टेसन या त ऊ पुगो छु महत्त्व ऊ पुगो छ भनेर या छौँ मलाई ऊ पुगो बारे चाहिँ ठुकै रिलेटेड जिम्मे छ छिटो ठप्या ठुलो स्थानीय सरकार या ज्याजुलो छिसो खचु चाहिँ या म ज्याजुलो थुप्पुको चाहिँ वास्तव चाहिँ छि बुन्यो जात्रा चाहिँ छि अपैसा चाहिँ बुन्यो जात्रा फोटो जात्रा श्रेयहरू ल्याउँ चाहिँ जात्रा श्रेय लड्याएर नि उमको मलाई उमको ऊ चाहिँ फोटो जात्रा श्रेय ढुङ्गा एक महिनाभित्रै अन छि बटुक भैरव स्थान लु सप्त पादल पुग्यो चाहिँ छिउ चाहिँ पूर्व दक्षिणपट्टि बटुक भैरव स्थानले चाहिँ मान्छा उति यज्ञ रहेछ हो यामाका डरौँ यज्ञको हो मलाई ऊ यज्ञ याद हुनु ल्याउँ ऊ यज्ञना चाहिँ निश्चय जी हो यज्ञ एकदम छिसँग सुनामुजी हो गोप्य यज्ञ जी मलाई ऊ यज्ञ याद हुँदा चाहिँ एकजोडी भँगेर ती चकाउँछ त नि चकाउँछ आकाश छोए ऊ छ्या छोएर चाहिँ आकाश चाहिँ ठोसाली जात्रा सिरल त्यहाँ चाहिँ यमलोक इन्द्रलोक चाहिँ मेसेज छ पुगेको होला अहिले वे कठमाडौँ चाहिँ अहिले छौ जो चाहिँ यहाँ चाहिँ अनि सप्त पातल पुगी टोट्यो भा उछा टोट्यो ढ्याएर उहाँ चाहिँ मर्तिलोको यमलोकै हुना चाहिँ ठोसाले जात्रा सिरल ढ्याए चाहिँ उहाँ मेसेज भ्युनेका अब ठु मेसेज बिट हुने ठोसाले जात्रा सिरल रह्यो चाहिँ क कठन दुल एजा चाहिँ वो सब त पातल पोखरी अनाउना पातल लग्यो भने लो डुब्री पोखरी मला यहाँ ठोटा चाहिँ त्यहाँ भुन्यो जात्रै चाहिँ इतिहास नम जोडे डुब्री पोखरी अब ऊ पोखरी म त ठोड्या चाहिँ ठोएछौ चाहिँ लजिक ठोएछौ चाहिँ आधार चाहिँ जिमी चाहिँ ट्याउ खन्डुका त्यहाँ त ऐतिहासिक जुल अन्नदेन अब चाहिँ गुठी सन्तानी उपाख्यान चाहिँ अनु चाहिँ ऊ पूजा पाजा या चलन बटु भएर हाले ल ठोक अकाट्य सत्य जुल एजान ठोक फुको बजे जु अठ्यान्टौँ आएपछि यो टपको यो इतिहास जु प्रया पोखरी चाहिँ छि गाई जात्रा चाहिँ ऊ नेप्ला छि मारिया चाहिँ मनोटो उनाचौँ टु ऊ चिज त क्या चाहिँ स्ट्रङली चाहिँ चाहिँ चाहिँ जे चाहिँ थाने चोपी लोकल मनोटो मटङ्ग ठो चाहिँ छुँ हाल्न चाहिँ बजे जिउ चाहिँ खनमर्का एजा चिया धन मर्का
0: ज्यु जस्तै जि छु ठो खे जित एक दुई एक नुगे कोसाल जस्तै कि ढुनी डकुमेन्टेसन या आउँदै गु ख एक बाला उठे जित ताल छा छ सरकारलाई नुनु कठ निजै जुया छ नुनु परिवर्तन वै छ जुई जुई छ ध्याबलेला नेवाते गु निसे जक्का मखु कि सकल गुली नै आदिवासी जनजाति त्यो इमिउपट्टि संस्कार संस्कृति सम्पदा चालचलन यो कोही डु ठोपुक्क खयाटा डकुमेन्टेसन या न अहिले गइगु सरकार या त लला फत धासाला थो लिने उखला अहिले स्कुल क्याम्पस स्थानीय हिसाब चाहिँ थनचौँ त जिल्ला जी निसिङ कया थनचौँ सम्पदा संस्कृति पुरातत्व या त नमाकेको नीति उ या न बिल धासा उठो कोष कथ चाहिँ निजाके माधक धल्दासा अझ बाँलाको निजै खोला ठुज्याको कठै यहाँको हाठ्या मै खोला
1: आम छिता ख यो कु मात्र सही न ख मलाई सारा चाहिँ छिसो चाहिँ डकुमेन्टेसन धेरै छिज मेरो ज्याया ठाकु मलाई तर डकुमेन्टेसन चाहिँ या त सिक्का ठाकुर हेर्नु छ ठुकीमा आयो मलाई फर इक्जाम्पल चाहिँ छिसो चाहिँ ठो बाबिस जुनबाट नि ठुकेलाई चाहिँ 125 वर्ष झ्याउ फोटो चाहिँ कया डकुमेन्टेसन फोटो पिटर नभए चाहिँ अब युरोपियन ट्रेसन कया फोटो सब त पातल फोकी एरिया यो दुनी डक्को चाहिँ या त ऊ या त चाहिँ वर्षौँ वर्ष लगेछ ल मलाई एजा चाहिँ अठो चाहिँ लिडिङ यही सुनाहरू चाहिँ छु अठो लिडिङ चाहिँ जिउ जिउ हिसाबमा
0: सरकारी पुरातत्व विभाग दिने उकिन ओ न पाँच छिको पनि कोर्डिनेसन वा छिटेन जापी
1: पुरातत्व चाहिँ विभाग नपाउँला जिउ चाहिँ खलाइएको जो नभए मलाई
0: र
1: पुरातत्व विभाग पनि नपाउने जिउ तरौँ गुनासो छ पुरातत्व विभागलाई चाहिँ वास्तै जुन स्वयं माओजाइन चौप्रेला एकदमै चाहिँ ठाउँले चाहिँ कम गा या माउजा या नचौँ या मर्का भएको पनि छ होला फर इक्जाम्पल चाहिँ फोका बिहा ढुङ्गा घुल्न छिछि दुना उल्ने डेगा डेग ऊ डेग जुन रिनोभेसन या टाइम छ
0: ऊ
1: रिनोभेसन ज्याबले चाहिँ नाप बनाइ जा चौँ आर्ट छौ आर्ट त्याटो आर्ट छौ एकदमै चाहिँ छिटो कमर्सियल आर्ट त्यहाँ उठ मलाई ऊ विषयले चाहिँ एकै खाले हार्नु ठेना डेक मैले ठेना डेकलाई थियो आर्टलाई मेरो 50 वर्ष चाहिँ भोलि आधेको आर्ट चाहिँ भ्यालु चाहिँ हिम छ
0: थियो
1: नभए चाहिँ 400 वर्ष 300 वर्ष पहिला ढेकाटोपट्टि दियो योपट्टि आकृति डेकमा आऊ कि आज जरा भयो देख्यो ठुप विषयलाई पुरातत्व विभागमा चाहिँ छुएँ झ्याम्या राख्यो सिरो कार्यालयमा छुट्टै सिरो कार्यालय कानुन जो सोही लालपुर जो सुकेर सोही सुना ज्याना चाहिँ सोही मलाई एजिया चाहिँ जस्तै लालपुर दुम्बे सिरोलाई उयो अधिकार डुडिया दाई एजिया ठु सिरो कार्यालयमा चाहिँ खासै चाहिँ छिटो सपोर्ट यही मक्कार
0: जस्तै छिन्दी लालपुर जा सोही ढुङ्गा नि अनचौँ आकृति किपा नापान थिति हलनचल न सोही नि
1: ऊ स्वयंमा चिजतल भाषा छिँदाखेरि पुरातत्व विभागीय ख नि मलाई
0: छिसँग
1: यथे जिया चाहिँ ध्यासम्म राख मलाई छिउ झारे उसले मलाई स्थानीय रेजिया होला मलाई इम्सँग या माउ चिज चाहिँ इमु रोल चाहिँ एकदम स्लो राख होला इम्सँग चाहे मुजो राख होला छौ चाहिँ विल पावर मोरो राख होला डो नि छिउ देश्यो चाहिँ दुर्भाग्य राख होला उखेन चाहिँ छिपियो कोही कोहीलाई चल्नु
0: ज्यू फोन के दिमा पासा त छ कस खुसी हजुर हेलो हेलो
3: हेलो जोजो लोपा जोजो लोपा रुबिजु
0: हजुर जोजो लोपा जाजो लस्कुसदु
3: किरण स्थापित उसले ज्याउले जिन गयाला टस्क चाहिँ टौरौँ छेउ चाहिँ यसले लागि टस्क डे लागि टस्क बाँला चाहिँ चोछ्या भयो ज्या जुल होला आइला बाँध्न पला नको घटुक्सन सु चिज खला आ नभए चाहिँ अन डिपिसी अनुया चाहिँ पिलोटकै ठुनि चाहिँ याउ ख तर जे होस् भन्छ लिपलासँग छेउ ज्या चाहिँ बाँध र टस्क बाँला ज्या जुल अझै सक्ल आफू घोषा खल अब चिया नगरपालिका मेयर साहब सकस्तान जिउ पाकेँ व्यक्तिगत चाहिँ भिन्टु न सुभा देशनाथ र नपा चाहिँ किरण स्थापित न यो के सुबह जैसे ना सुना ये सब मेरे छू मर जो ठुल जगह का किरण अला आना मैं मेरे ना चे ठे पुको मला लोग ऐसी दो आ तो जिस तरह तो ये सब थोड़ा अच्छे लोग ले तो तुम को लोग ऐसे वो तो बात तो सको है अनु फोर जाए तो कहें कि जो अनु वो ना जब मज़े
0: आते हैं वो
3: तो थका चुके हैं हाँ थक के चेस सकने मिले जब इधर ना थका चुके हैं चेस फले क्रीम पाउडर टेस है या इधर से बाले टेस है और सुबह किरण
1: हाँ तो धन्यवाद धन्यवाद वो बिल वेकन चाहिँ सुभाषकै ब्युजलाई उगेलाई धन्यवाद अनि वेकन जुन चाहिँ लोइटी खलाउँदो ऊ सतो पातेल ठ्याक्कै कोसन लोइटी चौडो ऊ लोइटी चाहिँ ऊ र क्रिम पाउडर जस्तो त्यहाँ मगाऊ क्या त उकै प्रब्लम छ राम्रो चाहिँ आ ठुसी सतो पातेल पोलिसँग लटेर ल न वेरौँ ल वेरौँ ल कन्डिसन दु तर उकै निकास चाहिँ ठुने जाँचौँ कन्डिसन लुका निकास चाहिँ उयो रोकेर जाँचौँ दु यहाँ ठुसी चाहिँ जिमसँग ऊ निकास नखोल्या अरे कि वडा नम्बर 15 नम्बर समन्वय होइन ऊ निकास खोल्याएर चाहिँ ठुसी बजेट नटेको डु मला ऊ निकास सब खोलेर लाग्छ आ ल अन पुगो डेङ्गा लयो समस्या जुन मक्का एउटा वन ठुसी
0: भने
1: आ टुन जिउ बुझ्छ टेस्ट नसुए भने मलाई तर जी माका
0: ज्यू नेसन ल चाहिँ
1: ल चाहिँ होइन
0: जस्तै ठुसुनी गएर चाहिँ नि लयु मुजु या ना झी पुर्काटेसन चाहिँ नि था थासे हिटी तु पुकु देखा वङ्गु ख तर ओफ कलियागु निकासला सोनी गन यङ्क ल चाहिँ तोफिया वा छुट्या वा बन्द याना चङ्गु वा बन्द जुगु कन्डिसन ख ठो च्याकेबले मनु तेगु संरचना दुनी वा थुनेमा धेगुपट्टि खन होला आ छुम विकल्प दैला थुक्यागु
1: ठो चाहिँ अरे ठो नभए चाहिँ हिती प्रणाली जुन दुनी ठो झी पद्मसुन्दर श्रेष्ठ पद्मसुन्दर जोशी सर नमसी कुल चाहिँ झी खु मसी उयोको चाहिँ थुक्यो विशेषज्ञ पद्मसुन्दर जोशी उयोको चाहिँ यो गर्ने हिटी प्रणाली रहेछ किताब न लेखाउटु उयोको बि चाहिँ बाह्य सल्लाहकारका ठो पुगु बान चाहिँ लो टाइममा सल्लाहकार मध्ये उयोको छ चाहिँ प्रमुख सल्लाहकार उयोको न यो चाहिँ छिटो चाहिँ ग्वालिक दोहोरो ठो पुगु देख्दो मलाई ठो पुगु न चाहिँ ल गुली सोस्याउ ल न ल गुली भन्छ यो ड्यारो नि त्यो वैज्ञानिक आधार टक्कु चिज चाहिँ उयोको बिसँग चाहिँ कया चाहिँ यानु डो एजा आठ पुगु जिमसँग चाहिँ निकास खन्या सन्दर्भ छिराहरू अब ठासे ठासे छ्या छ्या ल्याफुक हो मलाई अब उकै लागि चाहिँ सोझा समस्या लाग्छ स्थानीय निकाय नेपाल सरकारमा यात्रा छ सम्भव मरु मक्का फुवाखना ड्रिलना उकेर निकास खोल्याएर जिसैले उसले समस्या मर्का सारा चाहिँ आटो गर्न चाहिँ ऊ टोटली 100% सिउ कन्डिसनमा हुँदो आन लगाउन आउँदो तर पुरा जग्गा म कन्डिसन दु मलाई ऊ यात्रा चाहिँ नेपाल सरकारमा यात्रा चाहिँ जिसैले चाहिँ तरौँ समस्या मक्का
0: ढिभाएको खर्च जी कन्डिसन ख के गरेको
1: यहाँकै टेपको खर्च खर्च मारे जिउँ भनेको र नि छेउसम्म मामा खोलेर खर्च उल्मेसी जान्छु नि ऊ बसे बसे चाहेको छु नि अनि उनी चाहे उनी खर्च मामा नेउटुने छु यो सेमिनार चाहिँ ट्रेनिङ जानु नि नि अनावश्यक खर्चले छु यो ज्याजु वार्षिक जे हुन्छ श्रम मन्त्रालय नजिकको छ मिटिङ जिँदाखेरि वार्षिक 25 अरब डाँडा छिसो त 15 दिने 30 दिने ट्रेनिङ एउटा नि 15 दिने 30 दिने ट्रेनिङ उपलब्धि एकदम कम गा 2-4% जो ख मलाई एजा चाहिँ यो किसिमको ठेपातलाई चाहिँ अनावश्यक छु नि ठेउ चाहिँ खर्च आएर चाहिँ मिकर चिसा खर्च मारे हुन्छ यहाँ खर्च जोसा खर्चमा सको खर्च आएर नाना ठुकेलाई छिउ चाहिँ संस्कृति जोगो मुखी पनि चाहिँ विदेशी त वा सोयो थाहा खन्ट चिउ हिरी प्रणाली गयो ख चिउ पुगो प्रणाली गयो ख मलाई विदेश स्टेसन वासको सो ल्याएर आएछ त्यो टुरिस्ट स्टेसन बियो थियो जुन इन्कम रो उहाँ थियो त्यो होटेली मलाई आज सब त पादल पुग्ले वा खन्छ हुनुको सब त पादल पुग्ले उनीहरूमा चाहिँ पल्सा पुगो अनि साहब आर्मी टेकेर चाहिँ समझदारी नाच भनौँ कि मेरो 33 रुपियाँ जग्गा उनीहरूमा जोडेर जो पोखरी काट हुँला सब त पादल पोखरी हो पल्सा पुग्री छेउ जो हुने मेरो 2-4 महिना ऊ जी ढुङ्गालाई चाहिँ छिउ अनि चाहिँ टुरिस्ट होइन मलाई त्यहाँ चाहिँ इन्टरनेसनल एक्सपोजर रहेछ ल ऊ चिज अहिले छिउ लागेर तरौँ चिज खाने यदि थैले इन्भेस्ट आयो तरलाई झिसँग चाहिँ मिख चिसा या मारे जुगुम विचार
0: ढ्याब्लेला नापास या अन पुइजुल नि आ टेक्नोलोजी न मुखला विज्ञान प्रविधि न मुखला यो ग्वाली है ढ्याब्ले ठुजा ख के चाहिँ सरकार वाचाके मागु जुल हुन्छु अहिले जस्तै झिनेवातीको एक त जिल्लो जी निसिङ्कया युको युको झिको भाषा संस्कृति लोक वागु निसिङ्कया संसार यहाँ छौको त हना बना बिहा तगुदु उकिया त चाहिँ वाके मफुगु अहिले झिसँगै जस्तै उके विशेष मसिउपट्टि चाहिँ कारण चाहिँ छुटेँ त्यहाँको दिया चाहिँ
1: म चाहिँ झिको हिसाबमा चाहिँ अठेका ठो झिसँग पुस्तान्तरण ल्याएर नि मलाई पुस्तान्तरण मामला चाहिँ छिपी बच्चा कमजोर खण्डका थियो डकुमेन्टेसन अब डु डकुमेन्टेसन चाहिँ चाहिँ उसले वास्तया मफ्ट मलाई आछ यो आर्टको हिसाबमा सोयोग गर्छ सियुजा लोयुजा ड्योयुजा संसारै टप मोस्ट चाहिँ छ यो चाहिँ आर्ट गर मलाई युरोपियन टेसन अठ्या थियो डियो नभए खुवाङ्गु भने नाभो छो टाइममा थियो खुवाङ्गान म्युजियम सिमेन्टसन जुन तल सियो आर्ट बाल्न या चिज मलाई एजा वो आर्ट छ क्या डु वो आर्ट बचाए मलाई आ ठुयो कन्डिसन झिउ फ्याक्ट्री स्वेटर छ जिथा जेपी छौ जुन लेयर डो ऊ लेयर ढुङ्गा खुवाई लेयर जेपी भने होला ऊ बजार जिम्मा सुइला छ झिमुजको जिम्मा ख कि स्थानीय जिम्मा ख कि नेपाल सरकारी जिम्मा ख मलाई ठोस जिउ हुन चाहिँ जी हुन चाहिँ जी हस्तल मासिङ उपाधि झुल्ने जिम्मा चाहिँ पालन र प्राणमिरी जिउन सटा जिम्मे एक मिनट यहाँ वेक वेकन पर्सनली खान लाग्यो वेकन खान जिम्मा वेकर टाइप छ अब ज्या झुल ल्याएर आएको छ ठुप बजे जुइका पुस्तान्तरण डक्सा तर पुस्तान्तरण अहिले आइपिएम बस्तेर चाहिँ हौसले बिमल कि ठो जान चाहिँ तरौँ ज्या ख छिमसँग कोट चाहिँ फिना टाइचिना चाहिँ जुन व्यापारी आउने ज्या हुने जुन जागिर नै ऊ सानो चाहिँ थोरै प्रेस्टिजियस ज्या ख या चाहिँ छिसँग चाहिँ एउटा गोविन्द चाहिँ आइपी पुस्ताएर चाहिँ छिसँग ऊ कन्भिन्स या पट्याएर छ थुप बजाजी अन्यथा थुप बजाएर तस्कर ठाकुर कन् छ
0: अहिले जस्तै थो बुनेकुठी निसिङकया थो विश्वविद्यालय टकन छौ चाहिँ पिएचडी यागोपट्टि कोर्स यो डेके फैको कन्डिसन गुली त
1: आठ बेसन जिम्सन एक खलाएर न मलाई त सिटी बिटिन्छ या त खोज्दामा खलाएर न तर खोजेको ज्याजन गाह्रो नि

0: रुबीजो
1: जो
0: फोन पे जादो रुगी मरो
1: फोन ला छौनी ओ कया जी तर
0: ठारा जी जी फोन फोन भना सुन यो टावर जाय मलगा
1: हजुर ठो आ सला याले ए जुई ठक्क जने टोटल ठ जाम जी
0: ठीक फोन आ टावर जांग जों ग मलगा ठीक दुगा
1: जो
0: जी रुप्रत्न साके
1: हजुर रुप्रत्न जी
0: हजुर किरण जी जोदो लपागा
2: जोदो लपा
0: आ नक्षण आपमा मुस्त अफ द बाल दाल पोको यो लस्ता बखला बाना गुल्न यो योगदान यदा नक्षण आपमा सुआइदिएमा आगा
2: हजुर धन्यवाद
0: ठारगा दासा अब चिज मखने मखला छिन्ने र खिन्चार टक निरन्तर रूपमा ठाउ या डोडा ठाउ उयाला घुस या त्यहाँ एकदमै चाहिँ ठोका चाहिँ एकदमै सुभाष बिहेमा मलाई नकिन जी छु छु खलन जिने डुन चिज आवया चाहिँ यहाँ गुलिन चाहिँ यहाँ घु पुखु टु मखला आगु या म संरक्षणका मला गुली नक्तिने खप्याल महानगरपालिका महानगरपालिका आएन पुगली पुगु ख त्यहाँ पुगु यो कुटुको पुग्यो मलाई एक सरकार सुनेर गर्दा सरकार भए नि सरकार चाहिँ सम्पद लिङ्गमा सम्पद संरचनामा अन्य रहे तर ठाउँमा सङ्घा चुनौत हेर्नु ढाट्नु खोजे मलाई सरकार गुल्न धाइ सम्पद संरचनामा अन्य त्यो ठाउँमा ठाउँमा यसलाई प्याछि तर मेपसँग यसलाई गलत का यदि आउया थियो संरचन सम्पद थियो अरे कोही त संरचन यहाँलाई कि चियामाली थिएछ अथवा थियो गुल्ला मेउनु भुलमुची दनी मखला फैदा हुक्समा चाहिँ झ्याउने मारेछ अथवा ठुल फैदा चाहिँ हुक्समा ल्याउने मारेछ किरण निला नगर्ने नपिना सम्पदाय बारे हस्तकलाई बारे लाफको छिउमै ल लगाइ जाँदा म्या जुने कि आठ गुल्ला मेउ संरक्षण यहाँ हुक्समा ल्याउने मारेछ
2: धन्यवाद वडा छु भने नगरपालिका नगरपालिका चाहिँ छिउ सङ्घीय सरकार जुयो जुल मलाई एजिया चाहिँ छिसन चाहिँ सूर्यना चाहिँ उनमाला रहे चाहिँ झुको विचार तर सूर्यले चाहिँ छिसन चाहिँ छिर चाहिँ उयो घाटी भएको नभयो सुन्यन बढेजियो सुना चाहिँ थै जटवटा ब्याजी रहेछ तरौँ प्रश्न दु नि ऊ प्रश्न चाहिँ हल गेना यो रहेछ धान छ तरौँ प्रश्नका उसले आन लन खेल यो कोठाटो जिउँसँग चाहिँ खुवाउँ ठाट ऊ सार्वजनिक जग्गा चाहिँ हडप नाटो ठाट तर हुने सु गे सु रहे चिज जिम्मे अलमल अलमल अलमल ज्यादा लुगा आयोजना पिङ हुने आउँदै आइडेन्टिफाई नारी रुगान मलाई एजिया चाहिँ छिसन चाहिँ छिए स्थानीय एकजुट जिउँ मलाई स्थानीय एकजुटी कन्भेन्सन झिँ खाउँ चाहिँ नाप छिउ जुन गुठी प्रचलन नि छिउ गुठी त चाहिँ एक्टिभिटी मार्छ छिउ गुठी छिउ चाहिँ जुन अब टोल सुधार समिति सानै दक्ष तर चाहिँ छिउ निवा गुठी ऊ स्ट्रङ दुई ठाउँ एजा ऊ पाखा चाहिँ उन मार्छ
1: नापा जिउ विचार हो जस्तै महानगरपालिका डु नगरपालिका डु अहिले ओरानन डु मुखला ऊ डेढ हुन्का नि अनला बजेटलाई डु वो छौ बजेट वो बजेटमा चाहिँ भटिचा वडापट्टिको बजेट फ्याना उकी चाहिँ जुइपिङ गुलिन मनु त हुइ नि छुर्या इम्टा स्वयंसेवक ढ्याउला वा चाहिँ वनापा सपुत दुपी
2: विज्ञान
1: अभियन्ता टेटा इम्टा चाहिने गुलिटेको छु खर्च या आफै वो खर्च चाहिँ इम्टा
2: एकदम जायज लख तर चाहिँ ठोस यो कानुन चाहिँ बिल म बिल लेखाउँछु ल मलाई अब गयो किसिम
1: स्थानीय सरकार
2: स्थानीय सरकार या फुस या जु चिज मलाई एजा चाहिँ अन्य स्थानीय सरकार चाहिँ ऊ छि व्यक्ति त्यसमा चाहिँ नेपाल स्थानीय सरकार वडा सिपिन त चाहिँ खल्ला वडा चाहिँ थ इनिसिएट किया का छिमसँग ठुकेर लगे जो झिमी ब्याकिङ डु यसमा फुल सपोर्ट या मलाई जिमी वडा नै ठुकेर लगेजी त्यहाँ चाहिँ जुन ल्याएर आएको छ चाहिँ या जुइका
1: बजेटिङ के त या मलाई याद राख्छ
2: तर खुम वा उसा चाहिँ सर्टेन बजेट ख मलाई अझ मुटा मिडियोले चाहिँ नेपाल सरकार मुटा मिडाएको छ अझ मलाई
1: ज्यू अहिले जस्तै दोपहर छु उइरहेछ नेवा टेसन थाउ त जिल्लैजी माखा टेगु नीति लेङ्का टेगु नीति एमसँग गुल्बे न स न मलो छाडासा सरकार नुनु मापदण्ड है अहिले नुनु कथा एमसँग योजना है उसले चाहिँ नेवा त छप्पा छती जुया जिमीको सम्पदा संस्कृति पुरातत्व या त सेङ्के मधु ढका चाहिँ छप्पा छती जुया चौँ कन्डिसन मरु अरू जुया चाहिँ नेवा टेगु थिति कथा यहाँको विकास निर्माण यो नामे चाहिँ थिति कथा यहाँको तजिलो चाहिँ ननाङ्गु ख ठुकियाको भाला नेवा टेसँग काया माधुपट्टि नै खुवाइ
2: हाम्रो खा खा सा खरिया जुवा छौ चाहिँ आठौँ सोह्र वडायो चाहिँ छौ फलचटु इखालो कुटेको थाहा छ जिबी जहाँ जिगन मिठो थाहा जन्मेजु थाहा अन्त छ फलचटुका ऊ फलचै चाहिँ स्लोप निखे हुन आउँछौँ ढुका दक्षिण वा पूर्व दक्षिण वा उत्तर हुन आउँछौँ दु मला ऊ पौयो चाहिँ हुन आउँछौँ उत्तरपट्टि थाहा छ चाहिँ समयसम्म पर्सनल प्राइभेट सेक्टर छेन्टेकी त सूर्य हुँ हल्का मलाई अब मुटा भिडियो सुना

0: एकदम अनिल जुल यसमा वडा जिप्सम भिटा बिहा मलाई उ टोलबासी तर टोलबासी धेरै चाहिँ उयाका चाहिँ गुल्या उयो मलाई उसले उयो मलाई उयो उसलाई जिप्लाला जिपे कमजोर कमजोर कमजोर आखिर उठ मुटा फुटकाउ तर हान जिमे हो नि तर ठु उदाहरण चाहिँ छ्याबियो र हाँदै म चाहिँ सिधारेन नि बाटो चाहिँ छ नि हाउने उहाँलाई ल्याएर आउँछ चलन डुलेर हिँडेँ उकै छिमे स्याने हाउने उहाँलाई छ्याइहाल्यो टोडा छोरो हाल डुने उकेन चाहिँ झिमे स्याउँ चाहिँ खाका छ्या रिस क्या छ्या रिस छ नि उहाँलाई उकेन चाहिँ छिस्याउँ आठ छिस चाहिँ हाला चाहिँ ल्याएर आएछ छिउ चाहिँ अस्तित्व घुमेजी चाहिँ कन्डिसन चाहिँ जे खका
1: ज्यो अहिले जस्तै क्षेत्रपट्टिको नेवाट न ट्याउडु अहिले गैर नेवाट जसा न यसलाई आगु नापासोनीको आगु ठिठी रासान च्या पिँडु इम त चाहिँ ठोख ठ्याङ्के फुल कन्डिसन ख कि मको
0: वेलकम टु ठ्याङ्के मेलकम सिया चाहिँ जिउ फुल अहिले रोक्सान सु सु सानो न्योने बढे जुए मुख कन्डिसन जुले आइजा त जियो दुर्भाग्य
1: वेक अपिसनलाई नापा प्रतिबद्धता पत्रलाई ट्वाले ट्वाले भयो छ्याङ्छेपट्टिको बिउ पनि
0: म न ब्याचौँ डु वेकमिसँग उना चाहिँ सटाउँछ उयो हान हालिछ मलाई जस्तै जिठा छ मेरो सांसद चाहिँ उयो चाहिँ छ छोरा चाहिँ हावल तर ऊ के डिटेल्स छु गए छु
1: सदन
0: मेन ठिकमा सदन ख मलाई ऊ विषयलाई चाहिँ वेकमसँग घुलिया म ख उसले जान चाहिँ जिन चाहिँ मका
1: ज्यो यसलाई यो म जुई ढुङ्गालाई छिनापाला बच्चा यो सलया मासी भएको कतार ठाउँ बच्चा पन पन अर्जुया जाने बच्चा थिति कथा यहाँ आगु पङ्गटेस यहाँ चाहिँ छिटा जाने इले ठन लसुको चाहिँ म त हजुर अहिले ठन फोन उया छ जिम फोन काम हो त यी यो को म जुई ढुङ्गला अर्जुया जिम फोन काम हो त आ तपाईँको जे सल पाक्यो भने जस्तै ठो नेवातेको थिति तजी लजी संस्कार संस्कृति परम्परा मे भजन थिति ऋतु नाप्नापा यो सपदुको यो कोही कोही ठन ठो ठन चाहिँ झिस लिस्टिङ यासा चाहिँ यो कोही दु ड्यग चैत्य गुम्बा अहिले ठो मुस्मान त नापा सपदुको सिख त नापा सपदुको थिति यो कोही तजी लजी दुसा त होइन नेवातेसँग चाहिँ नेवातेको पह चाहिँ उसले के नै मफु मुखला उकि लागि चाहिँ कारण रह्यो नेवाटेसन चाहिँ सङ्गी पाए डेके मफु नेवाटेसन चाहिँ छौ ढ्यागु खसा डकुमेन्टेसन या खुवाउँ ल ऊ न डेके मफु अहिले नेवाटेटा लजका वा भाला बिसन त बि इमसँग चाहिँ थोखके उसले वा न चाहेको मफु धैपट्टि न खुवाइ चुङ्गु डुठो चाहिँ गुल्तको प्रचार प्रसार नै या मफु धैपट्टि न खुवाइ
0: चुङ्गु जुन चाहिँ सरकारी पति चाहिँ थो ढल्के जुइमा खुवाउँ खो सरकारमा चाहिँ छिटो चाहिँ छौ प्रोटेक्सन या म चिज मयाउ ख ऊ मयाबले चाहिँ छिपिन छिँदा हेर्नु कमजोर कमजोर जे आउन मलाई अहिले मस्तको विदेशै उनी कन्डिसन त बोल अहिले छिया नापे चुए चोपिसँग छिटो बालको सेना मोटो कन्डिसन जुल अथवा छिसँग का चाहे मुजो कन्डिसन जुल जुन छिटो छौँ छिसँग नाप गुल्न त डेगो डेगो ढेका टोटो एकदम छिटो चाहिँ वास्तु चाहिँ इन्जिनियरिङ नाम ढेका टोटुका सियो डेगो त अपना चाहिँ खटकोन आकार ढेका टोटुका मलाई उठे चिसो सुना म सिङ्गलको झिँ झिमसँग स्टडी नआएर झिमसँग सिउ मलाई ऊ छिँ छिटो जिँ जिँ लिप कि जिउँ छिटो बासे जिँ केना ऊ साइन्स बेसमा देखाएको चिज दुःख आ डेगो डेकेपछि सुट इन्जिनियर छ मेसँग होला ढ्याक मिङ चाहिँ म चाहिँ रोप छ स्लोप स्लोप गरेर कोरेट राख्नु ढेकला एकदम गर ठुली चाहिँ गलत जाइन चाहिँ डोडु नि झिउलाई चाहिँ लोखाको बाह्र जिमाऊ लोखे चाहिँ टुनासीको बाह्र जिमाऊ स्लोप गैजा जिमाऊ सेकेन्ड स्लोप गुलिया डेमा ऊ हाइट डोको चाहिँ चिज चाहिँ क्यालकुलेसन याएर हुँदा चाहिँ गजुयो हाइट गुली भई आठमा ठ्याएको सोलो गजो दुई फिट त दस गएर दुई फिट गजो छ या ट्याबो तल जुल्नु नि ऊ छिउ स्टडी मगा आज उगा ऊ स्टडी नमगाएर छिसम वास्तव नमेर याक्न ज्यासिरहेको प्लि हुन ओठेन्टो छिउ चाहिँ बाजा खाजा आला अझ चाहिँ मस्तसँग थाउने बाजा बिजा थाना चाहिँ बच्चा चाहिँ जे उस्तो प्रमोट ठिक चाहिँ बच्चाहरू चाहिँ ज्या एकदम दर्ज चाहिँ मन खुसी छु आठौँ चाहिँ मिस्टेसन थान्छौँ दु मिजन थान्छौँ दु मस्टेसन थान्छौँ दु मलाई ठुटो चाहिँ कन्टिन्यू यहाँबाट ठु कन्टिन्यू यहाँ चाहिँ बिना एकदम कम सर्कलका नि डक्कोनीबाट समय आएको एकदम कम सर्कल यहाँ जाउँ एरिया चाहिँ छिपी डक्कै एक मस्तो मजा लाग्छ छिउ अस्तित्व चाहिँ मेरो बिस पचास वर्ष सय वर्ष नराउने ठ्याचमातिर नि एजा चाहिँ तरौँ चिन्ता डो मलाई एजा चाहिँ जिम्मेलाई जात्नु डो घेनाज्यो ठुटा चाहिँ बचाए घेनाज्यो यहाँ चाहिँ लगेर जानु जे चाहिँ अब थै व्यापार टोटा न विषयलाई चाहिँ जे वायु लागिन चाहिँ जे प्रवेश जियो आकन्डिसन रुगा वायु नयाँ लाग्यो
1: जी छिटा छेउ मसिका बान्लाको बि मफुनी अर्जुया चिकु तजिलाजी छेउ व्यापार व्यवसाय निसिङकया छिसँग गुलिन कथा यहाँको पलानियाका सुनाइदिएको त्यो विषयसम्म चाहिँ जानकारी भइदिएसँगलाई
0: जिगो अरे आज चाहिँ छौ छौ न छु न मुहिम चलाएर चाहिँ ठाउँको नै मस्तेर विदेश छु मयुर हो चाहिँ जिगो चाहिँ छौ तार्न थियो जि कायो म्याजी मेस चाहिँ जि जिगो रिसोर्ट छौ जहाँ खोले नोटु ऊ रिसोर्ट न चाहिँ रिसोर्टबाट बच्नको नि ऊ चाहिँ नर्मल रिसोर्टमा हो मलाई ऊ रिसोर्ट छ म्युजियम नाना चाहिँ पूर्णज म्युजियम रिसोर्ट त्यहाँ तिरेर ऊ म्युजियम रिसोर्टै दुनियाँ म्युजियम जिदेखा रेडो अलग्गै छ म्युजियम खोल्ने रेडो
1: बारेगामा चौपट्टि
0: सन्तान बारेगाउँ ठैमा चुए सन्तान महादेव ठ्याकेको छ त अनि चाहिँ सिउ ज्याया तरिका गरे सिउ ज्याए झ्या देख्यो घटना देख्यो डेगर देख्यो गयो गयो चाहिँ छिउ चाहिँ टेक्नोलोजी युज फल्चा देख्यो गएन युजी त्यहाँ चाहिँ यो किसिमको चाहिँ ऊ अन पुरा डेमोइना रेडो मलाई ए ज्याए चाहिँ ऊ छौ चाहिँ राष्ट्रिय लागि चाहिँ मेरो 20-25 वर्ष ऊ छौ गहना जुका जो हिसाबमा जो भिजन अनुसार ए ज्याए चाहिँ यो चिज देख्ला चाहिँ आइपी मसासँग खन नि ए छिउ सिउ डेक्दा ठुलो ठाकु खने नि ठेना डेक्यो खने नि सिल्ने ए ज्या चाहिँ ऊ छौ चाहिँ व्यापार नजुलो जुगो छिउ चाहिँ लिगेसी जुगो छ लिगेसी नै बचाउ जुलो अनि आइपी त लिटरेट नै आउँछ होला या प्लस अहिले आइपी मस्त र विदेश मस्त चाहिँ थन्या चाहिँ वर्ल्ड ल्यापट्टि अनि अहिले किसिमको चाहिँ इन्भाइरोमेन्ट अहिलेको सिउ ज्याले चाहिँ तयार नै वर्ल्ड वाइड एक्सपोर्ट होइन डेगर देख्यो अमेरिका छ क्या जापान छ क्या सिङ्गापुर यो कुरा चाहिँ जिम्मा डेगर अब हेर्नु आना
1: चाइना
0: हजुर कम्पनीमा चाहिँ पूर्ण वुड कार्भिङ इन्डस्ट्रिज पाटन औद्योगिक क्षेत्रहरू अन्जगै करिब करिब 40-45 वर्ष धेरै होला अनि इन्डस्ट्री एज अ यहाँनिर चिपे 100 वर्ष चाहिँ थोरै हजुर अहिलेको पूर्ण म्युजियम रिसोर्ट चाहिँ सन्तानेश्वर महादेव चरौरासी
1: अहिले मन्टेसो चाहिँ सबुटे मारे कि छिसो चाहिँ नि छु नम्बर बिहादी
0: जुवे मोबाइल नम्बर तसाँझ्यु 98527206 यहाँनिर सज्यो
1: छु नाको या चाहिँ नि ललितपुर उद्योगिक उद्योग क्षेत्र जुन चाहिँ ज्यू अहिले जिनियो नि मफिया छौँ यिनैको मजुलाई जिनियो नि मफुपट्टि चिराइकै धापासीकोपट्टि चुन्डु छ त दिपु
0: म ख सन्दर्भलाई उयो हेरौँ होला आइपी मस्तेर झ्याटा चाहिँ थामे आमा लगा यो चाहिँ हो भनेको ऊ आइपी लेयर आइपी जेनेरेसन त झिसा चाहिँ क्या समय त आएछ छिउ भविष्य मरु छिसा झ्याक्कै गफ आएछ झ्याक्कै खोला छ छिउ भविष्य बजार खुवाएछ आइपी मस्तेर झिसा झ्याना छैन मल छिउ आर्ट छिउ कल्चर छिउ हेरिटेज छिउ चाहिँ संस्कृति त क्वेसन हठ्या जुङ होला आठौँ विषय पल जुया चौँदो तर एकदम कम त्यो चाहिँ बढाए मलाई ठुलो लागि चाहिँ छिसाको मौस नेपाल सरकारको चाहिँ जुना आया चाहिँ बजेट कयाजीले गेनाजे चाहिँ या माग
1: ज्यू यो कोही सुबादु आयामा प्रधानमन्त्री बालेन्द्र शाहज्यू न नेपाल यागु फुकङ कठे यागु मेड इन नेपाल यागु चाहिने लजगा निसिगा गुलिन उत्पादन जु वा उत्पादकत्व वा उत्पादन त्यता चाहिने झिसन निथ चाहिँ छेलाबुलाई यामा त गएको थैदिगु दु ऊ क्या आशा बलसा दुकी नेवातेको फुकङ कथे यागु त जिल्ला जी संस्कृति सम्पदा पुरातत्व नापा स्वाफु दुगु ल थासँग चाहिने लजगायुको थ विकास छैन नेपालले चोम्पे गुलिन ल्यासे ल्याम पिन्दु वेक पिन्ता लजगायु कथा चाहिँ नि वा त चुलाइदिएको आशा भलोसा कया छ न अहिले निनामे भाजु मेजुपी छिक पिनीको सकसियाको फोन जिङ काम हप्ता उक्या नि त्यो छेमा फोना नापा वैगु दिने हान थे सलया वा चाहिँ नि चिनापा तपाईँको सलया ओ दशा वैगु दिने सिधु सिधै चाहिँ छिसोचिसा माया मतिना एना थोज्या चो न्याका चनाको जुला उकि वैगु दिने न थोज्याको यो माया मतिना पङ्का दिस दासे थौ यको हाथ्या बाबा जुत न थन तक्क ठ्याङ्का डिमा पूर्ण स्थापित गुमा वेक छमा उद्योगी निसेकया वेक छमा अभियन्ता न जुल अहिले वेक लन्च नि थगु झिनेवा तेगु मसिका बिगु नीति अनन्त काल तक लेङ्केगु नीति वेकलाई एक एक कथा यहाँ पलान यहाँका चना दिगु दु वेकलाई थप्न हे ढेपाल हाना वेकलाई मुद्दा न मेटा चना दिगु दु उकि थज्यापी भाजु वा थज्यापी मनु त्यता हना देश्यागु नीति न झिसक्कल नेवाते छ अहिले नापा राष्ट्र न वेक पिन्ता हना देश्यागु नीति कुत या मा दासे थौया नीति थुज्याज पाख्यौँ भयावना चना सुभ्या जय मा भया

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। भोटेकोसी बाढीको एघारौं दिनमा हिजो दुईजनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको बिदुर नगरपालिका 10 बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडी अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन विकन नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट हिजो नै एकजना चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले हिजो दिउँसो आयोजनाको 4.5 टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमा बुबाहरूलाई आफूहरू एक्लो नरहेको महसुस नगर्न आग्रह गर्दै राज्य र सरकार उहाँहरूको साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीका क्रममा कतिपय आमा बुबाले आफ्नो ज्यानको समेत परवाह नगरी कापिरहेका हातले नाति नातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनु परेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नु परेको बताउनु भयो। बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि नै महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनको कठिन मोडमा उहाँहरूलाई कहिल्यै अल्पत्र नछान्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज र उद्धार प्रयासमा सहयोग बढाउन अमेरिकी सांसदहरूले विदेश मन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्। अमेरिकी सञ्चार माध्यमका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका 27 सांसदले नेपाललाई सहायता बढाउन र आफ्ना बेपत्ता 75 नागरिकको खोजी तथा अवस्थाबारे उनीहरूको परिवार तथा संसदलाई जानकारी दिन माग गरेका छन्। भारत, चीन, बेलायत, दक्षिण कोरिया लगायतका मुलुकले नेपाललाई ठूलो सहायता गरिरहेको सन्दर्भमा अमेरिकाले पनि खुल्ला दिलले सहयोग गर्नुपर्ने उहाँहरूको माग रहेको छ। विदेश मन्त्रीलाई पठाएको पत्रमा उहाँहरूले बाढीबाट प्रभावित समुदायमा विपद सहायता प्रतिक्रिया टोली खटाउन पनि आग्रह गरेका छन्। रसुवाको भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,05,56,926,971 रुपियाँ सङ्कलन भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्र का लागि निकासा गरिसकेको छ। गोर्खाको चुम्नुम्री गाउँपालिका 4-2 भएर बग्ने थेराङ खोलाको बाढीले 4 घर र 1 पुल बगाएको छ। आज बिहान आएको बाढीले चुम्नुम्री 4 स्थित नामुरका नुर्बु ओङ्ग्याल उर्गेन छोयोदेन लाक्पा भुटी र दोर्जे ग्यालजेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीबाट मानवीय क्षति भने नभएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। गैराती लगातार परेको वर्षाका कारण मार्तडी स्थित बढी मालिका नगरपालिका 9 कारागार मोड विनोद स्मृति प्रतीक्षालय सेलागाड लगायतका स्थानमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। यसै गरी बढी मालिका नगरपालिका 8 राप्का र वडा नम्बर 6 जडाङ गाल लगायतका स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनुभयो। गैराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको शहीद मार्गमा यातायात अवरुद्ध भएको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका 1 खोलावाङमा सडक माथिबाट पहिरो खस्दा हिजो बिहानदेखि घोराई थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी किव जाने तयारीमा जुटेका छन्। अमेरिकाले रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई पुनः तीव्र बनाएको छ। अमेरिकी विशेष दूत स्टिभ बिटकफ र जारेड कुस्नरले हिजो क्रेमलिनमा पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकी प्रतिनिधिहरूले युद्ध अन्त्यका लागि सम्भावित समाधानका विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको हो। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको वार्ता सफल हुनेमा आफू आशावादी रहेको बताउनु भएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेडियो नेपालको दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै सुन्नुहुनेछ कार्यक्रम सिलसिला, त्यसपछि आधुनिक गीतहरू सुनाउनेछ भने 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि परदेशको सन्देश कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुनिसकेपछि 1:20 म्युजिकल आवर कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 परदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै परदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सिलसिला।
2: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
2: सिलसिला।
3: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
2: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
3: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
2: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
2: सिलसिला।
3: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। ध्वनिको गति सधैँ एकनाश नभई वस्तु अनुसार फरक फरक हुन्छ, किन त? अब यो बारेमा जानकारी दिँदैछौ। पानीमा ध्वनिको गति हावामा भन्दा 4 गुणा भन्दा बढी हुन्छ। स्टिलमा ध्वनिको गति सबैभन्दा छिटो हुन्छ। हावामा भन्दा स्टिलमा ध्वनिको गति 16 गुणाले बढी हुन्छ। हामीले याद गरेको हुन सक्छौ कि चिसो हावामा भन्दा न्यानो हावामा ध्वनि चाँडो यात्रा गर्दछ, किनभने तापक्रमले पनि यसको गतिमा फरक ल्याउँछ। वायुमा रहेका विभिन्न प्रकारका ग्यासहरूमा पनि ध्वनिको गति फरक फरक हुन्छ। यदि ग्यासहरूको ताप र तापक्रम एउटै छ भने हलुको ग्यासमा ध्वनि चाँडो यात्रा गर्दछ। यदि हावा नाइट्रोजन र अक्सिजन नभई हाइड्रोजनको मात्र बनेको भए हामीले चट्याङ परेको आवाज अझ छिटो सुन्ने थियौँ। यदि चट्याङ परेको ठाउँ हामीबाट 4 माइल टाढा रहेको छ भने हामीले त्यसको आवाज बिजुली चम्केको करिब 20 सेकेन्ड पछि मात्र सुन्ने थियौँ। यदि हावा हाइड्रोजनले मात्र बनेको भए हामीले त्यो आवाज बिजुली चम्केको 5 सेकेन्ड पछि नै सुन्ने थियौँ।
2: अबको लागि प्लुटोनियम एक खतरनाक धातु। यो प्रसङ्ग, प्लुटोनियम विकिरणयुक्त धातु हो। यो आणविक ऊर्जाका लागि इन्धन पनि हो। यो न्युक्लियर बम बनाउन पनि उपयोग हुने गर्दछ। सबैभन्दा घातक कुरा त के छ भने प्लुटोनियमको विकिरण र विषाक्तता 24,000 वर्षसम्म पनि जस्ताको तस्तै कायम रहन्छ। यो यति विषालु र घातक छ भने यसको 1 किलो वा 2 किलो मात्रा पनि सम्पूर्ण मानव जातिलाई क्यान्सरको शिकार बनाउन पर्याप्त हुन्छ। यति घातक र विषालु पदार्थ प्लुटोनियम नियम आज भोलि संसारमा रेल तथा हवाई जहाजको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा टनका टन ओसार पसार हुने गर्दछ। यदि त्यहाँ कुनै दुर्घटना भयो भने के होला, यसको असर कति भयावह होला, त्यो अनुमान मात्र गर्न सकिन्छ। यद्यपि वैज्ञानिक खोज अनुसन्धानबाट यसको केही नयाँ अन्वेषण पनि हुन सक्छ।
3: अब यहाँ राख्दैछौ माटोको घैँटाको पानी किन चिसो भइरहन्छ त, अब यो बारेमा जानकारी दिँदैछौ। गर्मी महिनामा माटोको घैँटो अर्थात् घडामा राखिएको पानी प्राकृतिक रूपमै चिसो हुनुको मुख्य कारण बाष्पीकरण प्रक्रियाले गर्दा हो। यसले कसरी काम गर्छ अब यस बारेमा पनि जानकारी दिँदैछौ। माटोको घैँटो पूर्ण रूपमा टम्म परेको हुँदैन। यसको सतहमा आँखाले सजिलै देख्न नसकिने लाखौं साना साना प्वालहरू रहेका हुन्छन्। घैँटामा पानी भरेपछि ती प्वालहरूबाट पानी बिस्तारै बाहिरिन्छ र घैँटोको बाहिरी सतह सधैँ अलिअलि भिजिरहेको वा ओसिलो देखिन्छ। जब बाहिरको तातो हावा घैँटोको ओसिलो सतहमा ठोकिन्छ तब घैँटोको बाहिर निस्केको पानी बाफ बनेर उड्न अर्थात् बाष्पीकरण हुन थाल्दछ। पानी बाफ बन्नका लागि तापको आवश्यकता पर्दछ। यो बाष्पीकरण प्रक्रियाका लागि चाहिने ताप घैँटोको पानी र घैँटोको भित्री सतहबाट तानिन्छ। जब घैँटोको भित्री भागको तापक्रम बाहिर उडेर जान्छ तब घैँटोभित्र रहेको पानीको तापक्रम घट्छ र पानी चिसो भइरहन्छ। यसलाई एउटा सरल उदाहरणबाट बुझ्न पनि सक्दछौ। जस्तो कि हाम्रो शरीरबाट पसिना आउँदा र त्यो पसिना हावामा अर्थात् बाष्पीकरण हुँदा हामीलाई शीतल महसुस हुन्छ। माटोको घैँटोले पनि ठ्याक्कै यसरी नै काम गर्दछ। यसलाई विज्ञानको भाषामा इभापोरेटिभ कुलिङ भनिन्छ। प्लास्टिक वा स्टिलका भाँडाहरूमा यस्ता साना प्वालहरू नहुने भएकोले तिनीहरूमा राखिएको पानी यसरी प्राकृतिक रूपमा चिसो हुन सक्दैन। अहिले तपाईँ रेडियो पत्रिका सिलसिला सुन्दै हुनुहुन्छ।
2: अबको लागि कुहिना ठोकिँदा हामीलाई किन करेन्ट लागे जस्तो हुन्छ। यो प्रसङ्ग तपाईँलाई पनि कहिले काहीँ ठोकिँदा त्यस्तै भएको महसुस भएको होला, दुखेको पनि होला। ठुलो हाडलाई अल्ना भन्दछन्। कुइनानेर यसैको एउटा गाँठो अल्भर ग्रुप भन्ने हुन्छ। यो नर्व ज्यादै संवेदनशील हुन्छ र कहिलेकाहीँ कुहिना ठोकिन जाँदा यसमा चोट पर्न जान्छ, फलस्वरूप हामीलाई करेन्ट लागे जस्तो हुन्छ।
3: अब यहाँ बुढ्यौलीमा कोलेस्ट्रोल किन बढ्छ त, अब यो बारेमा स्वास्थ्य जानकारी दिँदैछौ। उमेर बढ्दै जाँदा शरीरको मेटाबोलिज्म सुस्ताउँछ, यसले गर्दा शरीरको बोसो प्रशोधन गर्ने क्षमता कम हुँदै जान्छ। कम शारीरिक गतिविधि, असन्तुलित आहार, हर्मोनको मात्रामा परिवर्तन, आनुवंशिक कारण तथा कतिपय जीर्ण रोगका कारण पनि वृद्ध उमेरमा कोलेस्ट्रोलको मात्रा बढ्दछ। बुढ्यौलीमा धेरै तेल, घिउ, मासु तथा प्रशोधित खाना सेवन गर्न मिल्दैन। विशेष गरी महिलामा रजस्वला पछि एस्ट्रोजन हर्मोन कम हुँदा खराब खालको कोलेस्ट्रोलको मात्रा बढ्ने गर्दछ। त्यसै गरी पहिले परिवारमा कसैलाई कोलेस्ट्रोलको समस्या छ भने पनि यसको जोखिम बढी हुन्छ। मधुमेह, उच्च रक्तचाप, थाइरोइड गडबडी, मृगौला रोग जस्ता जीर्ण रोग भएकामा पनि यसको समस्या हुन सक्दछ। कतिपय औषधिको सेवनले पनि कोलेस्ट्रोल बढाउन सक्दछन्।
2: अबको लागि काटेको स्याउको भित्री भाग किन फुस्रो देखिन्छ। यो प्रसङ्ग, स्याउ स्वास्थ्यका लागि लाभदायक छ। सामान्यतया स्याउको भित्री भाग सेतो हुन्छ, तर काटेर राखेको स्याउ केही समयपछि फुस्रो देखिन्छ, किनकि स्याउको भित्री भागमा टोनिक एसिड हुन्छ। वायुमण्डलबाट अक्सिजन पाउन साथ टोनिक एसिड पोलिफिनोलमा परिणत हुन्छ। पोलिफिनोलकै कारणले स्याउको रङ पनि फरक देखिन्छ, अनि स्याउको सेतो चाना खैरो वा फुस्रो रातो देखिन्छ। स्याउमा टाइरोसिन नामक एमिनो एसिड मेलानिनमा बदलिँदा पनि रङमा परिवर्तन आउँछ। टाइरोसिनलाई मेलानिनमा बदल्ने काम राइनोसिनेज भन्ने इन्जाइमले गर्दछ। यो इन्जाइम पनि स्याउको भित्री भागमा हुन्छ।
3: अब यो सामग्री पछि यहाँहरूमा राखि छौ महेश कुमार आउजी र बादल थापाको स्वरमा एउटा गीतलाई। गीतमा रचना तथा संगीत रहेको छ महेश कुमार आउजीको। यो गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
2: सूर्यमुखी फूलमा अक्सिन तत्व भएकाले यो सूर्य तिर फर्किन्छ।
0: कबड्डी खेलमा एक समूहमा 7 खेलाडी रहेका हुन्छन्।
2: कालो झण्डाले विरोधको संकेत गर्दछ भने हरियो झण्डाले जहाज क्षतिग्रस्त छ भन्ने संकेत दिन्छ।
0: 3 मुटु हुने प्राणी अक्टोपस हो। यो प्राणीको रगत निलो हुन्छ।
2: आधा वनस्पति र आधा जीवन भएको जडीबुटीको नाम यर्सा गुम्बा हो।
0: पकाउँदा सबैभन्दा छिटो नष्ट हुने भिटामिन सी हो।
2: पदार्थको परमाणु इलेक्ट्रोन प्रोटोन न्यूटन मिली बनेको हुन्छ भने पत्ता लगाउने वैज्ञानिक जोन डाल्टन हुन्।
0: विश्वको सबैभन्दा ठुलो टापु ग्रीनल्यान्ड हो।
2: आकाशमा उड्ने पानीमा पौडने र जमिनमा हिँड्ने माछाको नाम ग्रेनाई हो।
0: महिलादेखि डराउने रोगलाई गाइनोफोबिया भन्दछन्।
2: मानव शरीरको प्यान्क्रियाज अङ्गले इन्सुलिन पैदा गर्दछ।
0: एउटा पनि नदी नभएको देश साउदी अरब हो।
2: नेत्र दान गर्दा आँखाको कर्निया दान गरिन्छ।
0: चिम्पान्जी जनावरलाई सबैभन्दा बुद्धिमानी जनावर मानिन्छ।
2: बिजुलीको भल्भमा आर्गन ग्यास भरिएको हुन्छ।
0: इन्टरनेटको प्रयोग गर्ने पहिलो राष्ट्र अमेरिका हो।
2: सुगाको समूहलाई अङ्ग्रेजीमा कम्पनी भनिन्छ।
0: गौतम बुद्ध बुधबार जन्मिएका थिए।
2: नेपालमा प्रथम राष्ट्रिय खेलकुद विक्रम सम्बत 2038 सालमा आयोजना गरिएको थियो।
0: त्यस्तै सबैभन्दा बढी चाँदी पाइने देश मेक्सिको हो।
2: भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ।
0: डिजल इन्जिनका आविष्कारक रुडोल्फ डिजल हुन्। उनी जर्मनी देशका नागरिक थिए।
2: हाडमा 20% पानी भरिएको हुन्छ।
0: कालो गुलाब पाइने देश टर्की हो। टर्कीलाई युरोपको बिरामी देश भनेर पनि चिनिन्छ।
2: औलाको हाडलाई अङ्ग्रेजीमा फ्यालेन्जेस भनिन्छ।
0: पहिलो नेपाली रङ्गीन चलचित्र कुमारी हो। यो चलचित्र विक्रम सम्बत 2034 सालमा निर्माण भएको हो।
2: मृत सागर अर्थात् डेड सिपमा कुनै पनि प्राणी अस्तित्वमा छैनन्।
0: मानिसको मृत्यु हुँदा पनि सबैभन्दा अन्त्यसम्म काम गर्ने अङ्ग कान हो।
2: विश्वको लामो राष्ट्र चिली हो।
0: पृथ्वीको 0° अक्षांश अर्थात् भूमध्य रेखा यो स्थानमा दिन र रात सधैँ बराबर हुन्छन्।
2: पारिजातको पहिलो प्रकाशित कृति सिरिजको फुल हो।
0: फर्मोसा ताइवान देशको पुरानो नाम हो।
2: भिटामिन सी लाई एस्कर्भिक एसिड नामले चिनिन्छ।
0: सहनशील सुशीला कृतिका लेखक भीमनिधि तिवारी हुन्।
2: कपूरको देश भनी ताइवानलाई चिनिन्छ।
0: श्रीलङ्काको पुरानो नाम सिलोन भए जस्तै फिलिपिन्स देशको पुरानो नाम श्री विजय हो।
2: गजेन्द्र मोक्षका लेखक मोतीराम भट्ट हुन्।
0: बेल्जियम देशलाई युरोपको कारखाना भनेर चिनिन्छ।
2: सबभन्दा धेरै समयसम्म बाँच्ने स्थल प्राणी कछुवा हो।
0: आँखा बन्द गरेर पनि देख्न सक्ने जनावर उठ हो।
2: गोलभेडाको पहिलो नाम लभ एप्पल हो।
0: अब यो सामग्री पछि अर्को गीत राख्दैछौ सुजन बाबु गुरुङ र बलराम परियारको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुजन बाबु गुरुङको। यो गीत सुन्दै गरौं। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
2: अहिले तपाईँ कार्यक्रम सिलसिलामा हुनुहुन्छ। अब हामी कार्यक्रमको अन्त्यतिर आउँदैछौँ। यो क्रममा राख्दैछौँ एउटा प्रेरक प्रसङ्गलाई। रबिन कक्षामा शान्त रहन्थे। उनी अरूसँग खासै कुराकानी पनि गर्दैनथे। उनका धेरै साथी पनि थिएनन्। जहिले दुखी देखिन्थे उनी। एक दिन उनी कक्षामा पढिरहेका थिए। उनलाई शान्त देखेर प्राध्यापकले कक्षा पछि आफूलाई भेट्न भनेर अराउँछन्। रबिन पनि प्राध्यापकको कक्षामा पुगे अनि प्राध्यापकले भन्दछन्, रबिन म तिमीलाई प्राय शान्त र चिन्तित जस्तो देख्दछु। हाँसखेल गरेको र साथीहरूसँग कुराकानी गरेको पनि देख्दिन। यसको कारण के हो केही भन्न सक्दछौ? त्यसपछि रबिनले उत्तर दिँदै भन्छन्, सर मेरो विगत निकै खराब छ। मेरो जीवन दुःखदायी घटनाले भरिएको छ। म तिनैका बारेमा सोचेर चिन्तित हुने गर्दछु। प्राध्यापकले ध्यानपूर्वक रबिनका कुरा सुने र आउँदो आइतबार आफ्नो घरमा आउनका लागि आमन्त्रित पनि गरेका थिए। त्यसपछि रबिन निर्धारित समयमै प्राध्यापकको घरमा पुगे। एकैछिनको भलाकुसारी पछि प्राध्यापकले सोध्दछन्, रबिन तिमी शरबत पिउँछौ? रबिनले स्वीकृतिमा टाउको हल्लाए। शरबत बनाउँदै गर्दा प्राध्यापकले जानाझन त्यो शरबतमा चिनी निकै कम र नुन अलि बढी नै हालिदिएका थिए। उनलाई ध्यानपूर्वक हेरिरहेका उनका प्राध्यापकले फेरि प्रश्न गर्दछन्, के भयो शरबत मन परेन? रबिनले भन्दछन्, शरबतमा नुन अलि बढी परेछ सर। उनले आफ्नो भनाई राम्ररी पूरा गर्न नपाउँदै प्राध्यापकले भने, बर्बाद नै भएछ नि, म यसलाई फ्याँकेर अर्को शरबत बनाइदिन्छु, पर्ख है। प्राध्यापकले गिलास उठाउन लाग्दा उनलाई रोक्दै रबिनले भन्दछन्, केही छैन सर, नुन थोरै बढी भयो त के भयो? यसमा थोरै चिनी थपिदिए त यसको स्वाद ठिक भइहाल्छ नि। प्राध्यापकले पनि हाँस्दै भन्दछन्, हो मैले पनि तिमीबाट यही जवाब सुन्न चाहेको थिएँ रबिन। यसलाई आफ्नो जीवनसित तुलना गरेर हेर त, शरबतमा नुन धेरै हुनु हाम्रो जीवनमा खराब अनुभव हुनु जस्तै हो। अब मिठो बनाउन जसरी हामी यसबाट नुन निकाल्न सक्दैनौ, ठिक त्यसै गरी हामी दुखद घटनालाई जीवनबाट हटाउन पनि सक्दैनौ। तर जसरी थोरै चिनी थपेर शरबतलाई मिठो बनाउन सकिन्छ, त्यसै गरी पुराना तिता अनुभव मेटाउन जीवनमा राम्रा अनुभवबाट मिठास पनि खोज्नु पर्दछ। त्यसपछि आफ्नो प्राध्यापकले यो दिएको अर्थी रबिनलाई चित्त बुझ्यो र उनी घर फर्केका थिए।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
2: अब कार्यक्रमबाट जाँदा जाँदै शिशिर योगी र बिमा कुमारी दुराको युगल स्वरमा एउटा गीत राखिदिन्छौ। गीतकारमा हुनुहुन्छ जोगेन्द्र केसी अनि संगीतकारमा झलक संगीतम। यो गीत सँगै आजलाई सिलसिलाबाट प्राविधिक मित्र मिनर्व वज्राचार्य सँगै कार्यक्रम सञ्चालक साथी मनुका कुँवर अनि म हरिगिरी पनि बिदा हुन्छौ।
3: हवस्त, नमस्कार, शुभ साता।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

भर्खरै यहाँले सुन्नुभयो आधुनिक गीत अरुणा लामाको स्वरमा विश्वबल्लभको रचना नातिकाजीको संगीतमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिलेको बसाइमा करिब 12 बजेसम्म सुनाउँदैछौँ आधुनिक गीतहरू। यो गीत रहेको छ तारा थापा र मीरा राणाको स्वरमा, जगत कुमार सिंहको रचना, सिके रसाइलीको संगीतमा।

भर्खरै सुन्नुभयो ज्ञानु राणाको सुरमा रहेको गीत श्री विक्रम राणाको रचना दीपक जङ्गमको सङ्गीतमा हामीले अहिले तपाईँहरूलाई सुनाइरहेका छौँ आधुनिक गीत। यो गीतभन्दा अगाडि सुनायौँ दिपेश श्रेष्ठको सुरमा रहेको गीत, शिवशङ्कर थापाको रचना दीप श्रेष्ठको सङ्गीतमा रहेको थियो। आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत अब राख्दैछौँ। नारायण गोपालको सुरमा रहेको छ कालीप्रसाद रिजालको रचना, नारायण गोपालको सङ्गीतमा रहेको यो गीतपछि केही सूचना र सन्देश सुरु हुनेछ। त्यसपछि ठिक 12 बजे 12 बजेको समाचार सुनिसकेपछि परदेशको सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव फेला परेको छ भने 4044 जना अझै सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 325 महिला, 523 पुरुष तथा 493 शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ। फेला परेका मध्ये 1037 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। बाढीपछि हालसम्म 9151 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3098 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। यसै गरी मृतक 1286 जना तथा मृतकका आफन्त 1186 जना गरी 2472 जनाको डिएनए नमुना सङ्कलन गरिएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीमा परि सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमुना सङ्कलन आजदेखि सुरु भएको छ।

समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको 18 वर्ष पूरा भएको अवसरमा धनगढीमा 18 मुक्ति हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले 2065 साल भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णालीका 3 गरी 12 जिल्लामा रहेका हलिया परिवारलाई हलिया मुक्ति घोषणा गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी किव जाने तयारीमा जुटेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुस्नरले हिजो क्रेमलिनमा पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो मध्याह 12 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार। परदेशीको सन्देश।

0: कार्यक्रम पर्दैछको सन्देश सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र अभिवादन पटकाउँछु। मेरो नाम हो निशा गुरुङ र आज पनि हामी दुईजना दिदी बहिनी आएका छौँ। दिदी नमस्ते।
1: नमस्ते नमस्ते निशा, अनि यतिखेर सम्पूर्ण हाम्रा आदरणीय श्रोतालाई हार्दिक स्वागत अनि नमस्कार टक्र्याउँछु म मीना थापा।
0: हजुर, एक हप्ताको अन्तरालपछि हामी आइसकेका छौँ। आशा गर्छौँ हाम्रा सम्पूर्ण श्रोता आराम कुशलै हुनुहुन्छ र हामी पनि एकदमै ठिकठाक छौँ भन्नुपर्छ, है दिदी?
1: हजुर हजुर, पक्कै पनि हामी पनि आरामै छौँ भन्नुपर्छ र हजुरहरू पनि सम्पूर्ण जहाँ जहाँ हुनुहुन्छ आरामै हुनुहुन्छ होला, कुशलै हुनुहुन्छ होला भन्ने आशा राख्छौँ, होइन?
0: अवश्य पनि हजुर, यही आशा र विश्वासको साथमा अब भने कार्यक्रमतर्फ लाग्नुपर्छ र सुरुवातमा हामी ठेगाना भन्छौँ र यो हप्ता भने एकदमै विध्वंसकारी भोटेकोसीमा बाढी आयो र निकै हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू र पर्यटकहरूले पनि ज्यान गुमाउन पर्यो, होइन? एकदमै दुःखद घटना घट्यो, अप्रत्याशित रूपमा आएको यो बाढी, प्राकृतिक प्रकोप नै भन्छौँ हामी, होइन दिदी? विनाशकारी यो बाढीले गर्दा धेरैभन्दा धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरूको घर परिवार बिछोडिन पर्यो र एकदम दुःखदायी घटना घट्यो। जति पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो उहाँहरूको आत्माको चिर शान्तिको हामी कामना गर्छौँ। कार्यक्रममा हामी सुरुवातमा ठेगाना भन्छौँ।
1: हजुर हजुर, निशाले भन्नुभयो जस्तै एकदमै दुःखदायी घटना घट्यो, होइन? त्यसैले पनि हामी आज अलिकति मन पनि एकदमै भारी बोकेर यहाँ समक्ष आएका छौँ र जति पनि अहिले त्यो घटनामा ज्यान गुमाउनु भयो, होइन, सबै कुरा गुमेको छ अहिले भन्न पनि एकदमै मन एकदमै भारी हुन्छ। के गर्नु, अब हामी बाँचेकोले त पक्कै पनि यो घटना देख्दा एकदमै गाह्रो पनि हुन्छ। जे हो, सबै अब जति पनि यो घटनामा ज्यान गुमाउनु भयो सबैलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्छौँ र बाँचेकाहरू हुनुहुन्छ, घाइतेहरू हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ र अहिले त एकदमै गाह्रो पनि भइरहेको छ निशा, होइन? जे होस्, यो घटनालाई हामी एकदमै गाह्रो मान्दै अगाडि बढौँ। अगाडि बढ्ने क्रममा हामी ठेगाना दिन्छौँ। ठेगाना यस प्रकार छ: कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना भन्छौँ: बिएफबिएस नेपाल, एचक्यूबिजेन, बिएफपिओ 4। हाम्रो इमेल आइडी छ bfbsgorkha@bfbs.com र फेसबुक आइडी छ, तपाईँले बिएफबिएस सर्च गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 5428055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, तपाईँ हाम्रा सम्पर्क नम्बर र ठेगाना जुनै पनि माध्यमबाट तपाईँले यहाँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र पत्र पठाउन सक्नुहुन्छ।

0: पहिलो पत्र मेरो हातमा परेको छ. 15 दिनपछि आउनुहुने हाम्रा दाजु पोखरी कान्छा होइन, राजेन्द्र बान्तवा राई. हजुर, उहाँको निकनेम पोखरी कान्छा भनेर हामीले राखिदिएका छौँ. उहाँले आफै पनि भन्नुभएको थियो दिदी.
1: हो नि
0: हजुर, सुरुवातमा उहाँलाई के भन्नुहुन्छ दिदी?
1: हजुर, राजेन्द्र बान्तवा राई दाजु आउनु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत भनौँ. सन्ध्यारमै हुनुहुन्छ होला र हामीलाई यसरी साथ दिन आउनुहुन्छ, एकदमै खुसी लाग्छ. फेरि पनि आउनुभएको रहेछ, यहाँलाई फेरि पनि स्वागत भन्दै अगाडि बढाउने सा.
0: हजुर, आम नेपाली जो पनि हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ, उहाँहरू सबै सबैलाई एकदमै दुःख भएको छ, अथवा भनौँ एकदमै उहाँहरूलाई चाहिँ सङ्कट परेको छ है दिदी. लेख्नु भएको छ, खोइ कसरी सुरुवात गरौँ यसपटकको सन्देश, औँला कामी रहेका छन् अनि मन स्थिरमा छैन, त्यही भए पनि श्रद्धाञ्जली पढाउँदैछु भनेर चाहिँ उहाँले शोक सन्तप्त परिवारप्रति समवेदना र जति पनि मृतक हुनुहुन्छ विनाशकारी बाढीमा परेर जति पनि व्यक्तिहरूले ज्यान गुमाउन पुगे उहाँहरूप्रति उसले श्रद्धाञ्जली अर्पण गर्दै यो पत्र लेख्नु भएको छ दिदी.
1: हजुर हजुर,
0: उहाँ लेख्नुहुन्छ, भोटे कोशीको विध्वंसकारी, अझ भनौँ म यसलाई हिमाली सुनामी भन्छु, यस सुनामीमा परेर हजारौँ व्यक्तिहरू शहादत हुनुभएको छ, साथै हजारौँ बेपत्ता भएका छन्। उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु. सयौँ घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु. शोकाकुल परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना टक्र्याउँछु अनि सहन सक्ने शक्ति भगवान्ले दियोस् भनी भगवान्सँग प्रार्थना गर्दछु भनेर उहाँले निकै मार्मिक तरिकाले यस सन्देशको सुरुवात गर्नुभएको छ.
1: पक्कै पनि राजेन्द्र बान्तवा राई दाजुले पनि सही भन्नुभएको छ. एकदमै गाह्रो छ अहिले होइन, बोल्नलाई पनि एकदमै गाह्रो हुन्छ कि, भावुकता हुन्छ, कसरी व्यक्त गर्ने, कसरी वर्णन गर्ने भन्ने कुरा नै कहाँदेखि सुरु गर्ने भन्ने नै थाहा हुँदैन. दाजु हजुरले पनि यस्तै भन्नुभयो, जे भए तापनि बाँच्ने मान्छेहरू त अब जसरी भए अगाडि बढ्नु पर्यो होइन. त्यसैले हजुरले पनि सबै सबैलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको रहेछ र जति पनि घाइतेहरू हुनुहुन्छ उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गरौँ हामी सबै सबैले.
0: हजुर, अब देश विदेशमा छरेर बस्नुभएका नेपाली दाजुभाइ दिदीहरू मात्र होइन, होइन अब हाम्रा जति छिमेकीहरू हुनुहुन्छ है, छिमेकी देशका जति पनि नागरिक हुनुहुन्छ उहाँहरूले पनि मद्दत पठाउनु भएको छ दिदी.
1: धेरैले पठाउनु भएको छ निशा,
0: एकदमै राहत सामग्रीहरू पठाउनु भएको छ. उहाँहरूलाई पनि हामी धन्यवाद दिन्छौँ है, किनभने मानवता हो नि त होइन, एउटा ह्युमेनिटी हो. उहाँहरूले हामीलाई मद्दत गर्नु भएको छ, भोलि पर्सि यो दुःख अरू ठाउँमा पर्न सक्छ, फेरि हामी मद्दत गर्छौँ
1: होइन त.
0: हजुर, त्यसैले भन्ने गर्छ नि लाइफ इज अनप्रेडिक्टेबल होइन, त्यसैले तपाईँले यदि भोलि गर्छु, भोलि खान्छु, भोलि लगाउँछु भनेर राख्नुहुन्छ भने त्यो भोलि नआउन पनि सक्छ. त्यसैले जे जस्तो अहिले तपाईँले सोच्नुहुन्छ, जे गर्न चाहनुहुन्छ, जे खान मन लाग्छ र जे लगाउन मन लाग्छ तपाईँले अहिले नै लगाउनुपर्छ,
1: आज नै गर्नु.
0: हामीलाई पहिला भन्ने गर्नुहुन्थ्यो हाम्रा मुवाहरूले, आमाहरूले होइन, के भन्ने गर्नुहुन्थ्यो भने अलिकति साँच्नुपर्छ होइन, लुगा पनि अलिकति हुन्छ नि अकेजन्सहरूमा लगाउनुपर्छ, साँच्नुपर्छ, नयाँ लुगाहरू लगाइहाल्नु हुँदैन भनेर चाहिँ भन्नुहुन्थ्यो कि. तर अहिलेको स्थितिमा के छ भने दिदी, अब त्यो नयाँ लुगा लगाउनको लागि समय आउला या नआउला, अकेजन आउला या नआउला के थाहा होइन, भन्नै सक्दैन, किनभने भोलि कसैले पनि देखेको छैन. त्यसैले तपाईँले साँचेर राखेको जति पनि सामानहरू छ के थाहा, त्यो प्रयोग गर्न सकौँला या नसकौँला. त्यसैले आज जे छ, आज जे तपाईँलाई खुसी लाग्छ त्यो काम गर्नुहोस्, जे लगाउन तपाईँलाई मन लाग्छ त्यो लगाउनुहोस्. म त त्यही गर्छु दिदी अहिले त होइन, र यो नयाँ नयाँ लुगाहरू लगाउने व्यक्तिहरूको सोच पनि नयाँ हुन्छ अरे कि दिदी,
1: पक्कै पनि
0: प्रगति पनि छिट्टै हुन्छ अरे.
1: भोलि के होला कसो होला गर्दा गर्दै समय गइसकेको हुन्छ, तर आफूले केही गर्न सकिँदैन, लगाउन पाएको पनि हुँदैन, मजाले खान पाएको हुँदैन, घुमघाम रमाइलो केही पनि छैन, त्यसकै लाइफ गयो जस्तो लाग्छ क्या.
0: हजुर,
1: त्यसैले जे छ आज नै गर्नुहोस् होइन, जे लगाउन इच्छा छ, घुम्न इच्छा छ,
0: अब सानो बेलामा पैसा थिएन, उमेर थियो होइन, अनि जे चिज पनि लगाउन खान मन लाग्थ्यो तर त्यो बेला पैसा हुन्थेन. अब अहिले पैसा छ, उमेर छैन,
1: समय छैन,
0: हजुर हजुर, सबैलाई फिल हुन्छ.
1: हजुर,
0: त्यो फिल नहोस् भन्ने हिसाबले अहिले तपाईँसँग जे छ, जस्तो अवस्थामा तपाईँ रमाउन सक्नुहुन्छ, चाहनुहुन्छ, त्यो गरेर छाड्नुहोस् भन्छौँ हामी. अनि दिदी, अब यही विषयमा रहेर हाम्रो दाजु राजेन्द्र बान्तवा राईले यहाँ मार्मिक कविता पनि कोर्नु भएको छ है। यो कविताको टुक्का भन्छु म चाहिँ। उहाँ लेख्नुहुन्छ, कतै कमाएका धन बगे कतै रिसाएका मन बगे, कतै कमाएका धन बगे कतै रिसाएका मन बगे, कतै उधारा हिसाब बगे कतै हजारौं सपना बगे, कतै सम्झनाका पाना बगे कतै आश र बास बगे, कतै सहर बगे कतै रहर बगे, अन्तमा बाँकी के नै रहे न घर न भर, आँखाभरि केवल आँसु मात्रै रहे, आखिरी यी जिन्दगीको देह के नै रहेछ र, अब केवल आशा मात्रै बाँकी रहे, कोही त भेटिन्छ कि कोही त फर्किन्छ कि भनी आशा सिवाय आशा सिवाय।
1: एकदमै मनै छुने खालको।
0: गत हप्ता भोटे खुसीको हृदय विदारक बाढी नभई हिमाली सुनामी भनेर म त्यस दुर्घटनालाई भन्छु, किनभने सन् 2004 इन्डोनेसियाको नजिकैको महासागरको सामुद्रिक भूकम्प सुनामी नामाङ्कनले सेकेन्डको भरमा लाखौं मानिसको मृत्यु भएको थियो र भदौ 10 गतेको जुन बाढी रहेको छ भोटेकोसीमा आएको विध्वंसकारी बाढी, यो पनि हिमालय सुनामी नै भन्छु म, र त्यो भिडियो हेर्दा अझै पनि मुटु हल्लिन्छ अनि आङ जिरिङ्ग हुन्छ। यो काली लाग्दो कालो दिन सम्झिँदै यो मन अत्तालिन्छ। हामी नेपाली, हाम्रो राष्ट्र अहिले शोकमा डुबेको छ। यो बेला मुलुक रोइरहेको बेला एक अर्कामा छेडखानी नगरौं, ती हजारौं मृतकहरूको आत्माले सराप्ने छन्। बरु जे जति सकिन्छ सहयोग गरौं, आर्थिक नैतिक वा कुनै माध्यमबाट जसरी सकिन्छ त्यसरी नै मदत गरौं भनेर एकदमै राम्रो सन्देश दिनुभएको छ। आजको सन्देशबाट आफन्तलाई सम्झने होइन, ती हजारौं मृत्युवरण गर्नुहुने व्यक्तिहरूको सम्झनामा यस गीत मार्फत श्रद्धाञ्जली अर्पण गर्छु। र गीत रहेको छ 1974 AD सम्बोधन तिमीलाई गर्दैछु म। यो गीत मार्फत सम्पूर्ण मृतकहरूलाई सम्झन चाहन्छु र परदेशीको सन्देशका सम्पूर्ण साथीहरू, यसपटक मैले सम्झना मात्र ती हजारौं मृतकहरूलाई गरे र बेपत्ता भएका व्यक्तिहरूलाई समर्पित गरे, माफ गर्नुहोला भनेर लेख्नु भएको छ। अवस्थ नमस्कार, राजेन्द्र बान्तवा राई पोखरी कान्छा फेल्थम युकेबाट भनेर उहाँले पत्र टुङ्ग्याउनु भएको छ।
1: हजुर, राजेन्द्र बान्धवा राई दाजुलाई धेरै धेरै धन्यवाद छ, यसरी आउँदै गर्नुहोला समय मिल्यो भने। र आज एकदमै उहाँले भन्नुभयो जस्तै गरेर सबै जति पनि ज्यान गुमाउनु भएकाहरू हुनुहुन्छ उहाँहरूलाई सम्बोधन गर्दै यो 1974 AD को यो गीत हामीले भनौँ उहाँले नै रोज्नु भएको छ।

0: सम्बोधन तिमीलाई गर्दैछु म 1974 AD यो गीत एड्रियन प्रधानज्यूको आवाजमा रहेको थियो श्रोता. र यस गीतका मागकर्ता हुनुहुन्छ राजेन्द्र बान्तवा राई पोखरी कान्छ. उहाँ चाहिँ फिल्थम लन्डनमा बस्नुहुन्छ र नेपालको ठेगाना उहाँको भोजपुर हो. हजुर, आज भने भुटेकोसी बाढीमा जति पनि ज्यान गुमाउनुभयो मृतकहरूको सम्झनामा हामीले यो गीत राखेका थियौँ र उहाँको पत्र पनि विशेष गरी मृतकहरू र घाइतेहरूको लागि समर्पित थियो. हजुर, दाइलाई धन्यवाद भन्दै अब भने हामी दोस्रो पत्रतर्फ लाग्छौँ दिदी.
1: हजुर निशा, अब हामी फेरि पनि अगाडि बढ्ने क्रममा हाम्रा सधैँ सधैँ आउने दाजु हुनुहुन्छ छवि थापा, बेलायत फोक्सटन केनमा बस्नुहुन्छ र नेपालको ठेगाना भने पम्फुका गुल्मी हङ्सरा हो. उहाँ लेख्नुहुन्छ, आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार, साथै पाँच औलाको गोर्खे सलाम र सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनी निशा, मिना लगायत सम्पूर्ण काठमाडौँ BFBS गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी दश औँलाको हार्दिक नमस्कार भनेर भन्नुभएको छ निशा.
0: हजुर नमस्कार छ छवि दाई, कार्यक्रममा स्वागत छ. र अब त बिस्तारै बिस्तारै तिज पनि लाग्न लाग्यो. हुन त अब यो दुःखद घडीमा तिज रमाइलोसँग मनाउने भनेर हामीले त्यति साह्रो सोच्न सकेका छैनौँ, होइन दिदी? तर पनि तपाईँ तिजको मुखमा नै आउनु भएको छ. कार्यक्रममा फेरि पनि स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ.
1: अनि उहाँ लेख्नुहुन्छ, परिचय भन्नुपर्दा छवि थापा नेपालको घर गुल्मी जिल्ला हङ्सरा पम्फुका र हाल भने कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु. सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झनुहुने मेरा नम्बरी कृष्ण चामलिङ, उहाँका परिवारहरू स्वदेश र विदेशका विभिन्न ठाउँमा छरिएर बस्नुभएका सबै मेरा परिवारहरू आफन्तजनहरूमा साइनो अनुसारको ढोक आशीर्वाद छ, माया र अनि मिठो सम्झना छ. जीवनसाथी गीता लगायत सम्पूर्ण मेरा परिवारमा मुटुभरिको न्यानो माया अनि धेरै आशीर्वाद छ. अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन, भक्त राई, यमदास मुलिछा, राजेन्द्र बान्तवा राई, प्रेमध्वज गुरुङ, मदन लिम्बू, जसले संसारको जुनै देश गए पनि BFBS गोर्खा रेडियो सुनिरहनुहुन्छ, र नेपालमा रहनुहुने अरुणदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोषी, सुषमा सुस्केरा, दर्पण देविका राई, सरस्वती राई, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने नहुने सम्पूर्ण परदेशीको सन्देशलाई माया गरिरहनुहुने सबैलाई मिठो सम्झना. अन्तमा विशेष गरी रेडियो नेपाल, BFBS गोर्खा रेडियो, काठमाडौँ, ब्रुनाई, बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु. फेरि पनि आउने बाचा गर्दै आजलाई भने बिदा हुन चाहे. धन्यवाद भन्नुभएको छ छवि थापा, बेलायत फोक्सटन केनबाट हामीलाई पत्र लेख्नु भएको थियो.
0: हजुर छवि दाई, धेरै धेरै धन्यवाद छ. कार्यक्रममा यसरी नै आउँदै गर्नुहोला, हामीलाई सम्झँदै गर्नुहोला. विशेष गरी तपाईँ लगायत भाउजू अनि तपाईँका परिवारप्रति पनि हरितालिका तिजको शुभकामना छ. र नेपाल आउनुहुँदाखेरि हामीलाई भेट्न आउनुभएको थियो, एकदमै खुसी लाग्यो. र फेरि पनि नेपाल आउँदाखेरि यहाँ स्टुडियोमा आउन नभुल्नुहोला कि कसो दिदी?
1: पक्कै पनि आउनुहुन्छ नि दाई, एकदमै रमाइलो हुनुहुन्छ होइन. नेपाल आउनुभयो, हामीलाई पनि भेट्नुभयो, एकदमै खुसी लाग्यो दाजु. फेरि पनि आउँदै गर्नुहोला भन्दै फेरि हाम्रो दाजुलाई एउटा गीत पनि राख्ने होला नि होइन निशा?
0: हजुर दिदी, हजुर. अब देशमा अहिले धेरै दुःख भइरहेको छ है दिदी, र सबै सबैजनाको आँखामा आँसु छ, मनमा पीडा छ. त्यसैले हामीले आज कर्ण दासले गाउनु भएको बिस्तारै छायो बोलको गीत राखिदिएका छौँ. र छवि दाई लगायत सम्पूर्ण हाम्रा श्रोता जति पनि अहिले कार्यक्रम सुनेर बस्नु भएको छ उहाँहरूप्रति पनि हामी समर्पित गर्छौँ. र यो भन्दा भन्दै फेरि पनि हामी मृतक आत्माहरूप्रति चिर शान्तिको कामना पनि गर्छौँ र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ.

0: is Gorkha Radio. Gorkha Radio. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम परदेशीको सन्देश. हजुर, बिएफबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश हरेक आइतबार रेडियो नेपालको ध्वनि तरङ्गबाट प्रसारण हुन्छ. आइतबार 12 बजेको समाचारपछि प्रसारण हुन्छ र यो छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्छु. मेरो नाम हो निशा गुरुङ र मलाई साथ दिँदै हुनुहुन्छ दिदीले.
1: मेरो नाम हो मीना थापा.
0: हजुर, हामी दुवैजना छोटो विश्राम लिएर आइसकेका छौँ र अन्य स्थानमा भने हामी विश्राम लिँदैनौ, केवल हामी केमा लिन्छौ त रेडियो नेपालमा मात्र, होइन दिदी?
1: पक्कै पनि, पक्कै पनि.
0: हजुर हजुर, अब हामी फेरि पनि ठेगाना भन्छौ दिदी.
1: हजुर, यो छोटो विश्राम पछि फेरि पनि ठेगाना भन्न गइरहेका छौँ. ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एचक्यूबिजेन बिएफपिओ 4, र हाम्रो इमेल आइडी छ bfbsgorkha@bfbs.com, र फेसबुक आइडी छ बिएफबिएस गोर्खा. तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ. र हाम्रा फोन नम्बरहरू छन् 54-28-055-54-37-364 र 54-33-930 हाम्रो फोन नम्बर हो.
0: हजुर, यी त भए हाम्रा ठेगाना. अब हामी अगाडि बढ्नुपर्छ दिदी, र छोटो विश्राम पनि हामीले लिएर आइसकेका छौँ, होइन? कफीको 2-3 चुस्की मात्र लिन पायौँ हामीले, अब भने कार्यक्रम सकेर मात्र जानेछौँ चिया र कफीको लागि.
1: हजुर हजुर,
0: हाम्रा श्रोताले भर्खरै खाना खाएर आराम गरिराख्नु भएको छ नेपालमा भने, होइन? र अन्य स्थानमा त अब उहाँहरूको टाइम अनुसार समय अनुसारको कामहरू गरिराख्नु भएको छ. बिएफबिएस गोर्खा रेडियोबाट पनि तपाईँले सुन्दै हुनुहुन्छ भने कार्यक्रम परदेशीको सन्देश आइतबार मात्र होइन शनिबार पनि सुनिसक्नु भएको छ, है दिदी? हजुर, अर्को चरणमा हाम्रा एकदमै नियमित श्रोता आउनु भएको छ. हाम्रा नियमित श्रोता ओममणि सापकोटाजीले आफ्नै आवाजमा सन्देश रेकर्ड गर्नुभएको छ दिदी, है? र उहाँले एउटा मिठो गीत पनि रोज्नु भएको थियो, र त्यो गीत भने मैले पाउन सकिनँ, त्यसैले हामीले आज भने रिमा गुरुङ होडाले गाउनु भएको कसको आँखा लाग्यो बरै बोलको गीत राखिदिएका छौँ. आशा गर्छौँ उहाँलाई मनपर्छ नै होला. त्योभन्दा अगाडि हामी के गरौँ दिदी, उहाँको सन्देशमा लागौँ?
1: पक्कै पनि, पक्कै पनि. उहाँले यो गीत मन पराउनु हुन्छ भन्दै उहाँको सन्देशतर्फ लागौँ निशा.
2: ओम मणि सापकोटा गण्डाकोट 13 गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ, विनोद धोज खड्का, सुसन बाला राई, मिना थापा, नरगन गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा मिठो सम्झना साथै नमस्कार. साथै रेडियो नेपालमा जति पनि कार्यरत आरजेहरू हुनुहुन्छ सम्पूर्णमा मिठो सम्झना साथै नमस्कार. साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूर दराजमा छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मिठो सम्झना साथै नमस्कार. र म केही मित्रहरूको नाम दिन गइरहेको छु. नरेन्द्र रिमाल, स्याङ्जा बिरुवा, पम्पा गौतम, कञ्चनपुर भीमबस्ती 11, पूर्णिमा राणा, नवलपुर विनय त्रिवेणी, सुखराम लामा दक्षिण काली, रामपुकार राय रौतहट, अरुण नदी खत्री पार्सीकोट, धनवीर पुण्यागदी घोडेपानी, नगेन्द्र रिजाल, बिमला एम्फू, मुना राई लिम्बू धनकुटा, शारदन महत्व नवलपुर धजासेरी, जीवन सहयात्री काभ्रे, गणेश श्रेष्ठ रूपन्देही, रामबहादुर खड्का पूर्वी चितवन जिरणा खैरडी, राजेन्द्र बन्तवा राई पोखरी कान्छा भोजपुर, राजाराम राय माझी पालुम शिखरकोट मकवानपुर, अमर निर्दोषी पर्साको छोरी विजय बस्ती, शङ्कर मान परियार पोखरा, महेन्द्र गुप्पा, रत्नबहादुर थापा मोरङ सोल्टी पुल भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु. बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि बुद्धस्तो.

0: कसको आँखा लाग्यो भरै हजुर मेरो खुसी माथि भनेर रिमा गुरुङ होडा भन्दै हुनुहुन्थ्यो। यो दुःखमा हुँदा हुँदै पनि अब कार्यक्रमलाई अगाडि बढाउनु त पर्यो
1: है।
0: ओमणि सापकोटा दाईलाई धेरै धन्यवाद भन्दै अब हामी लाग्छौँ अर्का श्रोताको सन्देशतर्फ। दिदी,
1: अर्का श्रोता पनि आफ्नै आवाजमा सन्देश लिएर आउनु भएको छ। रामबहादुर खड्का हुनुहुन्छ, उहाँ चाहिँ चितवनवासी हुनुहुन्छ र उहाँको आवाज सुन्छौँ र सँगसँगै उहाँका लागि पनि हामीले एउटा गीत राखिदिएका छौँ, जिन्दगीको के भरोसा। हजुर, यो कर्ण दासले गाउनु भएको छ, यो गीत पनि हामी राख्छौँ र पहिला भने हामी रामबहादुर खड्काको आवाजको सन्देश सुन्छौँ।
2: हाम्रो देशमा विपत्ति परिआएको छ, सबै नेपाली वर्गहरूले भारतीय धारण लिन म अनुरोध गर्दछु, भगवान्सँग प्रार्थना गर्दछु। अब विपत्ति दैव प्रभु यस्तै छ, प्रभु कृपा। अब यसमा चाहिँ म मौन धारण एक मिनट गर्न चाहन्छु। यस्तै छ प्रभुको लीला, संसारी लगो के गर्नु, हेरिन सक्नु छ बुझिन सक्नु छ, प्रभु कृपा। मेरो नाम रामबहादुर खड्का हो, म चितनजेरा खरेन्दी नगरपालिकाबाट चाहिँ बोल्दैछु। अब भगवान्को कृपा, नेपालमा ठुलो क्षति भयो, अब भएका बाँकी भएका चाहिँ हामी नेपाली दाजुभाइले धरै धारण गर्नुहोला भन्ने मेरो आग्रह छ। भगवान्सँग कसो के लाग्छ र नहुने नोक्सानी भयो भन्दै म अब चाहिँ बिएसबिएसमा सबै हाम्रा चाहिँ कर्मचारीको नाम लिँदै केही थोरै कुरा राख्न चाहन्छु। सबभन्दा पहिला म बिएसबिएस कर्मचारीको नाम लिन गइरहेछु। विनोद धोज खड्काज्यू, निशा गुरुङज्यू, मिना थापाज्यू, सुसन बालाज्यू, सम्पूर्ण कर्मचारीज्यूमा साथै हाम्रा भनाइहरू देश विदेशमा पुर्याइदिनु हुने रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूमा मेरो नमस्कार छ। म थोरै साथीहरूको नाम लिन गइरहेको छु। मेरो ठेगाना यस प्रकार छ, चितवन जिल्ला खरेन नगरपालिका 2 लबरी चैनपुर क्याम्पस चोक हो। पनि रामबहादुर खड्का नाम मेरो, रोहिणीलाई रोहिणीलाई हँसाउने काम मेरो। अब म केही साथीको नाम लिँदैछु। अरुण नदी खत्री, नारायण थान, पासीकोट, उज्यालो बस्ती, शिव मन्दिर, राजाराम रायमाझी, मकानपुर थाहा नगरपालिका, शिखरकोट पालुङटार, ओमनी सापकोटर, नमलपुर गैडाकोट, साधन महतो नमलपुर गैडाकोट, अमर निर्दोषी पर्सा ठोरी सिमरनगढी विजय बस्ती, नरेन्द्र हिमाल स्याङ्जा बिरुवा, कलाधर विवश ढकाल स्याङ्जा आदि खोला, सुनी लिम्बू तेह्रथुम, लाजाली यसुदी लिम्बू धनकुटा। यति भन्दै म आजलाई यो भनाइमा छु। म थोरै एउटा चाहिँ नि भजन गाउँदैछु। बाचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको, बाचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको। म यहाँबाट बिदा भाइ, नमस्कार।

0: रामबहादुर खड्काजी एकदमै रमाइलो मान्छे हुनुहुँदो रहेछ. धेरै वर्षसम्म उहाँले जागिर गर्नुभएको रहेछ दिदी, है करिब 30 वर्ष भन्दा बढी जागिर गरियो. अहिले पनि रिटायर्ड लाइफ बिताइरहेको छु भनेर भन्नुभएको थियो होइन. र अहिले पनि उहाँले वस्तुभावहरू पाल्नु हुँदो रहेछ, एकदमै ताजा ताजा तरकारीहरू रोप्नु हुँदो रहेछ है दिदी, र एकदम ताजा आफ्नै घरमा बसेर हजुर अब चितवनमा एकदमै ताजा ताजा तरकारीदेखि लिएर दुध घिउ होइन मही दही आफैले उत्पादन गरेर आफै पनि सेवन गर्नुहुँदो रहेछ. एकदमै म त एकदमै खुसी छु, मेरो जिन्दगीदेखि एकदमै खुसी छु निशाजी भनेर भन्नुहुन्छ. यो रिटायर्ड लाइफमा पनि उहाँ एकदमै खुसी हुनुहुन्छ है दिदी, र जहिले पनि व्यस्त छु, एकदमै हरिया परिया डाँडा काँडाको बिचमा छु भनेर भन्नुहुन्छ.
1: हाम्रो देशमा विपत्ति परिआएको छ, सबै नेपाली वर्गहरूले भारतीय धारण लिन म अनुरोध गर्दछु, भगवान्सँग प्रार्थना गर्दछु. अब विपत्ति दैव प्रभु यस्तै छ, प्रभु कृपा. अब यसमा चाहिँ म पनि मौन धारण एक मिनट गर्न चाहन्छु. यस्तै छ प्रभुको लीला, संसारी लगो के गर्नु, हेरिन सक्नु छ बुझिन सक्नु छ, प्रभु कृपा. मेरो नाम रामबहादुर खड्का हो, म चितनजेरा खरेन्दु नगरपालिकाबाट चाहिँ बोल्दैछु. अब भगवानको कृपा नेपालमा ठुलो क्षति भयो, अब भएका बाँकी भएका चाहिँ हामी नेपाली दाजुभाइले धर धारण गर्नु होला भन्ने मेरो आग्रह छ. भगवानसँग कसो के लाग्छ र नहुने नोक्सानी भयो भन्दै म अब चाहिँ विदेश विदेशमा सबै हाम्रा चाहिँ कर्मचारीको नाम लिँदै केही थोरै कुरा राख्न चाहन्छु. सबभन्दा पहिला म बिएसबीको कर्मचारीको नाम लिन गइरहेको छु. विनोद धोज खड्काज्यू, निशा गुरुङज्यू, मिना थापाज्यू, सुसन बालाज्यू, सम्पूर्ण कर्मचारीज्यूमा साथै हाम्रा भनाइहरू देश विदेशमा पुर्याइदिनु हुने रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूमा मेरो नमस्कार छ. म थोरै साथीहरूको नाम लिन गइरहेको छु. मेरो ठेगाना यस प्रकार छ, चितवन जिल्ला हरेन नगरपालिका 2 लबरी चैनपुर क्याम्पस चोक हो. पनि रामबहादुर खड्का नाम मेरो, रोहिणीलाई रोहिणीलाई हँसाउने काम मेरो. अब म केही साथीको नाम लिँदैछु. अरुण नदी खत्री, नारायण थान, पासीकोट, उज्यालो बस्ती, शिव मन्दिर, राजाराम रायमाझी, मकानपुर थाहा नगरपालिका, शिखरकोट पालुङटार, ओमनी सापकोटर, नमलपुर गैडाकोट, साधन महतो नमलपुर गैडाकोट, अमर निर्दोषी पसरा छोरी सिमरङगढी विजय बस्ती, नरेन्द्र हिमाल स्याङ्जा बिरुवा, कलाधर विवश ढकाल स्याङ्जा आँधी खोला, सुनि लिम्बु तेह्रथुम, लाजाली यसुदी लिम्बु धनकुटा. यति भन्दै म आजलाई यो यो भनाइमा छु. म थोरै एउटा चाहिँ भजन गाउँदैछु. बाचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको, बाचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको. म यहाँबाट बिदा भाइ, नमस्कार.
0: रामबहादुर खड्काजीको सन्देश र गीत हामीले भर्खरै सुन्यौँ मिना दिदी.
2: हजुर, अब हामी कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ. आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्न चाहन्छु. र अहिले यो घटना घटेको छ, सबै जति पनि ज्यान गुमाउनेहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, र जति पनि घाइतेहरू हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु. र जहाँ जहाँ हुनुहुन्छ तपाईँले जे सहयोग गर्न चाहनुहुन्छ सहयोग गर्नुहोस्, हातेमालो गरेर अगाडि बढ्ने समय हो. र अहिलेलाई भने बिदा माग्छु. हवस् त, नमस्ते.
0: कार्यक्रम सुनेर साथ दिनुभयो र भाग लिएर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ. नमस्ते, शुभ दिन, बाई.

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन् तर सबै सूचना सही नहुन सक्छन्
6: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ मिति र स्थान पनि पुष्टि गरौँ एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ
5: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ
6: याद राखौँ गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव फेला परेको छ भने 4044 जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 325 महिला, 523 पुरुष तथा 493 शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले आज पनि निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ। फेला परेका मध्ये 1037 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। बाढीपछि हालसम्म 9151 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3098 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। यसै गरी मृतक 1286 जना तथा मृतकका आफन्त 1186 जना गरी 2472 जनाको डिएनए नमुना सङ्कलन गरिएको छ भने बर्दिया, गण्डकी, चितवन लगायतका क्षेत्रमा पनि आफन्तको डिएनए नमुना सङ्कलन गरिँदैछ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै 24 शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डाक्टर चौधरीले बताउनुभयो। हाल 59 शव अस्पतालमै रहेका छन्। गोर्खाको चुम नुब्री गाउँपालिका 4-2 भएर बग्ने थेराङ खोलाको बाढीले 4 घर र 1 पुल बगाएको छ। आज बिहान आएको बाढीले चुमनुब्री 4 स्थित 4 घर र 1 पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएका उहाँले बताउनुभयो। बाढीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजिराको सदरमुकाम मार्तरी जोड्ने साँफे मार्तरी सडक खण्ड अवरुद्ध भएको छ। गए रातिदेखि लगातार परेको वर्षाका कारण बढी मालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाडा, सुवा काँध लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। यसै गरी बढी मालिका नगरपालिका 8 राप्का र वडा नम्बर 6 जडाङ्गा लगायतका स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनुभयो। प्रहरीले पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। यसै गरी गए राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको शहीद मार्गमा यातायात अवरुद्ध भएको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका 1 खोला बाङमा सडकमाथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही थबाङ शहीद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। रसुवा स्थित भोटे कोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार करिब 64 करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख एवं महानिर्देशक कमल राज श्रेष्ठका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा 22, धादिङमा 20, गोर्खामा 5 तथा रसुवामा 8 आयोजनामा क्षति पुगेको छ। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको 18 पुरा भएको अवसरमा धनगढीमा 18 मुक्त हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले 2065 भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णालीका 3 गरी 12 जिल्लामा रहेका हलिया परिवारलाई हलिया मुक्ति घोषणा गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी किभ जाने तयारीमा जुटेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुस्नरले हिजो क्रेमलिनमा पुटिनसँग करिब 3 वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकाका प्रतिनिधिहरूले युद्ध अन्त्यका लागि सम्भावित समाधानका विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। र इरानको पश्चिमी क्षेत्रमा सडक दुर्घटनापछि इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको संख्या 12 पुगेको छ। कुर्दिस्तान प्रान्तको सन्दाज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तर्प्रान्तीय सडकमा हिजो दुर्घटना भएपछि इन्धन ट्याङ्करमा भीषण आगलागी भई विस्फोट हुँदा अन्य 7 घाइते भएका अधिकारीहरूले बताएका छन्। घटनापछि नजिक रहेका धेरै सवारी साधनमा समेत आगलागी भएको उद्धार टोलीले जनाएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: र म ग्रीष्मा गुरागाई।
0: रेडियो कृषि पत्रिकाको सुरुमा कान्तिपुर दैनिकमा प्रकाशित केरुङमै कुहिन थाल्यो 25 करोडको फलफुल शीर्षकको समाचार। रसुवातर्फ भोटेकोसी बाढी आएको 3 दिनपछि चीनले तातोपानी नाकाबाट नेपालमा गरिने निर्यात व्यापार निश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ। दुवै नाका बन्द भएपछि चीनसँग स्थल मार्गबाट गरिने व्यापारका लागि विकल्प रहित नाका अब कोराला भएको छ। तर कोराला नाकामा प्लान्ट क्वारेन्टाइनले तत्काल काम गर्ने अवस्था नभएपछि चीनको केरुङ अर्थात् रसुवातर्फ र नेलाम अर्थात् तातोपानी तर्फ आएका कन्टेनरमा लोड गरिएका झण्डै 25 करोड बराबरको फलफुल तथा मसलाजन्य मालवस्तु कुहिन थालेको छ। रसुवा तर्फको केरुङमा मात्र चिनिया 40 कन्टेनर फलफुल तथा मसलाजन्य मालवस्तु रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारी सदस्य तथा फलफुल आयातकर्ता राजेश भण्डारीले जनाउनु भयो। चीनको सडकमा पार्किङ गरिएका कन्टेनरमा स्याउ, आँप, सुन्तला, किवी, ड्रागन फ्रुट, लसुन, अदुवा रहेको उहाँको भनाइ छ। केरुङ चिसो स्थान भएकोले तुरुन्तै नबिग्रिएको व्यवसायी बताउँछन्। तर यताउता गर्दा गर्दै कन्टेनरमा राखेको मालवस्तु कुहिन र गल्न थालेकोमा व्यवसायीको चिन्ता छ। जब रसुवामा बाढी आएपछि तातोपानी पनि बन्द गरियो, अब व्यवसायीले फलफुल बाटैमा फ्याँक्नुको विकल्प छैन भन्ने त्यति बेलै लागेको थियो। किनकि क्वारेन्टाइनको व्यवस्थापन मिलाउन र कन्टेनर कोरालाबाट काठमाडौँ ल्याउन कम्तीमा 8-10 दिन लाग्ने देखियो। क्वारेन्टाइन जाँच नगरी फलफुल तथा मसलाजन्य मालवस्तु नेपाल भित्राउन पाइँदैन। व्यवसायीका अनुसार तातोपानी नाकाबाट काठमाडौँ भित्राउने तयारीमा नेलाम आएका फलफुलका कन्टेनर र रसुवा नाकाबाट ल्याउन केरुङ आएका कन्टेनर अहिले बाटोमा पार्किङ गरेर राखिएको छ। चिनिया 40 कन्टेनर मालवस्तुको परिमाण नेपाली कन्टेनर 100 वटा बराबर हुन्छ। पहिरोका कारण गत असारदेखि 1.5 महिनासम्म तातोपानी बन्द थियो। 2 साता अघि तातोपानी खुल्ने बित्तिकै कन्टेनर नेलामतर्फ ल्याइएको थियो। तातोपानी नेलामबाट नजिक पर्छ। तर कन्टेनर नाकामा नपुग्दै चीनले आइतबार निर्यात बन्दको सूचना जारी गरेको छ। भन्सार विभागले पनि 10 भदौमा बाढी आएकै दिन सूचना जारी गरेर सकेसम्म कोराला नाका प्रयोग गर्न भनेको थियो। त्यसको 3 दिनपछि चीनले तातोपानी बन्दको सूचना पठाएको थियो। तातोपानी सीमा अधिकारीहरूका अनुसार चिनिया अधिकारीले नेपालले कोराला नै प्रयोग गर्न किन भनेको भन्दै प्रश्न गरेका थिए। विभागको सूचनामा कोराला प्रयोग गर्न भनिएको थियो। नाका परिवर्तन गर्दा गर्दै आफूहरूले हरेस खाइसकेको सीमापार वाणिज्य संघका कार्यकारी सदस्य तथा फलफुल आयातकर्ता शारदा प्रसाद पराजुलले गुनासो गर्नुभयो। तातोपानी खुल्ने भनेपछि यता ल्यायौं, फेरि बन्द भने पनि केरुङ लग्यौं, बाढीले त्यता बन्द भएपछि अब कोराला लैजानु पर्छ। पराजुली प्रश्न गर्नुहुन्छ, यसरी कसरी काम गर्न सकिन्छ? कोरालाबाट मालवस्तु ल्याउन ढुवानी भाडा झण्डै 400% बढी पर्छ। यसको असर सामानको मूल्यमा पर्ने र त्यो उपभोक्ताले बेहोर्नु पर्ने पराजुलीको भनाइ छ। तातोपानी नै सहज नाका भएको व्यवसायी जनाउँछन्। यस्तो अप्ठ्यारो बेलामा पनि सरकारले सहयोग भन्दा असहयोग गरेको व्यवसायीको बुझाइ छ। रसुवा बाढीको अघिल्लो दिन भन्सारबाट छुटेका फलफुलका कन्टेनर बाटेमा अलपत्र परेका थिए। अलपत्र कन्टेनरमा लोड भएका फलफुल बिग्रन थालेपछि स्थानीयलाई दिइएको थियो। कुहिएर केही फ्याँक्न लगायौं, केही स्थानीयलाई दियौं, व्यवसायी भण्डारीले भन्नुभयो। 2-4 दिनमा कोरालाको प्लान्ट क्वारेन्टाइन सिस्टम सञ्चालनमा आउने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले बताउनुभयो। क्वारेन्टाइन कार्यालय पहिलेदेखि नै भएकाले तत्काल भन्सारसँग प्रज्ञापन पत्रको लिङ्क मात्र गराउनु पर्ने उहाँको भनाइ छ। आन्तरिक केही सेटअप गर्नुपर्छ, हामी त्यसमा लागेका छौँ। सकेसम्म छिट्टै फलफुल आयातको समस्या समाधान हुन्छ, सापकोटाले भन्नुभयो। अप्ठ्यारो र इमर्जेन्सीको समय भएकाले कोरालाबाट आउने कन्टेनरलाई पोखरा, बुटौल वा नजिकै कुनै पनि स्थानमा जाँच गर्न सकिने भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकालले बताउनुभयो। नाकाबाट सिल लगाएर भरपर्दो हिसाबले कन्टेनर आउँछन् भने प्लान्ट क्वारेन्टाइन भएको स्थानमा भन्सारले सहजीकरण गर्न तयार रहेको उहाँको भनाइ छ। विभागले व्यवसायीलाई त्यही कुरा जानकारी गराइसकिएको ढकालले बताउनुभयो। उत्तरी नाकाको 2 वटा भन्सार बन्द भएपछि नेपाल हिमालय सीमापारका अध्यक्ष रामहरि कार्की सहितको टोलीले गत सोमबार परराष्ट्र सचिव अमृत बहादुर राईलाई भेटेर सहजीकरणका लागि अनुरोध गरेका थिए। चीनसँग बाढीले गरेको क्षति र केरुङमा रहेको कन्टेनर नेपाल ल्याउने विषयमा सहजीकरण गरिदिन सचिव राईलाई अनुरोध गरिएको कार्कीको भनाइ छ। फलफुल मात्र होइन केरुङ र तातोपानीतर्फ भएका व्यापारिक मालवस्तुको कन्टेनर कोरला लैजान पनि प्रक्रिया पूरा गर्नुपर्छ। अध्यक्ष कार्कीले रसुवा नाकातर्फको केरुङमा रहेको विभिन्न मालवस्तु लोड गरेका 176 कन्टेनर तातोपानी नाका भएर नेपाल भित्राउने व्यवस्था मिलाउन अनुरोध गरेका थिए। केरुङमा अहिले 74 नेपाली चालक छन्, तर तातोपानी नखुलाउने हो भने अब उनीहरूले कन्टेनर कोरला लैजानुपर्ने कार्कीले बताउनुभयो। कोरलाबाट फलफुल मात्र होइन अन्य मालवस्तुको व्यापार गर्न धेरै समस्या भोग्नुपर्छ। यो कुरा सरकारले बुझेर तातो पानी खुलाउने प्रयास तत्काल गर्नुपर्छ, उहाँको भनाइ छ।
1: त्यस्तै नयाँ पत्रिका दैनिकमा अलैँचीको उत्पादन 50% बढ्ने आकलन सम्बन्धी समाचार प्रकाशित छ। कालो सुनको उपमा पाएको अलैँचीको उत्पादन यस वर्ष 50% वृद्धि हुने आकलन गरिएको छ। नेपाल अलैँची व्यवसाय महासङ्घका निवर्तमान अध्यक्ष निर्मल भट्टराईका अनुसार यस वर्ष करिब 8,500 मेट्रिक टन अलैँची उत्पादन हुने आकलन गरिएको छ। गत वर्ष 5,500 मेट्रिक टन अलैँची उत्पादन भएको थियो। गत वर्षको भन्दा यो वर्ष अलैँचीका लागि अनुकूल मौसम भयो, समयमा पानी पर्यो। भट्टराईले भने, केही वर्ष यता अलैँचीको मूल्य राम्रो पाउन थालेपछि किसानले नयाँ बिरुवा लगाउन थाले, तसर्थ अलैँचीको उत्पादन बढेको हो। नेपालमा 20,000 हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। देशभर 43 जिल्लामा व्यावसायिक अलैँची खेती हुन्छ भने 53 जिल्लामा अलैँची खेती विस्तार भइसकेको छ। 53 जिल्लामा अलैँची खेती भए पनि झापाको वीरता मोडमा अलैँचीको कारोबार हुने गरेको छ। अलैँची निर्यात पनि पूर्वी नाकाबाट हुँदै आएको उनले बताए। वीरगंज, नेपालगंज लगायत नाकाबाट फाटफुट्ट निर्यात हुने उनको भनाइ छ। नेपालको भौगोलिक बनावट अनुसार 45,000 हेक्टरमा अलैँची खेती गर्न सकिने भट्टराई बताउँछन्। अलैँचीको उत्पादन साउनदेखि कार्तिकसम्म हुने गरेको छ। तल्लो क्षेत्रको उत्पादन बजारमा आउन थालेको छ भने माथिल्लो क्षेत्रको अलैँची कार्तिकसम्ममा बजारमा आइपुग्छ। यसपटक साउनदेखि 17 भदौसम्म 1,000 मेट्रिक टन अलैँची बजारमा आइसकेको निवर्तमान अध्यक्ष भट्टराईले बताए। यसपटक उत्पादन मात्र होइन अलैँचीको निर्यात समेत बढेको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 साउन महिनाको तुलनामा चालु आर्थिक वर्ष साउन महिनामा अलैँचीको निर्यात 52.35 वृद्धि भएको छ। गत आर्थिक वर्षको साउन महिनामा 32,17,61,000 मूल्य बराबरको 2,16,150 केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ। चालु आर्थिक वर्षको साउन महिनामा 67,52,08,000 मूल्य बराबरको 3,87,850 केजी अलैँची भारततर्फ निर्यात भएको भन्सारको तथ्याङ्क छ। साउन महिनामा मूल्य वृद्धि भएका कारण अलैँची निर्यात गत वर्षको तुलनामा वृद्धि भएको महासङ्घका निवर्तमान अध्यक्ष भट्टराई बताउँछन्। यसपटक उत्पादन वृद्धि भए पनि मूल्य भने साउन पहिलो साताको तुलनामा अहिले करिब प्रति मन करिब 15,000 मूल्य घटेको छ। साउन पहिलो सातासम्म सबैभन्दा राम्रो गुणस्तर भएको अलैँचीको मूल्य प्रति मन 1,00,000 रहेको निवर्तमान अध्यक्ष भट्टराई बताउँछन्। पछिल्लो समय क्रमशः घट्दै चलन चल्तीको अलैँचीको मूल्य प्रति मन 85,000, मध्यम गुणस्तरको अलैँचीको मूल्य प्रति मन 87,000 र उच्च गुणस्तरीय अलैँचीको मूल्य 89,000 प्रति मनसम्म कारोबार भइरहेको उनी बताउँछन्। यद्यपि यो वर्ष अलैँचीको मूल्य प्रतिमन 80,000 भन्दा नघट्ने अनुमान गरिएको उनले बताए। अघिल्लो वर्ष मूल्य राम्रै भएका कारण बजारमा अलैँची सर्टेज थियो, नयाँ उत्पादन आइसकेको थिएन, तसर्थ साउनमा मूल्य बढेको थियो। उनले भने, गत वर्ष पनि सिजनको सुरुवातमा मूल्य अहिलेको जस्तै थियो। वीरता मोडका गोदाम र भारतीय बजारमा पनि गत वर्षको स्टक नभएका कारण यसपटक प्रतिमन 80,000 भन्दा मूल्य घट्दैन भन्ने अनुमान गरेका छौ।
0: गोर्खापत्र दैनिकले सस्तियो तरकारी शीर्षकमा समाचार छापेको छ। सामान्यतया पृथ्वी राजमार्ग ठप्प हुँदा काठमाडौँ उपत्यकामा तरकारीको हाहाकार मच्चिने गर्थ्यो। भोटेको सीमा आएको हिमबाडीका कारण उक्त राजमार्ग ठप्प हुँदा दृश्य भने फेरिएको छ। पृथ्वी राजमार्ग बन्द हुँदा समेत तरकारी जन्य वस्तु आपूर्तिको चक्र खलबलिएको छैन। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार अधिकांश तरकारीको मूल्य विगतका वर्षको यस अवधिको तुलनामा केही सस्तो भएको छ। समितिका निर्देशक विनय श्रेष्ठले राजमार्ग बन्द हुँदा समेत तरकारीको आपूर्ति सहज हुनु र मूल्य ओह्रालो लाग्नुमा वैकल्पिक मार्गको कुशल प्रयोग कारक रहेको बताउनुभयो। उहाँका अनुसार अहिले बजारमा तराई र पूर्वी नेपालबाट आउने तरकारी बिपी राजमार्ग, कान्ति लोकपथ र मध्यपहाडी राजमार्गका विभिन्न खण्ड प्रयोग गरी काठमाडौँ भित्रिरहेका छन्। निर्देशक श्रेष्ठले लामो र केही खर्चिलो भए पनि वैकल्पिक मार्गले आपूर्ति श्रृङ्खलालाई टुट्न नदिनु र काठमाडौँ वरपरको पकेट क्षेत्रमा हुने उत्पादन वृद्धिले उपत्यकामा तरकारीमा समस्या नभएको जानकारी दिनुभयो। कालीमाटीका तरकारी बजारका थोक व्यापारीको संस्थाका अध्यक्ष दीपक प्रसाद पौडेलले प्रमुख राजमार्ग बन्द भए पनि काठमाडौँ उपत्यका र उपत्यकासँग जोडिएका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ सहायक मार्गबाट ठूलो परिमाणमा तरकारी भित्रिरहेको बताउनुभयो। उहाँको अनुभवमा उपत्यका र वरपरका जिल्लामा व्यावसायिक तरकारी खेतीको विस्तारले राजमार्ग बन्द हुँदा समेत काठमाडौँलाई करिब करिब धान्न सक्ने आन्तरिक उत्पादन बजारमा आएको र पछिल्लो समयमा माग पनि घटेकाले अभाव नभएको हो। विगतको तुलनामा यसपटक तरकारीको माग घट्नुको दुई तीन कारण रहेको भन्दै अध्यक्ष पौडेलले भन्नुभयो, पहिलो कारण काठमाडौँबाट रसुवाका हाइड्रो पावरदेखि सानादेखि ठूला होटलमा जाने दैनिक 8 गाडी तरकारी र फलफूल जान छोडेको छ। दोस्रो, पर्यटकले होटल रिसोर्ट भरिभराउ हुने बेलामा खाली भएकाले त्यहाँको माग घटेको छ भने, तेस्रो, तीज नजकिएसँगै विभिन्न सरकारी तथा निजी कार्यालय पार्टी प्यालेसदेखि विभिन्न ठाउँमा हुने तीजका कार्यक्रम स्थगित भएकाले तरकारीको माग घटेको छ। कालीमाटीका खुद्रा व्यापारी विनोद थापाका अनुसार गोलभेडा, बन्दागोपी, काउली, घिरौला र हरियो सागपातको उत्पादन यति बेला उच्च छ। भारतीय आयातमा कमी र स्वदेशी निर्भरता विगतमा नेपाली बजारमा भारतीय तरकारीको दबदबा हुँदा सिमानाका वा मुख्य राजमार्गमा अवरोध आउने बित्तिकै कृत्रिम अभाव सिर्जना हुन्थ्यो, तर यसपटक स्वदेशी उत्पादनले नै बजारको ठूलो हिस्सा ओगटेकाले त्यो अवस्था नआएको उहाँको बुझाइ छ। मूल्य नपाएर हैरान व्यापारी। कालीमाटी समितिका अनुसार कालीमाटी बजारमा सामान्य अवस्थाको तुलनामा आपूर्ति घटेको छ। आपूर्ति घटेसँगै तरकारीको माग घटेकाले मूल्य पनि ओह्रालो लागेको व्यापारी बताउँछन्। 20 वर्षदेखि निरन्तर कालीमाटीमा तरकारीको व्यापार गर्दै आएका नरेश शाहले यो बेलामा तरकारीको भाउ नपाएकोमा अचम्मित हुनुभयो। यो बेलामा सधैँ जसो अधिकांश तरकारीको मूल्य बढ्ने गरेकोमा यसपटक भने आलु र प्याज बाहेकका अधिकांशको मूल्य घटेको भोगाई सुनाउनुभयो। उहाँसँगै व्यापार गर्दै आउनुभएकी अनिता गुरुङले अघिल्ला वर्षमा यो बेलामा माग उच्च हुने भएकाले तरकारी बेचेर धेरै कमाइ हुने गरेकोमा अहिले खरिदकै मूल्यमा बिक्री गर्न समेत समस्या भएको बताउनुभयो।
1: त्यस्तै कारोबार दैनिकमा खाद्य सुरक्षामा 40 लाखका कृषि उपकरण वितरण गरिने सम्बन्धमा समाचार प्रकाशित छ। पर्वतको फलेवास नगरपालिकाले खाद्य सुरक्षा तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत 40 लाख रुपियाँका उपकरण वितरण गर्ने भएको छ। नगरपालिकाले गण्डकी प्रदेश सरकारबाट हस्तान्तरित वित्तीय अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि कृषक समूह, कृषि फर्म तथा कृषि सहकारी संस्थाबाट प्रस्ताव आह्वान गर्दै उक्त उपकरण वितरण गर्न लागेको हो। नगरपालिकाको कृषि शाखाले सार्वजनिक गरेको सूचना अनुसार कार्यक्रम मार्फत 50% अनुदानमा कृषि यान्त्रिकरणका सामग्री वितरण गरिने भएको छ। किसानको श्रम तथा उत्पादन लागत घटाउँदै कृषि उत्पादनलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागि नगरपालिकाले जनाएको छ। कार्यक्रम अन्तर्गत पेट्रोल वा डिजेल इन्जिनबाट सञ्चालन हुने मिनी टिलर, कुटानी पिसानी मिल तथा विद्युतीय मकै छोडाउने उपकरणमा अनुदान उपलब्ध गराइनेछ। कृषि तथा पशुपन्छी सम्बन्धी मेसिनरी, औजार तथा उपकरण वितरण सम्बन्धी कार्यक्रम सञ्चालन कार्यविधि अनुसार सामग्री वितरण गरिने भएको नगर प्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो। कृषि क्षेत्रमा बढ्दो जनशक्ति अभाव, महँगो हुँदै गएको ज्याला दर र उत्पादन लागतलाई ध्यानमा राख्दै कृषि यान्त्रिकरणलाई प्राथमिकता दिइएको हो। आधुनिक कृषि उपकरणको प्रयोग बढेसँगै खेतीपातीमा लाग्ने समय र श्रम कम हुनुका साथै उत्पादन तथा उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी हुन सम्बन्धित निकायमा दर्ता भएका कृषक समूह, कृषि फर्म तथा कृषि सहकारी संस्थाले आवेदन दिन सक्नेछन्। आवेदनसँग संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन तथा अनुदान माग गर्ने सम्बन्धमा गरिएको संस्थाको निर्णयको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ। उखुको मूल्य प्रति क्विन्टल 1200 भन्दा बढी तोक्न किसानको माग सम्बन्धी एक विशेष रिपोर्ट।
0: उखु किसानले आगामी क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति क्विन्टल 1200 रुपियाँ भन्दा बढी तोक्न सरकारसँग माग गरेका छन्। चिनी र सक्खरको बजार मूल्य बढेको तथा उखु उत्पादनको लागत समेत बढेकाले गत वर्ष तोकिएको मूल्यमा उखु बिक्री गर्दा किसानलाई उचित प्रतिफल नहुने उनीहरूको भनाइ छ। गत वर्ष सरकारले अनुदान सहित उखुको मूल्य प्रति क्विन्टल 690 रुपियाँ तोकेको थियो। त्यसबेला चिनीको बजार मूल्य प्रति केजी करिब 70 रुपियाँ र सक्खरको मूल्य करिब 60 रुपियाँ रहेको किसानको भनाइ छ। अहिले चिनीको मूल्य प्रति केजी करिब 120 रुपियाँ र सक्खरको मूल्य 130 रुपियाँसम्म पुगेको उनीहरूले बताएका छन्। उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले बजारमा चिनी तथा सक्खरको मूल्य बढ्दा त्यसको आधारमा उखुको मूल्य पनि बढाउनु पर्ने बताउनुभयो। उत्पादन लागतमा भएको वृद्धिलाई समेत मूल्य निर्धारणको आधार बनाउनु पर्ने उहाँको भनाइ छ। उखु खेतीका लागि आवश्यक बिउ मल सिंचाइ खेत जोत्न प्रयोग हुने इन्धनदेखि मजदुरको ज्यादासम्म सबैको लागत बढेको छ। रायले भन्नुभयो, किसानको वास्तविक लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर उखुको मूल्य निर्धारण गरिनुपर्छ। रायले उखुको मूल्य निर्धारण गर्नु अघि सरकारले किसान र चिनी उद्योगीका प्रतिनिधिसँग छलफल गर्नुपर्ने बताउनुभयो। किसानको उत्पादन लागत र उद्योगको अवस्थाबारे अध्ययन गरेर क्रसिङ सिजन सुरु हुनु अघि नै मूल्य तोक्नुपर्ने उहाँको माग छ। उखु किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले खेतीदेखि उद्योगसम्म उखु पुर्याउन्जेलमा किसानको खर्च बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार उखु रोप्नु अघि खेत 4-5 पटकसम्म जोत्नुपर्ने हुन्छ। त्यसपछि बिउ रोपाई मल सिंचाइ गोडमेल मजदुरको ज्याला कटान र ढुवानीमा बढी खर्च हुन्छ। उखु बिक्रीका लागि उद्योगसम्म पुर्याउन्जेलमा प्रतिकट्टा करिब 7,000 रुपियाँसम्म खर्च हुने अवस्था छ। यादवले भन्नुभयो, गत वर्षको तुलनामा खेतीका लागि आवश्यक सामग्रीको मूल्य बढेकाले उखुको मूल्य पनि बढाउनुपर्छ। आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित ग्रीष्मा गुरागाई र म नरेश नेउपाने आज्ञा चाहन्छौ। नमस्कार।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 418।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जको साथमा एफएम 98.1 MHz कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 र 103 MHz पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरूले हामीलाई एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदा झैँ आज पनि हामी उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिनी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ सुदेशकानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँहरूले रसुवा बाढीपछिको पछिल्लो अवस्थाबारे प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। अपराह 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ नेपाली चलचित्रका गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ स्वदेश गानहरू। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सदाझै सेवाको आरम्भ गर्दैछौँ स्वदेशकानबाट। जसमा स्वर दिनुभएको छ राजेश फायल राईले भने, यो स्वदेशकानलाई रचना गर्नुभएको छ केशव राज भण्डारीले, सङ्गीत दिनुभएको छ सुशील विश्वकर्माले। यो स्वदेशकान पछि यहाँहरूले करिब 3 बजेसम्म रसुवा बाढीपछिको पछिल्लो अवस्थाबारे प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: नमस्कार, हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालले रसुवा बाढीपछि पछिल्लो अवस्थाबारे निरन्तर विशेष प्रसारण गर्दै आइरहेको छ र यति बेला हामीहरू उपस्थित भएका छौँ प्रविधि संयोजनमा मिनरा बज्राचार्य अनि देवकी भण्डारी, लक्ष्मण विष्टको साथमा विद्या चौधरी, त्यसै गरी तपाईँका माझमा अर्जुन श्रेष्ठ अनि म रुक्मिणी पोखरेल। हिजो भोटेकोसी त्रिशुली विपदको 11 दिनपछि पनि मानिस जीवित उद्धार हुनुभएको छ। सुरुङबाट 3 र भग्नावशेषमा फँसेको 1 महिलाको उद्धार भएको पछिल्लो विवरणले खोजी अझै जारी राख्नुपर्ने विषयलाई अत्यन्त महत्त्वपूर्ण बनाएको छ नि त अर्जुनजी?
1: हजुर, पक्कै पनि यो भोटेकोसी त्रिशुली बाढीको आज चाहिँ प्रत्यक्ष अवस्थासहित हामी तपाईँहरू सामु चाहिँ उपस्थित भएका छौँ। 11 दिन बितिसक्दा पनि उद्धार रोकिएको छैन, बरु पछिल्लो उद्धारले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ। सम्पर्कविहीन हुनु भनेको मृत्युको प्रमाण होइन, किनभने यसले हामीलाई प्रश्न पार्यो, हिजो 11 दिनसम्म पनि हामीले जीवितै उद्धार गर्न सकेको छैन।
0: हामीले माथि सुरुङबाट 3 भनेको के भने 10 हामीले 2 जीवितै उद्धार गरेको पायौँ। त्यसै गरी हिजो चाहिँ एउटा चिनिया नागरिकसहित हाम्रो यहाँ हाम्रै 64 महिला पनि जीवितै उद्धार गरेको समाचार र देख्न पाइयो, सुन्न पाइयो। विशेषज्ञले भनेअनुसार पनि हामीले रेडियोले पनि भन्यो होइन त?
1: अब यो जुन खोज उद्धार जारी छ, अथक प्रयास गरिराख्नु भएको छ उद्धार कर्मीहरूले, होइन, यो सन्दर्भमा चाहिँ अहिलेसम्मको यो बाढीपछिको पछिल्लो अवस्था के छ त्यो बारेमा पनि अलिकति जानकारी गराउँ। होइन, अब यो जुन बाढीपछि प्रभावित क्षेत्रबाट चाहिँ होइन अहिले हालसम्म चाहिँ मृत्युको कुरा गर्ने हो भनेदेखि 1,339 चाहिँ सब फेला परिसकेको अवस्था छ। होइन, यसै गरेर यसमा चाहिँ जुन फेला परेका शबहरूमा अब हालसम्म चाहिँ 1,037 शब चाहिँ व्यवस्थापन गरिएको छ, त्यो चाहिँ माटोमुनि सुरक्षित राखिएको अहिलेको अवस्था छ। होइन, यसै गरी घाइतेको उपचारको कुरा गर्ने हो भने पनि 6,075 चाहिँ उपचार भइरहेको छ, गरिरहेको छ कतिपय अवस्थामा। होइन, अब यो कुरा गर्दै गर्दाखेरि अहिले विभिन्न माध्यमबाट सूचना दिएको र सरकारले यो आधिकारिक तथ्याङ्क जुन चाहिँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको स्रोत अनुसार चाहिँ सम्पर्कविहीन भएको अहिलेको अवस्था पनि अथवा विपत्ता भएको अहिलेको अवस्था हेर्ने हो भने 4,996 चाहिँ अहिले सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको खोजी कार्य चाहिँ भइरहेको छ। होइन,
0: हजुर, त्यसै गरी उद्धार भएका हाम्रा व्यक्ति हुनुहुन्छ 13,104 संख्यामा चाहिँ उद्धार भएको पाइएको छ।
1: अब यो सँगै अहिले चाहिँ जुन प्रभावित क्षेत्रमा चाहिँ खोजी कार्य भइरहेको छ, कुन कुन क्षेत्रमा चाहिँ खोजी कार्य भइरहेको छ, त्यहाँ चाहिँ कसरी खोजी कार्य भइरहेको छ, कुन कुन संयन्त्र चाहिँ त्यहाँ चाहिँ लागिरहेको छ, यो बारेमा पनि थोरै जानकारी गराउँ।
0: जहाँ 10 महाविनाशकारी बाढी आयो त्यसपछि पक्कै पनि भयावह अवस्था हामीले भोग्नु पर्यो र त्यो भोगिसकेपछि कतिपय सम्पर्कमा आउनुभयो, कतिपय आउनु भएन, अहिले पनि खोजी कार्य चाहिँ निरन्तर रहिरहेको छ। जस्तो कि रसुवाको भोटेकोसी र त्रिशुली नदीको क्षेत्रमा आएको विनाशकारी बाढीपछि मुख्य गरी विभिन्न जलविद्युत आयोजनाका सुरुङहरू, त्यसै गरी नदी किनार र बाढी प्रभावित तटीय क्षेत्रहरूमा तीव्र रूपमा खोज तथा उद्धार कार्य चलिरहेको छ। त्यसमा चाहिँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विदेशी प्राविधिक उद्धार टोलीले मुख्यतया यो टोली मिलेर खोज कार्य अगाडि बढाएको छ। यसमा चाहिँ माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको हाकु क्षेत्र रहेको छ।
1: त्यस्तै यो पछिल्लो समय चाहिँ त्रिशुली 3A जलविद्युत आयोजना, चिलिमे जलविद्युत आयोजना, त्यसै गरेर रसुवागढी जलविद्युत आयोजनाको ड्याम र पावर हाउस क्षेत्र, यसै गरेर
0: टिमुरे र रसुवागढी नाका क्षेत्र पनि खोजी कार्य जारी नै रहेको छ। त्रिशुली र भोटेकोसी नदीका तटीय क्षेत्रमा खोज उद्धार पनि गरिरहेको छ।
1: यो चाहिँ खास गरेर अहिले पछिल्लो समय चाहिँ खोज उद्धार भइरहेको ठाउँको बारेमा हामीले जानकारी गरायौँ। होइन, अब यो खोज उद्धारसँगै त्यहाँ चाहिँ रहेका प्रभावित व्यक्तिहरूलाई चाहिँ विभिन्न आश्रय स्थलमा पनि ल्याएर राखिएको छ, त्यहाँ चाहिँ उहाँहरूलाई चाहिँ राख्ने अस्थायी व्यवस्थापन गरिएको छ। यसको कुरा गर्ने हो भने चाहिँ विभिन्न जिल्लाहरूमा चाहिँ करिब 41 आश्रय स्थलमा चाहिँ अथवा त्यसलाई चाहिँ होल्डिङ सेन्टरको रूपमा चाहिँ विकास गरेर 3098 व्यक्तिहरूलाई चाहिँ अहिले पछिल्लो समय राखिएको अवस्था छ। यस्तै परिचालनको कुरा खोज उद्धारमा चाहिँ जनशक्ति परिचालनको कुरा गर्ने हो भने हामीले होइन अहिले पछिल्लो स्रोत अनुसार चाहिँ
0: हजुर जस्तो कि सुरक्षाकर्मी परिचालनमा चाहिँ बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण सब व्यवस्थापन लगायतका कार्यमा हालसम्म 3 सुरक्षा निकायबाट 21,465 जनशक्ति परिचालन भइरहेको छ।
1: हामीले यो चाहिँ अहिले खोज उद्धार राहत व्यवस्थापनका कुराहरूसँगै अहिले जुन सम्पूर्ण संयन्त्र त्यहाँ खोज उद्धारमा खटिएको छ खोज उद्धारका क्रममा रहेको विभिन्न पछिल्लो अवस्थाबारे हामीलाई नेपाल प्रहरी र यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको खोज उद्धार तथा राहत चाहिँ अपडेट छ। त्यो अपडेट चाहिँ हामीले प्राप्त गरेको आधारमा यो सूचना चाहिँ हामीले यो जानकारी प्रवाह गऱ्यौँ होइन। अब हामी यो कुराकानी गर्दै गर्दाखेरि यो पछिल्लो घटनामा चाहिँ 11 दिनपछि पनि 2 चाहिँ जीवित उद्धार गरिएको भए पनि त्यसमा चाहिँ 1 चाहिँ 225 लामो सुरुङबाट र अर्की चाहिँ महिला भग्नावशेषमा पुरिएको घरको माथिल्लो भागबाट चाहिँ उद्धार गरिएको छ होइन। यसले चाहिँ खोज उद्धारको महत्त्वलाई चाहिँ थप प्रष्ट पारेको यसले चाहिँ प्रष्ट बनाएको छ। खोज उद्धार चाहिँ जारी राख्नुपर्छ यसले चाहिँ त्यहाँ फँसेका व्यक्तिहरूलाई अझै पनि जीवितै निकाल्न सकिने रहेछ भन्ने एउटा प्रमाण एउटा आशाको दियो चाहिँ बाल्यो होइन।
0: पक्कै पनि
1: अब यो खोज उद्धारकै कुराकानी गर्दै गर्दा चाहिँ खोज उद्धार कस्तो महत्त्वपूर्ण कुरा हो यसमा मानिस कसरी जीवित रहन सक्छन् यो विषयमा चाहिँ आज हामीले खोज उद्धारका कुरा गर्दै गर्दाखेरि उद्धार विशेषज्ञ डाक्टर गणेशजीमीसँग चाहिँ सम्पर्क गरेका छौँ। रसुवा पछिको यो पछिल्लो परिस्थितिको विषयमा आज हामी विशेष प्रसारणमा छौँ। यो विशेष प्रसारणमा यहाँलाई स्वागत छ।
2: हजुर धन्यवाद।
1: हजुर यहाँ चाहिँ यो खोज उद्धारसँग चाहिँ यहाँको विशेषज्ञता छ खास गरेर यो जुन विपद पछि चाहिँ यस्ता प्रकारका खोज उद्धार रहन्छन् यो खोज उद्धारका क्रममा चाहिँ हामीले हिजो पनि 10-11 दिनमा पनि जीवित चाहिँ उद्धार गर्न सकिएको अवस्था छ होइन। यो यति लामो समयसम्म पनि जुन उद्धार गर्दाखेरि जीवितै उद्धार गर्न सकिने यसले चाहिँ आशा पनि पलाएको छ कस्तो अवस्थामा चाहिँ यस्तो विपदमा जुन हराइरहेका मिसिङ भइरहेका व्यक्तिहरू चाहिँ जीवितै रहन सक्छन्।
2: धन्यवाद अर्जुनजी। अब यो चाहिँ खोज उद्धारमा विशेष गरी मैले चाहिँ गर्ने भनेको मेरो विशेषज्ञता चाहिँ कलाप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु हो।
1: हजुर
2: यो कङ्क्रिटको अथवा विभिन्न संरचनाहरू भत्किँदाखेरि कसरी खोज उद्धार गर्नुपर्छ भन्ने चाहिँ हामीले साउथ एसियन कन्ट्रीहरूमै ट्रेनिङ लिने गरिरहेका छौँ विगत 23-24 त्यसमा काम गरेका हो। तर अहिले यो रसुवा त्रिशुली जुन बाढी छ त्यसमा चाहिँ त्यसको क्रममा आज म यहाँ खासमा चाहिँ अब्जर्भेसन गर्नको लागि यहाँ नुवाकोटमा छु अहिले म।
1: ए हजुर रसुवा होइन यहाँ चाहिँ अहिले नुवाकोटमा हुनुहुन्छ।
2: नुवाकोटमा छु अहिले। तपाईँले भन्नुभएको जस्तै अब 10-12 दिनसम्म कहिलेकाहीँ अझ पछाडिसम्म पनि जीवित यो बाढीमा मात्र होइन यो के अरे भूकम्पमा पनि त्यस्तो रेकर्डहरू छ होइन पछाडिसम्म जीवित भेटिएको। त्यो चाहिँ के हो भने मान्छे नचेपिएको तर भित्र चाहिँ यो बाढीको सन्दर्भमा भन्ने भने जस्तै एयर पोकेट टनेलहरूमा एयर पकेट भित्र भोइट परेको तर सास फेर्न सक्ने अनुकूल वातावरण भएको ठाउँमा चाहिँ मान्छे जीवित हुन्छन् है। त्यस्तो ठाउँमा जस्तै टनेलमा बाहिरबाट थुनिया छ मान्छेलाई गम्भीर चोट लागेको छैन भित्र छन् तर उसले सास फेर्न सकिरहेको छ त्यस्तो पकेट एरियामा भोइट एरिया भनौँ न त्यस्तोमा च्यापिएको मान्छेहरूलाई चाहिँ जीवित उद्धार गर्न सक्ने सम्भावना हुन्छ। नभएदेखि अब हिलो माटोमा गाडिएको त्यस पछाडि अब केही अब्जेक्टले किचेको गम्भीर घाइते भएको मान्छेहरू चाहिँ भेट्ने सम्भावना हुँदैन र टनेलमा अथवा ठुल्ठुलो स्ट्रक्चरको भोइडहरूमा यस्तो ठाउँमा अझै पनि हुने सम्भावना जस्तै हिजैसम्म भेटिएको छ त्यो सम्भावना चाहिँ रहन्छ। हजुर
1: हजुर गणेश सर, यहाँ चाहिँ यो उद्धार क्षेत्रको एउटा चाहिँ विशेषज्ञता पनि यहाँसँग छ। यहाँले विभिन्न ठाउँमा विभिन्न देशहरूमा चाहिँ दक्षिण एसियामै यो तालिम सञ्चालन गर्ने सहजीकरण गर्दै पनि आउनुभएको छ। त्यसै आधारमा पनि यहाँको यो विशेषज्ञतालाई प्रयोग गर्न पनि खोजेको। खास गरेर यो सुरुङभित्र चाहिँ एयर पकेट भनेको चाहिँ के हो, यसले चाहिँ मानिसलाई को जीवन बचाउन कस्तो सहयोग गर्छ?
2: अघि पनि मैले भने त्यो भनेको चाहिँ के हो भने अब सुरुङभित्रै पनि कुनै ठाउँमा चाहिँ भोइड एरिया खाली ठाउँ जसै चारैतिरबाट थुनिया छ तर भित्र चाहिँ पकेट एरिया चाहिँ सुरक्षित छ, त्यस्तो ठाउँमा चाहिँ मान्छेलाई चाहिँ सास फेर्न सक्ने सम्भावना भएको त्यो वातावरण भएको एरिया हो क्या, त्यो भने एयर पकेट भन्छ होइन, त्यस्तो एरियामा चाहिँ मान्छेलाई चाहिँ सुरक्षित साथ अथवा बाँच्नको लागि भनौँ सुरक्षित के भन्ने र उसलाई सास फेर्न सक्ने र ऊ चाहिँ बाँच्न सक्ने सम्भावना भएको ठाउँहरू हो। त्यस्तो ठाउँ चाहिँ जस्तै यसमा पनि भयो, त्यस पछाडि चाहिँ अब यो भुइँचालकै बेला पनि स्ट्रक्चरहरू जस्तै अब भत्किन्छ ठुल्ठुलो स्ल्याबहरूको टेपमा चाहिँ मान्छे किच्याउँदैन तर ट्र्याप मात्रै भा हुन्छ नि, हो त्यस्तो ठाउँहरू हो क्या, त्यस्तो ठाउँहरूमा चाहिँ मान्छे जीवित पाउने सम्भावना हुन्छ। तर यहाँको केसमा चाहिँ कस्तो छ भने अब अर्को केसमा हो भने डस्टको प्रब्लम भयो, किनभने त्यहाँ चाहिँ सफोकेसनको कुराहरू डस्ट चाहिँ सास फेर्दा डस्ट इनहेल गर्ने निल्ने सम्भावना हुन्छ धुलोहरू। यहाँ चाहिँ के भने हिलो पानीको कुरा भयो होइन, हिलो पानीको कुरा भयो, तर त्यस्तोमा चाहिँ माथिल्लो जस्तै भोइडकै पनि माथिल्लो एरियामा माथि चाहिँ मान्छेले टाउको निकालेर अथवा आफू माथि गएर चाहिँ बस्न सक्ने स्थितिहरू भयो भने त्यस्तो भोइडमा चाहिँ मान्छे बाँच्ने सम्भावना हुन्छ। अब नभएदेखि अब लेदोमा भाँसियो लेदोमै पुरियो भने चाहिँ सम्भावना कम हुन्छ भन्ने हो।
1: हजुर हजुर गणेश सर, यो जुन उद्धारका क्रममा खोज उद्धारका क्रममा चाहिँ कस्तो खालको कुन खालको सङ्केत भेटियो भने चाहिँ खोजी टोलीले अझ गहिरो गरी खोज्नुपर्छ, यहाँको सुझाव?
2: हजुर यसमा कस्तो छ भने अहिले त पहिलेभन्दा अहिले चाहिँ अब धेरै एडभान्स टेक्नोलोजी टुल्सहरू पाइन्छ, जस्तै अब अहिले जमिनभित्रै पनि मान्छे जीवित छ कि छैन भन्ने पत्ता लगाउने जिपिआर ग्राउन्ड पेनिट्रेटिङ रडार भन्छ, थर्मल डिटेक्टर भन्छ होइन, लाइफ डिटेक्टर, यस्तो खालको इक्विपमेन्टहरू अहिले पाउँछ के, त्यस्तोबाट चाहिँ बाहिरबाटै पनि सर्ट एन्ड डेथसम्म चाहिँ मान्छे छ कि छैन भन्ने कुरा, जीवित छ कि छैन भन्ने, उसको चाहिँ मुटुको धड्कन चलेको छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ। त्यस्तो सिग्नल पायो भने चाहिँ पछाडि चाहिँ खोज्दै जाने हो, नभएदेखि अब देखिने सुनिने हो भने त जसरी खोजकर्ताले के गर्छन् भने खोज्दै जाँदा चाहिँ त्यो स्ट्रक्चर भत्किएको चढेलै भन्नु भत्किएको ठाउँमा पुरिएको ठाउँमा चाहिँ कोही हुनुहुन्छ भने आवाज दिनुहोस् भन्ने अथवा लाइटहरू देखाउने त्यस्तोबाट केही आवाज सुनियो केही सिग्नल पाइयो भने त्यहाँ चाहिँ खोज्ने हो कि, त्यहाँ खोज्ने हो। नभएदेखि अब जस्तै कोही उद्धार गरियो, उद्धार गरेपछि उसले चाहिँ जस्तै को छ त उसँग त सोधिन्छ नि त, कतिजना हुनुहुन्थ्यो तपाईँहरू, कस्तो स्थिति छ भन्दाखेरि हामी सातजना थियौँ, अब दुईजना अगाडि निस्के, बल्ल तपाईँहरूले मलाई निकाल्नु भयो, अरू पनि हुने सम्भावना छ, हो यस्तो खालको कुराहरू पाइयो भने चाहिँ अझ त्यहाँ चाहिँ खोज्नुपर्छ र त्यहाँ पाउने सम्भावना हुन्छ। र अघि मैले भने विशेष गरी अब यो भनेको म्यानुअल भयो, अर्को चाहिँ अब अहिलेको हाई टेक्नोलोजी भनौँ न, यस्तो कुराहरूको चाहिँ इक्विपमेन्टहरू अहिले त अब धेरै एडभान्स इक्विपमेन्टहरू आइसकेको छ, हो यस्तै इक्विपमेन्टहरूबाट पनि थाहा पाउन सकिन्छ मान्छे जीवित छन् कि छैनन्, हो त्यसमा चाहिँ अलिकति कन्सन्ट्रेट भएर खोज्नुपर्छ र त्यहाँ चाहिँ पाउने सम्भावना हुन्छ। नभएदेखि अर्को चाहिँ के नाइन भने चाहिँ जस्तै डगहरू युज गर्ने, डगहरूले त कस्तो भने उनीहरूको चाहिँ स्मेल पावर सेन्स चाहिँ उनीहरूको मान्छेको भन्दा बढी हुन्छ कि, हो उनीहरूले चाहिँ कहाँ मान्छे हुनसक्छ भने सङ्केत दिन सक्छ, हो त्यस्तो ठाउँमा पनि जस्तै हामीले पहिले 72 सालको भुइँचालमा पनि धेरै K9 युज भयो, त्यसले धेरै हेल्प गरेको थियो, हो यस्तो विभिन्न हामीले जुन कन्भेन्सनल हामीले गर्ने गरेको टेक्नोलोजी अथवा मेथड भन्दा पनि अरू विभिन्न मेथडहरू हुन्छ जुन अहिले चाहिँ अब युज गरिरहेको छ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैसँग यस्तो इक्विपमेन्टहरू K9 सबैसँग नै छ र अरू इक्विपमेन्टहरू पनि अहिले 72 सालको भुइँचालमा पछाडि त धेरैसँग छ, हो तिनीहरू चाहिँ अहिले युज भइराखेको मैले देख्छु हेरेको छु होइन, त्यसले चाहिँ धेरै सहयोगी भएको छ र अझै अब अरू इन्टरनेसनल टिमहरूसँग चाहिँ अझ एडभान्स पनि इक्विपमेन्टहरू छ, हो त्यस्तै इक्विपमेन्टहरूको सहायताले चाहिँ त्यसरी निकाल्न सकिन्छ।
1: हजुर हजुर गणेश सर, अब यो बाढीपछि, यो रसुवामा आएको, भटेकुसीमा आएको बाढीपछि चाहिँ खोज उद्धारकै क्रममा 11 दिनमा पनि जीवित व्यक्तिलाई उद्धार गर्न सकिएको छ। त्यहाँ पनि स्थानीयले यहाँ चाहिँ केही मानिसको जस्तो आवाज आएको छ भनिसकेपछि अनि खबर गरेर अनि त्यहाँ उद्धार गर्ने कार्य रहँदाखेरि जीवित उद्धार गर्न सकिएको एउटा उदाहरण छ, होइन? यस्तो कुनै पनि ठाउँबाट चाहिँ आवाज आएको शङ्का भए चाहिँ स्थानीय नागरिकले आफै भग्नावशेष खोतल्ने कि कसलाई खबर गर्ने, के हुन्छ यो, कसो गर्नु उपयुक्त हुन्छ होला?
2: अब अहिलेको स्थितिमा ट्र्याप भएको मान्छेहरू भनेको कम्प्लेक्स सिचुएसनमा हो, त्यस्तोमा चाहिँ आवाज आयो भने स्थानीय कम्युनिटीको मान्छेलाई नै निकाल्न चाहिँ रिस्की पनि हुन्छ होला, गाह्रो पनि हुन्छ होला है। त्यसले गर्दाखेरि त्यसमा चाहिँ अब एउटा खोज उद्धार गर्दाकै आफ्नै रिस्क हो, अर्को चाहिँ घाइते निकाल्ने तर फेरि निकाल्दा निकाल्दै मर्ने सम्भावनाहरू हुन्छ। त्यसले गर्दा जति सक्दो चाहिँ खोज उद्धारकर्ता, पेसेवर खोज उद्धारकर्ता, प्रोफेसनल भनौँ, आर्मी प्रहरी सशस्त्रको खोज उद्धारकर्ताहरूलाई चाँडोभन्दा चाँडो त्यस्तो सिग्नल पाइयो अथवा काहीँ थाहा पाइयो भने उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्ने र उहाँहरूको टिम्बर चाहिँ उद्धार गर्ने, आफूले चाहिँ असिस्ट गर्ने के कम्युनिटी, यहाँको लोकल कम्युनिटीले चाहिँ ल उहाँहरूलाई लजिस्टिकल्ली अथवा चाहिँ निकालिसकेपछि चाहिँ यो के अरे प्रि हस्पिटल ट्रिटमेन्टको कुराहरू भयो, स्टेबिलाइजेसनको कुराहरूमा चाहिँ उहाँहरूलाई सपोर्ट गर्ने र विशेष गरी यस्तोमा अब 10 दिन भइसक्यो, 10 दिन भइसकेपछि कस्तो 10-11 दिन पछाडि त कस्तो हुन्छ भने त्यो साइटमै ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। जस्तै उद्धार गर्दा गर्दै बाहिर निकाल्ने मात्रै होइन, उनीहरू त बेहोस भइरहेको हुन सक्छन् अथवा चाहिँ उहाँहरूलाई चाहिँ अनसाइट ट्रिट गर्नुपर्ने हुन्छ। त्यसले गर्दा त्यसमा चाहिँ प्रोफेसनल सर्च एन्ड रेस्क्युअर्सहरू भयो भने उहाँलाई तरिका पुर्याएर आफूलाई पनि जोखिमबाट चाहिँ बचाउँदै र घाइतेलाई पनि सकुशल उद्धार गर्नको लागि हेल्प हुन्छ होला।
1: हजुर हजुर, यहाँले यो हाम्रो विशेष प्रसारणमा जोडिएर उद्धार खोज उद्धारका क्रममा अपनाउनु पर्ने सावधानी र कसरी खोज उद्धार गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइदिनुभयो, यसको लागि यहाँलाई धन्यवाद। हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो एकजना उद्धार विशेषज्ञ गणेश जिमी, उहाँले पछिल्लो विपदपछि कसरी खोज उद्धार गर्न सकिन्छ भन्ने विषयमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। हजुर, अब यो जानकारी त्यो खोज उद्धारका क्रममा कसरी सावधानी अपनाउने र खोज उद्धारलाई कसरी जारी राख्न सकिन्छ, कसरी खोज उद्धारका समयमा चाहिँ कस्ता खालका सङ्केतहरू चाहिँ प्राप्त भयो भने कसरी त्यसको चाहिँ गहनतामा जाने भन्ने विषयमा चाहिँ जानकारी दिनुभयो। हामीले यो कुरा सुनिसकेपछि पक्कै पनि एउटा कुरा चाहिँ भन्नै पर्छ जस्तो लाग्यो, कृपया आफै जोखिम मलेर चाहिँ भग्नावशेषमा नपस्नुहोस्, सम्भावित जीवित व्यक्ति भेटिएको शङ्का भए उद्धार निकायलाई खबर गर्नुहोस्, होइन त? यो हामीले अपिल गर्न सकिन्छ,
0: पक्कै पनि यो हाम्रो तर्फबाट अपिल हो। त्यसै गरी खोज उद्धारका क्रममा कुनै पनि सङ्केत मिलेमा हामीले तत्कालै के गर्ने त, आपतकालीन नम्बरहरू पनि छन्, विपद हटलाइन 1234 फोन गर्न सकिन्छ खबर गर्नको लागि। त्यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको 1155 हामीले सम्पर्क गर्न सक्छौँ, प्रहरीको 100 हामी सम्पर्क गर्न सक्छौँ भने 102 एम्बुलेन्सको नम्बरमा सम्पर्क गर्न पनि सकिन्छ।
1: हजुर, हामीले यो चाहिँ विपदको बेलामा चाहिँ कहाँ सम्पर्क गर्ने भन्ने सन्दर्भमा चाहिँ कुराकानी गऱ्यौँ। हामीसँग अहिले टेलिफोन सम्पर्कमा चाहिँ जलस्रोत विज्ञ राजेन्द्र शर्मा आउनुभएको छ। सर, यहाँलाई स्वागत छ।
3: धन्यवाद।
1: हजुर, हामीले निरन्तर यहाँसँग पनि कुराकानी गरिरहेका छौँ, पछिल्लो अवस्था विपदको बेलामा मौसमी विवरण कस्ता हुन्छन्, त्यसमा कसरी चाहिँ बच्नपर्छ, के सावधानी अपनाउने भन्ने कुराहरू चाहिँ कुराकानी गरिरहेका छौँ। आज चाहिँ यहाँसँग मैले जोड्न खोजेको कुरा चाहिँ यो बाढी त सकियो होइन, अब अर्को खतरा पनि बाँकी हुन्छ कि के हुन्छ यस्तो अवस्थामा, अलिकति यहाँ चाहिँ जलस्रोत विज्ञ पनि भएको हिसाबले अलिकति जानकारी गराइदिनुहोस् न।
3: धन्यवाद। यो चाहिँ बाढी अहिले आयो, जुन बाढी आयो यो चाहिँ धेरै पानी परेर आएको भन्दा पनि यो चाहिँ हिउँमा माथि हिमाली क्षेत्रमा रहेको हिउँ आइस जुन चाहिँ हामीले ग्लेसियर भन्छौँ, त्यो ग्लेसियर टुक्रेर आएको हुँदा यसकोलाई चाहिँ छुट्टै हिसाबले हेर्नुपर्छ जस्तो लाग्छ मलाई। जस्तो अब पहिला पहिला हामीहरूले धेरै पानी पर्दा कसरी बाँच्ने अथवा कसरी जोगिने अथवा पूर्व सूचना कसरी पाउने भन्ने हामीले परम्परागत रूपमा जुन पूर्व सूचना प्रणालीका कुराहरू गरिरहेका छौँ, पानीका खोलामा बग्ने पानी सतह नाप्ने यन्त्रका कुराहरू गरिरहेका छौँ, अब त्यसले मात्रै अहिलेको जस्तो बाढीलाई चाहिँ पुग्ने नपुग्ने भयो, त्यस्तो जडान गरेका मेसिनहरू जुन छन् तिनले मात्रै चाहिँ अब यस्तो खालको बाढी आउन थाल्यो भने हामीहरूले छुट्टै ढङ्गले सोच्न पर्छ भन्ने चाहिँ यसले देखाएको छ। र अझै पनि हिमाली क्षेत्रमा यो हिन्दुकुश हिमालय नै भन्छ, उता अफगानिस्तानदेखि बर्मासम्म म्यानमारसम्म जहाँ चाहिँ हिमाली क्षेत्रहरू छ त्यहाँ नै अब तापक्रम वृद्धिको कारणले हो भनौँ होइन, त्यो चाहिँ अलिकति हिउँ पहिला जस्तो चाहिँ इन्ट्याक्ट भएर बसिरहेको छैन, अलिकति पग्लिने क्रम बढिरहेछ र ठाउँ ठाउँमा चिराहरू परेको पनि देखिन्छ। हामीले अध्ययन गर्दाखेरि माथि सेटेलाइट नक्साबाट हेर्दाखेरि त्यो चिराहरू परेको ठाउँमा चाहिँ अब जोखिम बढ्दैछ है भन्ने हो।
1: हजुर राजन सर, पक्कै पनि जोखिम त रहिरहन्छ होइन, त्यसमा हामीले सावधानी कस्तो अपनाउने, कसरी सावधानी अपनाउने भन्ने कुरा होला होइन सर। अनि यो अब यो कुराहरू गर्दै गर्दाखेरि चाहिँ अब एउटा चाहिँ अहिले पछिल्लो चाहिँ अवस्था चाहिँ भोटेकुसी क्षेत्रमा आएको बाढीको कुरा नै भयो होइन, त्यसमै केन्द्रित हुने हो भने चाहिँ अहिले मानिसहरू चाहिँ कुन ठाउँमा चाहिँ अहिले अझै फर्कनु हुँदैन, अलिकति सावधानी अपनाउनु पर्छ होला, कस्तो ठाउँबाट चाहिँ अझै पनि फर्कनु हुँदैन भन्ने कुरा।
3: हजुर, अब जुन हामीले यो खोलाको छेउमा भएका घर बस्तीहरू पहिलेदेखि नै हामीले कुरा गरिराखेका हो, खोलाको छेउमा चाहिँ बस्ती बसाल्न चाहिँ अलिकति निरुत्साहित गरौँ है, यो चाहिँ जुन सुकै बेला पनि ठुलो पानी परेर बगाउन सक्छ भन्ने कुराहरू चाहिँ पहिलेदेखि नै भइरहेको हो। यो जस्तो ल्यान्ड युज प्लान बनाउने कुराहरू, यो विपद संवेदनशील भएर बस्ती बसाउनुपर्छ अथवा यो बाटोघाटो इन्फ्रास्ट्रक्चरहरू बनाउनुपर्छ, बनाउने क्रममा पनि विपद संवेदनशील भएर गर्नुपर्छ भन्ने कुरा त छ। तर यसपालिको यस्तो खालको बाढीको लागि चाहिँ अब छुट्टै ढङ्गले हामीले अझ नीति ऐन नियममा पनि अलिकति चेन्ज गर्नुपर्ने देखिन्छ। अब हाम्रो धेरै जस्तो बस्तीहरू मुख्यतः पहाडी इलाकामा खोलाकै छेउछाउमा छन्, त्यो भावनाले अब सधैँ यसरी नै खोलाको छेउछाउमै बस्ने या अब नक्साङ्कन गरेर कुन तहसम्म चाहिँ बसाल्न मिल्ने कति

0: पुनर्निर्माण, त्यो पुनर्निर्माण गर्ने क्रममा पनि हामीहरूले चाहिँ अब कुन ठाउँमा गर्ने कुन ठाउँमा नगर्ने पहिले नै नक्साङ्कन गरेर चाहिँ वृहत रूपमा त्यसरी बस्ती बसाउनुपर्छ भन्ने लाग्छ मलाई।
1: हजुर राजेन्द्र सर, अब पक्कै पनि यो यहाँले जोड्नु भएको कुरा चाहिँ नीतिगत कुरा भयो, अबको दिनमा कसरी नीतिगत रूपमा चाहिँ तयारी हुने भन्ने कुरा पनि रह्यो, एउटा बहसकै विषय त रह्यो होइन सर। अहिले अहिलेकै तत्कालीन कुरा गर्ने हो भने चाहिँ अब पानी अझै पनि पर्ने क्रम छ, पानी परिराखेको छ, मौसमी अवस्था अहिले पनि पानी पर्ने चाहिँ छ, देखिन्छ ठाउँ ठाउँ पानीहरू परिराखेको छ। यो रातिको समयमा अहिले चाहिँ हामी चाहिँ विपदकै त्यो भूगोलमै केन्द्रित हुने भने रातिको समयमा चाहिँ मानिसहरूले विशेष के सावधानी अपनाउनु पर्ला अहिले यति बेला?
0: अहिले मुख्यतया अब त्यो जहाँ खोला बगेको थियो अस्ति बाढी गएको थियो त्यो छेउछाउमा रातिको समयमा जानै भएन, किनभने हामीलाई अझै पनि माथि त्यो भौगोलिक नक्साङ्कनमाथि सेटेलाइटबाट खिचेको नक्साहरू हेर्ने हो भने त्यहाँ माथिको त्यो चट्टान जहाँबाट खस्यो त्यहाँनिर भएको हिउँमा त्यो हिउँमा चाहिँ अलिकति ग्लेसियरमा भनौँ हिमनदीमा त्यो अलिअलि चिरा परेको अझै पनि देखिराखेको छ। त्यो भावनाले अब खतरा पुरै टरिसक्यो भन्ने कुरो चाहिँ होइन, तर तथापि अहिले नै आजै बाढी नजाला तर पनि रातिको समयमा हामीले उद्धारमा खटिनु हुने लगायत अन्य जनसमुदायलाई चाहिँ खोलाको छेउछाउमा नबस्ने नै हामीले अनुरोध गरिरहेका छौँ। माथि अहिले माथि हिल्लो भेगमा गएर यो जल तथा मौसम विज्ञान विभागबाट केही केही उपकरणहरू पनि जडान भइसकेको छ, त्यहाँ पानी आउने बित्तिकै अथवा अलिकति ठुलो ठुलो भाइब्रेसन भएर त्यो भूकम्प जाने बित्तिकै अथवा पानीको लेभल बढ्ने बित्तिकै तल साइरन दिने भन्ने खालको उपकरण जडान भइसकेको छ। त्यसलाई चाहिँ अलिकति ध्यान दिएर सुन्निने समाचारहरू सुन्निने र जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा बेला बेलामा सम्पर्क गर्ने, यदि केही ठुलो ठुलो साउन्ड आएर माथिबाट केही हुँदैछ
1: हजुर हजुर राजेन्द्र सर
0: त्यो कुराहरू गर्नुपर्छ।
1: हजुर राजेन्द्र सर यहाँले जोड्दै हुनुहुन्थ्यो अझै पनि विपद त टरिसकेकै अवस्था त छैन होइन, अब पूर्व तयारीको कुराहरू त भइराखेका छन्। यो पूर्व तयारीकै कुराकानी गर्दै गर्दाखेरि स्थानीय नागरिकले चाहिँ यस्तो कुनै पनि विपद आयो, ठुलो पानी पर्यो अब फेरि त्यो क्षेत्रमा भने चाहिँ पहिलो 10 मिनटमा चाहिँ के गर्ने होला यहाँको सुझाव?
0: अब पहिलो 10 मिनट त्यहाँ ठुलो बाढी आउँदैछ अथवा ठुलो पानी पर्दैछ भन्ने थाहा पाउने बित्तिकै चाहिँ हामीहरू सुरक्षित स्थान कहाँ हुनसक्छ त्यहाँ गइहाल्ने सब पहिलो कुरा, र दोस्रो कुरा चाहिँ आफू पहिला जाने अलिकति सुरक्षित स्थान पहिले नै तय गर्नुपर्ने हुन्छ होइन। पानी पऱ्यो भने म 10 मिनटमा यो ठाउँमा पुग्छु भन्ने कुरा चाहिँ पहिले नै तय गर्नुपर्ने हुन्छ र त्यहाँ जाने, र दोस्रो कुरा चाहिँ सूचना दिने तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई आफन्तहरूलाई सकेसम्म सूचना दिने, 100 नम्बरमा सूचना दिने अथवा त्यही नै हो त्यहाँको नागरिकहरूले गर्नु।
1: हजुर हजुर राजेन्द्र सर यहाँलाई यो जानकारीको लागि धन्यवाद।
0: धन्यवाद।
1: हजुर हामीसँग अहिले टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो जलस्रोत विज्ञ राजेन्द्र शर्मा, उहाँसँग यो पछिल्लो अवस्था थोरै जोडेर हामीले कसरी सावधानी अपनाउने भन्ने विषयमा पनि कुराकानी गऱ्यौँ।
2: चनाखो हुने के गर्ने त भन्ने कुराकानी अहिले उहाँसँग जोड्यौँ हामीले, र हाम्रो साथमा अहिले हाम्रा नुवाकोटका संवाददाता रामहरि न्यौपाने टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पछिल्लो अवस्था के छ त जहाँ बाढी प्रभावित क्षेत्र को ठाउँमा भएको अवस्थाका बारेमा उहाँसँग हामी सम्पर्कमा कुराकानी गर्नेछौँ। रामहरिजी
3: हजुर
2: नमस्कार।
3: नमस्कार,
2: स्वागत छ यहाँलाई यो विशेष बसाइमा।
3: हजुर हजुरको आवाज अलिक सानो आइरहेछ।
2: हजुर सुनिरहेको छ, मैले सुनिरहेको छु
3: पनि गुणस्तरीय त नभएर होला।
2: हजुर हुन्छ, बाढी प्रभावित क्षेत्रको अवस्था कस्तो छ? तपाईँले रिपोर्टिङमा खटिरहँदाखेरि के पाउनुभयो? त्यहाँ जहाँ बस्नुभएको छ नि मानिसहरूलाई राखिएको ठाउँमा कस्तो कस्तो अवस्था छ? एकदमै आवश्यक कुरा चाहिँ नभई नहुने कुरा के देख्नुभयो त्यहाँनिर चाहिने आवश्यकता?
1: हजुर हामीले जोड्न खोजेको कुरा चाहिँ त्यो आश्रय स्थलमा
3: गएको 12 दिन भइसकेको छ, यति बेला पनि नुवाकोटको विभिन्न स्थानहरूमा होल्डिङ सेन्टरहरू छन्, होल्डिङ सेन्टरमा बस्नेहरूको संख्या यथावत रूपमै रहेको छ। नागरिकहरू पुनरुत्थानतर्फ र स्थायी संरचना निर्माण अथवा सुरक्षित स्थानतर्फ लागिसकेको पाइँदैन। नुवाकोटको विभिन्न 25 वटा स्थानमा होल्डिङ सेन्टर कायम गरिएको छ, यसमा 2714 जना त्यहाँ आश्रय लिएर बसिरहनु भएको छ बाढी प्रभावितहरू, र बाढी प्रभावित क्षेत्रमा विभिन्न स्थानहरूबाट दाता सङ्घ संस्था हाम्रा विभिन्न तहमा रहेका सरकारी निकायहरूबाट

0: आवश्यक खाद्यान्नको प्रबन्धको बन्दोबस्ती राम्रोसँग मिलाइएको छ। नुवाकोटमा खाद्यान्नको लागि कुनै अभाव र समस्याहरू देखिएको छैन। यद्यपि हामीले लामो समयदेखिको होल्डिङ सेन्टरको बसाइ रहेको छ, त्यो बसाइ कति दिनसम्म कायम रहने त्यो अझै पनि अन्यल रहेको छ। यस हिसाबले पुनरुत्थानतर्फ जान सकिएको छैन। अस्थायी भए पनि स्थायी बसोबासको संरचना परिवारले बनाउन सकिरहेका छैनन्। यो अवस्थामा होल्डिङ सेन्टरमा बसिरहनु भएका बालबालिकाहरू धेरै दिनदेखि बाढीकै कुरा सुनिरहेको, बाढीकै बारेमा देखिरहेको, मोबाइलहरूमा स्क्रिनहरूमा केही देखिरहेको, यसले विद्यालय सञ्चालन भएको छैन। अस्थायी सिकाइहरू पनि
1: हजुर रामरीजी
0: बालिकाहरूलाई अलिक
1: रामरीजी
0: सामग्रीहरू भइदियो भने सजिलो हुन्छ।
1: हजुर
0: ज्येष्ठ नागरिकहरूलाई जुन रूपमा होल्डिङ सेन्टरको खानेकुराहरू रहेका छन् त्यो खानेकुराहरू सुहाउँदो नहुन सक्छ। उहाँहरूको लागि सजिलो हुने नरम प्रकृतिका खानेकुराहरू, सातु लगायतका खानेकुराहरू भइदिएदेखि सजिलो हुन्छ। सुत्केरी हुनुभएका दिदी बहिनीहरू हुनुहुन्छ, उहाँहरूले पर्याप्त मात्रामा पौष्टिक आहारहरूको अभावहरू रहेको छ। सबै साथसाथै सरसफाइको पक्षहरूलाई बढी ध्यान दिनपर्ने हुन्छ। होल्डिङ सेन्टरमा रहनुभएका आमा दिदी बहिनीहरूको लागि सरसफाइका लत्ता कपडाका कुराहरू, यो कुराहरूलाई चाहिँ अलिकति बढी प्रथमता दिनुपर्ने हुन्छ। नुवाकोटको होल्डिङ सेन्टरहरूको सञ्चालन खाद्यान्न हिसाबले दाल चामल गेडागुडीहरू चिउरा दालमोठ चाउचाउ लगायतका सामग्रीहरू प्रशस्त मात्रामा खाद्य सामग्रीहरू प्राप्त भए, यद्यपि लामो समयसम्मको होल्डिङ सेन्टरमा अप्नाउनु पर्ने थप सहायक सामग्रीहरू, सहायता सामग्रीहरू, स्वास्थ्य पौष्टिकता आफ्ना दैनिक हेरचाहका सामग्रीहरूमा भने केही ठाउँहरूमा अभाव देखिएको चाहिँ यो विपद व्यवस्थापन समितिको बैठकमा पनि कुरा उठिरहेको, हामीले विभिन्न स्थानहरूमा देखिरहेको होल्डिङ सेन्टरको अवस्थाबाट पनि थाहा पाउन सकिन्छ।
1: हजुर रामरीजी
0: हजुर,
1: यहाँले हेरिरहँदाखेरि यहाँ त्यो आश्रयस्थलमा पुग्दाखेरि होइन एकदमै तत्कालै चाहिएको नभई नहुने कुरा त्यस्तो खड्केको केही छ
2: देख्नु भएको छ
1: यहाँले पाउनु भएको छ त्यस्तो?
0: हजुर ठ्याक्कै नभई नहुने, हामीले केही समय अगाडि यो विपद व्यवस्थापन समितिको हिजोको बैठक थियो र बिहानको त्यो बैठकको निर्णयहरू सार्वजनिक पनि थियो। यसमा नभई नभई नहुने कुराहरू चाहिँ अब विभिन्न विज्ञहरूबाट उहाँहरूले नै त्यो मनोवैज्ञानिक बुझ्नुहुन्छ। विशेष गरी होल्डिङ सेन्टरमा रहनुभएका बालबालिकाहरूलाई यो जुन अहिलेको मनोवृत्ति रहेको छ एउटा बाढी र त्रासदीको, उहाँलाई त्योबाट मुक्त गरेर त्यहीँभित्र अल्मलाउने र केही सिकाइका विषयवस्तुहरूलाई चाहिँ खेलाउनका अस्थायी साधनहरू, केही चित्रहरू भएका पाठ्य पुस्तकहरू, केही कथाहरू भएका पाठ्य पुस्तकहरू तर्फ भइदिए सहीले हुन्थ्यो। सँगसँगै ज्येष्ठ नागरिकहरूले हिजोको बेलामा विगतमा जसरी चाहिँ आफ्ना धर्म र संस्कार अनुसार उहाँहरूका गतिविधि छलफल आफ्ना अनुभवहरू आदान प्रदान गर्ने एउटा मेसो हुन्थ्यो। कुनै ठाउँमा त हार्मोनियम र मादल मात्रै भइदिए पनि भजन कीर्तन गाएर बस्नु हुन्थ्यो र यो बेलाको बाढीको पीडालाई हामीले चाहिँ त्यहाँबाट बिर्सन सकिन्थ्यो भनेकोसम्म पनि सुनिन्थ्यो।
1: हजुर रामरीजी,
0: होल्डिङ सेन्टरको समयावधि कहिलेसम्म जाला अन्यल रहेको छ? त्यही बिचमा त्यहाँ रहनुभएका नागरिकहरूको मनोवैज्ञानिक भावनालाई र उहाँहरूको चाहनालाई त्यति पाटोबाट बुझेर बाढीको जुन त्रासदी छ त्यसलाई बिर्साउने, दैनिकी होल्डिङभित्र पनि सहज र मनोवैज्ञानिक रूपले उहाँलाई उत्साह जगाउने सामग्रीहरू भएको छैन।
1: रामरीजी यहाँलाई धेरै धेरै धन्यवाद छ। यतिन्जेल हामीसँग हुनुहुन्थ्यो आश्रय स्थलमा पुग्नुभएका हाम्रा संवाददाता, नुवाकोटका संवाददाता रामहरि न्यौपानी। उहाँले के भेट्नुभयो, के देख्नुभयो, आवश्यकता के छ भन्ने कुरालाई जोडेर कुराकानीमा थियो।
2: हजुर पक्कै पनि हामीले निरन्तर त्यो यो बाढीपछिको विपदको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अब कसरी अगाडि बढ्न सक्छ, खोजुद्धारमा के प्रगति भइरहेको छ, यो विषयमा कुराकानी गऱ्यौँ। यो कुराकानी गर्दै गर्दाखेरि एउटा आग्रह अनुरोध हामीले पक्कै पनि गर्नुपर्छ होला होइन?
1: हजुर,
2: यो आपतकालीन अवस्थामा चाहिँ पहिले सम्बन्धित आधिकारिक निकायलाई खबर गरौँ, सामाजिक सञ्जालमा पोस्ट गर्नु मात्र उद्धार अनुरोध होइन भन्ने कुरा पनि बुझ्नुपर्छ होला, किनभने हामीले यो विषयमा सचेत हुनैपर्छ। अर्को कुरा चाहिँ आज 12 दिन बितेको छ होइन, धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन्, हजारौँ परिवार अझै प्रतीक्षामा छन्, तर पछिल्लोको उद्धारले चाहिँ एउटा कुरा सम्झाएको छ कि खोजीको सम्भावना बाँकी रहन्जेल आशा अझै बाँकी रहन्छ।
1: हजुर, यसै भनाइ सँगसँगै आजको यो विशेष प्रस्तुतिबाट हामी छुट्टिने अनुमति चाहन्छौँ। प्रविधि कन्ट्रोल रुममा मिनरमा बज्राचार्य, त्यसै गरी इन्जिनियर कृष्ण श्रेष्ठ, विद्या चौधरी अनि अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल बिदा हुन्छौँ।
2: हवस्
1: नमस्कार।
3: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
7: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
7: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
6: शर्तहरू लागू हुनेछन्
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
9: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन् तर सबै सूचना सही नहुन सक्छन्
10: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ मिति र स्थान पनि पुष्टि गरौँ एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ
9: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ
10: याद राखौँ गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छ्यो ह्युन बीच भोटेकोसी बाढीपछिको विपदमा सहकार्य बढाउने समझदारी। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि हैजा विरुद्धको 21,000 डोज खोप रसुवा पठाइयो। भोटेकोसी बाढीबाट फेला परेका शवहरूको व्यवस्थापनसँगै डिएनए नमुना सङ्कलन र पहिचान गर्ने कार्य जारी। र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेन जाँदै। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छ्यो ह्युन बीच नेपालमा भएको भोटेकोसी बाढीको विपदमा सहकार्य बढाउने समझदारी भएको छ। विपदको समयमा नेपालसँग ऐक्यबद्धता जनाउन आउनुभएका परराष्ट्र मन्त्री ह्युन सहितको कोरियाली प्रतिनिधिमण्डलसँग आज परराष्ट्र मन्त्रालयमा छलफल भएको हो। मन्त्रालयका अनुसार उहाँहरूबीच विपदपछि जारी खोज उद्धार तथा राहत कार्यसँगै द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। पक्षीय भेटवार्ताको क्रममा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विपत्ता हुनुभएका दक्षिण कोरियाका नागरिकको खोजी तथा उद्धारको विषयमा गहन छलफल भएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर्निकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिफिल टिम पठाउनु भएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बाढी पीडित नागरिकको लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानव तथा राहत सहायताप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा बिल्ड ब्याक बेटर अवधारणा अनुसार पुनर्निर्माण अघि बढाइने अवगत गराउनु भएको परराष्ट्र मन्त्रालयले प्रश्न पारेको छ। भेटवार्तामा कोरियाका परराष्ट्र मन्त्री छ्यो ह्युनले नेपालमा विपदपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाको प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने इच्छा व्यक्त गर्नुभयो। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजा विरुद्धको 21,000 डोज खोप पठाइएको हो। विश्व स्वास्थ्य संगठन WHOको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामको लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। स्वास्थ्य मन्त्रीको सचिवालयको अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्य कर्मी परिचालन गर्ने काम अगाडि बढाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भिरमा सडक भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी सिलिन्डर ग्यास काठमाडौँ भित्राइएको छ। नेपाल ऑयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ पुनः भर्ने गरेर 87,877 सिलिन्डर काठमाडौँ ल्याइएको हो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ। यही भदौ 14 गते त्रिशुलीको कटानको कारण पृथ्वी राजमार्गको कृष्ण भिरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमै रोकिएका थिए। रसुवा स्थित भोटेकोसी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1,341 जनाको शव फेला परेको छ। 4,044 जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 325 महिला, 523 पुरुष तथा 493 शव चिन्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिवी शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गति आएको बाढीमा परि घाइते भएका 58 उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म 38 उपचारपछि डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार बाढीमा परि घाइते भएका 50 उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारको क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म 38 डिस्चार्ज गरिएको हो। भोटेकोशी नदीमा आएको भीषण बाढीमा परि सम्पर्कविहीन भएका बर्दियाका नागरिक अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमुना संकलन आजदेखि सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमुना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिनुभयो। सूचना अनुसार सम्पर्कविहीन व्यक्तिका फर्स्ट डिग्री रिलेसन बुबा आमा छोरा वा छोरी मध्ये कुनै एकजनाले डिएनए नमुना दिन सक्ने छन्। यस्तै रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानको लागि गण्डकी जिल्ला प्रहरी कार्यालयबाट आफन्तको डिएनए नमुना संकलन सुरु गरिएको छ। डिएनएको लागि निवेदन मञ्जुरीनामा फारम भर्ने र रगतको नमुना संकलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै सुरु गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यसै गरी रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन डिएनए नमुना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। ती मध्ये 333 शवको व्यवस्थापन गरिएको छ भने 14 शवको शनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोटगढी नगरपालिका 8 जिलिङ जोड्ने गरेर देवीघाट स्थित तादी खोलामा नेपाली सेना मार्फत एक्रो ब्रिज जडानलाई तीव्र पारिएको छ। भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानमा 2 पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा नुवाकोट धादिङ र गोरखा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानको लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ताभित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाइएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा नुवाकोट धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढीपछि आवत जावत पनि बढी भएकाले पानीको माग बढ्दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
2: बाढीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बनाएर उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठुलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बट्टार र विदुरी क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ, त्यो कारणले पानीको एकदम डिमान्ड छ। हामीले 100 KVA को डिजेल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही फेकेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
1: बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा एक हप्तासम्ममा पानीको स्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो।
2: जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ खानेपानीको लागि भने अन्य सरसफाईको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ एक हप्ताभित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय र सुरक्षित भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण अलि सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
1: प्रभावित क्षेत्रमा बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहत सँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्टपछि बाँकी समाचार। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तरी जोड्ने साफे मार्तरी सडक खण्ड अवरुद्ध भएको छ। गैरातीदेखि लगातार परेको वर्षाको कारण बढीमालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायतको स्थानमा सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। यस्तै बढीमालिका नगरपालिका 8 को राप्का र वडा नम्बर 6 को जडाङ्गा लगायतको स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ। यसै गरी गैराती परेको अविरल वर्षाको कारण पहिरो खस्दा रोल्पाको शहीद मार्गमा यातायात सेवा अवरुद्ध भएको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका 1 खोला वाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानैदेखि खुराही थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सडक भाँसिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाड्ने काम गरी ट्र्याक खोलिएको हो। नौबिसी मुगलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थान माथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको छ। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको 18 वर्ष पूरा भएको अवसरमा धनगढीमा 18 मुक्त हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले 2065 भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णालीका 3 गरी 12 जिल्लामा रहेका हलिया परिवारलाई हलिया मुक्ति घोषणा गरेको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
3: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी किव जाने तयारीमा जुटेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुसनरले पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकाका प्रतिनिधिहरूले युद्ध अन्त्यको लागि सम्भावित समाधानको विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको हो। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटकको वार्ता सफल हुनेमा आफू आशावादी रहेको बताउनु भएको छ। अमेरिकाले रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई पुनः तीव्र बनाएपछि अमेरिकी वार्ताकारहरूको युक्रेन जाने तयारी भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब खेलकुद। नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एससिसी प्रिमियर कप दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह अन्तर्गत आज सम्पन्न खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल 1 खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेट्टाएको हो। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराएको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छ्यो ह्युन बीच भोटेकोसी बाढीपछिको विपदमा सहकार्य बढाउने समझदारी। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि हैजा विरुद्धको 21,000 डोज खोप रसुवा पठाइयो। भोटेकोसी बाढीबाट फेला परेका शवहरूको व्यवस्थापनसँगै डिएनए नमुना सङ्कलन र पहिचान गर्ने कार्य जारी। र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेन जाँदै। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

यी रेडियो नेपाल हो। दनुवारी भाषा समाचार भेष बहादुर दनुवारबाटै सुन। बागमती प्रदेशक मुख्यमन्त्री किरण थापा मगर प्रदेशक भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय नुवाकोटक सक्रियतामा विदुर नगरपालिका 5 देवीघाटमा तुइन जोड्ल गरेको चालनामा ल्याएर बाजला छट उही क्षेत्रमा यी भदौ 10 गते रसुवाक भटेको सकेको आयल बार नाचकर्ल बार त्रिशली वार पार्करलाई समय सकेको आयल छट जनता दिनदिनै जनजीवनमा सजिलो ल्याएर चुट नै डिटाला तसु महत्त्वपूर्ण पूर्वाधार बनाएर लागि प्रदेश सरकार उप प्राथमिकता धरेको जनाटे ओक्रिक जनताको आवश्यकता जति र छ प्रदेश सरकारको उपस्थिति उच्च अकेपछि प्रतिबद्धतासँगै सरकार आगु बढेर उल्लेख गरिरहेको छ। गोर्खा जिल्ला हिमालपाखा भेक ठाउँ चुम नुब्री गाउँपालिका 4 तसु 2 हकीको बगला थेराङ लरिक 12 4 घर तसु 1 पुल बगाल चढ आज बिहानै आइला 12 चुम नुब्री 4 ठाउँ नामरुङ कानुर्बु ओङ ग्याल नुरुङ छिरिङ उर्गेन छोदेन लाक्पा भुटी तसु दोर्चे ग्यालजना घर बगाल जिल्ला पुलिस कार्यालय जनाल छ। बारबाटै मानसक नाच अक्ल नायकल कार्यालय मुख्य पुलिस नायब उपरीक्षक राजकुमार श्रेष्ठक जानकारी दिएर छ। चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा अल्पकालीन रूपमा हिँडेलाई मिल्न कर्ने गरेको स्थानीय ठाउँ मनेक उपाय गरेलाई सक्ल बाजेर छ। वेल हरेक बुढी गण्डकी सँगै मिसिएल हकीको बुढी गण्डकी अछारक बासिन्दालाई सचेत रहेलाई सभ्यमा आग्रह कलर छ। बार प्रभावित क्षेत्रमा पानी जस्ने रोग जोखिम बढेर थाल पाछु सरकार हैजा विरुद्ध खोप औषधि रसुवा पठाएर छ। बार अन्छु पहिरा पाछु हैजा जोखिम बढ्न सँगै रसुवामा हौजा विरुद्ध 21,000 डोज खोप पठाएर छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओको सहयोगमा पाएर खोप नेपाली सेना हेलिकप्टरबाटै आइतबार बिहानी ओस्निकेतर्फी पठाएर स्वास्थ्य अन्छु खाद्य स्वच्छता मन्त्रालय जनाएर छ। यसनिकै सन्दर्भमा स्वास्थ्य मन्त्री निशा मेहता बार पाए क्षेत्रमा हैजा अन्छु अन्य पानी जस्ने रोग जोखिम भनेक अन्छु रोकथामकलाई औषधि खोप स्वास्थ्य सामग्री तसु धेरै नै चाहिएर जनस्वास्थ्य सेवा चाँड व्यवस्था कार्यालय निर्देशन दिलर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णवीरमा बाढ भाँच्न पाछु पाछलो 3 दिनमा अर्कै बाढबाटै 87,000 भन्दा धेरै सिलिन्डर काठमाडौँ भित्र लछ। नेपाल आयल निगमका अनुसार भिन्ने भिन्ने 18 कम्पनी 12 पर्सा भक्वानपुर चितवन नवलपरासी धनुषा अञ्चो महतरीमा रहल उद्योगबाट रिफिलिङ फेरि कार्यालय गरेको 87,870 सिलिन्डर काठमाडौँ ल्याएला हो। नेपाल चीन सीमा क्षेत्रबाटै भोटेकोची लरीमा जैल बर्के बारकान रसमा बर्के मानिसक तसु धन नाश अक्लर छट ल्यान्दे लरी हकेको जैल बारकान अग्निशम जिल्लामा 1,313 जना जिउँदै उद्धार कलर छ भने 3,071 जना अझ सम्पर्क बाहिर रहल छ। सहायक मुख्य जिल्ला अधिकारी अनुसार सूचना अधिकारी ध्रुवप्रसाद अधिकारीको अनुसार बार तसु पैराक चपेटमा पर्ल 1,227 नेपाली तसु 86 विदेशीमा रहल पर्यटक सुरक्षाकर्मी अनुसार स्थानीय सक्रियतामा सफल उद्धार कर्ल छ। बार कारण अलपत्र पर्ल अनुसार गोसाईकुण्ड क्षेत्रमा रोक्ल 145 तीर्थयात्री अनुसु स्थानीय हेलिकप्टरबाट नुवाकोट तसु काठमाडौँ तरी सुरक्षित ठाउँमा सार्ल कर्ल छ। विपद पाछु जिल्लामा सम्पर्कविहीन अक्लखक सङ्ख्या बर्के श्री नाथगण ब्रावल ब्यारेक अन्तर्गत 27 नेपाली सेना 26 नेपाल पुलिस 13 सशस्त्र पुलिस 79 सरकारी कर्मचारी तसु 26 जना बैङ्क अंश वित्तीय संस्था कर्मचारी अझ सम्पर्क बाहिर रहर छ। यस निकै रसक 1,370 अन्य जिल्लाको 1,262 तसु 266 विदेशी पर्यटक सम्पर्क बाहिर रहल सहायक मुख्य जिल्ला अधिकारी बाजलर छ। रसुवाक भटेकोसीमा आएर बार पाछु त्रिशुली तसु नारायणी लरिकछारबाट चितवनमा फेला पर्ला लास लखक व्यवस्थापन डिएनए नमुना जम्मा तसु पहिचान कर्ल काम भइरहल छ। जिल्ला पुलिस कार्यालय पुलिस नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार अग्निसम्म चितवनमा 262 लास फेला पर्ला छ। उही मध्ये 333 लासक व्यवस्थापन करिसिदल छ भने 14 लासक शनाखत हक्ल पाछु आफ्नै जिम्मा लगाएर छ। लास लखक वैज्ञानिक पहिचानलाई यी भदौ 16 गतिदेखि डिएनए नमुना जम्मा सुरु गर्ल छ। यादवका अनुसार भदौ 20 गतेसम्म हेराटी रहल मानसक आफ्नै 68 जना डिएनए नमुना जम्मा गर्ल छ। पुलिस नायब उपरीक्षक यादवको अनुसार अख्नि पनि खोजल लास लखक पहिचानको लागि आफ्नै डिएनए जाँच हेराला मानिसलाई जम्मा तसु अन्य समन्वयात्मक प्रक्रिया सन्दुक रहल छ। भोटेकोसी लहरी कारण रसुवा तसु नुवाकोटक भिन्न भिन्ने करन्टक आयोजनाको सुरुङ क्षेत्रमा फसल लख उद्धार काम आज पनि चलिरहेको छ। नेपाली सेना सशस्त्र पुलिस तसु नेपाल पुलिसको अंश विज्ञसँगै टोली लख आज रसुवा गढी त्रिशुली 3A त्रिशुली 3B चिलिमे तसु उपरोक्त त्रिशुली 1 करन्टक आयोजनमा खोज अंश उद्धार कर्ल सेनाको जनसम्पर्क अंश सूचना निर्देशनालाई जनाएको छ। रसुवा गढी करन्टक आयोजनमा मिलेको खट्ल उद्धार टोली लख करन्टक घरक छैटु तलामा पुगेको खोजी कर्ला तसु ओस्निकै क्रममा कुनु फेला नै पर्ला सेनाको जनाएर छ। पाँचौँ तलासम्म लेदो भर्ल उद्धार टोलीलाई थप खोजलाई काम जारी रहला र छ।
प्रधानमन्त्री बालेन्द्र साग बार प्रायत बुद्ध बुद्धि मान्छेलाई आफू लगक एक्लो नै रहला महसुस गरेर आएर कटी राज्य तथा सरकार उही लगक साथमा रहला बालेन्द्र साग सामाजिक सञ्जालबाट सन्देश जारी कटी प्रधानमन्त्री साग नुवाकोट विद्युत दस पेत्रतीमा 64 वर्षीय चन्द्रिका एक्सेस उद्धारक खोज अन्छो उद्धार काम जारी रहला सन्देश दिला बाजला छ ओकिक बारबाट प्रयत बुद्ध बुद्धि मानिस लाखिक अस्थायी शिविरमा रात स्वास्थ्य सेवा व्हील चेयर वाकर अन्छो मनोसामाजिक परामर्श उपलब्ध गराएलाई जानकारी दिला छन् साथै नासा क्लब देवीघाट बुद्ध बुद्धि जोगाएलाई अन्छो अध्ययन प्रतिष्ठान 7 काठमाडौँ माइपी ठाउँ नेपाल सिनियर केयर तसु 17 नुवाकोट इनार पार्टी ठाउँ कृष्ण प्रणामी मन्दिरमा मनेक समयको लागि आश्रय दिला बाजला छ प्रधानमन्त्री साग प्रभावित बुद्ध बुद्धि नागरिक लागि छुट्टा छुट्टै सुरक्षित बस्ला व्यवस्था गरेलाई प्रतिबद्धता व्यक्त गर्ने सभ्य आफ्नै एक्लो महसुस नै गरेलाई सभ्यसँग यी राज्य रहेछ बाजला छ ओक्रिक आफ्नै गुमालाई आकर्षित अस्वभाव किरालाई उल्लेख गर्टी पीडित उपरक्त नै चाहिँ टिप्पणी गरेको थप पीडा दिल उप्र सरकारको निर्मम अख्ला चेतावनी समेत दिल रहेछ साथै जोखिम मूलीको उद्धार अन्छु खोजलमा सुरक्षाकर्मी उप्र कृतज्ञता व्यक्त गरेलाई आग्रह गर्छ रसुवा पटेकोसिलहरीमा भदौ 10 आइल्यान्ड नास अखलार बारबाट रसुवा नुवाकोट धादिङ रसु गोर्खा 55 पाला पानी आयोजना प्रभावित अख्लर छ बारबाट नास अख्ल आयोजना पहिले विवरण अनुसार करिब 64 बर्बेरको नास अख्ल अनुमान कलर छ प्याला पानी अंश ढल व्यवस्थापन विभागका अनुसार बारबाट सबैभन्दा धेरै प्रभावित नुवाकोटमा 22 प्याला पानी आयोजना नास पुगर छ उही आयोजना मात्रै रु 4,11,50,000 बर्बेरको नास अख्ल विभागक जनाएर छन् बार बाचु प्याला पानी अभाव अखे नै दिएलाई चाँडसुको रात सङ्गीत चाँडसुको फेरि स्थापनाको लागि कामका लागि समेत आगो बढाएर विभागक जनाएर छ रसुवा ठाउँ बढेको सिलहरीमा यी भदौ 10 आइला बारमा परेको खजाल अख्ला 58 उद्धार गरेको काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टरबाटै आजसम्म 38 उद्धार पछि डिस्चार्ज अख्ला रहेछ जिल्ला पुलिसका परिसर काठमाडौँ प्रवक्ता अनुसार पुलिस उपरीक्षक दानबहादुर थापाको अनुसार बारमा परेको खजाल अख्ला 50 उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याएर छन् उपचारक क्रममा स्वास्थ्य अवस्थामा सुधार आइला पछि अख्निसम्म 38 डिस्चार्ज गर्ला हो राष्ट्रिय ट्रमा सेन्टरमा अख्नि 12,00,000 उपचार भइरहेको छ सहयोग कक्षबाट खजालक स्वास्थ्य अवस्थाबारे जानकारी लिएलाई अन्छु सम्पर्क बाहर आफन्त विवरण टिपाइला आइला क्रम जारी रहला पुलिसक जनाएर छ यसले के भोटेको सिलहरीमा आइला पदौ 10 आइला बारमा परेको ज्यान गुमाला मध्ये 240 लास त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर छ अस्पताल फोरेन्सिक ल्याब मुख्य गोपाल चौधरी बारमा परेको ज्यान गुमाला मध्ये 240 लास शिक्षण अस्पतालमा ल्याएर जानकारी दिएर छ अस्पतालमा ल्याएर 240 लास मध्ये 161 लास अस्थायी व्यवस्थापन कलर छ यसले 24 लास पहिचान अक्ल परिवार अनुसार आफ्नै लागि जिम्मा लगाई सिद्धला डाक्टर चौधरी पार्लर छ यसले अग्नि 59 लाखक अस्पतालमा रहला छ भने मणिक लास लाखक पोस्टमार्टम गरेलाई बाँकी रहला पोस्टमार्टम पाछु उही लासक व्यवस्थापन गरेलाई अस्पताल जनाएर छ रसुवाक भोटेपछि बार पाछु हेराटी रहला अन्छु ज्यान गुमाला व्यक्तिलाई लास पहिचानलाई बाँकी जिल्लाबाट 16 आफ्नै डिएनए नमुना जम्मा गर्ला छ रसुवाक भोटेपछि अन्छु त्रिशुली करिडोरमा अहिले नाश गर्ला 12 कारणबाट जिल्ला धेरै मानसिक बेपत्ता अख्ला तसु फेरला पर धेरै जसले लास लखक छेद विच्छेद अघिको पहिचान गरेलाई गाह्रो क्लब बाँकेबाट 16 आफ्नै डिएनए नमुना जम्मा गर्ला जिल्ला पुलिस कार्यालय पुलिस नाभि उपरीक्षक प्रतीत सिंह राठौर जानकारी दिएर छन् ओक्रिक अनुसार नेपालगञ्जमा सम्पर्क आइला अख्ला 16 आफ्नै भेरी अस्पतालमा डिएनए नमुना जम्मा गर्ला हो रसुवाक भोटेको सिलहरीमा जैल बारमा बेपत्ता लख खोजी अन्छु लास पहिचानको लागि जिल्ला पुलिस कार्यालयबाट आफ्नो डिएनए नमुना जम्मा गर्ला छ डिएनए नमुनाको लागि निवेदन मन्जुरीमा फारम भर्ला तसु रक्त समूह जम्मा गर्ला काम एकै दुरमा पुलिस कार्यालयबाट सुरु गर्ला पुलिस नायब अभिषेक वीरेन्द्र कुमार पासवानको जानकारी दिएर छ बारमा परेको मर्ला कला 76 लास यी भदौ 16 पोखरा महानगरपालिका 16 लामाचौर वन क्षेत्रमा जमिन हेड व्यवस्थापन कलर छ जमिन हेड व्यवस्थापन कलर लासक डिएनए नमुना जम्मा कला लास पहिचानको लागि आएर आफ्नै डिएनए नमुना जम्मा गर्न लागि चाहिँ प्रबन्ध गर्न हो नवलपुरबाट 41 धादिङबाट 27 तनहुँ 23 तसु गोर्खाबाट 11 लास पहिचान अनुसु जाँचको लागि पोखरा ल्याएर 76 लास लागि जमिन हेड व्यवस्थापन गर्न रहेछ भने अन्य लास पहिचान गरेको आफ्नै लागि पूजा रहेछ रसुवाक पटेपछि बार पछि हेराला रहला अन्छु ज्यान गुमाला मानसक लास पहिचानको लागि बाँकी जिल्लाबाट 16 आफ्नै डिएनए नमुना जम्मा गर्ला छ रसुवा भटकसी अन्छु त्रिशुली करिडोरमा अहिले नाश गरेर 12 कारणबाटै जिल्ला धेरै मानसिक बेपत्ता अख्ला तसु फेला पर्ला धेरै जसले लास लग आफ्नै डिएनए नमुना जम्मा गर्ला जिल्ला पुलिस कार्यालय नायब उपेक्षक प्रतीत सिंह जानकारी दिला छ रसुवाक भटकसी बार पाछु बाँके जिल्ला 23 मानसक अग्निसम्म पनि बेपत्ता रहला छन् अग्निसम्म
तीनजनाको लास शनाखत अघिको मर्ल घोषणा अकलर छ भने 32 जनाको सजिलो सकुशल उद्धार गर्न बाँकेक मुख्य जिल्लाधिकारी दिल कुमार तामाङ जानकारी दिलहरू छन्। आजलाई धनवारी भाषक समाचार सिद्धिलेख हस्त शिव ढोकरिनु।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यो समय यहाँलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ, भर्खरै मात्र सुनायौँ। सेमु मुखियाको स्वरमा रहेको थियो भने राधेश्याम निरसको रचना रहेको थियो प्रमोद मोक्तानको सङ्गीतमा। अब अर्को आधुनिक गीत राख्दैछौँ यहाँहरू माझमा, महेन्द्र चामलिङको स्वरमा रहेको छ भने गीत रचना सङ्गीत रहेको छ महेन्द्र चामलिङको।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

पहिले सुनायौँ पूजा सुनवारको स्वरमा रहेको आधुनिक गीत डिपी खनालको रचना रहेको थियो, शेखर थापा स्माइलको शङ्कर थापा स्माइलको सङ्गीत रहेको थियो। अब अर्को गीत राख्दैछौँ यहाँ माझमा, चन्दा देवीको स्वरमा रहेको छ भने रमेश पौडेलको रचना रहेको छ, बिबी अनुरागीको सङ्गीतमा।

अहिले सुनायौँ सानु बाबु महर्जनको स्वरमा रहेको आधुनिक गीत कृष्ण हरि बरालको रचना रहेको थियो जुगल डङ्गलको सङ्गीतमा. अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा. नवराज बास्कोटाको स्वरमा रहेको छ भने नवराज बास्कोटाकै गीत रचना अनि सङ्गीतमा.

विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। उभराज गुरुङको स्वरमा रहेको छ भने भूपाल राईको रचना रहेको छ, शिव मुखियाको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। सन्देशहरूपछि अपराह्न 4 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: आफूले क्षमता भन्दा बढी यात्रु नचढाऊ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

0: यो रेडियो नेपालको अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युनबीच नेपालमा भएको भुटेको सिपबाडीको विपदमा सहकारी बढाउने समझदारी भएको छ। विपदको समयमा नेपालसँग ऐक्यबद्धता जनाउन आउनुभएका परराष्ट्र मन्त्री ह्युन सहितको कोरियाली प्रतिनिधिमण्डलसँग आज परराष्ट्र मन्त्रालयमा छलफल भएको हो। मन्त्रालयका अनुसार उहाँहरूबीच विपदपछि जारी खोज उद्धार तथा राहत कार्यसँगै द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। द्विपक्षीय भेटवार्ताको क्रममा भुटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका दक्षिण कोरियाका नागरिकको खोजी तथा उद्धारको विषयमा छलफल भएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर्निकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिफिल टिम पठाउनु भएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बाढी पीडित नागरिकको लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय तथा राहत सहायताप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा बिल्ड ब्याक बेटर अवधारणा अनुसार पुननिर्माण अघि बढाइने अवगत गराउनु भएको परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ। भेटवार्तामा कोरियाका परराष्ट्र मन्त्री छु ह्याङले नेपालमा विपदपछिको पुननिर्माण तथा पुनर्स्थापनाको प्रयासमा आफ्नो सरकार आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढीसँगै रसुवामा हैजा विरुद्धको 21,000 डोज खोप पठाइएको हो। विश्व स्वास्थ्य संगठन WHO सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथाममा औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भिरमा सडक भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी सिलिन्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल ओइल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ पुनः भर्ने गरेर 87,877 सिलिन्डर काठमाडौँ ल्याइएको हो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ। बाढीको कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ। आज बिहान मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा आएको बाढीको कारण पदमार्ग अवरुद्ध भएको हो। बाढीले दुईवटा पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि मनास्लु पदमार्ग र लार्की पास यात्रामा रोक लगाएको उहाँले जानकारी दिनुभयो। भुटेकोसी नदीमा गएको बाढीसँगै सडक पुल लगायत भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाकाबाट ल्याइने भएको छ। हिम पहिरोसहित लेन्दे खोला हुँदै भुटेकोसीमा गएको बाढीले रसुवागढी स्थित दुवैतर्फका सरकारी कार्यालय सहित सडक मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। रसुवा स्थित भुटेकोसी नदीमा भदौ 10 गते आएको बाढीमा परी घाइते भएका 58 उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म 38 उपचारपछि डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका 50 उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारको क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म 38 डिस्चार्ज गरिएको छ। यसैबीच भुटेकोसी नदीमा आएको भीषण बाढीमा परि सम्पर्कविहीन भएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमुना संकलन आजदेखि सुरु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमुना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिनुभयो। यस्तै रसुवाको भुटेकोसी नदीमा गएको बाढीमा बेपत्ताहरूको खोजी तथा सब पहिचानको लागि गण्डकी जिल्ला प्रहरी कार्यालयबाट आफन्तको डिएनए नमुना संकलन सुरु गरिएको छ। डिएनएको लागि निवेदन मन्जुरी जिल्लामा फारम भर्नेर रगतको नमुना संकलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै शुरू गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यस्तै रसुवाको भोटेको सीमा आएको बाढीपछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, डीएनए नमुना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। तीमध्ये 333 शवको व्यवस्थापन गरिएको छ भने 14 शवको शनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
4: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी किव जाने तयारीमा जुटेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुसनरले पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकाका प्रतिनिधिहरूले युद्ध अन्त्यको लागि सम्भावित समाधानका विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको हो। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी गराउनु भएको छ। अब खेलकुद। नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह अन्तर्गत आज सम्पूर्ण खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्ग्योर सेनोनाङ सिलोन बालेन्द्र साकी श्वतकी क्योनुफोको सखुला कालेलाउ कोतोपितिओला चिग्राङ वाइसिनी सेमदुकमा क्याक्यान देतोप्ला सुनाङ्गिन सुङ नमसाङ खोङतिवी मुलाराङ गोतोप सुङसुङ श्वतकी जोसालिन्सी कलेला स्वरूपमी गेन्दा तिवी सेमदुक रङिसाङ याम्युमिकी थोपो सुङ्गिन सिलोन साकी दुकै कालेकी तुछुला सुङकी खोङतिओला चिग्राङ क्युन मोजोको ख्यालेन क्यानाङ सुङ तुग्राङ केडी सेमदुकला वतोप मितिवी चोराङ निर्मा क्यासिनाङ खोङतिवी ताम्यतिवा यिनगो सुङ्गिन सिलोन साके दि तुछोला कलेला स्वरूप क्योनुफोको मितिवी खप्तेला खाङथेप्चे ताम्या लोपो खोङतिओला मङ दुक्पा तेरोप चिङै लाका तिवा मिकी तुप्ला सङ मिमाङ तेरेला सुनाङ ग्वा सिलोन साके श्वतक गलुप सखुला मितिवा छोलोपताङ सुङक्योपकी थोदोक्ला सुङक्योप लचितपा तिवी राङ चो कलेरा वसिनाङ तरु सङ सुङक्योपकी लाका तिवा खि गोतोप सुङसुङ श्रोतकी क्योनफोको सखुला छुते मागेको नजातिवा फेल्सीमा सुङकी हैजा नजाकी खप्ते लागेको खप आरिङ्गेबी मक्मी हेलिकप्टर तेमा रसुवा कल्ताङ्गु थोतेन लोनखाङकी सेन्क्वा श्रोतकी क्योनफोको सखुला छु मेचङ्गाकी जोसालेन्सी हैजा नजाकी कलेतिवा फरुपताप्की ती नजातिवा न्युङमो जफला तन्दोक्ला थोतेन लोनपो निसा मेताकी निर्देश नाङसिन तोङ चिक सोही हैजा नजाकी खप्ते लागेको खप आरिङ रसुवा कल्ताङ्गोप यन बागमती प्रदेशकी भौतिक पूर्वधार लोनखाङ नङ्गी पूर्वधार यर्ग्याला खोङ नुवाकोटकी हुर्थक्ला बिदुर टुङ्खेर वडा आङ्गा देवी गाडा तुइनथिनी जिनक्योङ क्याउ बागमती प्रदेशकी लोनछ्यान किरण थापा मगरकी ख्यान्तोक नाङसुङ भोटेको सिसोतकी तिसखुल्ला गोतो सावा खुन्नी गल्छीमा फारसुर कितुब्ला कले छुङसीमा बागमती प्रदेश सुङताङ बिदुर सुङकी चिकडिल्ला तुइन जौ येन रसुवाकी फोटेको सिला भाउ स्वतकी त्रिशुलीताङ नारायणी चङबुने क्यान चितवन केलु फुङबु तिवा चटे कितोप डिएनएकी नमुना धुतुपताङ गोसी कितोप लाका तिवा हुर्थक क्यान खि गोतोप सेन्क्वा आरिङसेग्ला चितवनला फुङबु सही सुमताङ ठुकचुरे ङिङेउताङ तिनाङला सही सुमताङ सुमजुसुवा सुम फुङबु से होग्ला चटे क्यान सिन्दुपताङ यामा फुङबु चुब्जी गोसी क्यानी दगदापी खाङबी मिला कल्ताङ्गुप चोङखी कुर्सुङ वाक्मी ल्याखुङकी डिएसपी चन्द्र भूषण यादवकी ख्यान्तोक नाङसुङ दाङसेग्ला स्वतग्ला तोरुप मितिवी खाङबे मि मेरा ठुकचुरे ग्याकी डिएनए नमुना सङ्गलाउ डिएसपी यादवकी सुङसुङ तुग्राङ केने जोङकी कुर्सुङ माकमी ल्याखुङ गण्डकी नेसँग डिएनए दुतुब्लाका खि वतुप सेन्क्वा गण्डकी प्रदेशकी स्वतग्ला सुनी नासगलु मेरा दिन्जु थोन ठुकी फुङबु कलु फतौलाकी गते चुरुक छिर्मु पोखरा महानगरपालिका वडा आङ चुरुकी लामा चौरकी नाथुङला टिक्याउ येन तुग्राङ क्याने रसुवाकी फोटेको सिसोतग्ला तोरुप ताङ नासा गलुप मितिवी फुङबुकी गोसिकी तन्दग्ला बाके जोङखाला मेरा चुरुक रक गलुप मितिवी खाङबी मिके डिएनए नमुना लाउ सेन्क्वा रसुवा तङ फोटेको सिताङ त्रिशुली चाङबोला हौ स्वतकी जोसालेन्सी बाके जोङखालासँग मितिवा बङ्गे तोरुपताङ यौ फुङबुतिवासँग गोसी कितुप्ला कले छुङसीमा बाके ने मि मेरा चुरुकी डिएनए नमुना बिदोप जोङकी कुर्सुङमक मिल्या खुङकी डिएसपी प्रतीत सिंह राठौर की ख्यान्तोक नाङसुङ भोटेको सिला वाउ स्वतग्ला सोनी बाके जोङखाला मेरा निशु सुमु तोरुपताङ मेरा सुमकी फुङबु ङ्यौ तेजिन मेरा सुमजुसुवा निला सुमक्यौ फ्याउ जोङकी चो ते दिलकुमार तामाङकी ख्यान्तोक नाङ्गुभिन रसुवाकी फोटेको सिचाङबुला हौ स्वतकला क्योनफोको मेरा ङपचुङा ग्याला सुङक्योप क्यान काठमाडौँकी ग्यालुङ ट्रमा सेन्टरला मेन्जु खि गोतोप नाङला मेरा सुमजुसुवा ग्या आरिङ डिस्चार्ज गलुप सेन्क्वा स्वतकला सोनी क्योनफोको मेरा ङपचुला ट्रमा सेन्टरला मेन्जुकी तन्दौला खुर्नी गौतङ तिनाङला थोतेन मेन्जु क्यान सिन्नी आरिङ मेरा सुमजुसुवा ग्या डिस्चार्ज गलुपताङ तदा मेरा चिङी मेन्जु खि गोतोप काठमाडौँ जोङखी कुर्सुङ्गु मक्मी सुङसेपा तेजेन एसपी दानबहादुर थापाकी ख्यान्तोक नाङसुङ तुरङ क्याने स्वतग्ला सोर्नी रक गलुप मितिवी नाङला मेरा सही निताङ शिवजुसिया झुकी फुङबु टिचिङ मेनखाङला खुर्नी वाउ मेनखाङकी फरेन्सिक ल्याबकी चो डाक्टर गोपाल चौधरीकी ख्यान्तोक नाङसुङ मेनखाङला खौ फुङबु नाङला सही चिकताङ ठुकचुरे चुक फुङबु अस्थायी सिला टडे क्याउ फुङबु निसुजी गोसी क्याने दाग्दापी खाङबी मिला कल्ताङ गुप्ताङ तन्दा टिचिङ मेनखाङला फुङबु ङपचुङा गु वतोप डाक्टर चौधरी के सुङसुङ
यम्बुतङ ज्ञानक सन्छामस खुल्ने फोर्टिको सिचाङ बुला हौ शतकी जोसालेन्सी बङ्गी क्यो फोकुतङ तन्दा सेक्ला रोसुवा जोङखाने मेरा तोङ चिक सै सुमतङ चुकसुम्ला रुङक्यो क्यान वाइसिसी मेरा तोङ सुम दिन्छु थोन चिक तोरुप सेन गुवा शतकी जोसालेन्सी कलेला स्वरूप मेरा तोङ चिक सै ङितङ निसु दिन यम्बी मि तेजिन छुगेल्की मि मेरा गेचुग्या ठुग्ला सुङक्यो क्याउ लचतपा तेजिन सान्दे सिन्की चिकडिला सुङक्यो क्याउ चोङखी चो ध्रुव प्रसाद अधिकारी गी ख्यान्तोक नाङसुङ छिसित लोनपो शिशिर खनालताङ दक्षिण कोरियाकी छिसित लोनपो छो ह्युनोफला यम्बुला फाउडङजुङ कलेकी तुछोला रोक्रामा कितुपकोला चिकडेलो छुङ्गुवा तन्दी तुछोला यम्बुला रोक्रामा कितुपी गेलुखुर्नी यम्बु फेउ कोरियाकी छिसित लोनपो ह्युनताङ कोरियाकी कुछप तिवाताङ ख्यान आरिङ छिसित लोनखाङ सिंहदरबाला टुङ्गो छुङ्गो सेनगुवा गोर्खा जुङखी खाङ्ग्रे सुकुल चुमनोर्फी युसोपा वराङ जिताङ निला हुतुप थेराङ चाङबुला हौ शतकी जोसालेन्जी खाङबा जुला क्युन फोकु सेनगुवा आरिङ टोप्ला हौ शतकी चुमनोर्फी युसोपा वराङ जिकी नामरुङका नुर्बु ओङ्ग्याल उर्गेन छोदेन लाक्पा भुटितङ दुर्जय घ्यालजेनकी खाङबा श्वतकी खुर्नी गलुप कुर्सुङ माग्मे सेतुपेन तुग्राङ क्याने चुमनोर्फी युसोपा वराङ जि नामरुङकी फुटी गण्डकी ताङ थेराङ चाङबुला हौ शतकी ङितङ छुलुक आइजना नि खुर्नी गलोप सेनगुवा टोकपाताङ क्यान श्वेता खुवाओ मानासलु लम्गिस सावा ङितङ छुलुक आइजना नि नागल सीमा ग्याङसिङतङ लोकी सेवाती वा तेरी बन्द गलो सान्दे सेनमे लाक्पा दुन्डुप लामाकी ख्यान्तोप नाङसुङ थेराङ चाङबोला वाउ श्वेताकी जोसालेन्सी कले हुङथोपुतपकी यम्बालेन ख्याफेल माछुङ सेकी तन्दोग्ला मनासलु तेजिन लार्के पासकी लम्ला युकु म्याङ्गुला चोङखी प्रशासन ल्याखुङ गोर्खाकी मिमाङ तेरीला सुङ्गुवा रसुवा कि फोर्टिको सिचाङ बोला वाउ शतकी रसुवा नुवाकोट धादिङताङ गोर्खाकी थुङ्गुप्छु आइसोना ङपचुङा ङला क्युन फोकु सेनगुवा शतकी नाताङगुप थुङ्गुप्छु आइसोना तेमा टेङ्गा करोड ठुक्चु रे सि चोइ क्युन फोकु ङ्यामयम क्याउ थुङ्गुप्छु आइसोना तेजेन मेचङ्गा टेडिक सोपी सेतोगेन क्युन फोकु छुलुक आइसोना नङ्ला तेर्सेना ल्हाक्वा नुवाकोटलाई निसु ङि आइसोनालाई क्युन फोकु येन तुग्राङ केने थुङ्गुप्छु कि कले हुङ मिजुतुब्ला सर्केक रातकी ज्ञानी लाका खि गोतोसङ छोकपी सेनगुवा पृथ्वी गेलाम नङ्गी दादिङकी कृष्ण फिला टोकपा हने लामना गल्सीमा याम्बा लाम थनी आरिङ सेक्ला तोङ गेचु ग्या दिनेसी नङ लाक्पा ग्यास सिलिन्डर ग्यास काठमाडौँ खुर्नी वाउ सेनगुवा नेपाल आयल निगमकी सेतोपनाङसिन कम्पनी चुर्गुकी बाह्र पर्सा मकवानपुर चितवन नवलफरासी धनुषा तेजेन मौतरीला गोतोप जुक्टुन तेमा तोङ गेचु ग्या दिन सही ग्यातङ दिन्छु थोन दिन सिलिन्डर काठमाडौँ खुर्नी वाउ येन रेडियो नेपाल ने शेरवी सांग्योर डुफसुंग तुझी शेर।

अहिले सुनायौँ चलचित्र साहसबाट सपना परियारको स्वरमा रहेको थियो भने विश्वम्भर प्याकुरेलको रचना रहेको थियो मदन परियारको सङ्गीतमा. अब राख्दैछौँ अर्को गीत यार माझमा चलचित्र बाँसुरीबाट. उदित नारायण झा आशा भोसलेको स्वरमा रहेको छ भने रञ्जित गजमेरको गीत रचना नै सङ्गीतमा.

अहिले सुनायौँ चलचित्र कुमारीबाट तारा देवीको स्वरमा रहेको थियो भने किरण खरेलको रचना, शिवशङ्करको सङ्गीतमा रहेको गीत राख्यो भने अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा चलचित्र भाग्यरेखाबाट प्रकाश श्रेष्ठ विमला राईको स्वरमा रहेको छ भने रत्न शमशेर थापाको रचना रहेको छ नोर्बु छिरिङको सङ्गीतमा।

अहिले सुनायौँ चलचित्र कोसेलीबाट नारायण गोपालको स्वरमा रहेको गीत भने तुलसी गजमेरको रचना रहेको थियो। रञ्जित गजमेरको सङ्गीतमा अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा। चलचित्र साइकलबाट यो गीत राख्दैछौँ भने प्रहलाद तिमल सिन्हा जुनी रिजाल काफ्लेको स्वरमा रहेको छ। शङ्कर अधिकारी घायलको रचना रहेको छ राजेन्द्र श्रेष्ठको सङ्गीतमा।

अहिले सुनायौँ शम्भुराई सुकमित गुरुङको स्वरमा रहेको नेपाली चलचित्रको गीत। अब अर्को गीत राख्दैछौँ हामीले, यम्बराल रिमा गुरुङको स्वरमा रहेको छ भने यो गीत हामीले चलचित्र चमत्कारबाट दिएका छौँ। अमर रसाइलीको रचना रहेको छ भने मधु छेत्रीको सङ्गीतमा।

विभिन्न कलाकारहरूको स्वरमा सजिएका नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। चलचित्र देउरालीबाट प्रकाश श्रेष्ठ, मेलिना राई, मनिला सोताङको स्वरमा रहेको छ भने दिनेश अधिकारीको रचना रहेको छ, शक्ति बल्लभको सङ्गीतमा।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह सुधीर मिश्र उद्घोषणमा सहकर्मी बलराम कोइराला गणेश थापासँगै म विष्णुदेवी पौडेल यति बेला साँझको 5 बज्न लाग्यो अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा भएको भुटेको सिबाडीको विपदमा सहकार्य बढाउने समझदारी भएको छ। विपदको समयमा नेपालसँग ऐक्यबद्धता जनाउन आउनुभएका परराष्ट्र मन्त्री ह्युन सहितको कोरियाली प्रतिनिधिमण्डलसँग आज परराष्ट्र मन्त्रालयमा छलफल भएको हो। मन्त्रालयका अनुसार उहाँहरूबीच विपदपछि जारी खोज उद्धार तथा राहत कार्यसँगै द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। द्विपक्षीय भेटवार्ताको क्रममा भुटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विपत्ता भएका दक्षिण कोरियाका नागरिकको खोजी तथा उद्धारको विषयमा गहन छलफल भएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर्निकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिफिल टिम पठाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढीसँगै रसुवामा हैजा विरुद्धको 21,000 डोज खोप पठाइएको हो। विश्व स्वास्थ्य संगठन WHOको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामको लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भिरमा सडक भाँसिएपछि पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी सिलिन्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल ओइल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा पर्सा मकवानपुर चितवन नलपरासी धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,877 सिलिन्डर काठमाडौँमा ल्याइएको हो। निगमले काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ। बाढीको कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ। आज बिहान मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थिराङ खोलामा आएको बाढीको कारण पदमार्ग अवरुद्ध भएको हो। बाढीले 2 पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मको लागि मनास्लु पदमार्ग र लार्की पास यात्रामा रोक लगाएको उहाँले जानकारी दिनुभयो। भुटेकोसी नदीमा गएको बाढीसँगै सडक पुल लगायत भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाकाबाट ल्याइने भएको छ। हिम पहिरोसहित लेन्दै खोला हुँदै भुटेकोसीमा आएको बाढीले रसुवागढी स्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडक मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आज बिहान करिब 8:30 बजेतिर सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको डोल्पा जाजरकोट सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। रसुवा स्थित भुटेकोसी नदीमा भदौ 10 गते आएको बाढीमा परि घाइते भएका 58 उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म 38 उपचारपछि डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार बाढीमा परि घाइते भएका 50 उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारको क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म 38 डिस्चार्ज गरिएको हो। भुटेकोसी नदीमा आएको भीषण बाढीमा परि सम्पर्कविहीन भएका बर्दियाका नागरिक अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमुना संकलन आजदेखि सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमुना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको बताउनुभयो। यस्तै रसुवाको भुटेकोसी नदीमा गएको बाढीमा विपत्ताहरूको खोजी तथा शव पहिचानको लागि गण्डकी जिल्ला प्रहरी कार्यालयबाट आफन्तको डिएनए नमुना संकलन सुरु गरिएको छ भने रसुवाको भुटेकोसीमा आएको बाढीपछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेको शवहरूको व्यवस्थापन डिएनए नमुना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। तीमध्ये 333 शवको व्यवस्थापन गरिसकिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि #1415# गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। इजिप्टको एक अदालतले चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफा सहित 12 जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। कायरो स्थित अदालतले लागू औषध उत्पादन तथा तस्करी मुद्दामा दोषी ठहर गर्दै टिभी कार्यक्रम मिसन इम्पोसिबलको लागि चर्चित 39 वर्षीय खलिफा सहित 12 जनालाई आपराधिक समूह नै गठन गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उनीहरूलाई अनुमति बिना हात हतियार र गोली गट्ठा राखेको तथा लागु औषध उत्पादनमा प्रयोग हुने सामग्रीहरू आयात गर्ने एक आपराधिक गिरोह गठन गरेको समेत अभियोग लगाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ स्वदेश गान। यसै क्रमको पहिलो गीत राख्दैछौँ प्रेमधोज प्रधानको स्वरमा, भैरवनाथ रिमालको रचना, नातिकाजीको सङ्गीतमा।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

स्वदेश गान सुनाउने क्रममा भर्खरै राख्यौं शिवशंकर र साथीहरूको स्वरमा खेमराज केशव सरको रचना शिवशंकरको संगीतमा। अब राख्दैछौ महेश पालपाली र साथीहरूको स्वरमा रामविक्रम सिजापतिको रचना सिके रसाइलीको संगीतमा।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

स्वदेशगान सुनाउने क्रममा भर्खर राख्यौं भक्त राजा आचार्य र पुष्प नेपालीको स्वरमा निर्विक्रम प्यासीको रचना सुमन कुमार नेपालीको संगीतमा अब राख्दैछौ अम्बर गुरुङ र साथीहरूको स्वरमा माधव प्रसाद घिमिरेको रचना अम्बर गुरुङको संगीतमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। स्वदेश गान सुन्नुभयो भर्खरै, प्रेम प्रकाश मल्लको स्वरमा, गायक स्वयंकै रचना र सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला पनि साँझको 6 बज्न लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब सोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। रसुवाको भोटे कोशीमा आएको बाढीपछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, डिएनए नमुना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। तीमध्ये 333 शवको व्यवस्थापन गरिएको छ भने 14 शवको शनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ। शवहरूको वैज्ञानिक पहिचानका लागि डिएनए नमुना सङ्कलन सुरु गरिएको र हालसम्म हराइरहेका व्यक्तिका आफन्त 68 जनाको डिएनए नमुना सङ्कलन गरिएको छ। प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर जारी रहेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटको सक्रियतामा विदुर नगरपालिका 5 देवीघाटमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको बताउनु भएको छ। सो क्षेत्रमा यही भदौ 10 गतेको रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले त्रिशुली वारिपारी गर्न समस्या हुँदै आएको थियो। मुख्यमन्त्री थापा मगरका अनुसार तुइन सञ्चालनमा आएसँगै त्रिशुली नदी वारिपारी आवत जावत गर्न तथा स्थानीय स्तरमा खाद्यान्न, औषधि लगायत अति आवश्यक सामग्रीको ढुवानीमा सहजता भएको छ। उहाँले जनताको आवश्यकता र सहजताका लागि प्रदेश सरकार निरन्तर काम गरिरहेको जनाउँदै आवश्यकता अनुसार यस्ता पूर्वाधार निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राख्ने प्रश्न पार्नुभयो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले भैरहवा स्थित भीम अस्पताललाई 100 विस्तार गर्न प्रदेश सरकारले आवश्यक पहल र सहयोग गर्ने बताउनु भएको छ। हालको अस्पतालको 50 क्षमताले दैनिक आउने बिरामीको चाप धान्न कठिन भइरहेको उल्लेख गर्दै उहाँले अस्पतालको भौतिक संरचना विस्तारसँगै विशेषज्ञ चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी र सेवा थप गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो। भीम अस्पतालमा व्यवस्थापन समिति, विभागीय प्रमुख तथा स्वास्थ्यकर्मी सङ्घको आन्तरिक छलफलमा मन्त्री पुनले नेपालमा नर्सिङ लगायत विभिन्न विधाका स्वास्थ्यकर्मीको अभाव रहेकाले भीम अस्पतालले स्वास्थ्यकर्मी उत्पादनतर्फ अघि बढ्नुपर्नेमा जोड समेत दिनुभयो। मन्त्री पुनले रूपन्देही, कपिलवस्तु, नवलपरासी तथा भारतबाट समेत बिरामी आउने भीम अस्पतालमा आवश्यक पूर्वाधार, प्रविधि तथा जनशक्ति थप गर्नुपर्ने पनि बताउनुभयो। गोर्खाको चुमनुमरी गाउँपालिका 4-2 भएर बग्ने थेराङ खोलाको बाढीले 4 घर र 1 पुल बगाएको छ। आज बिहान आएको बाढीले चुमनुमरी 4 स्थित स्थानीय 4 घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढीले सोही ठाउँको झुलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ। खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पुर्याएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सक्ने गरी खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सडक भाँसिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाड्ने काम गरी ट्र्याक खोलिएको हो। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 चौडाइको ट्र्याक खोलिएको 900 मुगलिङ सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। निर्माण कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकबाट करिब 20 अग्लो र 350 लामो ट्र्याक खोलिएको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाको स्थायी रूपमा समाधान खोज्नुपर्ने बताउनु भएको छ। 18 मुक्त हलिया दिवसका अवसरमा आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले पुनर्स्थापना हुन बाँकी रहेका मुक्त हलिया परिवारको समस्या समाधानका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभयो। मुख्यमन्त्री भट्टले हलिया मुक्ति घोषणाको वर्षौँसम्म पुनर्स्थापना कार्य पूरा नहुनुको कमजोरीलाई औल्याउँदै वास्तविक र नक्कली मुक्त हलियाको यथार्थ पहिचान गर्नुपर्नेमा जोड समेत दिनुभयो। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजा विरुद्धको 21,000 डोज खोप पठाएको हो।
विश्व स्वास्थ्य संगठन WHO सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान त्यस्तर पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच बाढीका कारण खाने पानीको मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको मन्त्रालयले प्रष्ट पारेको छ। जुम्लाको तातोपानी गाउँपालिका 4 स्थित गिडी खोलामा 50 मेगावाटको जलविद्युत उत्पादन हुने भएको छ। निर्माण हुन लागेको जलविद्युतको लागत करिब 7 अर्ब 50 करोड रुपैयाँभन्दा बढी लाग्ने अध्ययनरत फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारले म्यागदीस्थित काली गण्डकी करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। नयाँ पर्यटकीय गन्तव्य र व्यापारिक मार्गका रूपमा विकास भएको चीन र भारत जोड्ने काली गण्डकी करिडोर सडकमा जोडिएका स्थानीय तहमा कृषि उत्पादन वृद्धि र बजारीकरणमा सघाव पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले बताउनुभयो। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बाल बाटीका 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 समर्पण राष्ट्रका लागि, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समयमा नेपाली सैनिक कार्यक्रम सुन्न सक्नुहुनेछ, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, समाचारपछिको समय रहनेछ कार्यक्रम हाम्रो बोलीको, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारणको, 10:40 सदाबहार गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आइतबारको यो अङ्कमा तपाईँहरूलाई म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट धेरै धेरै स्वागत छ। तपाईँ हामीलाई रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com तथा www.psbnepal.gov.np मार्फत पनि संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ। के गर्दै हुनुहुन्छ? दिनदिनै मौसम परिवर्तन भइरहेछ, आफ्नो ख्याल पनि राख्नुहोला है। साँच्ची भाइ बहिनीहरूले कार्यक्रम बालबाटिका सुन्न छुटाउनु भएको पनि हुनसक्छ कहिलेकाहीँ। यस्तो बेलामा रेडियो नेपालको वेबसाइटभित्र गएर मल्टिमिडिया अन्तर्गत अडियो सङ्ग्रहभित्र गई कार्यक्रम बालबाटिका डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ है। यति बेला भने म अब तपाईँहरूलाई सुनाउँछु यो रमाइलो साङ्गीतिक कोसेली। रचना हो लक्ष्मी प्रसाद फेटवालको, सङ्गीत बबिना भट्टराई र स्वर हो जेसस लामा, आलिया पाठक, सुप्रिमा थापा र साथीहरूको।

मेरा प्यारा प्यारा भाइ बहिनी, यसरी उल्टो रूपमा गनेर 10 देखि 1 सम्म गीत मार्फत सिकाउन खोजिएको यो गीत सुनेर तपाईँहरूलाई रमाइलो लाग्यो होइन त? मेरा प्यारा प्यारा भाइ बहिनी, जीवन दर्शन भन्ने शब्द कहीँ न कहीँ कसैबाट तपाईँहरूले कुनै पनि बेला पक्कै सुन्नुभएको होला होइन? आज म तपाईँहरूलाई दर्शन सम्बन्धी जीवनका 4 पुरुषार्थको बारेमा जानकारी गराउँछु। ध्यान दिएर सुन्नुहोस् है त। जीवन के का लागि हो? सुखका लागि कि कर्तव्यका लागि, धनका लागि कि मोक्षका लागि? यही प्रश्नको उत्तर पूर्वीय दर्शनले हजारौँ वर्ष अघि नै 4 शब्दमा दिएको छ। त्यो के भने नि भाइ बहिनी? धर्म, अर्थ, काम र मोक्ष। यी नै जीवनका 4 पुरुषार्थ हुन् जसलाई मानवीय जीवनको सन्तुलित मार्गचित्र मानिन्छ। धार्मिक ग्रन्थ, दर्शन र सामाजिक अभ्यासमा आधारित यी पुरुषार्थ केवल पूजापाठका विषय मात्र होइनन् नि, आजको आधुनिक जीवनसँग पनि उत्तिकै सान्दर्भिक छन् भाइ बहिनी। यी 4 पुरुषार्थले मानिसको व्यक्तिगत, सामाजिक, नैतिक र आध्यात्मिक जीवनलाई सन्तुलनमा राख्ने मार्गदर्शन प्रदान गर्छन्। धर्म भन्नाले केवल पूजा, व्रत वा मस्जिद, मन्दिर होइन। सत्य, इमानदारी, कर्तव्य, न्याय र नैतिक आचरण नै धर्मको मूल भाव हो। समाजमा जिम्मेवार नागरिक बन्ने आधार यही धर्मले तय गर्छ। व्यक्तिले आफ्नो भूमिका अनुसार गर्ने सही कर्म नै धर्म हो। विद्यार्थीका लागि अध्ययन, अभिभावकका लागि पालन पोषण, शासकका लागि न्याय र नागरिकका लागि नियम पालना, यी सबै धर्मका रूप हुन्। अब म जीवनका 4 पुरुषार्थको अर्को पुरुषार्थ अर्थात् अर्थको बारेमा बताउँछु है त। अर्थको मतलब तपाईँहरूलाई थाहा नै होला। अर्थको मतलब धन, सम्पत्ति, साधन र भौतिक आवश्यकताको पूर्ति हो। जीवनयापनका लागि भोजन, आवास, वस्त्र, शिक्षा र स्वास्थ्य आवश्यक हुन्छन्। यी सबै अर्थसँग सम्बन्धित छन् होइन त भाइ बहिनी? हिन्दू दर्शनले अर्थलाई स्वीकार गर्दैन, बरु धर्मको मार्गभित्र रहेर अर्थ आर्जन गर्नुपर्नेमा जोड दिन्छ। इमानदार श्रम, न्यायपूर्ण व्यापार र वैध साधनबाट आर्जन गरिएको धनलाई मात्र सही अर्थ मानिन्छ। यदि अर्थ धर्म विपरीत कमाइयो भने त्यसले समाजमा असमानता, हिंसा र भ्रष्टाचार जन्माउँछ। त्यसैले धर्म र अर्थबीच सन्तुलन अत्यन्त आवश्यक छ भनेर भनिएको छ। अर्को पुरुषार्थ रहेको छ काम। कामलाई प्राय केवल यौन इच्छासँग मात्र जोडेर बुझ्ने गरिन्छ, तर हिन्दू दर्शनमा कामको अर्थ धेरै व्यापक छ। काम भन्नाले इच्छा, प्रेम, सौन्दर्यबोध, आनन्द र भावनात्मक सन्तुष्टि बुझिन्छ। सङ्गीत, कला, साहित्य, मित्रता, प्रेम र दाम्पत्य सुख सबै कामको क्षेत्रभित्र पर्छन्। काम जीवनलाई रसिलो, सजीव र अर्थपूर्ण बनाउने तत्त्व हो। तर काम पनि धर्मको नियन्त्रणमा रहनुपर्छ भाइ बहिनी। यदि काम अनियन्त्रित भयो भने त्यसले लोभ, आसक्ति र पतन निम्त्याउन सक्छ। त्यसैले कामसूत्र जस्ता ग्रन्थहरूमा पनि मर्यादा, सहमति र सामाजिक सन्दर्भलाई जोड दिइएको छ। अब म बताउँछु जीवनका 4 पुरुषार्थको अर्को पुरुषार्थ हो मोक्ष। मोक्ष भनेको जन्म मृत्युको चक्रबाट मुक्ति, आत्मज्ञानको प्राप्ति र परम सत्यसँग एकाकार हुनु हो। यो पुरुषार्थ भौतिक संसारभन्दा परको आध्यात्मिक लक्ष्य हो। छ नि भाइ बहिनी, मोक्ष प्राप्त गर्न हामीमा आत्मसंयम, ज्ञान, भक्ति र निष्काम कर्म मार्ग हुनुपर्छ नि। हिन्दू दर्शन अनुसार धर्म, अर्थ र कामलाई सन्तुलित रूपमा पूरा गर्दै अघि बढ्ने व्यक्ति अन्ततः मोक्षतर्फ उन्मुख हुन्छ।
मोक्षले जीवनलाई अन्तिम शान्ति, स्वतन्त्रता र पूर्णताको अनुभूति दिन्छ। यी चार पुरुषार्थ एक अर्काका विरोधी होइनन्, बरु परस्पर पूरक हुन्। धर्मले दिशा दिन्छ, अर्थले साधन दिन्छ, कामले जीवनलाई आनन्दमय बनाउँछ र मोक्षले अन्तिम लक्ष्य देखाउँछ। कुनै एकलाई मात्र प्राथमिकता दिँदा जीवन असन्तुलित हुन्छ। केवल अर्थ र काममा डुबेको जीवन भौतिकतामा सीमित हुन्छ भने केवल मोक्षमा केन्द्रित जीवन सामाजिक उत्तरदायित्वबाट टाढा जान सक्छ। त्यसैले हिन्दू दर्शनले जीवनलाई चरणबद्ध र सन्तुलित यात्राका रूपमा देखेको छ। मेरा प्यारा प्यारा भाइ बहिनी, आजको प्रतिस्पर्धी समाजमा अर्थ आर्जन आवश्यक छ, तर धर्म बिनाको अर्थले समाजलाई कमजोर बनाउँछ। त्यस्तै काम बिनाको जीवन निरस हुन्छ, तर नियन्त्रण बिनाको काम विनाशकारी हुन सक्छ। मोक्षले मानिसलाई भौतिक सफलता भन्दा पर सोच्न सिकाउँछ र जीवनको गहिरो अर्थ बुझ्न मद्दत गर्छ। यी पुरुषार्थहरू कुनै एक समयका लागि पनि होइन, हरेक युगका लागि मार्गदर्शक सिद्धान्त हुन् भन्दा फरक पर्दैन। भाइ बहिनी, धर्मले सही बाटोको दिशा निर्देश गर्दछ। सत्य, इमानदारी, कर्तव्य, न्याय र नैतिक आचरण नै धर्मको मूल भाव हो भन्ने कुरा तपाईँहरूले बुझिहाल्नुभयो। यस्तै अर्थ जीवन सञ्चालनको साधन हो भन्ने कुरा पनि बुझ्नुभयो, होइन त? त्यसैले हामीले लोभ होइन, परिश्रम र सदुपयोगबाट अर्थ कमाउनु पर्छ। यसरी धर्म अनुसार कमाइएको अर्थले मात्र व्यक्ति र समाज दुवै समृद्ध हुन्छन् भन्ने पूर्वीय दर्शनको मान्यता छ। भौतिक सुख, प्रेम, सौन्दर्य र मानवीय चाहनाहरू मानिसका जीवनमा धेरै हुन्छन्, तर यो स्वेच्छाचारिता होइन। धर्म र अर्थको सीमाभित्र बसेर प्राप्त गरिएको सुख नै शास्त्रसम्मत काम हो। त्यस्तै जन्म मरणको बन्धनबाट मुक्त हुनु मात्र मोक्ष होइन, आत्मिक शान्ति र परम सत्यको अनुभूति गर्नु मोक्ष हो। सबै भौतिक चाहनाबाट माथि उठेर जीवनको सार बुझ्नु नै मोक्षको बाटो मानिन्छ। आजको भागदौडपूर्ण जीवनमा पनि यी चार पुरुषार्थ मान्छेलाई असन्तुलनबाट बचाउने दर्शनका खम्बा बनेका छन्। यही कारण हजारौं वर्ष पुरानो यो अवधारणा आज पनि उत्तिकै सान्दर्भिक छ। लौ त भाइ बहिनी, दर्शन अन्तर्गत जीवनका चार पुरुषार्थका बारेमा जानकारी गराउँदा गराउँदै आजका लागि हाम्रो समय सकिने लाग्यो। तर केही छैन, अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत म भेट्न आउने नै छु। त्यतिन्जेलसम्म स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, ज्ञानी बन्नुहोस्। खालि मोबाइल मात्र हेरेर नबस्नु नि, बरु कुनै नयाँ सृजनशील काम गर्नुहोस् भन्दै आजका लागि म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी बिदा माग्छु। हवस् त, नमस्ते।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
2: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
3: यही भाद्र 10 गते चीनतर्फको हिमताल विस्फोटन भई नेपाल चीन नाका रसुवाको टिमुरे हुँदै भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितौन, गोर्खा र नवलपरासी लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीले क्वारेन्टाइन कार्यालय रसुवामा धनजनको क्षति बनाएको छ। बाढी लगत्तै भाद्र 11 गते रसुवा र नुवाकोटको प्रभावित क्षेत्रमा पुग्नुभएका पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले फिल्डको अवस्था अत्यन्त गम्भीर रहेको बताउनु भएको छ। उत्तर गया र कालिका गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूसँग भेटघाट गरी प्रारम्भिक क्षति संकलन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार नुवाकोटमा 150,000 भन्दा बढी कुखुरा, 1,200 गाई भैँसी, 2,000 बाख्रा र 1,500 भन्दा बढी बङ्गुरको क्षति पुगेको छ।
4: मानवीय क्षति अथवा मानवीय उद्धारमै बढी उहाँहरू केन्द्रित हुनुभएको हुँदाखेरि पशु पन्छीसँग अथवा मत्स्यसँग सम्बन्धित तथ्याङ्क उहाँहरूले अहिले उपलब्ध गराउन सक्ने अवस्थामा हुन्न थियो र त्यो हामीले त्यसमा जोडबल गर्ने कुरा पनि भएन। सबैभन्दा बढी क्षति भएको हामीलाई आएको तथ्याङ्क अनुसार चाहिँ नुवाकोट जिल्लाबाट बढी तथ्याङ्क आएको छ, जसमा चाहिँ सबैभन्दा बढी जस्तो चाहिँ अब सङ्ख्यात्मक रूपमा त पक्कै पनि कुखुरा भयो, करिब 1.5 लाख जति कुखुरा चाहिँ नुवाकोट कोही जिल्लामा चाहिँ क्षति भएको हामीले देखिन्छ। व्यावसायिक रूपमा कुखुराको कुरा गर्दाखेरि त्यसै गरी गाई भैँसी गरेर 1,000-1,200 जतिको चाहिँ हामीसँग तथ्याङ्क आएको छ। बाख्रा 2,000 भन्दा बढी चाहिँ बगाएको अथवा क्षति पुगेको र त्यसै गरी बङ्गुर 1,500 भन्दा बढी क्षति भएको भन्ने छ। ठ्याक्कै एकिन तथ्याङ्क आइसकेको चाहिँ छैन, तर मोटामोटी केही तलमाथि हुनसक्छ यतिको तथ्याङ्क चाहिँ हामीले प्राप्त गरेका छौँ। यो भयो नुवाकोट जिल्लाको। त्यसै गरी धादिङ जिल्लाको चाहिँ हामीलाई 45 भन्दा बढी पशुहरू चाहिँ बेपत्ता भएको बगाएको भन्ने तथ्याङ्क आएको छ। र यी तथ्याङ्कहरू सँगसँगै जस्तो चितवनतिर चाहिँ त्यति धेरै असर नगरे तापनि यहाँबाट बगाएका शवहरू, पशुका शवहरू जस्तो हिजोको मात्रै तथ्याङ्क हामीलाई अपडेट गर्नुभएको थियो। त्यहाँ डाक्टर प्रभात नेपाने, डाक्टर विजय श्रेष्ठज्यूहरू लगायत त्यहाँ शाखामा कार्यरत सरहरूबाट चाहिँ 3 बाख्रा, 1 कुकुर र 3 बङ्गुर चाहिँ हिजो उहाँहरूले सब व्यवस्थापन गर्नुभएको छ। त्यसै गरी नवलपरासी जुन पूर्व छ त्यहाँबाट पनि 13 पशु चाहिँ व्यवस्थापन गरियो भन्ने जानकारी आएको छ। करिब करिब पशुसँग सम्बन्धित रहेको तथ्याङ्कहरू यो भयो। र हाम्रो चाहिँ अब यो नार्कको एउटा चाहिँ हजुरको यो मत्स्य कार्यालय थियो तपाईँको यो नुवाकोटमा, त्यहाँ चाहिँ करिब 25,000-26,000 चाहिँ मत्स्य रहेको भनेर हामीलाई चाहिँ त्यहाँबाट तथ्याङ्क टिपाउनु भएको छ। त्यहाँ चाहिँ खास गरी रेनबो ट्राउट, कार्प, टिलापिया लगायतका माछाहरू त्यहाँ स्टक रहेछ र त्यो पूर्ण बाढीले बगाउने क्रममा त्यो स्टक पनि त्यहाँबाट चाहिँ क्षति भएको भन्ने एकदमै प्रारम्भिक खालको हो यो तथ्याङ्क। यसमा केही तलमाथि भने हुनसक्छ। रसुवाको चाहिँ हामीलाई अहिलेसम्म कुनै पनि तथ्याङ्क आइसकेको छैन, तर बगाएको छ भन्नुहुन्छ उहाँहरू आफै, किनभनेदेखि बेत्रबतीमा केही व्यावसायिक कुखुराहरू पनि थिए, व्यावसायिक हजुरको मिडियाबाट पनि आएकै हो 10,000-11,000 कुखुरा पालेको भन्ने कुराहरू आएको छ।
3: बाढीपछिको मुख्य चुनौती रोग फैलिने रहेकाले पशु सेवा विभागले गाईबस्तुको सव्यवस्थापन विधि रोग फैलिन नदिन प्राविधिक प्रोटोकल तथा उपचारका लागि आवश्यक औषधि र सामग्रीहरू तयारी अवस्थामा राखेको छ।
4: हामीले केही औषधिहरू, अत्यावश्यक औषधिहरू यस्तो बेलामा आवश्यक पर्लान् भनेर, हामी त यदि त्यस्तो पशुहरू छ भने घाइते पशु होला अथवा खुट्टाहरू भाँचेका त्यस्ता पशुहरू छन् भने हामी चाहिँ यो प्लास्टर गर्नेदेखि लिएर सबै हामी चाहिँ तयारी अवस्थामै लिएर गएको थियौँ त्यहाँनिर। तर कुनै पनि त्यस्तो अवस्थामा पशुहरू नभेटिएन, हामीलाई चाहिँ एफएओ नेपालबाट पनि सहयोग गर्नुभएको थियो, औषधि त्यो लिएर गयो र पशुको भन्दा पनि बढी मानिसकै चासो भएको हुँदाखेरि हामीले त्यस्तो धेरै पशुको बारेमा भएन।
3: मत्स्य तथा पशुपक्षी क्षेत्रलाई पुनर्स्थापना गर्ने विशेष कार्यक्रम ल्याउनु पर्ने र क्षति नभएका पशुहरूको बजारीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ।
4: व्यवसाय कुखुरा फार्ममा हामी तिनवटा कुखुरा फार्ममा पस्यौँ, त्यहाँ उहाँहरूको गुनासो अथवा उहाँहरूको समस्या के हो त भन्दाखेरि त्यो फार्महरू चाहिँ तल होइन, उहाँहरूले बाढीबाट क्षति भएको चाहिँ होइन, होइन तर बाढीको कारणले गर्दाखेरि बाटो अवरोध भयो, बाटो बिग्रियो र दैनिक रूपमा जुन कुखुरालाई आवश्यक पर्ने दाना चाहिँ नभइसके पछाडि एकजना फार्ममा भन्नुहुन्थ्यो 50 दिनको भयो, साधारण चाहिँ 42-45 दिनबाट हामीले बिक्री गर्छौँ र हामी तेस्रो दिन त्यहाँ पुगेका थियौँ, 12 गते हामी पुगेका थियौँ। उहाँहरूको कुरा अनुसार चाहिँ दैनिक 6 बोरा दाना खानुपर्नेमा मैले 1 बोराले पुर्याइरहेको छु भन्नुहुन्थ्यो, होइन त्यस्तो सबैमा हामीले चाहिँ अनि एउटा बजारीकरणको समस्या भयो, साथसाथमा दाना आहार पुर्याउन सकिएन।
3: नदीको बाढीका कारण बगेर आएका तथा विभिन्न फार्महरूमा मरेका जनावरहरूको उचित व्यवस्थापन नगरिएमा कडा महामारी रोग फैलन सक्ने खतरा रहेको डाक्टर श्रेष्ठ बताउनुहुन्छ।
4: हामीले अब छिट्टै नै यो अलिकति सेटल डाउन भइसकेपछि त्यस्ता क्षेत्रहरूमा गएर केही रोगहरू जस्तो यस्तो बेलामा चाहिँ एन्थ्राक्स रोगहरू फैलिन सक्छ, एचएसबीक्यू लगायतका रोगहरू फैलिन सक्छ, जुन चाहिँ यो सोइल बर्न पनि भन्छ, माटोबाट पनि आउन सक्छ। त्यसैले गर्दाखेरि हामीले एउटा चाहिँ त्यो अरू बाँकी रहेका पशुहरूमा रोग लाग्न सक्ने एउटा चुनौती देखिन्छ, होइन। अर्को भनेको चाहिँ जस्तो अहिले चाहिँ अब म त्यहाँ गाउँपालिकाको प्रमुखज्यूले नै भन्नुभयो कि हामी व्यवसाय उन्मुख हुँदै थियौँ, होइन, त्यहाँ चाहिँ खास गरी हजुरको रसुवामा यो उत्तर गया र कालिका चाहिँ अलिकति बाख्राको लागि एकदमै राम्रो र जुन बेत्रावती अलिकति समथल क्षेत्रहरू छ त्यहाँ चाहिँ माछाको कुखुरा पालन अलिकति बढ्दै गएको पनि रहेछ। भनेपछि यसले एउटा चाहिँ अब क्षति गरिसके पछाडि त्यस्ता व्यवसायहरू चाहिँ विस्थापित हुन सक्ने सम्भावना पनि रहन्छ। त्यसैले अब हामीले आगामी वर्षमा पुनर्स्थापना कार्यक्रमहरू मार्फत उहाँहरूलाई पुनर्स्थापना गर्ने केही कार्यक्रमहरू चाहिँ ल्याउनुपर्छ ताकि उहाँहरू यो पेसाबाट पलायन नहोस्। र अर्को कुरा भनेको चाहिँ जुन अहिले अब जो प्रत्यक्ष रूपमा असर गरेको छैन, अप्रत्यक्ष रूपमा उहाँहरूलाई असर गरिरहेको छ, यो चाहिँ अलि लामो समयसम्म रहिरह्यो भनेदेखि उहाँहरूलाई पनि अब चाहिँ भनौँ न उहाँहरूको दुध बिक्री हुन सकेन, उहाँहरूको चाहिँ कुखुरा बिक्री हुन सकेन भनेदेखि उहाँहरूलाई पनि यसले चाहिँ असर गर्ने खालको चाहिँ सम्भावना देखिन्छ।
3: चितवनमा बाढीका कारण मरेका गाई भैँसी, बङ्गुर, बाख्रा तथा अन्य पशु पक्षीहरूको सब समयमै व्यवस्थापन गर्न स्थानीय प्रशासन, पशु प्राविधिकको टोली परिचालन गरिएको छ। संक्रामक रोग तथा महामारी फैलिन नदिन प्राविधिक मापदण्ड अपनाएर सुरक्षित रूपमा गाड्ने अथवा अन्य विधिबाट सब व्यवस्थापनको कामलाई तीव्रता दिएको छ।
4: यसमा चाहिँ म एउटा प्राविधिक हिसाबले के भन्छु भने पहिलो कुरा अहिले चाहिँ त्यति धेरै घाइतेहरू हामीले देखेका छैनौँ, सो तसर्थ बगाएर कति नदिए क्षेत्रमा तट भनौँ न नदीको किनारमा कुनै त्यस्तो मरेका पशुहरूको सब भेट्नुभयो देख्नुभयो भनेदेखि हामीले विभिन्न माध्यमहरूबाट सम्पर्क नम्बरहरू पनि हामीले पठाइरहेकै छौँ, होइन। त्यो सम्पर्कमा उहाँहरूले कन्ट्याक्ट गर्नुभयो भनेदेखि हामी जानु सक्ने अवस्थामा हामी नभए पनि त्यहाँ हामीले सहकार्य सम्बन्धी गरेर स्थानीय तहका सर म्याडमहरूलाई अथवा चाहिँ जिल्लामा हामीले खबर गरेर छिटोभन्दा छिटो ती सबहरूको व्यवस्थापन गर्नको लागि उहाँहरूलाई चाहिँ जानकारी गराउनु हुन अनुरोध गर्दछु, किनभनेदेखि त्यसबाट भोलि रोगहरू फैलिन सक्छ, त्यही समाजमा रोगहरू फैलिन सक्छ, एउटा त्यो भयो। र अर्को चाहिँ भनेको यदि कुनै त्यस्तो व्यावसायिक फार्महरू जुन चाहिँ भनौँ न बगाएको छ, क्षति पुगेको छ भने त्यसको तथ्याङ्क पनि उहाँहरूले हामीले मागी पनि रहेको छौँ, उहाँहरूले पनि स्वस्फूर्त रूपमा अलिकति सहज वातावरण भइसकेपछि उहाँहरूले ती तथ्याङ्कहरू टिपाएर, किनभने त्यसले भोलिको दिनमा हामीलाई प्लानिङ गर्नु कति क्षति भएको छ भन्ने पनि त्यसले जानकारी दिन्छ र आगामी दिनमा प्लानिङ गर्दाखेरि योजना बनाउँदाखेरि पुनर्स्थापनाका कार्यक्रमहरू गर्दा पनि हामीलाई चाहिँ त्यसले सहयोग गर्नेछ, त्यो तथ्याङ्क उपलब्ध गराउन हुन अनुरोध। र अर्को चाहिँ यस्तो बेलामा कतिपय पशुहरू अथवा कुकुरहरू होइन जुन चाहिँ अहिले घरबार विहीन भएका पनि छन् होला, हुन त मान्छे

0: कार्यक्रम तथा किसानहरूलाई ठूलो आघात पुर्याएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइको भवन र अन्य कार्यालयहरू पूर्ण रूपमा क्षति भएका छन्। रसुवाको तुलनामा नुवाकोटमा बढी क्षति पुगेको छ, जहाँ त्रिशुली र विदुर क्षेत्रका उत्पादनशील कृषि भूमि तथा कालिका गाउँपालिकाका आलु क्षेत्रहरू बगरमा परिणत भएका छन्।
1: 2083 साल भदौ 10 गते आएको दैमा प्रलयकारी दै हाम्रो बाढीको कारण दै हाम्रो कार्यालय पूर्ण रूपमा क्षति भएको छ। संयोग भन्नुपर्छ, हाम्रो परियोजना र सँगसँगै हाम्रो कार्यालयसँगै जोडिएको प्रदेशको कृषि विकास कार्यालयका सम्पूर्ण कर्मचारीहरू हामी सम्पूर्ण सुरक्षित छौँ। कार्यक्रम कार्यान्वयन इकाइको हिसाबले भन्दाखेरि 100% क्षति भएको छ र कृषि विकास कार्यालय जुन प्रदेश कार्यालय छ त्यसको चाहिँ तेस्रो तल्लामा चाहिँ केही कम्प्युटर र केही टिभी लगभग दुई थान कम्प्युटर टिभी र केही कागजपत्रहरू चाहिँ जोगिन सफल भएका छन् भने हाम्रो चाहिँ परियोजना कार्यक्रम कार्यान्वयनकैतर्फको चाहिँ अफिसको चाहिँ सम्पूर्ण सामग्रीहरू चाहिँ केही पनि छैन भने हामीसित चाहिँ तिनवटा बाइक चाहिँ हाम्रो चाहिँ लोकल कर्मचारीहरू जुन त्यहाँ अफिससम्म पुगिसक्नु भएको थिएन त्यो दिन, जसले गर्दाखेरि चाहिँ बच्न सफल भएको छ। र कृषकहरूको सन्दर्भमा कुरा गर्दाखेरि अब रसुवा र हाम्रो नुवाकोट दुइटै कार्यक्षेत्र हो, त्यसमध्ये पनि हाम्रो विशेष क्षति भएको एरिया भनेको उत्तरगाई गाउँपालिका जुन अब हाम्रो पहिरेबेसी खाल्डे भन्ने ठाउँहरू छन् अथवा उत्तरगाई गाउँपालिकाको पालिका भवन रहेको एरियामा चाहिँ हाम्रो खास गरी आलुजन कार्यक्रम अन्तर्गत चाहिँ हाम्रो आलुको अलि विशेष एरिया चाहिँ रहेको थियो, त्यो पुरै बगरमा परिणत भएको छ। त्यसै गरी त्योभन्दा अलि माथिका चाहिँ कालिका गाउँपालिकाको चाहिँ वडा नम्बर 2 केही क्षति भएको छ। यद्यपि त्यो एरियामा त्यस्तो धेरै खेतीयोग्य जमिन अलिक कमै थियो, त्यो समग्रमा भन्नुपर्दाखेरि जति बाढीले लग्दै क्षति पुऱ्याएको छ त्यसमा चाहिँ खेतीयोग्य जमिनहरू चाहिँ कम थिए रसुवाको एरियामा, होइन त्यसमध्ये चाहिँ उत्तरगाई गाउँपालिकामा चाहिँ अलि बढी खेतीयोग्य जमिन क्षति भएको छ। खेतीयोग्य जमिन प्लस पशु चौपायाहरू पनि क्षति भएका छन् भने रसुवाबाट नुवाकोट छिर्ने बित्तिकै बेद्रावती भन्ने चाहिँ हाम्रो एउटा बजार आउँछ, त्यो बजारका जुन अब रिभर बेसिन एरियामा चाहिँ खेतीयोग्य जमिनहरू थिए ती क्षति भएका छन् भने त्यहाँ त अब सम्पूर्ण घरहरू नै पुरै हेर्न नसक्ने अवस्थामा छ। अझै पनि आज 7 दिन चलिराख्दा पनि उद्धारको कार्यक्रमहरू पनि अझै पूर्ण रूपमा चाहिँ भइसकेका छैनन्। बाटो त्यहाँसम्म बल्ल हिजो मात्रै बाटो त्यहाँ पुगिरहेको अवस्था छ भने त्यसको ठ्याक्कै पारिपट्टि तुप्चे सोले भन्ने एरियाहरू छन् जुन हाम्रो डाइरेक्ट हाम्रो विदुर नगरपालिका अन्तर्गत पर्छ। त्यो एरिया हाम्रो कार्यक्षेत्र चाहिँ छैन, तथापि हामीले चाहिँ अब कतिपय चैत्यधारणा कार्यक्रमहरू उद्यमशीलता विकास कार्यक्रमहरू त्यो एरियामा सञ्चालन गरिरहेका छौँ। त्यहाँ पनि ठुलो क्षति भएको छ, त्यहाँ पनि बस्ती पुरै हतात भएको छ भने हाम्रै त्रिशुली बजारको वरिपरिका क्षेत्रमा क्षति भएको छ भने खास गरी ठुलो खेतीयोग्य जमिन क्षति भएको देखेको भनेको चाहिँ विदुर नगरपालिकाको वडा नम्बर 3 जुन बुद्धसिंह घाट भनिन्छ यसो भन्दाखेरि त्यसको वरिपरि अथवा देवीघाटभन्दा पारिपट्टिका ठाउँहरू त्यहाँ चाहिँ अलिक बढी पूर्ण रूपमा क्षति भएको देखिन्छ।
0: धान र तरकारी उत्पादन गर्ने उर्वर भूमि बालुवाली पुरिएको छ। मानवीय उद्धार तथा सव्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएकाले क्षतिको पूर्ण विवरण आउने क्रममा रहेको छ।
1: अब हाम्रै अफिस अगाडि मात्रै अस्ति मात्रै लगभग 2-3 बजेतिर मात्रै हाम्रो अफिस अगाडिको 200 मिटर जति चाहिँ हिलो पन्छाएर चाहिँ उता रसुवातिर जाने जुन मेन बाटो छ त्यो बाटो बल्ल खुलेको अवस्था थियो भने जुन बेत्रावती एरियामा जुन अब तपाईँले सुन्नुभएको थियो होला एउटै घरमा 24 लास भन्ने एरियामा भर्खर मात्रै चाहिँ मान्छेहरू जान सक्ने अवस्था भएको छ। यद्यपि पुरै गाउँमा छिर्न सक्ने अझै नै अवस्था छैन। अब त्यो अवस्थामा अहिले हामी किसानसँग नजिक हुने किसानको सूचनाहरू लिने भन्ने त अब एकदम यो हाम्रो कल्पनाभन्दा पनि बाहिर रहेको अवस्था छ। अब हामी आफै हतात भएका छौँ, हाम्रो सबै सम्पूर्ण कुराहरू गुमेको छ। अब हामी बिस्तारै अब किसानसँग सम्पर्क गर्ने अनि किसानको क्षतिको चाहिँ मूल्याङ्कन गरेर रिपोर्टिङ गर्ने प्रक्रियामा हामी अब अगाडि बढ्ने चरणमा रहेका छौँ।
0: चितवन र नवलपरासी क्षेत्रमा बाढीका कारण मृत अथवा बगेर आएका जनावरहरूको शव समयमै सुरक्षित तवरले व्यवस्थापन गर्न र संक्रामक रोग तथा महामारी फैलिन नदिन प्राविधिक टोली परिचालन गरी जैविक सुरक्षा सहितको व्यवस्थापन कार्य अघि बढाइएको छ।
2: र भदौ 10 गतेको बाढी जुन अप्रत्याशित रूपमा आइपुग्यो, त्यसबाट अब माथिल्लो चाहिँ बेल्टमा चाहिँ निकै ठुलो संख्यामा पशु वस्तुहरू हताहत भएको रिपोर्टहरू आइरहेका छन्। तर चितवन र नवलपरासीको हकमा चाहिँ पानीको लेभल पहिला पहिला बाढी आउने लेभल जति मात्र भएको र

0: त्योभन्दा बढी नआएको हुनाले चितवन र नवलपरासीको नारायणी नदीको किनाराबाट पानी माथि नचढेको कारणले गर्दाखेरि त्यहाँ चाहिँ खासै चाहिँ क्षति हुनु पाएको छैन। तर त्यहाँ चाहिँ समस्या चाहिँ के छ भने माथिल्लो बेल्टमा बगाएर ल्याएका मृत पशुवस्तुहरू चाहिँ विभिन्न ठाउँमा देखा पर्ने गरेको र त्यसबाट हुनसक्ने जनस्वास्थ्यका जोखिमहरू, सङ्क्रामक रोगका जोखिमहरू र सामाजिक चाहिँ जुन एउटा वातावरण छ त्यो धमिलाउन सक्ने अवस्थालाई हेरेर हामीले चितवन र नवलपरासीका भेटनेरीसँग सम्बन्धित कार्यालयहरू जस्तो हाम्रो राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, जिल्ला पशु कार्यालय चितवन, भेटनेरी अस्पताल नवलपुर, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका, त्यो रिभर बेसिनसँग चाहिँ टच भएर जाने पशु सेवाका कार्यालयहरू सबै मिलेर एउटा टिम बनाएर ऱ्यापिड रेस्पोन्स टिम बनाएका छौँ र त्यो टिमले त्यसरी बाढीबाट बगाएर ल्याएका मृत पशुवस्तुहरू जुन नारायणी नदीको तिरमा किनारामा अल्पत्र पर रूपमा रहेका त्यस्ता किसिमका चाहिँ पशुवस्तु, मृत पशुवस्तुहरूलाई चाहिँ व्यवस्थापन गर्ने काम चाहिँ हामीले एकदम तीव्र गतिमा गरिरहेका छौँ। 13 गते गैँडाकोटको वडा नम्बर 7 सात आठवटा पशुवस्तुको व्यवस्थापन गऱ्यौँ। त्यसपछि 14 गते देवघाट गाउँपालिकामा भैँसीसहित 2 भैँसीसहित 17 पशुवस्तुको व्यवस्थापन गऱ्यौँ र 14 गते चाहिँ ठिमुरा, भरतपुरको ठिमुरामा चाहिँ हामीले लगभग 7 पशुवस्तु, 3 बुङ्गुर, 3 बाख्रा र 1 कुकुरको चाहिँ व्यवस्थापन गऱ्यौँ। र अहिले चाहिँ पानीको भल भएको हुनाले वारपारसम्मै नारायणीदेखि नै हुनाले त्यस्ता मृत पशुहरू अहिले नदेखिएका हुनसक्छन् अथवा भएका पनि बगाएर लगेको हुनसक्छन्। अब यसको पानीको सतह केही घटेपछि चाहिँ अझ बढी चाहिँ यसमा कार्य गर्नुपर्ने हुनसक्ने जस्तो देख्छौँ।
1: चिनको हिमताल विस्फोटनबाट सिर्जित भएको यस विपदले नेपालको कृषि, पशुपक्षी र मत्स्य पालन क्षेत्रलाई क्षति पुर्याएको छ। घरबार विहीन भएका मानिस र पशुवस्तुको व्यवस्थापन लगायत प्रभावित क्षेत्रमा रोग फैलन सक्ने र सव्यवस्थापन तथा बगरमा परिणत भएका कृषियोगी जमिनलाई पुनर्जीवित गर्न 3 तहका सरकारबाट राहत तथा पुनर्स्थापनाका प्याकेज ल्याउनु अपरिहार्य देखिन्छ।
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त छापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाउ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
3: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
2: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
3: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले समाचारपछि यहाँहरूले सुन्न सक्नुहुनेछ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। रसुवाको भोटे कोशी बाढीमा परि हालसम्म 1341 जनाको शव फेला। बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रसुवा बाढीका कारण भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको भेरी करिडोर पुनः सुचारू। र इन्डोनेसियामा अनाक काक्रताउ ज्वालामुखी विस्फोट हुँदा 712 उडान रद्द।

0: प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1341 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 163, नुवाकोटमा 193, धादिङमा 69, चितवनमा 362, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 220 जना गरी 1341 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1044 शवको व्यवस्थापन अर्थात् माटोमुनि सुरक्षित राखिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1181 र आफन्तका 1195 गरी कुल 2376 डीएनए नमुना सङ्कलन गरिएको र पहिचान नभएको 1290 शवहरूको वितरण नेपाल प्रहरीको वेबसाइटमा समेत विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यस्तै हालसम्म बाढीका कारण प्रभावित 13104 जनाको उद्धार गरिएको छ भने बेपत्ता भएका 4996 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोसी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिने बताउनु भएको छ। गोर्खा पत्रसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मुलुकमा अकल्पनीय बाढीका कारण ठुलो क्षति भए पनि सरकारले सबै किसिमको पुनस्थापनाको काममा गम्भीर भएर लागेको बताउनुभयो। बाढी प्रभावितहरूका लागि राहत सामग्रीको कमी नरहेको र व्यवस्थापनमा स्रोतको पनि कमी हुन नदिने उहाँले प्रश्न पार्नुभयो। नुवाकोट निर्वाचन क्षेत्र एकका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका उहाँले राहत वितरणमा कुनै कमजोरी नरहेको बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको बताउँदै उहाँले ऊर्जा सञ्चार क्षेत्र छोटो समयमै सुचारू गरिएको बताउनुभयो। नेपाल टेलिकम एनसेलले पनि आफ्नो सेवा सुचारू गरिसकेको उहाँले प्रश्न पार्नुभयो। बाढीमा परेर हजारौंले ज्यान गुमाउनु परेको र ठूलो भौतिक संरचनाको क्षति भएको बताउँदै उहाँले सब व्यवस्थापनको काम वैज्ञानिक तरिकाले गरिएको बताउनुभयो। नेपालमा जलवायु परिवर्तनको असर रहेकाले यस्तो दुर्घटना आउने दिनमा पनि हुन सक्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो। अहिले नेपाललाई जलवायु न्याय चाहिएको र अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्ने उहाँको आग्रह छ। रसुवास्थित भोटेकोसी नदीमा भदौ 10 गति आएको बाढीमा परि घाइते भएका 58 जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म 38 जना उपचारपछि डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार बाढीमा परि घाइते भएका 50 जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म 38 जनालाई डिस्चार्ज गरिएको हो। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै 24 शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डाक्टर चौधरीले बताउनुभयो। हाल 59 शव अस्पतालमै रहेका छन्। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठन WHO को आग्रहमा प्राप्त हैजा विरुद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। बाढीका कारण पानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ। भदौ 10 गते भोटे कोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ताभित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
3: रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढीपछि आवत जावत पनि बढी भएकाले पानीको माग बढ्दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
4: बाढीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बनाएर उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठुलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बट्टार र विदुर क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू, आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ। त्यो कारणले पानीको एकदम डिमान्ड छ। हामीले 100 KVA को डिजेल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही थेगेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
3: बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा एक हप्तासम्ममा पानीको अस्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनु भयो।
4: जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ। खाने पानीको लागि भने अन्य सरसफाईको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ एक हप्ताभित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय र सुरक्षित, भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण अलि सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
3: प्रभावित क्षेत्रमा बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहत सँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: भोटेकोसी नदीमा यही भदौ 10 गते आएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नु पर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो। बाढीपछि प्रभावित समुदायमा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमता अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन तथा सहकार्य गर्ने तयारी समेत गरेको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युनबीच नेपालमा आएको विनाशकारी भोटेकोसी बाढीपछि खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी पीडित नागरिकका लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो। भेटमा कोरियाका परराष्ट्र मन्त्री ह्युनले नेपालमा विपदपछिको पुननिर्माण तथा पुनस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउनुभयो। भोटेकोसी नदीमा गएको बाढीसँगै सडक पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइने भएको छ। हिम पहिरो सहित लेनदेन खोला हुँदै भोटेकोसीमा आएको बाढीले रसुवागढी स्थित दुवै तर्फका सरकारी कार्यालय सहित सडक मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोसी नदीमा गएको बाढीले तहस नहस बगाएका रसुवागढी स्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडक मार्ग तयार हुन समय लाग्ने देखिएपछि अब कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान ल्याइने काम भइरहेको छ। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको आज शिलान्यास गर्नुभयो। त्यस क्रममा गृहमन्त्री गुरुङले जेएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको नौबिसे मुगलिङ सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकोले यही भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। निर्माण कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकबाट करिब 20 मिटर अग्लो र 350 मिटर लामो ट्र्याक खोलिएको जानकारी दिनुभयो। यसैबीच तुइन खोलामा समय समयमा पहिरो झर्ने गरेकोले सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले नारायणगढ मुगलिङ सडक भोलि बिहानदेखि आंशिक बन्द गर्ने भएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापा र डाक्टर शेखर कोइरा नेता डाक्टर शेखर कोइरालाबीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। उहाँहरूबीच आज भएको भेटमा यही भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। भेटमा नेता डाक्टर कोइरालाले कङ्ग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न आफू तयार रहेको प्रष्ट पार्नु भएको थियो। जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनु भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आज बिहान करिब 8:30 सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको डोल्पा जाजरकोट सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तरी जोड्ने सापे मार्तरी सडक खण्ड अवरुद्ध भएको छ। गैरातीदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागार्ड, सुवाकाँध लगायतका स्थानमा सडकमाथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। यस्तै बडीमालिका नगरपालिका 8 राप्का र वडा नम्बर 6 जडाङ्गा लगायतका स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनुभयो। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोट गढी नगरपालिका 8 जिलिङ जोड्ने देवीघाट स्थित तादी खोलामा नेपाली सेना मार्फत एको ब्रिज जडानलाई तीव्र पारिएको छ। भोटेकोसी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानमा दुई पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोट गढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको 18 वर्ष पूरा भएको अवसरमा धनगढीमा 18 मुक्त हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले 2065 भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णालीका 3 गरी 12 जिल्लामा रहेका हलिया परिवारलाई हलिया मुक्ति घोषणा गरेको थियो। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुखुन्डो नाच नेवारका लागि लेखक वीणा जोशी राजभण्डारीलाई दिने भएको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्दन दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको अनाक काक्रताउ ज्वालामुखी विस्फोट भएपछि त्यहाँ रहेका 8 विमानस्थलका 712 उडानहरू रद्द गरिएका छन्। ती उडानहरू रद्द भएपछि 150,000 यात्रु प्रभावित भएका छन्। इन्डोनेसियाको भूगर्भ तथा ज्वालामुखी सम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक काक्रताउमा बिहान करिब 30 सेकेन्डसम्म विस्फोट भएको थियो। विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आदेश दिँदै ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा 3 किलोमिटर टाढा रहन चेतावनी दिएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 घर परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने र उत्पादन वृद्धि गर्ने उद्देश्य सहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिणाममा जनता लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 खर्च गरिएको छ। आयोजना अन्तर्गत आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जित बहादुर चन्द्रले जानकारी दिनुभयो। 10 वर्षका लागि 1,30,00,000,000 परियोजना तयार पारिएकोमा 56,35,00,000,000 विनियोजन गरिएको थियो। आर्थिक वर्ष 2073-74 सुरु भएको परियोजना 2082-83 सम्पन्न भएको थियो। कार्यक्रम अन्तर्गत खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलन, तेलन, गाई भैँसी, बाख्रा बाख्रा बङ्गुर तथा आयात प्रतिस्थापनमा मकै फलफुल स्याउ ओखर माछा र निर्यात प्रवर्धनमा कफी अलैची अदुवा बेसार र मौरी खेतीको उत्पादन वृद्धिलाई प्राथमिकतामा राखिएको आयोजनाका सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो। भोटेकोशी नदीमा गएको बाढीसँगै सडक पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाका हुँदै नेपाल ल्याउन थालिएको छ। भोटेकोशीमा गएको बाढीले रसुवागढी स्थित दुवै तर्फका सरकारी कार्यालय सहित सडक मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तस नस बनाएको रसुवागढी स्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडक मार्ग तयार हुन समय लाग्ने देखिएपछि कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान लैजाने काम भइरहेको जानकारी दिनुभयो। पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा पर्सा मकवानपुर चितवन नवलप्रासी धनुषार तथा महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिलिङ गरेर 87,877 सिलिन्डर काठमाडौँ ल्याइएको हो। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिन्डर काठमाडौँ भित्राएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गर्दै आएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
7: नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह ए अन्तर्गत आइतबार सम्पन्न खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन कुमार झाले, अभिजित 44, ईशान पाण्डेले 44, देव खनालले 39, रोहित कुमार पौडेलले अभिजित 24, आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए। बलिङतर्फ साउदी अरेबियाका लागि इस्ताक अहमद र मोहम्मद आतिफले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले 49.2 ओभरमा सबै विकेट गुमाएर 190 रन बनायो। बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3, ललित नारायण राजवंशीले 2 तथा गुलशन कुमार झा र शेर मल्लले 1-1 विकेट लिए। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पुरुष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्यूजील्याण्ड ए सँग 2 विकेटले पराजित भएको छ। एक दिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो। नेपालले यसअघि तास्मिनियासँग 2 विकेट र दक्षिण अस्ट्रेलियासँग 138 रनको हार बेहोरेको थियो। आइतबार भएको अन्तिम खेलमा डार्विन स्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल एको पारी निर्धारित 50 ओभरमा 211 रनमा समेटियो। नेपालका लागि पवन सराफले अर्धशतकीय पारी खेले। उनले 92 बलमा 6 चौकाको मद्दतमा 59 रन बनाए। बलिङतर्फ न्यूजील्याण्ड ए का लागि म्याथ्यू फिसरले 9 ओभरमा 37 रन दिएर सर्वाधिक 4 विकेट लिए।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमठा। अब मौसम। आज राति देशका हिमाली पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवाको भोटेकोशी बाढीमा परि हालसम्म 1341 जनाको शव फेला। बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रसुवा बाढीका कारण भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध, फेरि करिडोर पुनः सुचारु। र इन्डोनेसियामा अनाक काक्रता ज्वालामुखी विस्फोट हुँदा 712 उडान रद्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: बोटेकोसी विपत्तिको 12 दिन, खोजी र उद्धार तीव्र, सुरुङभित्रका विपत्ताको प्रतीक्षा र पुननिर्माणको तयारी।
2: जोखिमपूर्ण भूगोल, सीमित प्रविधिका बावजुद सुरक्षाकर्मीको अहोरात र खटाई, संकटमा राजनीतिक नेतृत्वको परीक्षा।
1: बोटेकोसीको विनाशका लागि नेपालले सहायता होइन अन्तर्राष्ट्रिय दायित्वको माग गर्दै।
2: सडकको अवरोधले राजधानीका भान्सासम्म ग्यास पुग्ने बाटो रोक्न सकेन। वैकल्पिक बाटोबाट उपत्यकामा मात्र 88,000 सिलिन्डर आएको आयल निगमको भनाइ।
1: भदौ 22 प्राकृतिक विपद र भदौ 23 जेएनजी आन्दोलनको 1 वर्ष, विपद र उथलपुथलका स्मृतिबाट सिक्नु पर्ने पूर्व तयारी र सुशासनको पाठ।
2: र प्राकृतिक विपद पश्चात देखिने मानसिक स्वास्थ्य समस्या र यसको व्यवस्थापन कसरी गर्ने सम्बन्धी विशेष रिपोर्ट।
0: कार्यक्रम सुरु गरौँ सिंहदरबारमा जेएनजी शहीद स्मारक पार्कको शिलान्यास सम्बन्धी प्रसङ्गबाट। सिंहदरबार स्थित सङ्घीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गर्नुभएको हो। शिलान्यास समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेएनजी पुस्ताको भावना र माग सम्बोधन गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले जनतामा जे कसम खाएका छौँ त्यसलाई पूर्ण रूपमा पालना गर्दै कार्यान्वयनको दिशामा अघि बढ्छौँ। गत वर्ष भदौ 23 भएको ऐतिहासिक जेएनजी आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। तत्पश्चात गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मार्फत वर्तमान सरकार गठन भएको हो। यसैबीच सरकारले जेएनजी आन्दोलनको योगदानको कदर गर्दै यही भदौ 18 मन्त्री परिषद बैठकबाट भदौ 23 जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ। भोटेकोसी नदीमा विनाशकारी बाढी आएको आज 12 दिन पुरा भएको छ। यसबीच जलविद्युत आयोजनाका सुरुङ र भग्नावशेषबाट 4 जीवितै उद्धार गरिएपछि विपत्ताका आफन्तहरूमा अझै पनि आशाको किरण कायमै छ। तर दिन बित्दै जाँदा खोजी तथा उद्धार कार्य झनै जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अत्याधिक तथ्याङ्क अनुसार विपत्तिमा परि हालसम्म 1,341 मृत्यु भएको पुष्टि भएको छ भने 4,996 अझै सम्पर्कविहीन छन्। भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहायतासँगै जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाएको छ। हरित गृह ज्ञात उत्सर्जनमा नगण्य योगदान भए पनि हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण ठूलो क्षति भोग्नु परेको भन्दै नेपालले राष्ट्रसङ्घको हानि नोक्सानी कोष मार्फत सहयोग मागेको छ। अब दया र अनुदानमा मात्र सीमित नरहेर ठूला उत्सर्जन राष्ट्रहरूलाई उनीहरूको ऐतिहासिक जिम्मेवारी बोध गराउन नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा कानुनी र वैज्ञानिक प्रमाण सहितको पहल सुरु गरेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लिटेल।
2: भोटेकोसीमा आएको विनाशकारी बाढीले हिमाली राष्ट्र नेपाललाई फेरि एकपटक ठूलो प्राकृतिक विपत्तिसँग जुझ्नुपर्ने परिस्थितिमा ल्याइदिएको छ। घरखेत बगेका छन्, सडक र पुलहरू क्षतिग्रस्त बनेका छन् भने हजारौं मानिसको जीवन प्रत्यक्ष प्रभावित भएको छ। तर बाढीको सतह घट्दै जाँदा काठमाडौँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म एउटा गम्भीर प्रश्न गुन्जिन थालेको छ। भोटेकोसीले निम्त्याएको यो क्षतिको आर्थिक र सामाजिक भार नेपाल एक्लैले किन बोक्ने, अनि जलवायु परिवर्तनका कारण बार दोहोरिने यस्ता विपत्तिबाट भएको नोक्सानीका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आखिर के मागिरहेको छ? वैदेशिक सहयोग, आर्थिक क्षतिपूर्ति कि जलवायु न्याय? यही प्रश्नको पृष्ठभूमिमा नेपाल सरकारले संयुक्त राष्ट्र संघीय जलवायु संरचना अन्तर्गत रहेको फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेजमा तत्काल वित्तीय सहयोगको माग गर्दै पत्रचार गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अब नेपाल केवल दया र राहतको सहयोगमा सीमित नरहेर जलवायु न्यायको एजेन्डामा अघि बढ्नुपर्ने स्पष्ट पारिसक्नु भएको छ। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान केवल 0.1% मात्र छ, तर तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र पर्माफ्रोस्ट अर्थात् जमेको माटो पग्लिएर पहाडहरू भत्किने चरम वातावरणीय सङ्कटको मार भने नेपालले असन्तुलित रूपमा भोगिरहेको छ। भोटेकोशीको विनाशमा पनि लाङटाङ लिरुङ क्षेत्रमा चट्टान खस्ने, हिम पहिरो जाने र नदी थुनिएर बाढी आउने यस्ता जलवायुजन्य असरहरू जोडिएका छन्। तर यहाँ एउटा कानुनी र व्यवहारिक रेखा कोर्नु आवश्यक छ। नेपालले राष्ट्रसङ्घको हानि नोक्सानी कोष FRLD पठाएको पत्रमा कुनै निश्चित रकम तोकेर अदालतले जस्तै क्षतिपूर्ति देऊ भनेको छैन। प्रारम्भिक अनुमान अनुसार पुनर्निर्माणका लागि 4-5 अर्ब अमेरिकी डलर लाग्न सक्ने भए पनि विस्तृत अध्ययन अझै जारी छ। FRLD कुनै अन्तर्राष्ट्रिय अदालत होइन, यो त प्रभावित देशलाई तत्काल वित्तीय राहत दिने एउटा कोष मात्र हो। त्यसैले नेपालको रणनीति अहिले दुई तहमा अघि बढेको देखिन्छ। पहिलो भनेको चाहिँ भोटेकोशी जस्ता विपत्तिपछि पुनर्निर्माणका लागि हानि नोक्सानी कोष र द्विपक्षीय साझेदारहरू मार्फत अनुदानका रूपमा तत्काल आर्थिक सहयोग जुटाउने। अर्को दोस्रो भनेको चाहिँ संयुक्त राष्ट्र सङ्घको महासभा, सुरक्षा परिषद र जलवायु सम्मेलनहरूमा अमेरिका, चीन, भारत र युरोपेली सङ्घ जस्ता ठूला उत्सर्जक राष्ट्रहरूलाई उनीहरूको ऐतिहासिक दायित्व स्मरण गराउँदै जलवायु न्यायको नेतृत्व लिने। जलवायु न्याय भनेको कुनै परोपकार वा भिख होइन, यो त दायित्व, जवाबदेहिता र मानवीय मर्यादाको विषय हो। साना र कम उत्सर्जन गर्ने देशहरूलाई प्राकृतिक प्रकोपमा धकेलेर ठूला औद्योगिक देशहरू समृद्ध हुनुलाई विश्लेषकहरू अन्यायपूर्ण समृद्धि भन्छन्। नेपालले अब आफ्ना सीमित विकास बजेट काटेर वा थप ऋण लिएर बारम्बार पुनर्निर्माण गरिरहन सक्दैन। अबको बाटो सहज भने छैन। अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो मुद्दा बलियो बनाउन नेपाललाई केवल भावना होइन, कठोर वैज्ञानिक प्रमाण र तथ्य आवश्यक पर्छ। भोटेकोशी बाढीमा जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका कति थियो भन्ने वैज्ञानिक अध्ययन, क्षतिपूर्तिको विस्तृत अभिलेखीकरण र कानुनी तयारी अबको प्राथमिक कार्य हुनुपर्छ। भोटेकोशीको बाढीपछि उठेको प्रश्न अब नेपालको सीमाभित्र मात्र सीमित छैन, यो त समग्र हिमाली राष्ट्रहरूको अस्तित्व, अन्तर्राष्ट्रिय जिम्मेवारी र विश्वव्यापी जलवायु न्यायको एउटा ठूलो परीक्षा बनेको छ। नेपालले आज विश्वलाई सोधिरहेको प्रश्न यही हो, जलवायु सङ्कट सिर्जना गर्न हाम्रो योगदान नगण्य छ भने यसको मूल्य सधैँ हामीले किन मात्र तिर्ने?
0: भोटेकोशीको विनाशकारी बाढीपछि उद्धारमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदम्य साहसले हजारौंको ज्यान जोगाएको छ। जीवन र मृत्युको दोसाहतमा परेका नागरिकलाई चाउचाउ र बिस्कुटको भरमा 18 घण्टा खटिएर सुरक्षाकर्मीले बचाइरहँदा राजनैतिक नेतृत्व भने फोटो खिचाउने र आरोप प्रत्यारोपमै अल्झिएको छ। विपदका बेला हौसला बढाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरूकै भ्रामक अभिव्यक्तिले उद्धारकर्ताको मनोबल गिराउने काम गरेको छ। सुरुङभित्र फँसेका नागरिकको जीवन रक्षा गरेर नेपाली सुरक्षा निकाय आफ्नो उच्च क्षमता सिद्ध गरेका छन्, तर आधारभूत थर्मल क्यामेरा र आधुनिक प्रविधिको चरम अभाव बीच जोखिम मोल्नुपर्ने बाध्यता भने जस्ताको तस्तै छ। विपदमा सरकार र प्रतिपक्षको सहकार्य कहिले? थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: भोटेकोशीको उर्लदो बाढीमा जब बस्ती र पूर्वधारहरू तहस नहस हुँदै थिए, त्यस बेला सर्वसाधारण नागरिकका लागि आशाको एउटै मात्र किरण बनेका थिए अग्र पंक्तिमा खटिएका सुरक्षा कर्मीहरू। त्रिशुली 3A र अपर त्रिशुली 1 जलविद्युत आयोजनाका सुरुङभित्र कैयौं दिनसम्म फँसेका नेपाली तथा विदेशी नागरिकहरूलाई सकुशल बाहिर निकालिदा सुरक्षाकर्मी र स्थानीय उद्धारकर्ताहरूको अथक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ। दिनको 18 घण्टासम्म चाउचाउ र बिस्कुटको भरमा काँधैमा थापेर वा हेलिकप्टरबाट हात दिएर जीवन र मृत्युको दुस्साथमा रहेका नागरिक बचाउन उनीहरू खटिए, तर यो साहससँगै एउटा कडुवा सत्य पनि सतहमा आएको छ, त्यो हो आधुनिक प्रविधि र स्रोत साधनको चरम अभाव। उद्धारमा खटिएका सुरक्षा निकायसँग न त भग्नावशेषभित्र जीवित मानिस पत्ता लगाउने थर्मल क्यामेरा वा साउन्ड डिटेक्टिभ उपकरण थिए, न त पर्याप्त मात्रामा आधुनिक हेलिकप्टर र बडी ब्यागहरू नै। प्रविधि बिना व्यक्तिगत साहसका आधारमा गरिने उद्धार आफैमा उच्च जोखिमपूर्ण हुने विपद विश्लेषकहरू बताउँछन्। यदि राज्यले बेलैमा आधुनिक प्रविधि र उद्धार सामग्रीमा लगानी गरेको भए अझ धेरै मानिसको ज्यान अझ चाँडो जोगाउन सकिने सम्भावनालाई नकार्न सकिँदैन। दिँदैन। अर्कोतर्फ राष्ट्रिय संकटको यस घडीमा देशको राजनीतिक नेतृत्व र प्रतिपक्षी दलहरूको भूमिका भने गम्भीर समीक्षाको घेरामा परेको छ। संसदमा भाषण गर्ने, राहतका नाममा प्रचारमुखी शैली अपनाउने र सामाजिक सञ्जालमा तस्विर पोस्ट गर्ने प्रवृत्ति राजनीतिक वृत्तमा देखियो। विपदको प्रारम्भिक दिनहरूमा प्रभावित क्षेत्रमा पुग्नुको साटो पार्टीका कार्यक्रमहरूमा व्यस्त रहने वा औपचारिक सहभागिता जनाउने व्यवहारले सर्वसाधारणमा निराशा जन्माएको छ। अझ गम्भीर कुरा त के छ भने भूतपूर्व प्रधानमन्त्री स्तरका शीर्ष नेताहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यम मार्फत सुरक्षाकर्मी ब्यारेकमै सीमित रहेको र सरकार फिल्डमा नदेखिएको जस्ता अभिव्यक्ति दिँदा अहोरात र खटिएका सुरक्षा निकाय र स्वयंसेवकहरूको मनोबलमा चोट पुगेको छ। नेपाल जस्तो आधा दर्जनभन्दा बढी पूर्व प्रधानमन्त्रीहरू भएको मुलुकमा यस्तो प्राकृतिक महाविपदको समयमा सामूहिक फोरम बनाएर देश र जनताका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने वा साझा रणनीति बनाउने परिपाटी भने अझै बस्न सकेको छैन। नेपाल भौगोलिक दृष्टिले विपदको उच्च जोखिममा रहेको देश हो। प्राकृतिक विपदलाई रोक्न नसकिए पनि त्यसबाट हुने क्षति कम गर्न भने राज्यको पूर्व तयारी, चुस्त राजनीति र आधुनिक प्रविधि नै मुख्य कडी हुन्। हाम्रा सुरक्षा कर्मीहरूसँग असीमित समर्पण र क्षमता छ, तर उनीहरूलाई प्रविधियुक्त बनाउन राज्यले लगानी बढाउनै पर्दछ। त्यसै गरी संकटका बेला आरोप प्रत्यारोप र भ्रामक प्रचार छाडी सरकार र प्रतिपक्ष दुवैले नागरिक प्रतिको दायित्व बुझेर एकजुट भई काम गर्न आवश्यक छ।
0: लगातार दुई दिन दुई फरक स्मृति। भोलि भदौ 22 देश भोटेकोशी र त्रिशुलीको विनाशकारी बाढीमा जीवन गुमाएकाहरूको शोकमा टोलाउनेछ। त्यसको भोलिपल्ट अर्थात् पर्सि भदौ 23 ठिक एक वर्ष अघि देशको राजनीतिक परिदृश्य नै बदलिदिएको जेएनजी आन्दोलनका शहीदहरूलाई सम्झिनेछ। एउटा प्राकृतिक विपदको घाउ, अर्को सामाजिक राजनीतिक उथलपुथलको स्मृति। घटनाको प्रकृति फरक होला, तर यी लगातार आउने दुई दिनले एउटा साझा र असहज प्रश्न सोधिरहेका छन्। के ठुलो परिवर्तन देखिनु अघि हामीले सतहमुनि तरङ्गहरू देखिरहेका थियौँ? थप विश्लेषण सहित पुनः दिनेश लुइटेल।
2: भदौ 23 गतेको बिहान अघिसम्म देशमा सबैसँग सामान्य तालमेल देखिन्थ्यो, तर जेएनजी आन्दोलन एकाएक जन्मिएको थिएन। सामाजिक सञ्जालको प्रतिबन्ध तत्कालीन न्यू मात्रै बन्यो। त्यसको पृष्ठभूमिमा युवाका बदलिदा सपना, भ्रष्टाचार प्रतिको आक्रोश र सार्वजनिक संस्था प्रतिको अविश्वास धेरै अघिदेखि गुम्सिरहेको थियो। भोटेकोशी र त्रिशुलीको बाढीमा पनि यही भयो। नदी तल शान्त देखिँदा माथिलो भूभागका चट्टान र हिमतालमा के परिवर्तन भइरहेको थियो हामीले ख्याल गरेनौ। हामी प्राय भन्छौ नि अचानक भयो, तर अचानक केही हुँदैन। सामाजिक असन्तुष्टि होस् या प्राकृतिक जोखिम, सतहको शान्तिलाई स्थायित्व सम्झनु नै हाम्रो सबैभन्दा ठुलो भूल भयो। कुनै सङ्कट आएपछि हामी सजिलै भन्छौँ अब राज्य क्षमताको परीक्षा हुन्छ भनेर, तर यो भाष्य आफैमा अपूर्ण छ। सङ्कट आएको दिन राज्यले रातारात क्षमता निर्माण गर्न सक्दैन। बाढी आइसकेपछि नदीको जोखिम नक्साङ्कन गरेर क्षति रोकिँदैन। भवन भत्किएपछि भवन संहिता खोज्नु वा हजारौँ युवा सडकमा आएपछि मात्र उनीहरूको असन्तुष्टि अध्ययन गर्नु ढिलो भइसकेको प्रतिक्रिया हो। सङ्कट राज्यले क्षमता बनाउने समय होइन, पहिले कति क्षमता बनाइएको थियो भनेर देखिने एउटा ऐना मात्रै हो। सामान्य समय राज्यका लागि विश्रामको समय हुँदै होइन। कानुनको पालना, अनुसन्धानमा लगानी, पूर्वाधारको गुणस्तर र नागरिकसँगको नियमित संवाद, सामान्य समयमै गरिने कार्यहरू नै विपद र सङ्कटका बेला राज्यका सुरक्षा कवच हुन्। जेएनजी आन्दोलनपछि देश निर्वाचनमा गयो, नयाँ जनादेश आयो, तर निर्वाचनले कसले शासन गर्ने भन्ने उत्तर मात्रै दिन्छ। शासन कसरी गर्ने भन्ने उत्तर भने चाहिँ सार्वजनिक प्रशासनले नै दिनुपर्छ। आजको डिजिटल पुस्ताले विगतको ढिला सुस्तीसँग होइन, विश्व स्तरीय प्रविधिसँग राज्यको सेवा दाजी रहेको छ। उसलाई भाषण होइन, परिणाम र पारदर्शिता चाहिएको छ। हामी अक्सर सङ्कटपछि पुरानै अवस्थामा फर्कन खोज्छौँ, तर पुरानै जोखिम बोकेका पूर्वाधार पुनर्निर्माण गर्नु जोखिमको पुनरुत्पादन हो, अनि पुरानै ढर्राको प्रशासनिक व्यवहार कायम राख्नु असन्तुष्टिको पुनरावृत्ति हो। त्यसैले हामीले पुरानो होइन, नयाँ भाष्य निर्माण गर्नु छ। नेपाललाई अब घटना घटेपछि मात्र बिउजिने होइन, सङ्केत पढ्न सक्ने राज्य चाहिएको छ। नदीमाथि के भइरहेको छ, युवा मनोविज्ञानमा के पाकिरहेको छ, यो सामान्य समयमै अध्ययन र अनुसन्धान गर्ने विषय हो। भदौ 22 र 23 यी दुई दिन केवल शोक र स्मरणमा सीमित नहुन्, यसले हामीलाई सचेत गराओस् कि अर्को ठुलो घटना आउँदा राज्य कति सक्षम देखिनेछ भन्ने कुरा। आज यो शान्त देखिएको समयमा हामी कति तयारी गरिरहेका छौँ भन्नेमा निर्भर गर्छौँ, किनकि सङ्कट अचानक आउन सक्छ, तर राज्यको तयारी अचानक हुन सक्दैन।
0: बाढी र पहिरोपछि सडक खुलाइएला, भत्किएका घरहरू फेरि ठड्याइएला र राहतका पोकाहरू पनि घर घरमा पुर्याइएला। तर विनाशको त्यो डरलाग्दो रातले प्रभावितहरूको छातीभित्र छाडेर गएको गहिरो आघात र अदृश्य घाउलाई कसरी पुनरुत्थान गर्ने? विपद सकिए पनि प्रभावित क्षेत्रमा अर्को एक ठुलो सङ्कट तीव्र रूपमा फैलिरहेको छ, त्यो हो मानसिक स्वास्थ्यको सङ्कट। थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
3: विपद सकिए पनि यसले निम्त्याउने मानसिक असर अल्पकालीनदेखि दीर्घकालीनसम्म रहन सक्छ। आफन्त र घरबार गुमाएका पीडितहरूका विपद लगत्तै तीव्र तनाव देखिन्छ। मानिसहरू स्तब्ध हुने, केही सोच्न नसक्ने र टोलाउने गर्छन्। समय बित्दै जाँदा विपद पश्चातको मानसिक आघात अर्थात् PTSD, अत्यधिक चिन्ता, निराशा र अनिद्रा जस्ता समस्याहरू देखा पर्छन्। बालबालिकाहरूमा धेरै रुने र अभिभावकहरूलाई छान्न डराउने समस्या देखिन्छ भने वयस्कहरूमा तर्सिने, छिटो रिसाउने वा तनाव कम गर्न मद्यपान र लागु पदार्थको सहारा लिने जोखिम बढ्छ। घाउ शरीरमा मात्र होइन मनमा पनि लाग्छ, तर भौतिक संरचना जस्तै मनको पुनःस्थापनालाई प्राथमिकतामा नराख्दा यसले व्यक्ति, परिवार र सिङ्गो समुदायलाई दीर्घकालीन रूपमा थिच्दै जान्छ। विशेष गरी बालबालिका, महिला र ज्येष्ठ नागरिकमा यसको असर अझ गम्भीर हुने मनोचिकित्सकहरू बताउँछन्। मनोचिकित्सक डाक्टर प्रदीप पाण्डे,
4: PFA भनेर भन्छौँ, जसलाई हामी साइकोलोजिकल फर्स्ट एड भन्छौँ, त्यसमा चाहिँ हामीले भन्छौँ भने जोसुकै रात बाँध्न जाने सहयोगी होस्, डक्टर, साइकोलोजिस्ट या त्यहीँ बसेका टिचर्सहरू अथवा लिडर्सहरू जो हुनुहुन्छ त्यहाँहरूले तिनवटा कुराहरू गर्नुपर्छ भन्छौँ। एउटा भनेको चाहिँ खालि हेर्ने, कहाँ के भइरहेछ, कस्तो भइरहेछ र त्यहाँ के चिजको आवश्यकता छ, त्यो चिजलाई मनन गरेर त्यही परिस्थिति अनुसार त्यही चिजलाई चाहिँ प्रदान गर्नका लागि सहयोग गर्ने भन्छौँ हामी। त्यही भएर हेर्नु महत्त्वपूर्ण मानिन्छ। दोस्रोमा चाहिँ सुन्नु भन्छौँ, हामीले आफैले यो रात दिने, यो सामान दिने, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्दा पनि पहिला त्यहाँ बसेर उहाँहरूलाई सुन्न आवश्यक छ। उहाँहरूलाई के चाहिएको छ, उहाँहरूलाई सास मात्रै चाहिएको छ कि उहाँहरूलाई केही खाना चाहिएको छ कि अथवा उहाँहरूलाई औषधि चाहिएको छ कि, सुन्नु भन्छौँ, त्यसलाई लिसनिङ भन्छौँ। सुरुमा हियरिङ भयो, त्यसपछि लिसनिङ भयो र त्यसको चाहिँ कनेक्टिभिटी भन्छौँ। कनेक्सन्स भनेको चाहिँ के भने त्यही भएका व्यक्तिहरूलाई कसरी रिसोर्सेससँग चाहिँ कनेक्ट गराउने, त्यो भनेको चाहिँ डक्टरसँग हो कि, आर्मीसँग हो कि, पुलिससँग हो कि, शस्त्रसँग हो कि, नेपाल सरकारसँग हो कि, अथवा चाहिँ लिगल एस्पेक्टसँग हो कि, सुरक्षाका लागि हो कि। यो तिनवटा बेसिक चिजहरू चाहिँ जो पनि व्यक्तिहरू जानुहुन्छ उहाँहरूले ती व्यक्तिहरूलाई यो तिनवटा कन्टेन्टको आधारमा चाहिँ जे सहयोग गर्नुहुन्छ त्यो सहयोग गर्नेलाई नै हामी साइकोलोजिकल फर्स्ट एड भन्छौँ। यसमा अहिले थपक्क बसेर एक्टिभ लिसनिङ गर्नु नै सबभन्दा महत्त्वपूर्ण मानिन्छ। रायर दान यस्तो भइहाल्छ, अब के गर्नु राम्रो हुन्छ भनेर यस्ता शब्द प्रयोग गर्नुभन्दा उहाँहरूसँगको कुरालाई ध्यान दिएर सुनेर म सँगै छु नि केही पऱ्यो भने भन्नु होला है भन्ने खालको मात्रै म्यासेज दिने र धेरै ठुल्ठुला बाचा बन्धनहरू पनि नगर्ने, यो गर्छु त्यो गर्छु भनेर हामीले चाहिँ ठुल्ठुला गफहरू दियौँ र त्यसलाई पछि परिणतमा गर्न सकेनौँ भने चाहिँ त्यसले उहाँहरूलाई झन् बढी पीडाबोध हुन्छ। अहिले चाहिँ उहाँलाई सुरक्षाको र त्यो न्यानोपनको महसुस र यो समय सँगसँगै समाधान हुँदै जान्छ, हामी देश राष्ट्र हामी सबै सँगै छौँ है भन्ने महसुस गराउनुपर्छ भन्ने मलाई लाग्छ।
3: विपदको सामना गर्न र मानसिक रूपमा पुनः सबल बन्न व्यक्तिगत र सामुदायिक स्तरबाट प्रयास हुनुपर्छ। मनोवैज्ञानिक प्राथमिक उपचार पीडितको पीडालाई धैर्यपूर्वक सुनिदिने र उनीहरू सुरक्षित छन् भन्ने अनुभूति गराउने सामूहिक चर्चा, सामूहिक छलफलले यो समस्या मलाई मात्र परेको होइन भन्ने भावना जागृत गराउँछ र आत्मबल बढाउँछ। दैनिक दिनचर्यामा फिर्ता, पर्याप्त निन्द्रा, सन्तुलित आहार र प्राणायाम, गहिरो श्वास प्रश्वासले मनलाई शान्त राख्न मद्दत गर्छ। अफवाहबाट बचावट, सामाजिक सञ्जालमा अनर्गल प्रचार र डरलाग्दा खबरबाट टाढा रही आधिकारिक सूचना मात्र लिने, विशिष्ट हेरचाह र विशेषज्ञको परामर्श, बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरूको विशेष ध्यान दिने, यदि तनाव र चिन्ता 2-3 हप्ताभन्दा बढी रहेमा वा दैनिक काममा बाधा पुगेमा विशेषज्ञको सल्लाहमा अल्पकालीन औषधि वा मरो परामर्श लिनुपर्छ। प्राकृतिक विपदलाई रोक्न सकिँदैन, तर यसले पार्ने मानसिक असरलाई सही ज्ञान, सजगता र आपसी सहयोग मार्फत न्यून गर्न पक्कै सकिन्छ। मनको चोट आँखाले देखिँदैन, तर यसको असर गहिरो र दीर्घकालीन हुन्छ। त्यसैले राहत सामग्री बाँड्नु वा भत्किएका संरचना खडा गर्नु मात्र विपद व्यवस्थापन होइन, प्रभावितहरूको मानसिक स्वास्थ्य पुनस्थापनालाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्छ। शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण छ। एक अर्काको भावना बुझौँ, सुनौँ र यो कठिन समयमा साथी बनौँ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज।
7: सशस्त्र प्रहरी बलको प्रस्तुति कार्यक्रम समर्पण राष्ट्रका लागि।
8: जय नेपाल। शान्ति सुरक्षा प्रतिबद्धता। श्रोता, रेडियो नेपालबाट प्रसारण भइरहेको सशस्त्र प्रहरी बल नेपालको पाक्षिक रेडियो कार्यक्रम समर्पण राष्ट्रका लागिमा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रस्तुत छ पाक्षिक गतिविधि रामशरण नेउपाने र सबिना घिम्रेबाट। नवनियुक्त गृह सचिव केदारनाथ शर्मालाई सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले हार्दिक स्वागत गर्नुभएको छ। भाद्र 16 गते गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा उहाँले स्वागत गर्नुका साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो। यसअघि भाद्र 15 गते महानिरीक्षक पौडेलले राष्ट्र सेवामा लामो समय समर्पित भई अवकाशमा जान लाग्नुभएका गृह सचिव राजकुमार श्रेष्ठलाई हार्दिक विदाई गर्नुभएको थियो। रसुवाको भोटेको सीमा आएको बाढीमा परेकाहरूको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले थप जनशक्ति सहित 4,200 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। रसुवा, नुवाकोट, तादिङ, तनहुँ, गोर्खा, चितवन र नवलपरासीका विभिन्न क्षेत्रमा बेस क्याम्प स्थापना गरी खोजी कार्यलाई तीव्रता दिएको छ, जसमा दक्ष खोज तथा उद्धार कर्मी, सब व्यवस्थापन टोली र चिकित्सक सहितको टोली, 5 ड्रोन सहितको विशेष ड्रोन स्क्वाड र 7 केनाइन डग समेत परिचालित छन्। बाढी प्रभावित विभिन्न ठाउँमा सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली समेत खटिएको छ। बाढीमा परेकाहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपालले अन्य थप जनशक्ति समेत तयारी अवस्थामा राखेको छ। घटना भएको दिनदेखि नै विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविरहरू स्थापना गरी निरन्तर सेवा दिइरहेकोमा हालसम्म 2,000 भन्दा बढीको स्वास्थ्य उपचार गरेको छ भने बाढीमा परेकाहरूको खोज तथा उद्धार, होल्डिङ सेन्टरको व्यवस्थापन तथा राहत सामग्री वितरण लगायतका कार्यमा निरन्तर रूपमा खटिँदै आइरहेको छ।
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गर्नुभएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी बल नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। विपदको घडीमा नागरिकको जीवधनको रक्षाका लागि अग्रपन्तीमा खटिएकै अवस्थामा कुँवरलाई भाद्र 10 गते आएको बाढीले बगाएको थियो। महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका 1 बर्फेदी स्थित स्वर्गीय कुँवरको घरमै पुगेर शोकाकुल परिवारजनलाई समवेदना प्रकट गर्नुभएको हो। भेटका क्रममा उहाँले जवान कुँवरले देखाउनु भएको साहस र बलिदानको इतिहासले सशस्त्र प्रहरी संगठन सधैँ ऋणी रहने बताउनुभयो। परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै संगठन सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोही क्रममा महानिरीक्षकले भोटेकोशी बाढीमा परी बेपत्ता हुनुभएका सहायक हवलदार आशिष पौडेलको परिवारसँग समेत भेटघाट गरी सहानुभूति प्रकट गर्नुभएको छ। बेपत्ता कर्मचारी सहित सम्पूर्ण नागरिकको खोज तथा उद्धार कार्यलाई संगठनले उच्च प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभयो। नागरिकको सुरक्षा र सेवामा समर्पित रहँदा आफ्ना वीर सदस्य गुमाउनु पर्दा सशस्त्र प्रहरी परिवार स्तब्ध र शोकमग्न बनेको छ। यद्यपि राष्ट्र र जनताप्रतिको अविचलित कर्तव्यबोधका साथ संगठन विपद व्यवस्थापन र खोज कार्यमा अहोरात्र खटिरहन प्रतिबद्ध छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत

0: नगरपालिका चार स्थित फिल्ड अस्पताल र देवीघाट स्थित होल्डिङ सेन्टरको समेत अवलोकन गरी खटिएका कर्मचारीलाई हौसला प्रदान गर्नुभयो। डग स्निफिङ तथा उद्धार टोलीको काम कारवाही समेत अनुगमन गर्दै उहाँले उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिनुभयो। स्थानीय बासिन्दासँग छलफल गर्दै महानिरीक्षक पौडेलले विपदको कठिन घडीमा नेपाल सरकारको पूर्ण सामर्थ्यका साथ खोज उद्धार र राहत कार्यलाई निरन्तरता दिइरहने बताउनुभयो।
1: रसुवाको गोसेकुण्ड गाउँपालिका दुई टिम्मुरेमा माटोमुनि पुरिएकी 6 वर्षीय बालिकालाई सशस्त्र प्रहरीले भाद्र 12 गते साँझ उद्धार गरेको छ। भोटेकोसी बाढीमा परेकाहरूको खोजीमा खटिएको टोलीले माटोमुनि रोइरहेको आवाज सुनेपछि तत्काल खोजी गरी बालिकालाई फेला पारेको थियो। उद्धार पश्चात बोर्डर आउट पोस्ट टिम्मुरेमा ल्याई न्यानो पारी राखिएकोमा अवस्था कमजोर हुँदै गएपछि भोलिपल्ट थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। रसुवाको उत्तरगया गाउँपालिका एक स्थित माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलबाट भाद्र 19 गते नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले 2 जनाको जीवितै उद्धार गरेको छ। उक्त टनेलबाट मेकानिकल इन्जिनियर सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनको जीवितै उद्धार गरिएको हो। उनीहरू भोटेकोसी नदीमा आएको बाढीका कारण भाद्र 10 गतेदेखि उक्त टनेलमा फँसेका थिए। यसै गरी भोटेकोसी नदीमा आएको बाढीले पुरिएको 4 तले घरबाट सशस्त्र प्रहरीले 1 महिलाको जीवितै उद्धार गरेको छ। भाद्र 20 गते नुवाकोट जिल्लाको विद्युर नगरपालिका 10 बेत्रावती स्थित आनन्द श्रेष्ठको घरबाट उनको 64 वर्षीय श्रीमती चन्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो। नम्बर 19 स्कुलमा नुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक सुमन कुमार विकको कमान्डमा खोज तथा उद्धारको लागि खटिएको टोलीले उक्त घरभित्र महिला कराएको आवाज सुनेपछि उद्धार कार्य सुरु गरेको थियो। उद्धार गरिएकाहरूलाई थप उपचारको लागि हेलिकप्टर मार्फत नेपाली सेनाको छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा पठाइएको छ। सशस्त्र प्रहरी बल नेपालले संगठनको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,50,00,000 रकम जम्मा गर्ने भएको छ। कर्मचारीको तलब कट्टा गरी राहत कोषमा जम्मा गर्नुका साथै बाढीमा परि मृत्यु भएका कर्मचारीका आश्रित परिवारलाई तत्काल 25,00,000 रुपियाँ उपलब्ध गराउने भएको छ। जस अनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले 15 दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले 12 दिनको, उपरीक्षक नायब उपरीक्षक र निरीक्षकहरूले 10 दिनको, जुनियर अधिकृतहरूले 7 दिनको, वरिष्ठ हलदारदेखि जवानसम्मले 5 दिनको र सशस्त्र प्रहरी परिचरले 3 दिनको तलब बराबरको रकम योगदान गर्नेछन्। बिओपी टिम्मुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परि ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा भने रकम कट्टा गरिने छैन। मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारलाई राष्ट्र सेवकहरूको तर्फबाट तत्काल ₹15,00,000 र सशस्त्र प्रहरी कर्मचारीहरूको मृत्यु भएमा निजको हकवाला र आश्रित परिवारलाई उपलब्ध गराइने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम ₹5,00,000 तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम ₹5,00,000 समेत गरी कुल 25,00,000 रकम तत्काल उपलब्ध गराउने निर्णय भएको हो। यसका साथै मृतक कर्मचारीहरूले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरूलाई पाएक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा 10 सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय समेत संगठनले गरेको छ। सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य सोही बाढीका कारण मृत्यु भएमा राहत स्वरूप प्रति व्यक्ति ₹1,00,000 तत्काल उपलब्ध गराउने र सोही बाढीको कारण मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीहरूको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक समेत निर्माण गरिने भएको छ। मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका 1-1 जना सदस्यहरूलाई सिपमूलक तालिम प्रदान गर्ने र सोही दिनको बाढीमा परि ज्यान जोगाउन सफल भएका 5 जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई राहत स्वरूप जनै ₹50,000 का दरले तत्काल उपलब्ध गराउने समेत संगठनले निर्णय गरेको छ। यसका साथै बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा 1,00,000, घरबार विहीन भएमा 1,00,000 र आंशिक रूपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेहरूलाई ₹50,000 सम्म तत्काल उपलब्ध गराउने निर्णय समेत भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल SSB को SSMC तालिमका उच्च अधिकृतहरू बीच भाद्र 9 गते प्रधान कार्यालय हलचोक सोइमोमा शिष्टाचार भेटघाट भएको छ। सीमा सुरक्षा व्यवस्थापनमा नेपाल भारत दुवै सुरक्षा निकाय बीचको समन्वय र सहकार्य

0: थप सुदृढ हुँदै जाने विश्वास महानिरीक्षक पौडेलले व्यक्त गर्नुभयो। अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले दुई संगठन बीचको सम्बन्ध आपसी विश्वास, सम्मान र व्यावसायिक सहयोगमा आधारित रहेको उल्लेख गर्नुभयो भने नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले नेपाल भारत सीमा सहयोगको उपलब्धि सम्बन्धी प्रस्तुतिकरण गर्नुभयो। सीमा सुरक्षा, विपद व्यवस्थापन र राजस्व संकलनमा सशस्त्र प्रहरीको बहुआयामिक भूमिकालाई वृत्तचित्र मार्फत प्रस्तुत गरिएको थियो। भारतीय एसएचपीका डीआईजी सञ्जय कुमार शर्माले सन् 2001 भारतीय सशस्त्र सीमा बल नेपाल भारत सीमा सुरक्षामा तैनात सशस्त्र प्रहरी बल नेपालको स्थापना भएको संयोगको इतिहास स्मरण गर्दै सशस्त्र प्रहरी बल नेपालको व्यावसायिक प्रगति प्रशंसनीय रहेको बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा खुल्ला सिमानालाई थप सुरक्षित बनाउन सूचना आदान प्रदान र सीमा अपराध नियन्त्रणमा सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो। झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका 5 स्थित बहुवन सामुदायिक वनको भित्री सडक खण्डबाट भाद्र 14 गते सशस्त्र प्रहरीले ठुलो परिणामको हुक्का फ्लेभर सहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको छ। भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली WB74S3365 नम्बरको भ्यानमा राखी ल्याउँदै गरेको 5,00,000 रुपियाँ बराबरको 8 कार्टुन हुक्का फ्लेभर बरामद गरेको हो। बरामद फ्लेभर र गाडी गरी जम्मा भन्सार मूल्य 15,00,000 रुपियाँ कायम भएको छ। नियन्त्रणमा लिएका सामग्री आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
1: सुन्दै हुनुहुन्थ्यो कार्यक्रम समर्पण राष्ट्रका लागि। सहयोगी विमल केसी, मिन बहादुर हौजाली, हरि थापा, सीताराम अधिकारी, समीक्षा ढकाल र लक्ष्मण नेपाल। संयोजन मनोज कुँवर। निर्देशन दिल कुमार श्रेष्ठ। हौस् त, हरेक महिनाको पहिलो र तेस्रो आइतबार यसै समयमा पुनः श्रोतामाझ आउने नै छौँ। त्यतिन्जेलसम्मलाई बिदा दिनुहोस्। जय नेपाल।
2: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाउ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: नेपालको समावेशी आवाज।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। 8:10 पछिको प्रस्तुतिमा नेपाली सैनिक कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत लगायतको विपद व्यवस्थापनमा नेपाली सेना खटिरहेको छ। बाढीबाट उत्पन्न विषम परिस्थितिलाई व्यवस्थापन गर्न नेपाली सेनाका 9,200 भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटी खोज तथा उद्धार, सब संकलन तथा व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सड़क सञ्चालन, आपतकालीन उपचार लगायतका कार्य गरिरहेका छन्। विनाशकारी बाढीपछि विभिन्न जिल्लाहरूबाट भदौ 21 गते दिउँसोसम्ममा 1,343 जनाको शव फेला पारिएको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बाढीपछिको खोज तथा उद्धारमा परिचालित नेपाली सेनाको फौजले 3,687 स्वदेशी र 275 जना विदेशी गरी 3,962 जनालाई हवाई साधनबाट र 200 जनालाई स्थल मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। विनाशकारी बाढी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले भदौ 19 गते माथिल्लो त्रिशुली 3A को सुरुङबाट 2 जनाको जीवितै उद्धार गरेको छ। त्यसक्रममा विद्युत आयोजनाका कर्मचारी सञ्जय शाह र कबीर महर्जनलाई उद्धार गरिएको हो। सोही दिन सैनिक टोलीले उक्त सुरुङबाट 1 जनाको शव समेत निकालेको थियो। यस्तै नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले भदौ 20 गते माथिल्लो त्रिशुली 1 बाट 1 जना चिनिया नागरिकलाई जीवितै उद्धार गरेको छ भने सोही दिन नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको समेत सकुशल उद्धार गरेको छ। भदौ 10 गतेको बाढी पश्चात नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङबाट 282 जनाको उद्धार गरिसकेको छ। भोटेकोसी नदीमा आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी बाढी प्रभावितहरूलाई उपचार सेवा दिइरहेको नेपाली सेनाले पछिल्लो समय मनोवैज्ञानिक परामर्श र स्वास्थ्य सतर्कता सम्बन्धी कक्षा समेत सञ्चालन गरिरहेको छ। यस क्रममा वीरेन्द्र अस्पताल काठमाडौँबाट खटिएको विशेषज्ञ सहितको मेडिकल टोलीले भदौ 20 गते सकल दर्जा र स्थानीयलाई मनोवैज्ञानिक परामर्श सेवा दिएको छ भने सम्भावित संक्रमण फैलिन नदिन बाढीबाट प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सतर्कता सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट नेपाली सेनाले भदौ 21 गतेसम्ममा 3,298 जनाको स्वास्थ्य उपचार गरेको छ। नेपाली सेनाले बाढीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउने कार्यलाई तीव्र बनाएको छ। यस क्रममा नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज जडान कार्य सुरु गरिएको छ। 57.5 मिटर लम्बाई र 5.5 मिटर चौडाइ भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 18 गतेबाट जडान कार्य सुरु गरिएको हो। यस्तै सर्वसाधारणको आवागमनलाई सहज बनाउन नेपाली सेनाले विभिन्न स्थानमा तुइन समेत जडान गरेको छ। सो क्रममा नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा र सोही नगरपालिकाको वडा नम्बर 9 इन्द्रायणी घाटमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको हो भने इन्द्रायणी घाटमा 2रो तुइन जडान कार्य समेत भइरहेको छ। भोटेकोसी बाढी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यस क्रममा संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट नुवाकोटको बट्टा स्थित नम्बर 1 सैन्य तालिम केन्द्र र सो स्थानबाट बाढी प्रभावित विभिन्न स्थानहरूमा सैनिक हवाई साधनबाट र सम्भव भएका स्थानहरूमा स्थल मार्गबाट समेत ढुवानी गरिरहेको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले भोटेकोसी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा भइरहेको खोज तथा उद्धार कार्यको भदौ 18 गते निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले प्रभावित इलाकामा भइरहेका खोज तथा उद्धार कार्यको प्रगति विवरणबारे जानकारी लिनुभई आवश्यक निर्देशन दिनुभएको थियो। यस्तै उहाँले टिमुरे, साफ्रुबेसी, खाल्डे र मैलुङ लगायत बाढीबाट क्षति भएका बस्तीहरू र विभिन्न जलविद्युत आयोजनाको सुरुङमा भइरहेका खोज तथा उद्धार कार्यको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गाना।
3: कोही हुनुहुन्छ? कोही छ?
4: हेलो, कतिजना हुनुहुन्छ? नातिनु नातिनु नातिनु, हामी आउँदैछौ, नेपाली सेना आउँदैछ। के भन्दैछ? ल ल नातिकन बस्नु है, हामी आउँदैछौ, दुःख भएर बस्नु, हामी नजिकै आइसक्यौँ, नजिकै आइसक्यौँ।
5: यो आवाज माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र जीवनको खोजी गर्न पुगेका नेपाली सेनाका उद्धार कर्मीहरूको हो। जब सैनिक उद्धार कर्मीहरूले हामी आउँदैछौ न आत्तिनुहोस् है भने अध्यारो सुरुङभित्रबाट पनि हुन्छ भन्ने आवाज सुनियो। अध्यारो सुरुङभित्रबाट आएको त्यो आवाज केवल एउटा जवाफ थिएन, त्यो त ठूलो आशा र जीवन अझै बाँकी छ भन्ने विश्वासको आवाज थियो। भदौ 10 आएको भीषण हिमबाढीले त्रिशुली र भोटेकोसी नदीमा रहेका दर्जन बढी विद्युत गृहहरूमा ठूलो क्षति मात्र पुर्याएन, सयौं नागरिकहरू बाढीसँगै बगे भने अरू सयौं प्राविधिक तथा कामदारहरू सुरुङहरूमा थुनिए। नेपालको इतिहासमै विद्युत गृहहरूमा पुगेको सबैभन्दा ठूलो क्षति सायद यही नै थियो। अनि सयौं नागरिकहरू बाढीको भेलसँगै सुरुङभित्र थुनिएको पनि यति ठूलो घटना पहिलो पटक भएको थियो। बाढी लगत्तै खोज, उद्धार, उपचार तथा राहतमा सक्रिय नेपाली सेना सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि पनि घटनाको पहिलो प्रहरबाट नै खटिएको थियो। नेपाली सेनाबाट खटिएको उद्धार टोलीले बाढी लगत्तै रसुवामा पर्ने रसुवागढी जलविद्युत आयोजनाबाट 2, माथिल्लो त्रिशुली 1 257 र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 गरी 268 सकुशल उद्धार गरेको थियो। यसै गरी नुवाकोटमा पर्ने माथिल्लो त्रिशुली 3Bबाट 2, त्रिशुली जलविद्युत आयोजनाबाट 3, नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 गरी 14 सकुशल उद्धार गरेको थियो। विद्युत गृहका सुरुङहरू बाढी, लेदो र विशाल ढुङ्गाहरूले पुरिएका थिए अनि त्यसभित्र थुनिएका थिए सयौं व्यक्तिहरू। ती व्यक्तिहरूको सकुशल उद्धारको उद्देश्य सहित नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायहरू, टनेल विज्ञहरू, विद्युत प्राधिकरण विज्ञहरू लगायतको टिम भदौ 10 नै अनवरत रूपमा लागिरह्यो। दिन बित्दै गए पनि, आम मानिसमा बेचैनी बढ्दै गए पनि कैयौं जोखिम र चुनौतीहरूलाई पन्छाउँदै उद्धार कर्मीहरू आफ्नै जीवनलाई दाउमा राख्दै अनवरत रूपमा सुरुङभित्र फँसेका व्यक्तिहरू खोजिरहे। त्यसैको ठूलो उपलब्धि स्वरूप बाढी आएको 10 अर्थात् भदौ 19 नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरेको छ भने 1 शव निकालेको छ। यस्तै अनकन्टार सुरुङभित्र थुनिएको 11 अर्थात् भदौ 20 अर्को चमत्कार भएको छ। नेपाली सेनाको टोलीले माथिल्लो त्रिशुली 1 अर्का 1 चिनिया नागरिकलाई सकुशल उद्धार गरेको छ भने खोज तथा उद्धारको क्रममा बेत्रावतीमा भग्नावशेष भएको घरबाट 1 समेत जीवितै उद्धार गरिएको छ। त्रिशुली 3A भएको उद्धारका दौरान कमान्डरका रूपमा खटिनुभएका प्रमुख सेनानी श्री गङ्गा बराल:
6: अलिकति हामीले चाहिँ यो बाढी आएपछि नेपाली सेनाको स्पेसल फोर्स कम्ब्याट इन्जिनियर र डिजास्टरको चाहिँ सर्च कोलाप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टिमहरू यहाँ डिप्लोय भएको थियो। रिजल्ट आउनको लागि अलिक ढिलो भए पनि हामीले रिजल्टले चाहिँ गेन गरिरहेछौँ। उहाँहरूको त अब खोजी कार्य भइरहेको छ, अझै पनि टिमहरूभित्र नै उहाँहरूले चाहिँ सर्च ठोस कार्यवाही गरिराख्नु भएको छ। यो सबै सबै पार्टबाट सबैले आफ्नो आफ्नो पार्टमा राम्रो कोर्डिनेसन गरेर काम गर्छ। यसमा एनइएको टेक्निकल सपोर्ट, यसरी चाहिँ काठमाडौँबाट आउनुभएको इन्जिनियर उदय नेउपाने लगायतको टिमहरू पनि हुनुहुन्थ्यो, उहाँहरूको पनि टेक्निकल हामीलाई गाइडलाइनमा चाहिँ हामीले काम गर्यौँ र विभिन्न अरू सुरक्षा निकायहरूसँग पनि राम्रो कोर्डिनेसनमा चाहिँ भएकोले पनि हाम्रो सेस हुने कारण चाहिँ त्यो पनि हुन्छ। अब भित्रको अवस्था अब सर्चको कारवाही हुँदैछ भने पहिले नै अब त्यो फ्यास गऱ्यो भनेदेखि फेरि मान्छेको
5: 10-11 दिनसम्म सुरुङको अन्धकारमा फेरि जीवनको उज्यालो हेर्ने आशाले धड्किरहेको मुटुलाई नेपाली सेनाको उपस्थितिले शान्त बनाएको थियो। सुरुङभित्रको अन्धकार र हिलोको दलदलमा अन्तिम सास गन्दै गरेका चारजनालाई नेपाली सेनाको अथक प्रयासले जीवनदान दिएको थियो। नेपाली सेनाको अविच्छिन्न प्रयासले कवीर महर्जन, सञ्जय शाह, चण्डिका कुमारी श्रेष्ठ र एक चिनिया नागरिकले पुनर्जीवन पाउनुभयो। कोही त औलानी भन्ने झिनो आशाको त्यान्द्रो समाएर भोक, प्यास र त्रासको बीचमा सुरुङमा फस्नुभएका सञ्जय शाहले उद्धारपछि नेपाली सेनासँग गर्नुभएको कुराकानी।
3: म कन्ट्रोल रुममा अपरेटर काम गर्थे। कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो, अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ बाहिर। अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएँ।
7: यत्रो बाहिर निस्कि 8 दिनमा बाहिर निस्किनु भने त यो त दोस्रो जीवन हो है। होइन, आज 19 गते, 9 दिन भयो,
3: 10 गते 10 बजे एक्सिडेन्ट भएको थियो। हामी टर्न टाइम नोट गर्छ कन्ट्रोल।
8: कस्तो छ
9: कुरा गर्नुभयो त्यहाँदेखि उद्धार कार्यदेखि लिएर अहिलेसम्म पनि गरिराख्नु भएको छ, अहिले पनि उहाँहरूको कार्य जारी नै छ।
5: हजारौं जीवनलाई तहस नहस बनाउने गरी आएको बाढीको भेलमा आफ्नो छोरा, श्रीमान, श्रीमती, बुवा, आफ्ना आफन्त बेपत्ता भएको खबरले एउटा परिवारलाई कतिसम्म अत्यायो होला। हरेक दिन बाढीले बगाएका सब फेला परेको समाचार सुनिरहँदा परिवारको मनमा कस्तो आधी फुट्यो होला। विपदको यही घाउमा मलहम लगाउन नेपाली सेना अग्रपङ्क्तिमा खटिँदै गरेको उद्धारले आफ्नो परिवारको सदस्यको सास भेटाउने आश मारिसकेकाहरूलाई पनि सुरुङभित्रबाट भर्खरै पाएको पुनर्जीवनको उदाहरणले नयाँ आशा र विश्वास दिलाएको छ। बेपत्ता भएको 10 दिनमा सुरुङबाट नेपाली सेनाले सकुशल उद्धार गरेपछि नेपाली सेनासँग कुरा गर्नुहुँदै सुरुङबाट उद्धार गरिएका सञ्जय शाहको परिवारजनको खुसी यस्तो छ।
10: म आज नेपाली सेनाले मेरो जुन भाइलाई जुन जीवितै उद्धार गर्नुभयो त्यसप्रति म नेपाली सेनाको म हृदयदेखि धन्यवाद दिन चाहन्छु र जुन नेपाली सेनाले गर्नुभएको कार्यमा म 100% यो जीवितै उद्धार गर्न सक्ने क्षमता बनाएर जे होस् उद्धार गर्नुभयो त्यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
11: आशी मारिसकेको थियौँ, धेरै धेरै धन्यवाद होइन उहाँहरूको लागि, यस्तै गरिरहनु सधैँभरि होइन गरिरहनु।
5: त्रिशुली 3 एकै सुरुङबाट बाढीको 10 दिनपछि सकुशल उद्धार गरिएका थिए किर्तिपुरका कवीर महर्जन। करिब 200 मिटर सुरुङको लेदो र हिलो पन्छाउँदै तथा हजारौं घनमिटर माटो र ढुङ्गा हटाएर सुरुङको मुखपत्ता लगाई उहाँको उद्धार गरिएको थियो। संसारले नै चमत्कार मानेको यस उद्धारको विश्व समुदायले नै प्रशंसा पनि गरेको छ। यसले नेपाली सेनाको क्षमता, दक्षता र आफ्नो देश र जनताप्रतिको अटुट निष्ठा पनि दर्शाएको छ। उद्धार पश्चात नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत कवीर महर्जनका परिवारहरूले नेपाली सेनासँग साटेको खुसी यस्तो छ।
12: पहिला त मलाई थाहा थिएन, म 7:30 to 7:30 कन्ट्याक्ट भएको थियो, फोनै भएको थियो, चिया खानु भयो, मैले पनि खाएँ भने उहाँले ल म त अब होइन पावर हाउस पुगिसकेँ, त्यतिकै त नेटवर्क हुँदैन त्यहाँ काम गइहालेँ, यसो मैले मोबाइल खोलेर हेरेको त त्यही 3:00 ड्याम गयो भने सुने कि मैले चाहिँ, अनि मलाई आत्तियो होइन फोनै लागेन, ड्याम त खोलामा हो ड्याम गयो होला उहाँहरू माथि नै पर्छ नि त, अब त्यही बस्यो होला भित्र, अब त्यही सुरक्षित होला नि त, अब रेस्क्यु गरेर ल्याइहाल्छ नि हाम्रो नेपाली आर्मीले भनेर म त्यो दिन त त्यति ढुक्कै भएँ। अब नेपाली आर्मीले चाहिँ धेरै नै हेल्प गरेको, नेपाली सेनालाई चाहिँ धेरै धेरै धन्यवाद। हाम्रो परिवार मतर्फ होइन नेपाली सेना नभए मुसिलमा बच्दिन्थ्यो होला होइन, उहाँहरू पनि आफ्नो प्राणको नि होइन डाउमा राखेर ज्यानकै डाउमा राखेर बचाउनु भएको नि, नेपाली सेनालाई पनि धेरै नै धन्यवाद।
5: सुरुङबाट उद्धार गर्ने कार्य सामान्य उद्धार भन्दा धेरै फरक हुन्छ। सुरुङभित्र उद्धार गर्दा बाटो खोलेर सुरुङको अवस्था, पानी र लेदोको स्थिति, अक्सिजन, पहिरोको जोखिम, संरचनाको मूल्याङ्कन गरेर अघि बढ्नुपर्छ। त्यसैले उद्धार टोलीले सुरुङको अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा खोजी गरिरहेको छ। उद्धारका लागि सुरुङभित्रको अवस्था पहिचान गर्ने, अवरोध हटाउने र सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ। यसका लागि नेपाली सेनाले आफ्नो प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण प्रयोग गरिरहेको छ। सञ्जय शाह र कबीर महर्जनको जीवितै तथा अर्का एकजनाको शव निकाल्न सुरुङभित्र नै गएर खटिनुभएका सेनानी श्री मिलन कुमार जोशी,
8: अहिलेसम्म हामीले बोलाएर चाहिँ उहाँहरूले रेस्पोन्स गर्नुभयो, कतिले अलिक सानो रेस्पोन्स गर्नुभयो, अलिक बढी हुनुहुन्थ्यो, उहाँले अलिक कम रेस्पोन्स गर्नुभयो, अरू पनि अनकन्सियस हुनुभएको छ, नछोडो हामी अझै सर्च गर्छौँ, कोही कन्सियस इच्छामा भएको छ, आवाज कन्सियसमा हुनसक्छ, सबै यदि मात्र छ, ढुङ्गाहरू पनि छ, अब अर्को टनेलको मुखबाट छिरेको चाहिँ त्यो 10-15 फिटको घुँडा ठुल्ठुलो घुँडा हुँदै छ, माथिसम्म छ, हामी चाहिँ लगभग त्यो चाहिँ कति छ हामी जुन चाहिँ सातौँ तल्लाको त्यो जुन चाहिँ फ्लोरबाट माथि त ग्राउन्डबाट कति फिट थियो भने लगभग हामीले चाहिँ कति ठाउँमा चाहिँ छोएरै गयो, लगभग कल गरेर गयो, 6 मिटरकोमा चाहिँ अहिले त्यस्तो छैन, मल्टिपल रुम्सहरू हामीले देख्यौँ त्यहाँ के छ, उहाँहरूतिर पनि जानुभएछ, नयाँ नयाँ कन्स्ट्रक्सन गरेको त्यो वालहरू पनि थियो, त्यहाँ हामीले भिच्याएर पनि अलिकति बताउन ट्राई गरेर पनि हिँड्नु सानो त्यहाँ सेन्ड गरेको थियो, धेरै त्यो हेरेको थियो, हाम्रो चाहिँ हिरो भएर बढ्नु चारजना र हाम्रो तिनजना र हाम्रो रेन्जर दुईजना भाइ टोटल चारजना मेनुसमा चाहिँ अरू चाहिँ हाम्रो डिजास्टरको होल टिमै।
5: सुरुङबाट उद्धार गर्ने क्रममा नेपाली सेनाका धेरैजनाले आफ्नो ज्यानलाई जोखिममा राखेर दिन रात नभनी मेहनत गरिरहनु भएको छ। सोही मेहनतको प्रतिफल नै हो केही व्यक्तिको जीवितै उद्धार, जसलाई संसारले चमत्कार मानेको छ। यो चमत्कार नेपाली सेनाका सकल दर्जाको मेहनत र कर्मठ योगदानको नतिजा हो। उद्धारमा खटिएका टोलीहरूको अनुभव यस्तो छ।
13: ज म कृष्ण नेपाली, अहिले म 3B हाइड्रो पावरमा छु। हामी चाहिँ यहाँ भएको भवन र घरहरू चाहिँ खोज्नको लागि चाहिँ हामी यहाँ चाहिँ 3B हाइड्रो पावरको घरहरू भवनहरू र त्यहाँ काम गर्ने धेरै चाहिँ व्यक्तिहरू चाहिँ यहाँ पस्नुभएको भनेर खोजिरहेको। घर 3 तलेसम्म घर छ भन्ने कुरो चाहिँ हामीले पानी पऱ्यो भने चाहिँ त्यो पानीको मध्यनजर राखेर अब ब्रेक गर्छौँ।
14: सबैभन्दा चुनौती समस्या के भयो भने यहाँको चाहिँ इमर्जेन्सी एक्जिट पनि रहेनछ, सब वे रहेछ, सब वे पनि धेरै तल डाउन लेभलमा रहेछ, यहाँ त एउटा पाहाडै आएर चाहिँ छ्याप्पै बसेछ, पावर हाउसको बाहिरी घर चाहिँ केही पनि देखिएको छैन, बगरमै छ, ठुला ठुला चट्टानहरूले भरिएको, त्यो चट्टानहरू ब्लास्टिङ गर्ने खन्ने काम कन्टिन्यू, अहिले चाहिँ 6 एक्सकाभेटर एउटा चाहिँ मिनी एक्सकाभेटर त्यो टनलभित्र लानलाई भनेर त्यहाँ लगेर स्ट्यान्ड बाई राखेका छौँ, 6 एक्सकाभेटरले काम गरिरहेछ, भित्र कतिसम्म लेदो गएको छ अझै आकलन गर्न सकेको छैन, अब त्यो लेदो धेरै भित्रसम्म गएको छैन र त्यहाँ जान सक्ने कन्डिसन भयो भने टनल खुल्ने छ। चुनौती त यहाँ त धेरै नै छ, अब यो त सुरुदेखि नै अब चाहिँ यहाँ दलदलहरू त्यस्तै छ, बाहिर बाहिर ठाउँमा गए फस्ने ठाउँ छ, टनलभित्र जाँदाखेरि पनि 6 मिटरको हाइटको टनलमा 6 मिटर ओपन गर्न भित्रसम्म चाहिँ सम्भव छैन, हामीले अब 2.5 मिटर ओपन गर्न सक्यो भने त्यसमा दलदल के छ त्यसको सेफ्टी हेरेर हामीले काम गर्ने छौँ।
15: श्री नम्बर 1 विपद व्यवस्थापन गर्नबाट चाहिँ लगातार होलबाट चाहिँ पानी हालेर चाहिँ हामीले होल जाने बाटो चाहिँ एउटा अब्जेक्सन चाहिँ गरायो जाने बाटो, अनि त्यो बनाइसकेपछि हामीले आवाज कोही हुनुहुन्छ भनेर आवाज्दाखेरि आवाज चाहेको आवाज आयो, आवाज आइसकेपछि चाहिँ हामीले चाहिँ अझै त्यसलाई चाहिँ बाटो बनाउँदै जाँदै गऱ्यो, भित्र चाहिँ गएर चाहिँ खोज्दाखेरि त्यहाँ 2 मान्छे चाहिँ जीवित नै फेला पऱ्यो, भित्र फेरि दलदलै माटो नै त्यसलाई चाहिँ हामीले लाइफ बोरिङहरूको मद्दतद्वारा चाहिँ भित्र गएर चाहिँ हामीले चाहिँ 2 व्यक्ति चाहिँ जीवितै उद्धार गऱ्यौँ र आफूलाई पनि गर्व फिल भएको छ। पुग्दाखेरि चाहिँ आफूलाई नसोचेको कुरालाई पनि सम्भव गराउन सक्ने क्षमता चाहिँ समूहमा चाहिँ हुँदो रहेछ भन्ने चाहिँ अनुभव भयो।
5: यस दौरान उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल पनि परिचालित भएका छन्। नेपाल प्रहरीले बेपत्ताको विवरण संकलन, परिवारसँग समन्वय र सुरक्षा व्यवस्थापनको कार्य गरिरहेको छ भने नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार प्रयास गरिरहेको छ। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्री अशोक थापा।
16: सुरुङभित्र फसेको हकमा चाहिँ नेपाली सेनाले आफ्नो ट्रेन म्यान पावर युज गरेर काम गरिरहेछ। त्यसमा चाहिँ हाम्रो नेपाल प्रहरी ट्रेन नभएको हुनाले चाहिँ सुरुङभित्रकै हकमा चाहिँ नेपाल प्रहरी छैन, सुरुङ बाहिरकोमा चाहिँ जोइन्ट रूपमा नेपाल प्रहरी सशस्त्र प्रहरी आर्मीको सर्च एन्ड रेस्क्यूको काम भइराखेको छ। सुरुङभित्रकै हकमा चाहिँ नेपाली सेनाले गरिरहेछ। नेपाल प्रहरीले त अलिक धेरै लासहरू फेला परेको हुनाले हामीले चाहिँ अब यो मजुरको कार्य सँगसँगै फोरेन्सिक डक्टरहरू हुनुहुन्छ उहाँहरू मार्फत चाहिँ डिएनएको नमुना सङ्कलन कार्य चाहिँ विशेष भइरहेको छ। आफ्नो छ, जस्तो आर्मी सर्च एन्ड रेस्क्यू गर्छ, पुलिसले मजुरले गर्छ, होइन, त्यसरी काम भइरहेछ। सरकारलाई सपोर्टहरू सबै ठाउँबाट आएको छ, थप मद्दत आएको छ, काम भइरहेको छ। यहाँको भूगोल चाहिँ अलिक जटिल भएको हुनाले चाहिँ मान्छेले गाडीमा गएर हिँडेर उद्धार गर्न सक्ने अवस्था नभएको, हेली मार्फत नै जानुपर्ने, वारपार गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँमा जानु भएको भएर चाहिँ अलिक बढी चाहिँ हेलीहरूको युज भइरहेछ।
5: सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धार आफैमा जटिल र जोखिमपूर्ण कार्य हो। सुरुङभित्रको अवस्था कस्तो छ, कति दूरीसम्म पुग्न सकिन्छ, कहाँ अवरोध छ र त्यहाँ फसेका मानिस कस्तो अवस्थामा छन् भन्ने कुरा उद्धारकर्ताले विवेकपूर्ण ढंगले सोचेर अगाडि बढ्नुपर्ने हुन्छ। सो क्रममा उद्धार टोलीले अनेकौं चुनौती पार गर्नुपर्छ। नेपाली सेनाले गरिरहेको उद्धारका बारेमा आफ्नो अनुभव साट्दै सुरुङमा आफन्त हराएका स्थानीय व्यक्तिहरू।
17: मेरो नाम शेरबहादुर तामाङ हो, स्थान 5 पुरानो गाउँ। म 10 गते कोटीलाई 12 बजीतिर आइपुग्यो। आइपुग्दाखेरि यहाँ पुरै खेत बिजेत छ, त्यो सबै हेरेँ। मेरो भाइ पनि एकजना यहाँ, मेरो भाइ पनि यहाँ छ। भाइ पनि अहिले फेला पारी आयो, मेरो कमल सिंह भाइ। कतै यो सुरुङभित्र पाउँछु कि भन्ने आशमा म दिनका दिन भइरहेको। नेपाली सेनाले त जर्नसम्म दुःख गरिरहेको, होइन, मिसिन लगाएर हुन्छ कि टिके लगाएर हुन्छ कि ब्ल्याकसिन पड्काएर अब हरेक थोक दुःख गरिरहेको छ भित्रको मान्छे उद्धार गर्नुको लागि। अहिलेसम्म 2 जिउँदो 1 लास निकाल्यो, होइन।
18: सुजन श्रेष्ठ घर होला, हालै काठमाडौँ बसिरहेको छु। यो प्रकृति विपद, यो बाढी आइसके पछाडि भोलिपल्ट दिन चाहिँ म यहाँ उपस्थित भएको थिएँ। न्युजमा मैले देखेँ, अनि एउटा कुनै सरहरूले मलाई चाहिँ त्यहाँ अपरेटरहरूले चाहिँ मिसिन पुर्याउनु सकेन, त्यहाँ गएर उद्धार कार्यमा चाहिँ मेसिन जानु सक्ने अवस्था एकदमै जटिल छ भने पछाडि चाहिँ म पनि एज अ स्काउटर अपरेटर भएको नाताले मैले चाहिँ गएर मेरो आफ्नो चाहिँ सिप कौशलतामा प्रदर्शन गरेर हराइरहेको व्यक्तिहरूलाई खोजी कार्यमा म जुट्नुपर्छ भन्ने एउटा मनोभावना बोकेर म यहाँ आएको हो। म आउने बित्तिकै हाम्रो स्पेसल फोर्सको सरहरूसँग म जोइन भएँ, अनि उहाँहरूकै सहकार्यमा उहाँहरूले दिएको चाहिँ डिडेक्सन, उहाँहरूले दिएको टास्क म पुरा गर्दै आएँ। हामी एकदमै ग्राउन्ड लेभलमा बसेर काम गरिरहेको छौँ, अनि नेपाल आर्मीले यस्तो जटिल परिस्थितिलाई पनि एउटा चाहिँ नर्मल बनाउनको निम्ति यति धेरै लागि पर्नु हो। हामी जस्तो एउटा सिभिल मान्छेहरूले चाहिँ केही गर्न चाहन्छौँ भन्दा एउटा ठाउँ दिनु हो, र आज केही समय लागे पनि तर हाम्रो काम चाहिँ एउटा सफल भएको छ। म नेपाल आर्मीलाई एकदमै धेरै विशेष धन्यवाद दिन चाहन्छु।
5: श्रोता, सुरुङभित्र उद्धार टोली प्रवेश गर्नुअघि सुरुङको संरचना, पानीको बहाव, भित्र जम्मा भएको माटो तथा ढुङ्गा र अन्य अवरोधको अवस्था बुझ्नुपर्ने हुन्छ। आयोजनाको प्राविधिक पक्षबाट प्राप्त सूचना पनि उद्धार टोलीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। यस क्रममा सुरुङको बनोट, प्रवेश मार्ग र सम्भावित पहुँचबारे सम्बन्धित आयोजनाका प्राविधिकसँग निरन्तर समन्वय गरेर खोज तथा उद्धार अघि बढाइएको छ। त्रिशुली 3A र बी आयोजनाको सुरुङको अवस्था र उद्धारका क्रममा भइरहेको प्राविधिक सहकार्यबारे जानकारी दिनुहुँदै त्रिशुली 3B आयोजनाका प्रबन्ध सञ्चालक श्री आनन्द ढुङ्गेल।
19: सुरुमा म्यानुअली या इक्विपमेन्टै नभएको अवस्थामा एकदमै कठिन परिस्थितिमा उहाँले आफ्नो तर्फबाट सबै लगाएर आफ्नो तर्फबाट प्रयास गर्नु भएको छ। त्यसपछि हामीले लिएर आयौँ एउटा मिसिन, दुईवटा अरू मिसिन लिएर आउँछौँ, अलिकति त्यसले काम अलिकति स्पिड पढ्ला। अनि त्यसपछि सेनाबाट फेरि थप ट्रुप्सहरू पनि आउनुभयो, अनि अहिले टोटलमा यहाँ लगभग मैले सम्झेसम्म 50-55 विभिन्न समूहको ट्रुप्स यहाँ कार्यरत छ। उहाँहरूले अब आफ्नो तर्फबाट सबै मेहनत गरेर प्रयासरत हुनुहुन्छ, तर उहाँहरूले आफ्नो मेहनत पुरै लगाउनु भएको छ। यहाँ हामी पनि त्यसमा भिडिरहेको छौँ, काम गरिरहनु भएको छ।
5: त्यसो त भटेकोसीको यस विपदमा नागरिकको जीवन रक्षा गर्न खटिएको नेपाली सेना आफै पनि गहिरो पीडाबाट गुज्रिरहेकै छ। नेपाली सेनाका 45 सकल दर्जा बाढीको भेलमा बेपत्ता भएका छन् भने धेरै सैनिकहरू घाइते छन्। कतिपय जवानका आफ्नै घर परिवार भोटेकोसीको बाढीमा परेका छन्। सैनिक संरचनाहरू बगेका छन्, तर आफ्नै सहकर्मी र परिवार हराउँदाको शोकलाई दबाएर पनि नेपाली सेनाका सकल दर्जा नागरिकको जीवन खोजिरहेका छन्। विभिन्न प्रतिकूलता र कठिनाईका बावजुद सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेको प्रयासबारे जिल्ला प्रशासन कार्यालय नुवाकोटकी प्रमुख प्रशासकीय अधिकृत श्री सावित्रा भण्डारी:
20: नेपाली सेना सबभन्दा पहिला चाहिँ खोजी त्यसपछि उद्धारमा खटिनु भएको छ। त्यसित सँगसँगै हामी सरकारी निकायका चारवटा संयन्त्रहरू नेपाली सेना सशस्त्र बल नेपाल प्रहरी जिल्ला प्रशासन कार्यालय हामी एकै ठाउँमा एउटै टेबलमा बसेर खोजी उद्धार प्लस राहतको काम हामी संयुक्त रूपमा मिलेर एक आपसमा गरेका छौँ र अलिकति कार्य विभाजन हुँदाखेरि खोजी र उद्धारको कार्य नेपाली सेनाबाट बढी मात्रामा भएको छ। उद्धार गर्न जाँदाखेरि त्यहाँ राहत पनि लिएर छोड्नु भएको छ, कोहीमा माथिबाट छोडिदिएर हुन्छ कि, र यता हाम्रो एपिएफ तर्फको हेलिकप्टरहरू जान नसक्ने अलि दुर्गम ठाउँहरूमा अलि अप्ठ्यारो ठाउँहरूमा नेपाली सेनाको गएको छ। उहाँहरूको चाहिँ भूमिका त हामी यहाँ अहिले सामान्य उसमा भनेर साथ दिने छैन, उहाँहरूको भूमिका महत्त्वपूर्ण छ र उहाँहरूले महत्त्वपूर्ण भूमिका निभाइरहनु भएको छ। हामी एउटै गभर्मेन्टका एउटै विङ्सहरू मिलेर यो आपतकालीन स्थितिमा एकै ठाउँ भएर हामी बिहानदेखि हामी एक ठाउँ मात्र होइन धेरै ठाउँको टिम म्यानेजमेन्ट अनि होल्डिङ सेन्टरहरू छ। हाम्रो चाहिँ अहिले 19 होल्डिङ सेन्टर छ। त्यहाँ होल्डिङ सेन्टरमा हाम्रो साथीहरू पालैसित पुग्नु भएको छ। अहिलेको अवस्थामा चाहिँ राहत नपुगेको भन्ने लगभग हाम्रो जानकारीमा आएसम्म कुनै होल्डिङ सेन्टरमा नपुगेको अवस्था छैन।
5: यस्तो अवस्थामा उद्धार केवल एउटा निकायको प्रयासले सम्भव हुँदैन। सुरक्षा निकाय, स्थानीय प्रशासन, सम्बन्धित आयोजना, प्राविधिक जनशक्ति तथा विदेशी विशेषज्ञ सहितको निरन्तर समन्वय र सहकार्य आवश्यक हुन्छ। यही समन्वय मार्फत उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। पछिल्लो समय नेपाली सेनाको नेतृत्वमा स्वदेशी तथा विदेशी विज्ञ सहितको खोज तथा उद्धार टोलीले रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइरहेको छ। जलविद्युत आयोजनाहरूको सुरुङमा भइरहेको खोजी कार्यबारे जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी श्री झविन्द्र बहादुर रेश्मी मगर:
21: सातवटा टनेलमा तैनाथ हुने क्रममा मुख्य गरी 3A हाम्रो टोली तैनाथ भइसकेपछि अहोरात्र खटेर 2 जीवित नेपाली नागरिकको उद्धार गर्न सफल भएको छ र अझै पनि खोज तथा उद्धारको कार्य जारी नै रहेको छ। त्यस्तै गरी 3B कुरा गर्दा तैनाथ भएको टोलीले त्यहाँ विभिन्न खोज गर्यो। 15 तल गहिराईमा खोज्दा पनि कुनै घर तथा अफिसको कुनै लोकेसन फेला पार्न नसकेपछि अहिले चाहिँ अडिट 1 अडिट 2 बाटो क्लियर गरी त्यो खोज तथा उद्धारको कार्य निरन्तरता दिइरहेको छ। त्यस्तै सिलेमे हाइड्रो पावरको कुरा गर्दाखेरि 110 टनेलभित्र छिरेर खोज तथा उद्धार कार्य गर्दाखेरि कोही पनि फेला पार्न सकेको छैन, तथापि हाम्रो खोज तथा उद्धारको कार्य जारी नै छ। त्यस्तै लाङटाङको कुरा गर्दा हाम्रो तैनाथ भएको टोली 60 भित्र टनेलमा छिरेर खोज तलास गर्यो, तर चाहिँ त्यो टनेल चाहिँ ब्लक भएको देखिसकेपछि अन्य ठाउँबाट एउटा पाल पारी भित्र गएर खोज तलासको कार्य जारी राखेको छ, तथापि अहिलेसम्म केही पनि भेट्न सकिएको छैन। त्यसै गरी रसुवागढी हाइडोको कुरा गर्दाखेरि हाम्रो टोली 275 टनेलभित्र छिर्यो, त्यहाँ खोज गर्दाखेरि केही पनि फेला परेन र टनेल त्योभन्दा अगाडि चाहिँ ब्लक भएर बसेको रहेछ। त्यसपछि वैकल्पिक बाटोबाट पावर हाउस, कन्ट्रोल पोइन्ट र ट्रान्सफर्मर रुम त्यहाँभित्र पनि खोजी कार्य जारी गर्दा केही पनि फेला पार्न सकिएको छैन। अब आयो अप्पर त्रिशुली 1। अप्पर त्रिशुली 1 हाकुको कुरा गर्दाखेरि हाम्रो टोली त्यहाँ छिरेर खोज तलास गर्दाखेरि चाहिँ अडिट 4 180 भित्र गइसकेपछि एकजना जीवित चाइनिज नागरिक रेस्क्यु गर्न सक्यौँ र अझै पनि खोज तथा उद्धारको कार्य जारी छ। त्यसै गरी अर्को मैलुङमा पनि हामी खोज तथा उद्धारको कार्य गऱ्यौँ। 200 भित्रसम्म जाँदाखेरि चाहिँ हामीले चाहिँ राफ्टको सम्म प्रयोग गरेका छौँ र ओभरअल हेर्दाखेरि चाहिँ भोटेकसीमा आएको अकस्मात बाढीले प्रभावित भएका क्षेत्रहरूमा हाम्रो मुख्य उद्देश्य भनेको जीवन रक्षा नै हो र त्यसको लागि चाहिँ खोज तथा उद्धारको कार्य चाहिँ अहोरात्र खटेर गरिरहेको छ र यो कार्य जारी नै छ।
5: श्रोता, सुरुङभित्रको अध्ययारो जति गहिरो भए पनि बाहिरबाट भइरहेको खोजी र उद्धारको प्रयास रोकिएको छैन। आफ्ना सम्पर्कविहीन भएका प्रियजनको पर्खाई, आशा र हर एक सम्भवलाई कायम राख्न नेपाली सेना आफ्नो कर्तव्य पथमा अग्रसर छ। भोटेकोसी बाढीपछि सुरु भएको सुरुङ केन्द्रित खोज तथा उद्धार कार्य जतिसुकै चुनौतीपूर्ण भए पनि सुरक्षा कर्मीहरूको खोजी कार्य जारी छ, प्रयास जारी छ र यो कर्म निरन्तर अघि बढ्नेछ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि बिदा हुन्छु। नमस्ते।

0: डिटिएच सेवा डिस्को डेशो खुशीको कनेक्शन।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी शास्त्रीय सङ्गीतको कार्यक्रम प्रस्तुत गर्दैछौँ। कलाकार गोपालनाथ योगीबाट विषय बेलावादन, राग रहेको छ सुहा कन्हाडा, तबलामा साथ दिने कलाकार रामहरि गुरुङ, तानपुरामा नारायण प्रसाद तण्डुकार।

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
5: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
4: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
5: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। 9 बजेको समाचारपछि हाम्रो बोली कार्यक्रम प्रस्तुत गर्नेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। रसुवाको भोटेकोसी बाढीमा परि हालसम्म 1342 जनाको शव फेला। बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाइ। रसुवा बाढीका कारण भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खासेपछि अवरुद्ध भेरी करिडोर पुनः सञ्चालन। र इन्डोनेसियामा अनाक आक्राताउ ज्वालामुखी विस्फोट हुँदा 712 उडान रद्द। समाचार अब विस्तारमा। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1342 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवामा 163, नुवाकोटमा 195, धादिङमा 68, चितवनमा 362, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिम 220 जना गरी 1342 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1044 शवको व्यवस्थापन अर्थात् माटो मुनि सुरक्षित राखिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1181 र आफन्तका 1195 गरी कुल 2376 डिएनए नमुना सङ्कलन गरिएको र पहिचान नभएको 1290 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यस्तै हालसम्म बाढीका कारण प्रभावित 13391 जनाको उद्धार गरिएको छ भने बेपत्ता भएका 4996 जनाको खोजी कार्य भइरहेको प्राधिकरणले जनाएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोसी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिइने बताउनु भएको छ। गोर्खापत्रसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मुलुकमा अकल्पनीय बाढीका कारण ठूलो क्षति भए पनि सरकारले सबै किसिमको पुनस्थापनाको काममा गम्भीर भएर लागेको बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको बताउँदै उहाँले ऊर्जा सञ्चार क्षेत्र छोटो समयमै सुचारु गरिएको बताउनुभयो।
1: सरकारले यसलाई यतिकै गम्भीरता साथ लिएको छ। सरकारका सबै अङ्गहरू यसमा परिचालित छन्। प्रधानमन्त्रीको कार्यालयदेखि स्थानीय सरकार, प्रदेशको सरकार समेत यसमा लागेर काम गरिरहेको छ। समस्याहरू अझै पनि आउँछन्, तर आवश्यकता अनुसार सबैसँग समन्वय गरेर जनतालाई सकेसम्म असहज नहुने गरी के गर्न सकिन्छ यो समस्या समाधानका लागि सरकार निरन्तर जनतासँगै छ, जनताको माझमा छ र जनतासँगै मिलेर चाहिँ हामी काम गरिरहेका छौँ, गरिरहन्छौँ। र यो बाढीभन्दा अगाडि जुन स्थितिमा हुनुहुन्थ्यो त्यही स्थितिमा पुर्याउनको लागि सरकारको पहल रहन्छ।
0: नेपाल टेलिकम एनसेलले पनि आफ्नो सेवा सुचारू गरिसकेको उहाँले प्रश्न पार्नुभयो। शव व्यवस्थापनको काम स्थायी रूपमा गरिएकाले आवश्यक पर्दा थप अध्ययन र व्यवस्थापनको काम गर्न सकिने बताउनुभयो। अहिले नेपाललाई जलवायु न्याय चाहिएको र अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्ने उहाँको आग्रह छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठन WHO सहयोगमा प्राप्त हैजा विरुद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ताभित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
2: रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढीपछि आवत जावत पनि बढी भएकाले पानीको माग बढ्दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
3: बाढीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बनाएर उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठुलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बट्टार र विदुर क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू, आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ। त्यो कारणले पानीको एकदम डिमान्ड छ। हामीले 100 KVA को डिजेल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही ठेगेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
2: बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा एक हप्तासम्ममा पानीको अस्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनु।
3: जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ। खाने पानीको लागि भने अन्य सरसफाईको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ एक हप्ताभित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय र सुरक्षित, भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण अलिक सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
2: प्रभावित क्षेत्रमा बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: अब बाँकी समाचार। भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नु पर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा आएको विनाशकारी भोटेकोसी बाढीपछि खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरू बीच भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी पीडित नागरिकका लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
4: हेलो,
5: के गर्दैछौ?
4: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
5: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
4: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
5: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
4: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
5: ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
6: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा सो संरचनाको आज शिलान्यास गर्नुभयो। त्यसक्रममा गृहमन्त्री गुरुङले जेएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको 900 मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले यही भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा र डाक्टर शेखर कोइराला बीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। उहाँहरूबीच आज भएको भेटमा यही भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आज बिहान करिब 8:30 बजेतिर सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको डोल्पा जाजरकोट सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। गैरातीदेखि लगातार परेको वर्षाका कारण बढीमालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा आज बिहान आएको बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डु नाच, नेवार समुदाय परम्परागत खपा प्याखका लागि लेखक वीणा जोशी राजभण्डारीलाई दिने भएको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। यसैगरी 6 दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार दिइने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको अनाक्राकाताउ ज्वालामुखी विस्फोट भएपछि त्यहाँ रहेका 8 विमानस्थलका 712 उडानहरू रद्द गरिएका छन्। ती उडानहरू रद्द भएपछि 150,000 यात्रु प्रभावित भएका छन्। इन्डोनेसियाको भूगर्भ तथा ज्वालामुखी सम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक्राकाताउमा बिहान करिब 30 सेकेन्डसम्म विस्फोट भएको थियो। विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आदेश दिँदै ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा 3 किलोमिटर टाढा रहन चेतावनी दिएको छ। चीन नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ 10 गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले पुष्टि गरेका छन्। पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण 43 जनाको मृत्यु भएको र 519 जना बेपत्ता भएका छन्।
7: सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 घर परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने र उत्पादन वृद्धि गर्ने उद्देश्य सहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिणाममा जनता लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,00,000 खर्च गरिएको छ। आयोजना अन्तर्गत आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जित बहादुर चन्द्रले जानकारी दिनुभयो। 10 वर्षका लागि 1,30,00,000,000,000 परियोजना तयार पारिएकोमा 56,35,00,00,000 विनियोजन गरिएको थियो। आर्थिक वर्ष 2073-74 सुरु भएको परियोजना 2082-83 सम्पन्न भएको थियो। कार्यक्रम अन्तर्गत खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलन, तेलन, गाई भैँसी, बाख्रा, बङ्गुर तथा आयात प्रतिस्थापनमा मकै, फलफुल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धनमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीको उत्पादन वृद्धिलाई प्राथमिकतामा राखिएको आयोजनाका सूचना अधिकारी डाक्टर चन्द्रले जानकारी दिनुभयो। भोटेकोशी नदीमा गएको बाढीसँगै सडक पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाका हुँदै नेपाल ल्याउन थालिएको छ। भोटेकोशीमा गएको बाढीले रसुवागढी स्थित दुवै तर्फका सरकारी कार्यालय सडक मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तसनस बनाएको रसुवागढी स्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडक मार्ग तयार हुन समय लाग्ने देखिएपछि कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान लैजाने काम भइरहेको जानकारी दिनुभयो। पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलप्रासी, धनुषार तथा महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिलिङ गरेर 87,877 सिलिन्डर काठमाडौँ ल्याइएको हो। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिन्डर काठमाडौँ भित्र आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गर्दै आएको छ। जुम्लाको तातोपानी गाउँपालिका 4 गिडी खोलामा 50 मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने भएको छ। जिल्लाको तातोपानी गाउँपालिकाको आयोजनामा गिडी खोला जलाशयुक्त जलविद्युत आयोजनाको बारेमा सरोकार भएकाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा आयोजना निर्माणको तयारी भइरहेको जानकारी गराइएको थियो। अन्तर्क्रियामा जलविद्युत आयोजना बारे जानकारी गराउँदै अध्ययन्त फन्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले गिडीदहको जलाशयुक्त जलविद्युत आयोजनाले करिब 50 मेगावाट विद्युत उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको जानकारी दिनुभयो। जलविद्युत आयोजनाको लागत करिब 7,50,00,000,000 भन्दा बढी लाग्ने अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत थापाले कार्यक्रममा उल्लेख गर्नुभयो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह ए अन्तर्गत आइतबार सम्पन्न खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन कुमार झाले, अभिजित 44, ईशान पाण्डेले 44, देव खनालले 39, रोहित कुमार पौडेलले अभिजित 24, आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए। बलिङतर्फ साउदी अरेबियाका लागि इस्ताक अहमद र मोहम्मद आतिफले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले 49.2 ओभरमा सबै विकेट गुमाएर 190 रन बनायो। बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3, ललित नारायण राजवंशीले 2 तथा गुलशन कुमार झा र शेर मल्लले 1-1 विकेट लिए। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पुरुष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्यूजील्याण्ड ए सँग 2 विकेटले पराजित भएको छ। एक दिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो। नेपालले यसअघि तास्मेनियासँग 2 विकेट र दक्षिण अस्ट्रेलियासँग 138 रनको हार बेहोरेको थियो। आइतबार भएको अन्तिम खेलमा डार्बिन स्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल एको पारी निर्धारित 50 ओभरमा 211 रनमा समेटियो। नेपालका लागि पवन सराफले अर्धशतकीय पारी खेले। उनले 92 बलमा 6 चौकाको मद्दतमा 59 रन बनाए। बलिङतर्फ न्यूजील्याण्ड ए का लागि म्याथ्यु फिसरले 9 ओभरमा 37 रन दिएर सर्वाधिक 4 विकेट लिए। 212 रनको लक्ष्यका साथ जोआफी ब्याटिङमा उत्रिएको न्यूजील्याण्ड ए 49.5 ओभरमा 8 विकेट गुमाएर विजयी भयो। बलिङतर्फ नेपालका लागि रिजन ढकाल, युवराज खत्री र साहब आलमले 2-2 तथा विपिन खत्री र पवन सराफले 1-1 विकेट लिए। नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो जित निकालेको छ। अन्नपूर्णले आइतबार भएको खेलमा काठमाडौँ रेड्समाथि 3-0 सहज जित निकालेको हो। अन्नपूर्णले पहिलो सेट 25-23 जित्दै राम्रो शुरूआत गरे। 28-26 दोस्रो सेट जितेपछि तेस्रो सेट पनि 25-23 जितेपछि अन्नपूर्णले अङ्क जोड्न सफल भयो। लिगमा 6 टोली बीच प्रतिस्पर्धा भइरहेको छ। अब मौसम। आज राति देशका हिमाली पहाडी र तराई भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। ती प्रदेशका हिमाली पहाडी र तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन र बेलुकी यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। रसुवाको भोटेकोसी बाढीमा परि हालसम्म 1,342 जनाको शव फेला। बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रसुवा बाढीका कारण भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भेरी करिडोर पुनः सुचारू। र इन्डोनेसियामा अनाकाक्राताउ ज्वालामुखी विस्फोट हुँदा 712 वटा उडान रद्द। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

नमस्कार, रेडियो नेपालका सम्पूर्ण श्रोतामा म विद्या चौधरीको तर्फबाट हार्दिक स्वागत र रात्रिकालीन अभिवादन। हरेक आइतबार रातको 9 बजेको समाचारपछि तपाईँको रेडियो सेटमा गुन्जिने कार्यक्रम हाम्रो बोलीको साथमा म उपस्थित भइसकेकी छु।

0: हाम्रो बोली, जहाँ हामी अपाङ्गता भएका व्यक्तिको हक अधिकार र उनीहरूको आत्मसम्मानका लागि बुलन्द आवाज उठाउँछौ। हामीलाई तपाईँले रेडियो नेपालका विभिन्न रिले स्टेशनहरूसँगै एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जबाट, त्यसै गरी अनलाइनमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत सुन्दै आउनु भएको छ। आदरणीय श्रोता, आजको हाम्रो संवाद विशेष छ, अपाङ्गतालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै सबैको पहुँचयोग्य समाज बनाउन स्थानीय सरकारले कसरी बजेट र नीतिलाई प्राथमिकता दिइरहेको छ, यो जान्नका लागि आज हामी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको अनुभवलाई जोड्दैछौ। ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक हिमालज्यूसँगको यो कुराकानी सुन्दा पक्कै पनि हामी सबैलाई हो, हामीले पनि यस्तै गर्नुपर्ने रहेछ भन्ने महसुस हुनेछ। आउनुहोस् उहाँसँगको यो संवाद सुरु गरौं।
1: यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
0: बागलुङ जिल्ला भौगोलिक रूपमा विकट छ र त्यसको एउटा महत्वपूर्ण हिस्सा ताराखोला गाउँपालिका पनि हो। तपाईँको गाउँपालिकामा अपाङ्गता भएका नागरिकहरूको वर्तमान अवस्था र उनीहरूको जीवनशैली कस्तो छ?
1: हाम्रो अहिले ताराखोला गाउँपालिकामा 5 वडा छ। 5 वडाभित्र अपाङ्गता हुनुभएका हाम्रा बिरामी दाजुभाइ र दिदी बहिनीहरू 11 हुनुहुन्छ। जसमध्ये हामीकोमा 7 मेरुदण्ड भाँचिएर अपाङ्गता हुनुहुन्छ भने 4 हाम्रो जन्मदै अलिकति अपाङ्गता भएको बिरामीहरू गरेर हाम्रो पालिकामा अहिले हाल 11 हुनुहुन्छ र उहाँहरूलाई हामीले पहाडी इलाका हो, भूगोल हो, त्यस्तो राम्रो व्यवस्थित ढङ्गले सबै सुविधा सम्पन्न त छैन, तर पनि हामीले उहाँहरूलाई आफ्नो घरबाट बाहिर भित्र गराउनको निम्ति ह्विलचेयरहरूको व्यवस्था गरेका छौँ र त्यो ह्विलचेयर पहाडी इलाकामा पनि घरभित्र र घर बाहिर जान सक्ने बाटो बनाएका छौँ र उहाँहरूलाई स्प्रिङवाला हाटको व्यवस्था गरेर आफै उहाँहरूले हाटबाट कति उठाउने र कति ढलाउने भनेर उहाँहरूले गर्नुहुन्छ र हाम्रो पालिकाबाट गर्न सक्ने सहयोग उहाँहरूलाई गरेको स्थिति छ।
0: पालिकाको तथ्याङ्कमा हाल कतिजना अपाङ्गता भएका नागरिकहरू हुनुहुन्छ र यो लगतलाई सधैँ अद्यावधिक राख्न पालिकाले के कस्ता कदम चालेको छ त अहिलेसम्म?
1: हाम्रो यसमा सामाजिक क्षेत्रबाट सम्झना थापाले हेरिरहनु भएको छ र हाम्रो अलि सशक्त खालको 11 मात्रै हुनुहुन्छ, अन्य सामान्य हुनुहुन्छ। सबै जोडेर हेऱ्यो भने 80 माथिको पनि वृद्ध आमा वृद्ध बुवाहरू हुनुहुन्छ र उहाँहरू सबैलाई हामीले हाम्रो पालिकामा दर्ता गरेर राज्यबाट पाउने सेवा सुविधा, पूर्ण अपाङ्गता र आंशिक अपाङ्गतालाई पाउने भत्ताको व्यवस्था सामाजिक क्षेत्रमा हेर्ने मार्फत सिफारिस भएको हुन्छ र गाउँपालिकाको वर्षेनी बजेट बाट उहाँहरूलाई पालिका स्तरीय सहयोग गरिएको हुन्छ भने संघीय सरकारबाट पनि अपाङ्गता र वृद्ध वृद्धाहरूको लागि सशर्त बजेटहरू आउँछ र त्यो बजेट हामीले उहाँहरूलाई घरमै गएर उहाँहरूको सुख दुःख हेरेर बुझेर उहाँहरूले पाउने पारिश्रमिक र अन्य सुविधा पनि हामीले अहिले नजिकबाट स्थानीय सरकारले हेरिराखेको छ।
0: बजेटकै कुरा गरिरहँदा पालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। यसपटक अपाङ्गता भएका नागरिकको उत्थान, शिव विकास र सशक्तिकरणका लागि पालिकाले कस्तो विशेष बजेट विनियोजन गरेको छ त?
1: अहिले विगतमा जस्तै उहाँहरूले पाउने सुविधा त छँदैछ। अहिले यस वर्ष नीतिमा मैले अपाङ्गताका सहयोगी जो अशक्त छ उहाँलाई एकजना हेरालो भनौँ या सहयोगी भनौँ अनिवार्य चाहिन्छ, यस्तो सहयोगीलाई हामीले गाउँपालिकाबाट अहिले नीतिमै उल्लेख गरेर हामीले केही बजेट विनियोजन गरेका छौँ र त्यो बजेटलाई हामीले एउटा कार्यविधि बनाउँछौँ र त्यो अशक्त बिरामीहरूलाई हेर्ने जो सुसारे छ उहाँहरूलाई पनि हामीले मासिक भत्ता दिने भनेर बजेटको व्यवस्था भएको हुनाले अब हामीले छिट्टै गाउँ सभा पश्चात एउटा कार्यविधि बनाउँछौँ र कार्यविधि बनाइसकेपछि हामीले अपाङ्गतालाई त हेर्ने नै छौँ, त्यो अपाङ्गतालाई हेर्ने बिरामी लाई हेर्ने सहयोगीलाई पनि हामीले अब केही पारिसार्य नगद पैसा दिएर हुन्छ या केही प्राविधिक सहयोग दिएर हुन्छ, हामीले त दुईटा मध्ये एउटा अहिलेसम्म अलि बढी छलफल त हाम्रो आर्थिक नै दिनुपर्छ भन्ने छ, किनभने एकजना मान्छे नियमित खटिरहनु पर्ने जो यस्तो बिरामी छन् मेरुदण्ड भाँचिएको बिरामी हुनुहुन्छ उहाँहरू एक ठाउँबाट अर्को ठाउँ आवत जावत गर्न सक्नुहुन्न, अर्कोको एकजनाको सहारा चाहिन्छ, त्यो सहारा चाहिने भएको हुनाले त्यो सुसारेलाई पनि आर्थिक सहयोग दिनुपर्छ भनेर हामीले बजेटको व्यवस्था गरेका छौँ, त्यो एउटा कार्यविधि बनाएर यसै वर्ष 83-84 हामीले त्यसलाई लागू गर्दैछौँ।
0: परिचय पत्रको कुरा गर्छौँ, अपाङ्गता परिचय पत्र वितरणको प्रक्रियालाई सहज र सर्वसुलभ बनाउन गाउँपालिकाले कस्तो खालको कार्यविधि अप्नाएको छ?
1: त्यो हामीले नीतिमय नै एउटा रेड कार्ड, एउटा हरियो कार्ड र एउटा सामान्य तीन तहको कार्ड बनाएका छौँ र हामीले उहाँहरूलाई हाम्रो टिमै स्वास्थ्यको एउटा कर्मचारी लगायतको यो सामाजिक क्षेत्रमा हेर्ने टिम र सबै टिम उहाँहरू घर घरमा जानुहुन्छ र घरमा गइसकेपछि एक वर्षमा लिएको डाटा अर्को वर्ष थपिन सक्छ भनेर हामी सबै क्षेत्रमा जान्छौँ र उहाँहरूले एउटा रेकर्ड लिएर आउनुहुन्छ, त्यो लिएर आइसक्नु भयो भने हामी कार्यपालिकामा छलफल चलाउँछौँ र विगतमा भइराखेकोलाई यथारूपमा राख्छौँ र कोही कसै त्यस्तो नयाँ छ भने तपाईँ थपेर हामीले पालिकाबाट दिने सेवा सुविधा र सङ्घीय सरकारमा सिफारिस हामीले गरेका छौँ र हाम्रो पालिकामा त्यस्तो अपाङ्गता भएका अथवा जन्मजात नै अपाङ्गता भएका जो बिरामीहरूको कारको सन्दर्भमा विगतमा भइराखेकोलाई यथा भइहाल्यो, नयाँ कोही छ भने हामीले थपेर हामीले सङ्घीय सरकार पञ्जीकरण शाखामा यहाँबाट सिफारिस गरेका छौँ र त्यो शाखाबाट केही बजेट आउँछ, त्यो बजेटमाथि हामीले नपुगलाई केही बजेटहरू, प्राविधिक सहयोगहरू, तपाईँले भने जस्तो तालिमहरू अथवा बिरामीले गर्न सक्ने कुनै पनि कामहरू त्यो चाहिँ हाम्रो पालिकाबाट गर्छ तर सङ्घीय सरकारबाट त्यस्ता बिरामीहरूलाई अलिकति आर्थिक आउँछ र त्यो आर्थिक उहाँहरूले सिधै आफ्नो बैङ्कमा खाता छ त्यो खातामा हामी राखिदिएका छौँ र त्यो खातामा आफन्तले त्यो पैसा निकाल्छ।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, रेडियो नेपालको नियमित कार्यक्रम हाम्रो बोली। आज हामी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमालज्यूसँग अपाङ्गता भएका नागरिकहरूको अधिकार र जीवनस्तरका बारेमा छलफल गरिरहेका छौँ। हामीसँगको यो संवाद जारी नै छ, रेडियो छोडेर कतै नजानु होला। अध्यक्षज्यू, बागलुङ जिल्लामा पनि अपाङ्गता भएका व्यक्तिहरूको समस्या चुनौतीहरू त छँदैछन्, गुनासोहरू पनि आउने गरेका छन्, गुनासोको सुनवाई कतिको हुने गरेको छ त?
1: स्वाभाविक रूपले हाम्रो ग्रामीण इलाकामा जति हाम्रा अपाङ्गता भएका बिरामीहरूले पाउने सेवा सुविधा हो पक्कै पनि त्यो पूर्ण छैन। हामीलाई पनि लाग्छ कि उहाँहरूको जीवन नै एउटा हाम्रा पिता पुर्खाहरूले भन्ने गर्नुहुन्छ गरी खानु न मरि जानु भन्ने एउटा उखान छ, त्यस्तै भएको असाध्य दयनीय जीवन उहाँहरूले जीवनयापन गरिरहनु भएको छ। यो कोरबाट हेर्दाखेरि राज्यले पर्याप्त मात्रामा सेवा सुविधा दिएर अथवा तिनीहरूलाई एउटा संरक्षण घर जस्तो बनाएर सबैलाई त्यहाँ केन्द्रित गरेर औषधि उपचारदेखि लिएर उहाँहरूलाई मनमा अनेकौँ कुराहरू खेल्न सक्छ, ती कुराहरू खेल्न नदिनको निम्ति सबैलाई एउटा सुविधा सम्पन्न भवन बनाएर राख्दा असाध्यै राम्रो हुन्थ्यो। तर हाम्रो जस्तो ग्रामीण इलाकामा एउटा डाँडोबाट अर्को डाँडो अथवा एउटा भूगोलबाट अर्को भूगोलमा पुग्नु पर्ने जटिलताहरूको कारणले गर्दाखेरि ती बिरामीहरूले पर्याप्त मात्रामा सुविधा पाउन नसकेको कारणले केही गुनासोहरू आउन स्वाभाविकै हो। मलाई राम्रोसँग थाहा छ कि 15-20 वर्ष अगाडि हेऱ्यो भने ती गुनासाहरू स्वाभाविकै थियो, त्यो गुनासोमा ती बिरामीहरूले राज्यबाट कुनै सेवा सुविधाहरू पाएको स्थिति थिएन। जब सङ्घीयता भइसकेपछि स्थानीय तह तीन तहको सरकार मध्ये स्थानीय सरकार भइसकेपछि उहाँहरूले अहिले पाएको सुविधा त हेर्दा त राम्रो देखिन्छ, तर जति पाउनु पर्ने त्यति नपाएको कारणले केही गुनासाहरू आउनु स्वाभाविकै हो। तर हाम्रो ताराखोला गाउँपालिकाको कुरा गर्नुहुन्छ भने हामीले सकेसम्म दिन सक्ने र मिल्ने जति कानुन बमोजिम उहाँहरूलाई सहयोग दिएको हुनाले त्यति धेरै गुनासो हामीकोमा छैन। तर पनि उहाँहरूले स्थानीय सरकार एउटा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भएको हुनाले केही गुनासोहरू आउनु स्वाभाविकै हो, त्यो आउनु पनि पर्छ र राज्यले ती कुराहरू सुनाई पनि गर्नुपर्दछ।
0: यहाँले भनिसक्नु भयो स्थानीय सरकार भनेको अपाङ्गता भएका व्यक्तिहरूको अभिभावक हो। एउटा अभिभावकको नाताले अपाङ्गता भएका व्यक्तिहरू उसै पनि पछाडि पर्नु भएको छ अरू नागरिकहरू भन्दा, होइन? त्यसमा पनि शिक्षा स्वास्थ्य रोजगारीको कुरा गर्ने हो भने धेरै पछाडि हुनुहुन्छ। भूगोलकै कारणले पनि कतिपय अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य संस्थासम्म आउनै मुस्किल पर्ने हुनुहुन्छ। यहाँको पालिकाले घरमै पुगेर दिने स्वास्थ्य सेवा, घर दैलो स्वास्थ्य सेवा को व्यवस्था चाहिँ कसरी मिलाइदिएको छ?
1: हाम्रो पालिकामा एउटा बिरामीहरूलाई आवाज आउट गर्नको निम्ति एम्बुलेन्स छ। त्यो एम्बुलेन्स मार्फत हामीले बिरामीको कुन प्रकारको बिरामी छ, पूर्ण अशक्त छ कि सामान्य छ कि अथवा अलिकति हुने खाने छ कि अथवा असाध्यै गरिब छ कि, यो हामीले क्याटेगोराइज गरेका छौँ पालिकामा। र सोही अनुसार अहिले हाम्रो पालिकामा भएका जुनसुकै बिरामी किन नहोस्, त्यो बिरामीलाई हामीले हाम्रो एम्बुलेन्स प्रयोग गरेर यहाँ दिने औषधि उपचारले उहाँहरूलाई पुग्यो भने हाम्रो स्वास्थ्य कर्मीहरू प्रत्येक पालिकामा स्वास्थ्य चौकी छ, र नमिलेको भूगोलमा एउटा वडामा अलिक ठुलो भूगोल भयो भने स्वास्थ्य इकाइ पनि हामीले बनाएका छौँ, र त्यो स्वास्थ्य इकाइ मार्फत हाम्रो स्वास्थ्य कर्मीहरू प्रत्येक घरधुरीमा बिरामीहरूको स्थिति कस्तो छ, त्यो घरको जनसङ्ख्या कस्तो छ, त्यहाँको उमेर कस्तो छ, त्यो एउटा दाता त लिने नै गर्छन्। त्यो साथसाथमा पूर्ण अशक्त भएका बिरामीहरूलाई प्रत्येक महिनामा हाम्रो स्वास्थ्य कर्मीहरू घरमै जानुहुन्छ, चेक जाँच गर्नुहुन्छ, उहाँहरूलाई चाहिने औषधि उपचार गराउनुहुन्छ, र अलि सिकिस्त अलि जटिल हुने खालको बिरामीहरू देख्नुभयो भने उहाँहरूले पालिकामा हामीलाई जानकारी गराउनुहुन्छ, र हामीले पालिकामा बैठक बस्छौँ र हाम्रो एम्बुलेन्स मार्फत हाम्रो नजिकै एउटा अस्पताल बागलुङ छ, त्यसपछि पोखरा प्रदेशसम्ममा हामीले त्यस्ता बिरामीहरूलाई फ्री सेवामा पालिकाले सिफारिस गरेर असाध्य गरिब हो, अपाङ्गता हो भनेर सिफारिसका साथ बाहिर पनि रिफर गरेको स्थिति छ। र अहिले धेरै बिरामीहरू हाम्रो गाउँपालिकामा हामीले गर्न सक्ने सहयोग हामीले गरेको हुनाले उहाँहरूलाई पनि यस्तो अनुभूति भएको छ कि हामी बेलाबहत गएर अस्ति मात्रै हामीले यो असारको 13-14 गते हाम्रो उपाध्यक्षको नेतृत्वमा ती अशक्त बिरामीहरूलाई कपडा वितरण गर्ने र एउटा औषधि सामान्य यो पानी तताउने भाँडोहरू, त्यस पछाडि आएर त्यो पानी राख्ने थर्मसहरू यो वितरण गर्नुभयो। उहाँहरूले त्यस्तो केही छैन, राम्रो खालको रिपोर्ट मलाई जानकारी गराउनु भएको। यसरी हेर्दाखेरि स्वास्थ्य कर्मीहरू बिरामीको घर घरमा पुग्नु भएको छ, त्यो रिपोर्ट यस वर्ष हामीकोमा अलि जटिल खालको अलि उपचारमा पठाउनु पर्ने खालको त्यस्तो रिपोर्ट गर्नु भएको छैन। त्यसो हुँदा मलाई के लाग्यो भने अहिले उहाँहरूको स्थिति ठिकै छ, हाम्रो स्वास्थ्य कर्मीहरू पुग्नु भएको छ भन्ने मलाई महसुस भएको छ।
0: भवनहरूको कुरा गरिरहँदा चाहिँ यहाँको पालिका भित्र रहेका सामुदायिक भवनहरू कत्तिको अपाङ्ग मैत्री छन्, जस्तै व्हील चेयर, गुडाउन मिल्ने ऱ्याम्प, शौचालय, खाने पानीका धाराहरू अपाङ्ग मैत्री छन् कि छैनन्? त
1: ठुल्ठुला भवनमा केन्द्रित गर्नु पर्यो भने त्यो छ, हामीकोमा व्हील चेयर नै भित्र जाने, शौचालयहरू बिरामीहरूलाई दिने, त्यस्तो खालको केन्द्रित कार्यक्रम गर्दाखेरि हाम्रो गाउँपालिका स्तरीय एउटा स्वास्थ्य भवन छ, हाम्रो बहुउद्देश्य सभा हल छ, त्यो बहुउद्देश्य सभा हलमा सबैको शौचालयदेखि व्हील चेयर त्यहाँ भित्र जाने सबै त्यो व्यवस्थित छ। अर्को हाम्रो विद्यालयमा पनि त्यो अपाङ्गता मैत्री त्यो स्वास्थ्य क्षेत्रको नम्स अनुसारै विद्यालयहरूमा बनाइएको छ। भलै उहाँहरूकै घरमा अलि राम्रोसँग व्यवस्थित अझ हुन सकेको छैन। मैले सुरुमा भने जस्तै सामान्यत प्रायः बाटो यहाँको कच्ची बाटो भएको हुनाले त्यो बाटोमा सोलिन गरेर थोरै ढलान गरेर त्यो हुलचेयर आफ्नो घरभित्र जाने व्यवस्था त भएको छ, तर त्यो घरमा अलिक सुविधा सम्पन्न जो तपाईँले शौचालयको कुरा आदि इत्यादिको कुरा गर्नु भएको छ त्यो कुरा घरमा बनाउन सकिएको छैन र यस वर्ष हामीले अलिकति अब आफ्नो आवश्यकता घरमा पनि उहाँहरू बिरामीहरूलाई राम्रो खालको शौचालयदेखि लिएर अलि सुविधा कसरी हुन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर बजेट हामीले राखेका त छौँ, तर त्यो कसरी जाने सबैलाई जोडेर एकैपटक बनाउने वा एक दुईजना दुई चारजना गरेर अगाडि बढ्दै गएर एउटा स्थितिमा गएर सक्ने भन्ने कुरा हाम्रो छलफल हुने कुरा बाँकी नै भएको हुनाले बजेट फेरि हामीसँग त्यो राखेका छौँ, त्यसलाई पनि हामीले घरमा व्यवस्था गर्न सकियो भने अपाङ्गता भएका जो बिरामीहरू हुनुहुन्छ उहाँहरूलाई अलि राम्रो खालको मनोविज्ञानमा अब स्थानीय सरकारले केही गर्यो हाम्रो लागि भन्ने उहाँहरूलाई हुनेछ र त्यतातिर हामी लाग्ने जमर्को गरिराखेका छौँ।
0: तपाईँ यति बेला रेडियो नेपाल र देशैभरिका हाम्रा रिले स्टेसनहरूबाट कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। आज हामी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमालज्यूसँग अपाङ्गता भएका नागरिकहरूको अधिकार, नयाँ बजेट र उनीहरूको जीवनस्तरका विषयमा विशेष संवादमा छौँ। अध्यक्षज्यू, ताराखोला गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अपाङ्गता भएका बाल बालिकाको शैक्षिक पहुँच र उपस्थितिको अवस्था कस्तो छ?
1: हामीमा उपस्थिति त कमै छ, त्यस्तो विद्यालयमा जाने अपाङ्गता नानी बाबुहरू एकदमै न्यून हुनुहुन् रहेछ, तर त्यहाँको भौतिक संरचना हामीले बनाएका छौँ। हामीका आज नभए भोलि हुन सक्छ, भोलि नभए पछि हुन सक्छ, अथवा हामीका नहोस् त्यो राम्रो कुरा भयो, तर विगतका दिनहरूमा थिए। त्यो भएर हामीले नयाँ विद्यालयका भवनहरू, शौचालयहरू बनाउँदाखेरि अपाङ्गता मैत्री नै हामीले बनाउन निर्देशन गरेका छौँ। त्यही अनुसारको ड्रइङ बन्छ र त्यही किसिमको भवन बनिराखेको छ। अब हामीकोमा सबै विद्यालयहरू, सबै क्षेत्रका सामाजिक भवनहरू बनिसकेका स्थिति छैनन्, बन्ने क्रम जारी छ। जति बनेका छन् त्यसमा हामीले बनाएका छौँ, अब बन्ने कुरामा पनि हामीले झन् बनाउनेछौँ। यसरी हेर्दाखेरि विद्यालयमा आउने अपाङ्गता नानी बाबुहरू छ उहाँहरूको लागि पनि हामीले अग्रिम सोचेर अहिले नै सङ्घीय सरकारले पनि अपाङ्गता मैत्री जो भवनहरू सबै बनाउने हामीलाई निर्देशन गर्छ, एउटा कार्यविधि बनाएर पठाएको छ। सोही अनुसार नै हामीले बनाउने प्रक्रियामा हामी अगाडि बढिराखेका छौँ।
0: कुराकानीकै क्रममा विद्यार्थी भाइ बहिनीहरूको उपस्थिति चाहिँ न्यून छ भन्नुभयो, के कति कारणले चाहिँ विद्यार्थी भाइ बहिनीहरूको चाहिँ विद्यालयको पहुँच चाहिँ एकदमै न्यून छ, उपस्थिति कम छ जस्तो लागेको छ यहाँलाई?
1: अपाङ्गताको कुरा गरेको अलिकति न्यून छन् भनेर, अर्को तर्फ राम्रो बाल बालिकाहरू पनि अहिलेको समग्र देशको स्थिति हेर्दाखेरि अलिकति घट्दो स्थिति नै छ। यो पहिलो कारण छ, हाम्रो एउटा बसाइ सराई एउटा कारण छ। अर्को अहिले विगतमा जस्तो बच्चा बच्ची धेरै जन्माउँदैनन्, त्यो पनि अर्को कारण भएको छ। र अझ अर्को कारण, हाम्रो बसाइ सराई भइसकेपछि अहिले अलिकति सहर बजारमा पढाउनु पर्छ भन्ने त्यो सोचाइले गर्दाखेरि पनि हाम्रो नानी बाबुहरू अलिकति पहाडी इलाकाहरूमा घट्नु स्वाभाविकै कुरा हो। तर मैले भन्न खोजेको के हो भने अपाङ्गता बाल बालिकाहरूको हाम्रो पालिकामा असाध्यै कम छन् भन्न खोजेको हो अघि। त्यसले गर्दाखेरि हामीमा समग्रताबाट हेर्दाखेरि अहिलेको राज्यको पहुँच पुगे अनुसार अब राज्यले गर्ने सहयोग गरेको हुनाले मान्छेहरूमा त्यति धेरै निराशा पनि छैन र मान्छे अलि सचेत छ, जान्ने बुझ्ने छ। र हिजो चाहिँ नि हाम्रो गाउँ घरमा कस्तो हुन्थ्यो भन्दाखेरि सामान्य बिरामी भर्ने औषधि उपचार नगर्ने, समयमा अस्पतालहरू नपुर्याउने, यी कारणले गर्दा अलिकति अपाङ्गता भएको, अलिकति पछि गएर अलि ठुलो रोग लाग्ने र त्यसलाई कसैको हात काट्नुपर्ने, कसैको खुट्टा काट्नुपर्ने त्यस्तो सम्बन्ध हुने देखिन्थ्यो। तर अहिले त्यस्तो यातायातको पनि थोरै सुविधा भएको कारणले गर्दाखेरि जो बिरामी भयो अथवा रोगबाट लड्यो अथवा भिडबाट लड्यो त्यस्ता बिरामीहरूलाई तत्काल हामी अस्पतालसम्म पुर्याउने भएको हुनाले त्यति धेरै अपाङ्गता बिरामीहरू पनि त्यति हुनुहुन्न। हाम्रो 17 अहिले 11 झरिराखेको छ भने नानी आमै बाबुहरू पनि त्यस्तो अपाङ्गता नै भएर हिजो एउटा जन्मजात जन्मिने कुरा अथवा बिचमा आएर कसैको हाड खुट्टा ढाडहरू भाँचिएर अपाङ्गता हुने कुरा यी कुराहरू अलिक कम छ, न्यून छ भन्न खोजेको मैले। समग्रतामा हेर्दाखेरि देशैभरिको स्थिति हेर्दाखेरि हाम्रा नानी बाबुहरू विद्यालयमा जाने सन्तोषजनकै छ, फेरि हाम्रो त्यस्तो थोरै छन् भन्न खोजेको मैले होइन। हजुर,
0: विद्यालयका शिक्षकहरूलाई अपाङ्गता भएका बाल बालिकाहरूलाई पढाउने र उनीहरूसँग गर्ने व्यवहार बारे विशेष अभिमुखीकरण तालिम दिने गरिएको छ कि छैन त शिक्षकहरूलाई?
1: प्रत्येक विद्यालयको परसँग गाउँपालिकाले करार सम्झौता गरेको छ, त्यो करार सम्झौता 29 बुधे हामी करार सम्झौता गरेका छौँ। त्यो मध्ये ठ्याक्कै बुधा नम्बर त मलाई थाहा भएन, तर हामीकोमा यस्तो बुधा पनि छ कि हरेक क्षेत्रको अपाङ्गता भएका बालबालिकाको बारेमा पनि अग्रिम छलफल जानकारी गराएर उहाँहरूलाई शिक्षा दीक्षा दिने कुरामा तालिम, अर्को अति गरिब विद्यालय नै गरिबको कारणले आउन नसक्ने भएको छ भने पनि ती विद्यालयहरूको जानकारी र विद्यालयलाई त्यो नानीहरूको लागि स्थानीय सरकारले आर्थिक लट्ठा कपडा राहत दिने र अन्य समग्रतामा नानीहरूको पठन पाठन गराउँदै उच्च शिक्षासम्म हासिल गर्नको निम्ति यदि आर्थिकै कारणले यदि भौगोलिक दूरी टाढा भएको कारणले त्यस्तो उच्च शिक्षा प्राप्त गर्ने इच्छा हुँदाहुँदै पनि पठन पाठन गर्न सकेका छैन भने त्यस्ता विद्यार्थीदेखि जो अपाङ्गता भएका छन् तिनीहरूलाई समेत तालिमको व्यवस्था, शिक्षा दिने तालिम, यो सबै काम हाम्रो पालिकासँग परले 29 बुधे सम्झौता गरेको हुनाले त्यो मार्फतै उहाँहरूले तालिम दिने, शिक्षा दीक्षा कसरी अगाडि बढाउने, छलफल गर्ने, यो सबै एउटा प्याकेज।
0: ताराखोला गाउँपालिकाले सूचना प्रवाहहरू गर्छ, ती सूचनाहरू अपाङ्ग मैत्री हुने गरेका छन् कि छैनन् त? अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा ती सूचनाहरू छन् कि छैनन् त?
1: सूचनाहरूबाट अलिकति उहाँहरू टाढा हुन सक्नुहुन्छ, किनभने अहिले विज्ञान र प्रविधिको कुरा गर्दाखेरि उहाँहरू मोबाइल त उहाँहरूको हातमा हातमा छ अवश्य नै, तर उहाँहरूले सबै कुराहरू कि मोबाइलबाट थाहा पाउनु पर्यो या त्यस्ता घटनाक्रमहरू अलिकति कहाँ के भइरहेको छ त्यो डे टु डे त त्यहाँ उहाँहरूको मोबाइलमा जाँदैन। यो कोडबाट हेर्दा अलिकति सूचनाबाट थोरै टाढा हुन सक्नुहुन्छ, तर फेरि पनि सबै वरपर तल माथि सबै उहाँहरूको इष्ट मित्रहरू सबैले छलफल गर्दाखेरि त्यो सूचनाबाट पनि धेरै टाढा त हुनुहुन्न होला जस्तो लाग्छ मलाई। तर यो विषय म अलिकति बुझ्छु, किनभने तपाईँले मलाई अहिले यो प्रश्न गरिरहँदाखेरि यो एउटा शोचनीय विषय बन्यो मलाई पनि, र यसको हकमा कसरी जाने, के गर्ने भन्ने विषय म पालिकामा एकपल्ट छलफल चलाउँछु।
0: स्थानीय कृषि, पशुपालन वा हस्तकलामा उनीहरूको सहभागिता बढाउन पालिकाले कस्तो प्रोत्साहन वा अनुदानको व्यवस्था गरिरहेको छ अहिलेसम्म, र भावी योजना के छ यस विषयमा?
1: यो हस्तकला सम्बन्धी जो अपाङ्गता बिरामी हुनुहुन्थ्यो उहाँहरूको हात चल्छ, खुट्टा चल्दैन, उहाँहरूलाई हामीले नेपाली कागजबाट उहाँहरूलाई जुत्ता बनाउने, कपी बनाउने, विभिन्न प्रकारका खेलानाहरू बनाउने हुँदो रहेछ। त्यो कुरा हामीले 2 महिना अगाडि एउटा तालिम पनि चलाएका थियौँ, हामीकोमा नेपाली कागज बनाउने बरुवा पर्याप्त मात्रामा जङ्गलमा पाउँछ, त्यो बरुवाबाट हामी नेपाली कागज बनाउँछौँ, त्यो यहीँ अपाङ्गता नभएका व्यक्तिहरूले त्यो कागज बनाउनुहुन्छ, र त्यो कागजको खेलाउनको परिकार फेरि हामीले यो अपाङ्गता भएका जो जो दाजुभाइ तथा दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरू लगायत अलि गरिब जेन्दार त्यस्ता मान्छेहरूलाई पनि लिएर त्यो तालिम हामीले उहाँहरूलाई सिकाएका छौँ, र उहाँहरूले उत्पादन गरेको सामान र सामग्रीहरू जे छ त्यसलाई हामीले केही समय अगाडि गाउँपालिकामा एउटा कृषि प्रदर्शनी भनेर पनि हामीले यो बजार जस्तो पालिकामा हामीले प्राङ्गणमा राखेका थियौँ, र हामीले त्यहाँ 11 जनालाई पुरस्कृत पनि गरेका थियौँ। त्यहाँ हेर्दाखेरि जो अपाङ्गता होस् या नपाङ्गता होस् उहाँहरूले उत्पादन गरेको वस्तुहरू जो हामीले पालिकामा हेरेर पालिकाभित्र खपत गरेका पनि छौँ, यदि पालिकामा खपत हुन नसकेको अन्य ठाउँमा हाट बजार कृषि प्रदर्शनी जस्तो ठाउँमा ताराखोला गाउँपालिकाले नै सिफारिस गरेर उहाँहरूलाई स्थल उपलब्ध गराएर हाम्रो यहाँबाट उद्यमीहरू त्यहाँ बिक्री गर्न पनि जानुहुन्छ। यसरी समग्रतामा हेर्दाखेरि अलि बढी हामीले अपाङ्गताहरूलाई अलिक बढी कसरी जोड्ने भन्ने कुरा त हामीकोमा अलिकति सोच्नुपर्ने, छलफल गर्नुपर्ने छ। तर हाम्रो जस्तो ग्रामीण क्षेत्रमा पनि यहाँसम्म गर्ने कुरा पनि धेरै ठुलो कुरा हो जस्तो हामीलाई लाग्छ। यसरी हेर्दाखेरि हामीले उहाँहरूलाई गर्न सक्ने काम जे छ लघु उद्यम मार्फत हामीले उहाँहरूलाई धेरैभन्दा धेरै जोड्ने कोसिस गरिराखेका छौँ। यद्यपि यो गर्दा गर्दै पनि कहीँ कतै कमी भएको छ भने हामीले फेरि पनि उहाँहरूलाई एकपटक फेरि हाम्रो स्वास्थ्य कर्मीहरू, हाम्रो पञ्जीकरणका शाखा प्रमुखहरूलाई हामी पठाउनेछौँ र प्रत्येक वडाबाट, वडा अध्यक्षहरूबाट पनि डाटा कलेक्सन गरेर कहीँ कमी भएको छ भने त्यसलाई हामीले आउँदा दिनमा सुधार गर्दै त्यसलाई अलि व्यवस्थित कसरी बनाउने भन्नेतिर पनि हामी जानेछौँ।
0: यो क्षेत्रमा काम गर्दा पालिकाले भोग्नु परेका मुख्य भौगोलिक र सामाजिक चुनौतीहरू के के छन्?
1: मुख्य गरेर हामीकोमा एउटा भौगोलिक यातायात बाटोको नै समस्या हो मुख्य त। दोस्रो, हामीको त्यस्तो बिरामीहरू हुनुहुन्छ कि हाम्रो पालिकामा अहिले पनि स्वास्थ्य क्षेत्रको डक्टर हुनुहुन्न, तर अस्पतालमा डक्टरको आवश्यकता हुन्छ, डक्टरको कोटा पनि छ हाम्रो पालिकामा, तर अस्पताल छैन। अस्पताल नभएको कारणले पनि डक्टर नबसेको हुन सक्छ। यो डक्टर नभएको कारणले पनि हामी कहाँ एउटा समस्या र चुनौती जटिलता त छँदैछ भने अझ अर्को के पनि छ भन्दाखेरि त्यो घर परिवारको जो जति संख्या छ त्यो संख्यासँग हाम्रो स्थानीय सरकार सदैव घुलमिल गर्न नसकेको कारणले पनि त्यहाँको वास्तविक समस्या के हो त्यो समस्याको पहिचान गरेर अब सुधार कसरी लैजाने भन्ने जो दैनिकी सम्पर्क हुनुपर्ने हो, छलफल हुनुपर्ने हो, अन्तर्क्रिया हुनुपर्ने हो, यो पनि अलिकति नभएर जस्तो यो चुनौती, यस्ता खालका समस्या र जटिलताहरू म देख्छु। तर यसलाई हामीले अब जति सक छिटो डक्टर नभएको ठाउँमा स्वास्थ्य कर्मी मार्फत, बाटो नपुगेको ठाउँमा बाटो बनाएर त्यहाँ घरमा पुग्ने स्थिति, र अर्को अलिकति सम्बन्धलाई उहाँहरू एउटा पीडामा त हुँदै हुनुहुन्छ, त्यो पीडाबाट मुक्त गराउनको निम्ति हामी पनि अलिकति स्थानीय सरकार र मातहतका कर्मचारीहरू र यहाँका जनप्रतिनिधिहरू त्यहाँ लगेर अन्तर्क्रिया छलफल गराउन सकियो भने ती जटिलता र चुनौतीबाट उहाँहरूलाई अलिकति मुक्त राख्न सकिन्छ, अलिक सहज बनाउन सकिन्छ भन्ने मलाई लाग्छ।
0: अध्यक्षज्यू, आजको बसाइमा तपाईँले ताराखोला गाउँपालिकाले अपाङ्गता भएका नागरिकको क्षेत्रमा गरिरहेका कार्यहरू र नयाँ बजेटका प्राथमिकताहरू बारेमा

आर्थिक यहाँका धेरै आवश्यकताहरू हुन्छ, तर हाम्रो आर्थिक असाध्यै स्रोत कम हुन्छ, तर पनि हामीले प्राथमिकताकरण गरेर प्राथमिकताको आधारमा पहिलो, दोस्रो, तेस्रो बनाउँदाखेरि जो मान्छेको जीवन एउटा अमूल्य जीवन हो, जन्मिएर मृत्यु त अवश्य हो तर बाँचुन्जेल उसले पाउने कठिनाई, दुःख, कष्ट यसरी हेर्दाखेरि हाम्रो पहिलो प्राथमिकता अपाङ्गता भएका बिरामीहरूलाई हेर्नु पर्छ भन्ने नै हुन्छ, तर हेरेका त छौँ, तर अझ यसलाई सहज र सरल र पूर्ण रूपमा उहाँहरूलाई हामी पनि अन्य सरह छौँ भन्ने बनाउनको निम्ति अहिले मात्रै मैले जो उहाँहरूको एकजना हेरालो भन्नुहोस् या सहयोगी भन्नुहोस् जो एकजना राख्ने र उहाँको पारिश्रमिक पुरै पालिकाले पालिकाको सरकारको तर्फबाट दिने भनेर हामीले एउटा नीति बनाएका छौँ, यसरी जोडेर हेऱ्यो भने आउँदा दिनहरूमा अझ थपेर लान सकियो भने जो अपाङ्गता हुनुभएको छ उहाँहरूलाई पिरमाथि पिर होइन कि त्यो पिर मर्का स्थानीय माथि स्थानीय सरकार छ भन्ने बनाएर उहाँहरूको अलिकति भए पनि उहाँहरूको दुःख कष्टमा मलम पत्ते लगाउने त्यो स्थानीय सरकारले जमर्को गरिराखेको छ, अझ उहाँहरूलाई अलिक सुविधा सम्पन्न, अघि तपाईँ हामीले कुरा गरे अनुसार व्हील चेयरको व्यवस्था, खाटको व्यवस्था, शौचालयको व्यवस्था र कुनै पनि कमी नहुनेतिर हामीले सोच्नेछौँ। यो कुरा मैले हाम्रो पालिकाको तर्फबाट हाम्रो पालिकाभित्र बस्ने अपाङ्गता जो सबै दाजुभाइ तथा दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई एउटा मैले अन्तर्क्रिया छलफल संयुक्त रूपमा राखेर उहाँहरूको पिर मर्का बुझेर यही किसिमको एउटा कार्यक्रम बनाएर म अगाडि बढाउने विचारमा पनि छु र त्यो म तत्काल गर्ने सोचमा पनि रहेको छु। जो तपाईँहरूले हामीलाई एउटा प्रश्न गरेर हामीले नपुगेको कुराहरू जो उजागर गरिदिनु भयो यी तमाम खालका विषयहरू जे जति छन् यो विषयहरूलाई आउँदा दिनहरूमा हाम्रो पालिकाको तर्फबाट अवश्य पनि कहीँ कतै कमी नहुने गरेर हामीले सक्ने जति हाम्रो आर्थिक रूपले भ्याउने जति कुनै कन्जुसाई नगरिकन अपाङ्गता भएका बिरामीहरूलाई नजिकबाट सेवा सुविधा दिने हाम्रो स्थानीय सरकारको तर्फबाट म एउटा विश्वास र प्रतिबद्धता जनाउन चाहन्छु। यहाँ लगायत रेडियो नेपाललाई विशेष धन्यवाद भन्न चाहन्छु। हाम्रो ताराखोला गाउँपालिकाको समग्र अपाङ्गता हुनुभएका दाजुभाइ तथा दिदी बहिनीहरूको बारेमा बुझ्ने र उहाँहरूले गर्ने सक्ने स्थानीय सरकारले गर्ने कामहरूको बारेमा हामीलाई पनि तपाईँको जस्तो महत्त्वपूर्ण सूचना मार्फत हाम्रो पालिकालाई समावेश गरेर यो सूचना प्रवाह गर्ने अवसर दिनुभएकोमा तपाईँ लगायत रेडियो नेपाल सबै परिवारलाई विशेष धन्यवाद भन्न चाहन्छु।

अपाङ्गताको क्षेत्रमा ताराखोला गाउँपालिकाले अघि सारेका योजना, विनियोजित बजेट र अध्यक्ष धनबहादुर विक हिमालज्यूको स्पष्ट दृष्टिकोण सुन्नुभयो। आदरणीय श्रोता, अपाङ्गता भनेको केवल शारीरिक वा मानसिक अवस्था मात्र होइन, यो समाजले गर्ने व्यवहार र राज्यले प्रदान गर्ने अवसरको मापन पनि हो। आजको यो संवाद सुन्दै गर्दा सायद तपाईँलाई पनि लाग्यो होला, परिवर्तन टाढा छैन, हाम्रो सोच र हाम्रो व्यवहारमा छ। हामी सबैले थोरै मात्रै संवेदनशीलता देखाउने हो भने अपाङ्गता भएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन कति सहज हुन सक्छ। आजको यो कार्यक्रमले तपाईँको सोचमा सकारात्मक तरङ्ग ल्याएको छ भन्ने हामीले आशा गरेका छौँ। हाम्रो यस कार्यक्रमका बारेमा यहाँहरूका केही

सल्लाह सुझाव वा प्रतिक्रियाहरू छन् भने हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना रहेको छ hamrobolli.radionepal@gmail.com। त्यसै गरी यहाँहरूले हामीलाई फोन मार्फत आफ्ना सुझावहरू रेकर्ड गराउन सक्नुहुनेछ भने 0142-711 र 0142-711-736 डायल गरी आफ्ना विचारहरू राख्न सक्नुहुनेछ। आजको कार्यक्रमका लागि प्राविधिक मित्र लक्ष्मण विष्टलाई धेरै भन्दा धेरै धन्यवाद। अपाङ्गता भएका व्यक्तिहरू प्रति सम्मान र समतामूलक समाजको परिकल्पना गर्दै म विद्या चौधरी आजको कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन् तर सबै सूचना सही नहुन सक्छन्
5: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ मिति र स्थान पनि पुष्टि गरौँ एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ
4: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ
5: याद राखौँ गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ यसबेला रातिको 10 बज्नै लाग्यो अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला।
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
0: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। ध्वनिको गति सधैँ एकनाश नभई वस्तु अनुसार फरक फरक हुन्छ किन त? अब यो बारेमा जानकारी दिँदैछौ। पानीमा ध्वनिको गति हावामा भन्दा 4 गुणा भन्दा बढी हुन्छ। स्टिलमा ध्वनिको गति सबैभन्दा छिटो हुन्छ। हावामा भन्दा स्टिलमा ध्वनिको गति 16 गुणाले बढी हुन्छ। हामीले याद गरेको हुन सक्छौ कि चिसो हावामा भन्दा न्यानो हावामा ध्वनि चाँडो यात्रा गर्दछ, किनभने तापक्रमले पनि यसको गतिमा फरक ल्याउँछ। वायुमा रहेका विभिन्न प्रकारका ग्यासहरूमा पनि ध्वनिको गति फरक फरक हुन्छ। यदि ग्यासहरूको ताप र तापक्रम एउटै छ भने हलुको ग्यासमा ध्वनि चाँडो यात्रा गर्दछ। यदि हावा नाइट्रोजन र अक्सिजन नभई हाइड्रोजनको मात्र बनेको भए हामीले चट्याङ परेको आवाज अझ छिटो सुन्ने थियौ। यदि चट्याङ परेको ठाउँ हामीबाट 4 माइल टाढा रहेको छ भने हामीले त्यसको आवाज बिजुली चम्केको करिब 20 सेकेन्ड पछि मात्र सुन्ने थियौ। यदि हावा हाइड्रोजनले मात्र बनेको भए हामीले त्यो आवाज बिजुली चम्केको 5 सेकेन्ड पछि नै सुन्ने थियौ।
0: अबको लागि प्लुटोनियम एक खतरनाक धातु यो प्रसङ्ग। प्लुटोनियम विकिरण युक्त धातु हो। यो आणविक ऊर्जाका लागि इन्धन पनि हो। यो न्युक्लियर बम बनाउन पनि उपयोग हुने गर्दछ। सबैभन्दा घातक कुरा त के छ भने प्लुटोनियमको विकिरण र विषाक्तता 24,000 वर्षसम्म पनि जस्ताको तस्तै कायम रहन्छ। यो यति विषालु र घातक छ भने यसको 1 किलो वा 2 किलो मात्रा पनि सम्पूर्ण मानव जातिलाई क्यान्सरको शिकार बनाउन पर्याप्त हुन्छ। यति घातक र विषालु पदार्थ प्लुटोनियम आजभोलि संसारमा रेल तथा हवाई जहाजको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा टनका टन ओसार पसार हुने गर्दछ। यदि त्यहाँ कुनै दुर्घटना भयो भने के होला, यसको असर कति भयावह होला, त्यो अनुमान मात्र गर्न सकिन्छ। यद्यपि वैज्ञानिक खोज अनुसन्धानबाट यसको केही नयाँ अन्वेषण पनि हुन सक्छ।
1: अब यहाँ राख्दैछौ माटोको घैटाको पानी किन चिसो भइरहन्छ त? अब यो बारेमा जानकारी दिँदैछौ। गर्मी महिनामा माटोको घैटो अर्थात् घडामा राखिएको पानी प्राकृतिक रूपमै चिसो हुनुको मुख्य कारण बाष्पीकरण प्रक्रियाले गर्दा हो। यसले कसरी काम गर्छ अब यस बारेमा पनि जानकारी दिँदैछौ। माटोको घैटो पूर्ण रूपमा टम्म परेको हुँदैन। यसको सतहमा आँखाले सजिलै देख्न नसकिने लाखौं साना साना प्वालहरू रहेका हुन्छन्। घैटामा पानी भरेपछि ती प्वालहरूबाट पानी बिस्तारै बाहिरिन्छ र घैटोको बाहिरी सतह सधैँ अलिअलि भिजिरहेको वा ओसिलो देखिन्छ। जब बाहिरको तातो हावा घैटोको ओसिलो सतहमा ठोकिन्छ तब घैटोको बाहिर निस्केको पानी बाफ बनेर उड्न अर्थात् बाष्पीकरण हुन थाल्दछ। पानी बाफ बन्नका लागि तापको आवश्यकता पर्दछ। यो बाष्पीकरण प्रक्रियाका लागि चाहिने ताप घैटोको पानी र घैटोको भित्री सतहबाट तानिन्छ। जब घैटोको भित्री भागको तापक्रम बाहिर उडेर जान्छ तब घैटोभित्र रहेको पानीको तापक्रम घट्छ र पानी चिसो भइरहन्छ। यसलाई एउटा सरल उदाहरणबाट बुझ्न पनि सक्दछौ। जस्तो कि हाम्रो शरीरबाट पसिना आउँदा र त्यो पसिना हावामा सुक्दा अर्थात् बाष्पीकरण हुँदा हामीलाई शीतल महसुस हुन्छ। माटोको घैटोले पनि ठ्याक्कै यसरी नै काम गर्दछ। यसलाई विज्ञानको भाषामा इभापोरेटिभ कुलिङ भनिन्छ। प्लास्टिक वा स्टिलका भाँडाहरूमा यस्ता साना प्वालहरू नहुने भएकोले तिनीहरूमा राखिएको पानी यसरी प्राकृतिक रूपमा चिसो हुन सक्दैन। अहिले तपाईँ रेडियो पत्रिका सिलसिला सुन्दै हुनुहुन्छ।
0: अबको लागि कुहिना ठोकिँदा हामीलाई किन करेन्ट लागे जस्तो हुन्छ यो प्रसङ्ग। तपाईँलाई पनि कहिले काहीँ ठोकिँदा त्यस्तै भएको महसुस भएको होला, दुखेको पनि होला। ठुलो हाडलाई अल्ना भन्दछन्। कुइनानेर यसैको एउटा गाँठो अल्भर ग्रुप भन्ने हुन्छ। यो नर्भ ज्यादै संवेदनशील हुन्छ र कहिलेकाहीँ कुहिना ठोकिन जाँदा यसमा चोट पर्न जान्छ, फलस्वरूप हामीलाई करेन्ट लागे जस्तो हुन्छ।
1: अब यहाँ बुढ्यौलीमा कोलेस्ट्रोल किन बढ्छ त, अब यो बारेमा स्वास्थ्य जानकारी दिँदैछौँ। उमेर बढ्दै जाँदा शरीरको मेटाबोलिजम सुस्ताउँछ, यसले गर्दा शरीरको बोसो प्रशोधन गर्ने क्षमता कम हुँदै जान्छ। कम शारीरिक गतिविधि, असन्तुलित आहार, हर्मोनको मात्रामा परिवर्तन, आनुवंशिक कारण तथा कतिपय जीर्ण रोगका कारण पनि वृद्ध उमेरमा कोलेस्ट्रोलको मात्रा बढ्दछ। बुढ्यौलीमा धेरै तेल, घिउ, मासु तथा प्रशोधित खाना सेवन गर्न मिल्दैन। विशेष गरी महिलामा रजस्वला पछि एस्ट्रोजन हर्मोन कम हुँदा खराब खालको कोलेस्ट्रोलको मात्रा बढ्ने गर्दछ। त्यसै गरी पहिले परिवारमा कसैलाई कोलेस्ट्रोलको समस्या छ भने पनि यसको जोखिम बढी हुन्छ। मधुमेह, उच्च रक्तचाप, थाइरोइड गडबडी, मृगौला रोग जस्ता जीर्ण रोग भएकामा पनि यसको समस्या हुन सक्दछ। कतिपय औषधिको सेवनले पनि कोलेस्ट्रोल बढाउन सक्दछन्।
0: अबको लागि काटेको स्याउको भित्री भाग किन फुस्रो देखिन्छ यो प्रसंग। स्याउ स्वास्थ्यका लागि लाभदायक छ। सामान्यतया स्याउको भित्री भाग सेतो हुन्छ, तर काटेर राखेको स्याउ केही समयपछि फुस्रो देखिन्छ, किनकि स्याउको भित्री भागमा टोनिक एसिड हुन्छ। वायुमण्डलबाट अक्सिजन पाउन साथ टोनिक एसिड पोलिफिनोलमा परिणत हुन्छ। पोलिफिनोलकै कारणले स्याउको रङ पनि फरक देखिन्छ, अनि स्याउको सेतो चाना खैरो वा फुस्रो रातो देखिन्छ। स्याउमा टाइरोसिन नामक एमिनो एसिड मेलानिनमा बदलिँदा पनि रङमा परिवर्तन आउँछ। टाइरोसिनलाई मेलानिनमा बदल्ने काम राइनोसिनेज भन्ने इन्जाइमले गर्दछ। यो इन्जाइम पनि स्याउको भित्री भागमा हुन्छ।
1: अब यो सामग्री पछि यहाँहरूमा राख्दैछौ महेश कुमार आउजी र बादल थापाको स्वरमा एउटा गीतलाई। गीतमा रचना तथा संगीत रहेको छ महेश कुमार आउजीको। यो गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
2: सूर्यमुखी फुलमा अक्सिन तत्व भएकाले यो सूर्य तिर फर्किन्छ।
0: कबड्डी खेलमा एक समूहमा 7 खेलाडी रहेका हुन्छन्।
2: कालो झण्डाले विरोधको संकेत गर्दछ भने हरियो झण्डाले जहाज क्षतिग्रस्त छ भन्ने संकेत दिन्छ।
0: 3 मुटु हुने प्राणी अक्टोपस हो, यो प्राणीको रगत निलो हुन्छ।
2: आधा वनस्पति र आधा जीवन भएको जडीबुटीको नाम यर्सा गुम्बा हो।
0: पकाउँदा सबैभन्दा छिटो नष्ट हुने भिटामिन सी हो।
2: पदार्थको परमाणु इलेक्ट्रोन प्रोटोन न्यूटन मिली बनेको हुन्छ भने पत्ता लगाउने वैज्ञानिक जोन डाल्टन हुन्।
0: विश्वको सबैभन्दा ठुलो टापु ग्रीनल्यान्ड हो।
2: आकाशमा उड्ने पानीमा पौडने र जमिनमा हिँड्ने माछाको नाम ग्रेनाई हो।
0: महिलादेखि डराउने रोगलाई गाइनोफोबिया भन्दछन्।
2: मानव शरीरको प्यान्क्रियाज अङ्गले इन्सुलिन पैदा गर्दछ।
0: एउटा पनि नदी नभएको देश साउदी अरब हो।
2: नेत्र दान गर्दा आँखाको कर्निया दान गरिन्छ।
0: चिम्पान्जी जनावरलाई सबैभन्दा बुद्धिमानी जनावर मानिन्छ।
2: बिजुलीको भल्भमा आर्गन ग्यास भरिएको हुन्छ।
0: इन्टरनेटको प्रयोग गर्ने पहिलो राष्ट्र अमेरिका हो।
2: सुगाको समूहलाई अङ्ग्रेजीमा कम्पनी भनिन्छ।
0: गौतम बुद्ध बुधबार जन्मिएका थिए।
2: नेपालमा प्रथम राष्ट्रिय खेलकुद विक्रम सम्वत 2038 सालमा आयोजना गरिएको थियो।
0: त्यस्तै सबैभन्दा बढी चाँदी पाइने देश मेक्सिको हो।
2: भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ।
0: डिजल इन्जिनका आविष्कारक रुडोल्फ डिजल हुन्। उनी जर्मनी देशका नागरिक थिए।
2: हाडमा 20% पानी भरिएको हुन्छ।
0: कालो गुलाब पाइने देश टर्की हो। टर्कीलाई युरोपको बिरामी देश भनेर पनि चिनिन्छ।
2: औलाको हाडलाई अङ्ग्रेजीमा फ्यालेन्जेस भनिन्छ।
0: पहिलो नेपाली रङ्गीन चलचित्र कुमारी हो। यो चलचित्र विक्रम सम्वत 2034 सालमा निर्माण भएको हो।
2: मृत सागर अर्थात् डेड सिपमा कुनै पनि प्राणी अस्तित्वमा छैनन्।
0: मानिसको मृत्यु हुँदा पनि सबैभन्दा अन्त्यसम्म काम गर्ने अङ्ग कान हो।
2: विश्वको लामो राष्ट्र चिली हो।
0: पृथ्वीको 0 डिग्री अक्षांश अर्थात् भूमध्य रेखा यो स्थानमा दिन र रात सधैँ बराबर हुन्छन्।
2: पारिजातको पहिलो प्रकाशित कृति सिरिजको फुल हो।
0: फर्मोसा ताइवान देशको पुरानो नाम हो।
2: भिटामिन सी लाई एस्कर्भिक एसिड नामले चिनिन्छ।
0: सहनशील सुशीला कृतिका लेखक भीम निधि तिवारी हुन्।
2: कपूरको देश भनी ताइवानलाई चिनिन्छ।
0: श्रीलङ्काको पुरानो नाम सिलोन भए जस्तै फिलिपिन्स देशको पुरानो नाम श्री विजय हो।
2: गजेन्द्र मोक्षका लेखक मोतीराम भट्ट हुन्।
0: बेल्जियम देशलाई युरोपको कारखाना भनेर चिनिन्छ।
2: सबभन्दा धेरै समयसम्म बाँच्ने स्थल प्राणी कछुवा हो।
0: आँखा बन्द गरेर पनि देख्न सक्ने जनावर उठ हो।
2: गोलभेडाको पहिलो नाम लभ एप्पल हो।
0: अब यो सामग्री पछि अर्को गीत राख्दैछौ सुजन बाबु गुरुङ र बलराम परियारको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुजन बाबु गुरुङको। यो गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
2: अहिले तपाईँ कार्यक्रम सिलसिलामा हुनुहुन्छ। अब हामी कार्यक्रमको अन्त्यतिर आउँदैछौँ। यो क्रममा राख्दैछौँ एउटा प्रेरक प्रसङ्गलाई। रबिन कक्षामा शान्त रहन्थे, उनी अरूसँग खासै कुराकानी पनि गर्दैनथे। उनका धेरै साथी पनि थिएनन्। जहिल्यै दुखी देखिन्थे उनी। एक दिन उनी कक्षामा पढिरहेका थिए। उनलाई शान्त देखेर प्राध्यापकले कक्षा पछि आफूलाई भेट्न भनेर अराउँछन्। रबिन पनि प्राध्यापकको कक्षामा पुगे अनि प्राध्यापकले भन्दछन्, रबिन म तिमीलाई प्राय शान्त र चिन्तित जस्तो देख्दछु। हाँसखेल गरेको र साथीहरूसँग कुराकानी गरेको पनि देख्दिन, यसको कारण के हो केही भन्न सक्दछौ? त्यसपछि रबिनले उत्तर दिँदै भन्छन्, सर मेरो विगत नै केही खराब छ। मेरो जीवन दुःखदायी घटनाले भरिएको छ। म तिनैका बारेमा सोचेर चिन्तित हुने गर्दछु। प्राध्यापकले ध्यानपूर्वक रबिनका कुरा सुने र आउँदो आइतबार आफ्नो घरमा आउनका लागि आमन्त्रित पनि गरेका थिए। त्यसपछि रबिन निर्धारित समयमै प्राध्यापकको घरमा पुगे। एकैछिनको भलाकुसारी पछि प्राध्यापकले सोध्दछन्, रबिन तिमी शरबत पिउँछौ? रबिनले स्वीकृतिमा टाउको हल्लाए। शरबत बनाउँदै गर्दा प्राध्यापकले जानाझन त्यो शरबतमा चिनी निकै कम र नुन अलि बढी नै हालिदिएका थिए। उनलाई ध्यानपूर्वक हेरिरहेका उनका प्राध्यापकले फेरि प्रश्न गर्दछन्, के भयो, शरबत मन परेन? रबिनले भन्दछन्, शरबतमा नुन अलि बढी परेछ सर। उनले आफ्नो भनाइ राम्ररी पूरा गर्न नपाउँदै प्राध्यापकले भने, बर्बाद नै भएछ नि, म यसलाई फ्याँकेर अर्को शरबत बनाइदिन्छु, पर्ख है। प्राध्यापकले गिलास उठाउन लाग्दा उनलाई रोक्दै रबिनले भन्दछन्, केही छैन सर, नुन थोरै बढी भयो त के भयो, यसमा थोरै चिनी थपिदिए त यसको स्वाद ठिक भइहाल्छ नि। प्राध्यापकले पनि हाँस्दै भन्दछन्, हो मैले पनि तिमीबाट यही जवाब सुन्न चाहेको थिएँ रबिन। यसलाई आफ्नो जीवनसित तुलना गरेर हेर त, शरबतमा नुन धेरै हुनु हाम्रो जीवनमा खराब अनुभव हुनु जस्तै हो। अब मिठो बनाउन जसरी हामी यसबाट नुन निकाल्न सक्दैनौ, ठिक त्यसै गरी हामी दुःखद घटनालाई जीवनबाट हटाउन पनि सक्दैनौ। तर जसरी थोरै चिनी थपेर शरबतलाई मिठो बनाउन सकिन्छ, त्यसै गरी पुराना तिता अनुभव मेटाउन जीवनमा राम्रा अनुभवबाट मिठास पनि खोज्नु पर्दछ। त्यसपछि आफ्नो प्राध्यापकले यो दिएको अर्थ रबिनलाई चित्त बुझ्यो र उनी घर फर्केका थिए।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति द्विविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
2: अब कार्यक्रमबाट जाँदा जाँदै शिशिर योगी र बिमा कुमारी दुराको युगल स्वरमा एउटा गीत राखिदिन्छौ। गीतकारमा हुनुहुन्छ जोगेन्द्र केसी अनि संगीतकारमा झलक संगीतम। यो गीत सँगै आजलाई सिलसिलाबाट प्राविधिक मित्र मिनर्व वज्राचार्य सँगै कार्यक्रम सञ्चालक साथी मनुका कुँवर अनि म हरिगिरी पनि बिदा हुन्छौ।
3: हवस्त, नमस्कार, शुभ साता।

अहिले भर्खरै यहाँहरूले सुन्दै हुनुहुन्थ्यो सिलसिला कार्यक्रमको पुनः प्रसारण। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यहाँहरूको माझमा छौँ। यो रातिको समय छ, करिब करिब रातिको 11:15 जति बाँकी छ। हामी तपाईँहरूको माझमा छौँ, तपाईँको छेउमा छौँ। रसुवाको भोटेकोसी नदीमा आएको अकस्मात भीषण बाढीपछि हामी निरन्तर रूपमा रेडियो नेपालबाट प्रत्यक्ष रूपमा यहाँहरूसँग जोडिरहेका छौँ। जुन खालको हामीले ठुलो मानवीय तथा भौतिक क्षति बेहोर्नु पर्यो, त्यो क्षतिपछि हाम्रा प्रिय आफन्तजनहरू सम्पर्कविहीन हुनुभएको छ, थुप्रै आफन्तजनहरू हामीले गुमाएका छौँ, अनि त्यसै गरी थुप्रै नागरिकहरूलाई उद्धार गर्नुपरेको अवस्था छ। यो रातिको समय छ, यहाँहरू निकै खुल्ला ठाउँमा अर्थात् खुल्ला चौरमा अथवा सार्वजनिक ठाउँमा बसोबास गर्दै हुनुहुन्छ, निकै चनाखो भएर बस्नुहोला। यो हाम्रो यहाँहरूलाई आग्रह हो, अनुरोध हो, विपदको समयमा सबैभन्दा ठुलो सहकार्य हो अनि एकअर्काको मानवीयता देखाउने समय हो। तपाईँ जुन ठाउँमा हुनुहुन्छ, सक्नुहुन्छ सक्दो सहयोग गर्नुहोस्, सकिँदैन अफवाहपूर्ण अतिरञ्जनापूर्ण र अपुष्ट खालका सूचनाहरू सम्प्रेषण नगरिदिनुहोस्। ती अपुष्ट खालका जुन पुष्टि हुन नसकेका सूचनाहरू सामाजिक सञ्जाल लगायतका न्यू मिडियाका प्लेटफर्महरूमा राखेर अफवाह फैलाउने तरास सिर्जना गर्ने काम पनि नगरिदिनको लागि हामी यहाँहरूलाई आग्रह गर्छौँ। किनभने विपदको जब जोखिम भोगिन्छ, फेरि त्यस्तै खालका भिडियोहरू, अनावश्यक खालका भिडियोहरू, अनावश्यक खालका सामग्रीहरू, अनावश्यक खालका सूचनाहरू आइदिएको खण्डमा झन् हामी त्रसित हुन्छौँ पनि। विपदले जब मान्छेलाई त्रसित बनाइरहेको हुन्छ, भौतिक रूपमा क्षति भइरहेको हुन्छ, घरबार विहीन हुनु परेको पीडा छ, आफन्तजन आफ्ना प्रियजनहरूलाई गुमाउनु परेको पीडा छ, अझै प्रियजनहरू बेपत्ता हुनुभएको छ, सम्पर्कविहीन हुनुभएको छ, खोजी कार्य जारी छ, सरकारले आफ्ना सबै संयन्त्रहरू रात दिन नभनेर खटाइरहेको छ, खोज उद्धार राहतका कार्यमा खटाइरहेको छ, पुनर्निर्माणका कुरामा खटाइरहेको छ, पुनर्स्थापनाका कुरामा खटाइरहेको छ। यहाँहरू जुन ठाउँमा हुनुहुन्छ, सही सूचना सम्प्रेषण गरिदिनको लागि हामी यहाँहरूलाई बारम्बार अनुरोध गरिरहेका छौँ। रातिको यो समय छ, यहाँहरू खुल्ला टेन्टमा, पालमा अथवा सार्वजनिक ठाउँहरूमा, सार्वजनिक भवनहरूमा बसोबास गर्दै हुनुहुन्छ, बसिरहनु भएको छ। खानेपानी स्वच्छ खानेपानी खानुहोस्, सकभर मिल्छ भने तताउनुहोस्, मिल्दैन भने पियोस्, जस्ता जुन कीटाणुलाई मार्ने खालका औषधिहरूको सेवन गरेर त्यो पानी पिउने गर्नुहोस्। हामी यहाँहरूलाई आग्रह गर्छौँ, यो विपदको समयमा, अझ बर्सातको समय छ, वर्षा भइरहेको छ, ठाउँका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ, त्यो वर्षाले गर्दा झन् विपदको त्रास एकातिर छँदैछ, अर्कोतिर विभिन्न खालका सरुवा रोगहरूको सङ्क्रमण हुनसक्छ, सरुवा रोगहरू सर्न सक्ने सम्भावना रहन्छ। त्यसैले आफू सफा रहनुहोस्, आफ्नो परिवारलाई सफा राख्नुहोस्। विशेष गरी यो विपदको जोखिमको समयमा सबैभन्दा बढी हामीले ख्याल गर्नुपर्ने भनेको बालबालिका, वृद्धा हजुरबुवा हजुरआमाहरू हाम्रा, त्यसै गरी शारीरिक रूपमा अशक्त अपाङ्गता भएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई हामीले सबैभन्दा बढी हेरचाह गर्नुपर्ने, सबैभन्दा बढी ख्याल गर्नुपर्ने हुन्छ। विशेष गरी अझ यस्तो बेला हामी अनावश्यक सूचनाको पछि लागेर अनावश्यक सूचनाहरूलाई

सूचनाहरूलाई तपाईँहरू सेयर गर्नुहोस्, ती सूचनाहरूको अनुसरण गर्नुहोस्, पालना गर्नुहोस्, तर अनावश्यक सूचनाको पछि नलाग्नुहोस्। यो विपदको समय छ, यो विपदको जोखिमको समय, हामीले निकै ठुलो जोखिमको सामना गर्नु पर्यो। मैले अघि भने जस्तै थुप्रै हाम्रा नागरिकहरू, हाम्रा दाजुभाइहरू, हाम्रा प्रियजनहरूलाई गुमाउनु पर्यो, थुप्रै सम्पर्कविहीन हुनुभएको छ, उहाँहरूको खोज उद्धारको कुरा अझै जारी छ, त्यसै गरी घरबार विहीन हुनु परेको पीडाहरूको छ, अनि जुन यो पीडामा तपाईँ हामीले अनावश्यक खालका हल्ला फिजाएर अनावश्यक खालका पीडा दिने काम गऱ्यौँ भने त्यो मानवीयता हुँदैन, त्यो झन् विपदमा हामीले झन् जोखिम निम्त्याइदिएको ठहरिन्छ। विपदको यो समयमा सबैभन्दा ठुलो कुरा सूचना हो, समयमै सूचना, सही सूचना, सही सूचनाको प्रयोग नै सबभन्दा ठुलो एउटा खालको विपदबाट जोगिने आधार हो। एउटा सही सूचनाले सही ढङ्गले हामीलाई सही जानकारी दिन्छ, तर त्यही सूचना गलत भइदियो भने झन् विपदको जोखिमको हामीले सामना गर्नुपर्ने, विपदको जोखिममा झन् हामी त्रसित हुनुपर्ने अवस्था आउँछ। त्यसैले मुख्य गरिकन, विशेष गरिकन तपाईँ जुन ठाउँ बसे पनि, जहाँ रहे पनि आफ्ना नागरिक सम्झेर, आफ्ना दाजुभाइ सम्झेर, आफ्नो समाज, आफ्नो गाउँ, आफ्नै आफन्तजन सम्झेर सही सूचनाको प्रयोग गरिदिनुहोस्, अनि सक्दो सहयोगको अपेक्षा गरिरहेका हुन्छन् यति बेला विपदको जोखिममा रहेका हाम्रा दाजुभाइहरूले, हाम्रा दिदीबहिनीहरूले। यस्तो अप्ठ्यारो परिस्थितिमा जुन ठाउँमा जसरी हुन्छ सहयोगका हातहरू हामीले फिजायौँ भने हामीलाई भोलि परेको खण्डमा, हामीलाई अप्ठ्यारो परेको खण्डमा उहाँहरूले पनि सहयोगको हातहरू दिन सक्ने त्यो बाटो, त्यो ठाउँ रहन्छ। त्यसैले यहाँहरूलाई आग्रह, अनुरोध छ। अर्को कुरा के छ भने, खास गरी अझै यहाँहरूलाई लाग्छ हाम्रा आफन्तजनहरू कतै सम्पर्कविहीन हुनुहुन्छ, कतै अझ भेटिनु भएको छैन, अर्थात् रातिको समयमा कतै यहाँहरूको गाउँठाउँमा, यहाँहरूको बसेको क्षेत्रमा कहीँ विपदको जोखिमको अवस्था हुनसक्छ, अथवा विपदको जोखिम हुनसक्ने सम्भावना लाग्छ भने यहाँहरूलाई म केही नम्बरहरू दिन चाहन्छु। ती नम्बरहरूमा फोन गरेर, सम्पर्क गरेर, यहाँहरूले निःशुल्क रूपमा पैसा नलाग्ने नम्बरहरू हुन्, ती नम्बरमा फोन गरेर यहाँहरूले सम्पर्क माग्न सक्नुहुनेछ, सम्पर्क गरेर सहयोग लिन सक्नुहुनेछ। सहयोगको अपेक्षा गर्नको लागि, सहयोग लिनको लागि अप्ठ्यारो परिस्थिति सिर्जना भएको बेला जन सहयोगी हातहरू फैलाउनको लागि पनि सहजता उत्पन्न हुने गर्छ। विशेष गरी रसुवाको भोटेकोसीमा जुन खालको बाढी आयो, त्यो बाढीपछिको सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ। त्यसै गरी रसुवा मात्रै नभएर तपाईँ सुदूर पश्चिम हुनुहुन्छ, सुदूर पूर्व हुनुहुन्छ, अथवा हिमाली क्षेत्र हुनुहुन्छ, तराईको क्षेत्रमा हुनुहुन्छ, तपाईँलाई कुनै अप्ठ्यारो पर्यो, अथवा तपाईँको ठाउँमा कुनै बाढी आइहाल्यो, मानौँ अकस्मात रूपमा कुनै दिन बाढी आउन सक्छ, अथवा आउन सक्ने सम्भावना तपाईँलाई लाग्छ, अथवा मेरो ठाउँमा डुबानको समस्या हुनसक्छ, अथवा म पनि विपदको जोखिममा पर्न सक्छु है, र जोखिमको अवस्था मा नपर्नुभन्दा अगाडि मेरो ठाउँमा के कस्तो विपदको जोखिम रहन सक्छ, अथवा मलाई विपदको जोखिम परेको खण्डमा मैले कहाँ सम्पर्क गर्ने, अप्ठ्यारो परेको खण्डमा म कसरी सहयोग माग्ने भन्ने तपाईँहरूको मनमा लाग्छ भने यहाँहरूले नेपाल प्रहरीको 100 नेपाल प्रहरीको 100 अर्थात् 100 नम्बरमा फोन गरेर पनि यहाँहरूले सम्पर्क गरेर पनि सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी रातिको समय होस् या दिउँसोको समय होस्, अप्ठ्यारो परिस्थिति सिर्जना भएकोमा भएको खण्डमा कहिलेकाहीँ हिँडुल गर्न निकै गाह्रो हुन्छ, आफ्ना आफन्तजन आफै पनि कहिलेकाहीँ त्यो जोखिममा पर्न सक्ने सम्भावना भएको खण्डमा कुनै अस्पताल जानु पर्यो, हस्पिटल जानु पर्यो, स्वास्थ्य संस्थासम्म पुग्नलाई असहजता सिर्जना भएको खण्डमा यहाँहरूले एम्बुलेन्सको 102 अर्थात् 102 सम्पर्क गरेर पनि यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी हेलो सरकारको 11 नम्बरमा पनि फोन गरेर यहाँहरूले सहयोग लिन, सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी गृह मन्त्रालयको कल सेन्टर 11-12 पनि सम्पर्क गरेर यहाँहरूले सहयोग लिन सक्नुहुनेछ, सहयोग माग्न सक्नुहुनेछ। विपदको उद्धारको लागि 1234 अर्थात् 12-34 फोन गरेर पनि यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। विपदको जोखिममा आफूलाई अप्ठ्यारो परिस्थिति सिर्जना भएको खण्डमा तत्कालका लागि सहयोग लिन, तत्काल उद्धारका लागि, तत्काल आफ्नो जोखिम परेको खण्डमा सहयोग लिनका लागि यी नम्बरहरू मैले यहाँहरूलाई भनिरहेको छु। त्यसै गरी सशस्त्र प्रहरी बल नेपालको 11-14 नम्बरमा पनि यहाँहरूले फोन गरेर

सम्पर्क गरेर सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी हेलो स्वास्थ्यको 11-15 नम्बरमा पनि यहाँहरूले सम्पर्क गरेर सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी यहाँहरूको गाउँठाउँमा, यहाँहरू बसेको क्षेत्रमा, यहाँहरू अहिले जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँमा कतै पानी धेरै पर्दैछ कि अथवा थोरै पर्दैछ कि, कोही बाढीको जोखिम छ कि, म बसेको वरिपरि कहीँ बाढी आउन सक्छ कि भन्ने त्यस्तो शङ्का लाग्छ, मनमा आशंका उत्पन्न हुन्छ भने यहाँहरूले बाढी तथा मौसम सम्बन्धी जानकारी लिनको लागि 11-55 नम्बरमा फोन गरेर एक थिच्नुभयो भने, 11-55 नम्बरमा फोन गरेर एक थिच्नुभयो भने यहाँहरूले आफ्नो गाउँठाउँमा पानी पर्दैछ कि छैन, पानी पर्छ भने कति पानी पर्छ भनेर सोध्न सक्नुहुनेछ, जानकारी लिन सक्नुहुनेछ। त्यसै गरी यहाँहरूको ठाउँमा, यहाँहरूको क्षेत्रमा कहीँ कतै बाढीको जोखिम छ कि, कहीँ मेरो गाउँमा बाढी आइहाल्छ कि अथवा पहिरो आइहाल्छ कि भन्ने त्यस्तो यहाँहरूलाई आशंका उत्पन्न भएको खण्डमा जानकारी लिनको लागि यहाँहरूले 11-55 नम्बरमा फोन गरेर 2 थिच्नुभयो भने यहाँहरूले बाढीको बारेमा जानकारी लिन सक्नुहुनेछ। यो आग्रह, यो अनुरोध हो हाम्रो, यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन, यो रातिको समय छ, विपदको जोखिमको यो समयमा कुनै अप्ठ्यारो पर्न सक्छ, नजिकको वडा कार्यालय, नजिकको स्थानीय सरकार, नजिकको सुरक्षा निकायसँग सम्पर्कमा रहनुहोला। यो रातिको समयमा यहाँहरू नियमित रूपमा औषधि सेवन गर्नुहुन्छ, नियमित रूपमा कुनै दीर्घ रोगको सामना गरिरहनु भएको छ, औषधि खान बिर्सिनु भएको छ भने औषधि खान नबिर्सिनु होला। विपदको जोखिमको जुन तनाव मनमा, हाम्रो मस्तिष्कमा त्यो जुन खालको तनाव भइरहेको बेला कुनै कुरा बिर्सिन सक्ने सम्भावना रहन्छ, त्यस्तो बेला सम्झिएर आफ्नो काम गर्नुहोला, आफू सुरक्षित रहनुहोला रातिको यो समयमा। यहाँहरूलाई यो आग्रह र अनुरोधसँगै यति बेला रातिको 11 बज्नै लाग्यो, 11 बजे यहाँहरूले ठिक रातिको ठिक 11 बजे समाचार सुन्नुहुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1353 जनाको शव फेला परेको छ। यस्तै बाढीमा परि अझै 3992 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 530 पुरुष, 328 महिला तथा 495 वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2827 पुरुष र 567 महिला छन्। यस्तै विदेशी नागरिकतर्फ 267 पुरुष, 239 महिला सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। बाढीपछि हालसम्म 9159 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3190 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्ले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिनु हुने सुरक्षाकर्मीको उच्च कदर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आज उहाँले विपद व्यवस्थापनमा खटिनु हुने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई तपाईँहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने उल्लेख गर्नुभएको छ। सङ्कटका बेला खटिरहन प्रेरित गर्ने एवं सङ्कट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहेका सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ। साथै सबलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरमा प्रभावितलाई हौसला बढाउन तिनै निकायका सुरक्षाकर्मी अहोरात्र खटिरहनु भएको प्रधानमन्त्री शाहको भनाइ छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिइने बताउनु भएको छ। गोर्खापत्रसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मुलुकमा अकल्पनीय बाढीका कारण ठूलो क्षति भए पनि सरकारले सबै किसिमको पुनर्स्थापनाको काममा गम्भीर भएर लागेको बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप, औषधि, रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठन WHO को सहयोगमा प्राप्त हैजा विरुद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बिज नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सिंहदरबारस्थित सङ्घीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा सो संरचनाको आज शिलान्यास गर्नुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले यही भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आज बिहान करिब 8:30 बजेतिर सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको डोल्पा जाजरकोट सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। गैरातीदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागार्ड, सुवा काँध लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डु नाच नेवा समुदाय या परम्परागत ख्वापा प्याखका लागि लेखक वीणा जोशी राजभण्डारीलाई दिने भएको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

बुझेको छु मैले सबै थोक डुबेको भाषा, बुझेको छु मैले सबै थोक डुबेको भाषा, चले जस्तो गरे भने

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सिलसिला कार्यक्रम सिलसिला
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचारपछि र यसका साथै आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचारपछि पुनः प्रसारणमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्।
0: खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रम तयार पारेका हौ। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर श्रृङ्खलाबद्ध रूपमा समेट्ने गरेका छौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसङ्ग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नु हुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसङ्ग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसङ्ग
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
1: यो हो कार्यक्रम सिलसिला।
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनीभित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा पनि यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
0: कार्यक्रम सिलसिलामा अब प्रसङ्ग छ हामीलाई ऐठन किन हुन्छ। हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका 4 चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदा आएको। यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांसपेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौ। यही चरण हो हामीले सपना देख्नु पर्ने। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैले हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई ऐठन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ। कसैलाई सास नै थुनी दिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुने हो। तर ऐठनका बारेमा समाज अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
1: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छातीभित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा चारवटा कोठा रहेका हुन्छन्। माथिल्लो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्ट्रिकल भन्ने गर्दछौ। अरिकल र भेन्ट्रिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा

0: अहिले रगत मुटुको अरिकलमा आइपुग्दछ अनि अरिकलबाट रगत भेन्ट्रिकलमा पस्दछ। भेन्ट्रिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्ट्रिकलमा भरिएको रगत अर्को भल्वबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्ट्रिकल खुम्चिँदा अरिकलको भल्वमा रगतले हिर्काउँछ, तर अरिकलको भल्व भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भल्वमा रगतले हान्छ, तर त्यो पनि स्वत बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भल्वमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
1: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बिचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ, जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
0: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
1: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: हामी कार्यक्रम सिलसिलामा छौँ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौँ। शरीरमा थरी थरीका डाबर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डाबरहरू आउँछन्। 20 मिनटदेखि 1 घन्टासम्म आउने डाबरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डाबरहरू नभई आँखा ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट आर्टिकारिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन आर्टिकारिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डाबर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डाबर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डाबर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डाबर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौँ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डाबर र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डाबर के हो र कस्ता कस्ता प्रकारका डाबरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: शरीरमा आउने डाबर चाहिँ थरी थरीका हुन्छन्, त्यसैले अब यो चिलाउने खालको कमिलाले जस्तो डाबरहरू जुन चाहिँ आउँछ घरि घरि आइराख्ने हुन्छन्, 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डाबरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डाबर मात्र नभइकन कहिले कहीँ चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डाबर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डाबर आउने हुन्छ डाक्टर साहब? डाबरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया हुन्छ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि। अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, त्यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्रायः जस्तो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको ब्रुफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्डिसिबल अर्टिकेरिया भन्छौँ र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्डिसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया। जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डाबरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्जोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस्ड अर्टिकेरिया हुन्छ, शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो फर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डाबरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस, भनेको यसमा कुनै पनि कारण हुँदैन तर डाबर चाहिँ आइरहेको छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समस्या आउँछ, कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नु पर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डाबरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नु भने अर्टिकेरिया यो खालको डाबर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: त्यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग, डायबिटिससँग पनि आबद्ध हुन्छ र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलोगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो पात छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि डाबर निकाल्यौँ भने चाहिँ हामी यो चाहिँ अटिमिन अटिकेरा रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटिमिन अटिकेरा चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ, लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीले त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पऱ्यो, अर्को टेन्सन हुन्छ। त्यसलाई कम गराउनको लागि चाहिँ हामीले अटोलेगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ। यो चाहिँ हप्तैपछि हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएछ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेर चाहिँ आफै डाबा अनुसारमा चाहिँ आफै पनि निको भएर भइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबा फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबा आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्थ्यो कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दा जुन पनि भागमा आउन सक्छ। तर अब डाबरको पनि एउटा लेभल हुन्छ, स्किनको हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने हामी त्यसलाई विल्स भन्छौँ। तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो, अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामी एन्जियोडेमा भन्छौँ। त्यस्तो खालको एन्जियोडेमा चाहिँ आएपछि जानलाई तपाईँको टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोडेमा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नलीभित्र आयो भने चाहिँ सास फेर्नु गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्नुहुन्छ। त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्थ्यो कि?
3: डाबर त एलर्जी कारणले गर्दाखेरि मात्र आउनु त होइन होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि यो क्रोनिक अर्टिकेरिया भन्ने, हो त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तो दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहनु हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले काहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबरको समस्यालाई लापरवाही गरे हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिले सुरु एक ठाउँमा त डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलि कडा खालको डाबर आउने, सास फेर्नु गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरका लागि यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्रायः जस्तो चाहिँ तपाईँको 20-40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदैन आउने भने चाहिँ छैन, बच्चाहरूमा पनि देखिने चाहिँ देखि नै रहन्छ डाबरले।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हामीले एन्टी हिस्टामिन भन्छौँ। एन्टी हिस्टामिन भनेको यो सिट्रिजिन, फ्लेक्सोफेनाडिन जस्तो औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एकदिन खाए चाहिँ हुँदैन, हामी यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन बिनका दिन खानुपर्ने हुन्छ। र हामीले भनेको जसरी त्यसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारो घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न?
3: डाबरको समस्याबाट जोगिनको लागि त पहिले सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारण हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्विडेन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम SLC परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाढी जुगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट PhD गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डायट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिंगबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक 1 पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई 1 पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमनै सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोक्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न। महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट 1 पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन नै पुरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्गसँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचारपछि विविध विषयका साथ आउने नै छौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौँ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राखिदिन्छौँ। गीतमा रचना रहेको छ विपिन किरणको अनि सङ्गीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
2: हवस् त, नमस्कार, शुभ साता।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: वन नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्ककी गभर्नर केथी ओचुलले हालै क्लाइमेट चेन्ज सुपर फण्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्युजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिईओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौं यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आम्दानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनीलाई निम्ताएका छौ। आउनुहोस् उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेट कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेट कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रममध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइड को उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ, त्यस पछि अर्को चाहिँ कार्बनको सञ्चिति संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ, र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कार्यान्वयन केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रमहरू चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ, त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ, त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तीनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर। खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने यो गण्डकी, लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ। त्यो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गर्ने। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गर्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गर्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि, दिगो वन स्थापन गर्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फरक ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ, र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ, र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा, र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। र त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ, र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रो आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यो तसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा, त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेरेर हेऱ्यो भने वनको महत्त्व चाहिँ स्पष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने, बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ। र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टार्थी सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970 ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय, आदिवासी, दलित, महिला, जनजाति, उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी, जनजाति, समुदाय, सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ। दिनहुँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ। र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन, साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिकतम वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 को सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ। एउटा वन नीति 2075 र अर्को चाहिँ वन ऐन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी परिषदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भने छ। त्यस कारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी, नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: खुशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौँको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा डुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद छ।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ, होइन? यो ग्रुपबाट चाहिँ के के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस छ, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरे हो, जसबाट चाहिँ हामी फेसन सामानहरू जस्तै लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो, होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्छ होला, थर्मसमा लगनखेलमा मङ्गल बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो, होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने, के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरसेर चिया बुझ्दै हिँड्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो, तर हामीले चाहिँ कफी बेच्थ्यौँ कि। त्यतिखेर चाहिँ अब नर्मल 20 रुपियाँमा चिया बेच्थ्यो नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो क्या हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जेस उपास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भने, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो, होइन? अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्नु जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचा, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानीहरू आउँथ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाई पनि नजिकै थियो,
2: त्यही नजिकै हो, लन हिलबाट 5 मिनटको दुरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला हेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लगन खेलमा त्यो जुन चिया बेचेको थियौँ नि त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोलेको थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलेको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है। अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या। हुन त चाइल्ड पनि त्यो चाइल्ड थियो, दाइ पनि भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन। सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि। अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा पायो क्या हामीले। अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो। अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउनै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ। अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या। अनि त्यो त दिनु पर्दैन हामीले। अनि त्यहाँबाट हामीले बााउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरायो क्या। इज अ हिस्ट्री
1: त्यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भनेर भन्छ नि तपाईँलाई, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी अर्को युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या। बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा दाइ र म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भने चाहिँ बुझ्यो होला क्या, मासु भात पनि साग भात भनौँ होइन। सो त्यो अभावमा हुर्क्या भएर होला होइन। अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो। सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनुपर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजु र बहिनी चाहिँ धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो, भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो। सो त्यसरी स्टार्ट भयो कि
1: रेस्टुरेन्ट खोल्ने। त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो। पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो? त्यति बेला अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट हुन्छ होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहेको पछाडि चाहिँ लाज भन्ने कुरा लाग्दैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन। सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला। किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको चाहिँ त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियो त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या त्यो सडकबाट हामीले
1: बेच्छौँ।
2: हो अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट। सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, एन्ड दाइको लागि म मेरो लागि ऊ। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या। उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस्ट एउटा बहिनी भएर
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, म 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एसेप गर्छु। सो तपाईँले अघि क्वेसन गर्नुभएको आन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड।
1: कार्यक्रम पौरखीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला, पहिला यो खाउँ त्यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 सोधी सोच्नु पर्थ्यो भनेदेखि किन अहिले मलाई सोच्नु पर्ने जरुरी छैन. सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु कि किनभने जुन कुरा मैले पाएको छु यो गुमाउन पनि सक्छु र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु. त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ.
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन होइन त्यतिखेर, हैसियत भन नि फाइनेन्सियली वी क्यान नट अफोर्ड. अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या अब यो स्टार्ट गरौँ, किनभने म र दाइसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या. त्यस पछाडि हामीले मम्मीले चाहिँ एउटा सानो पूजा पोसो जस्तो खोल्नु भएको थियो होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो. अब त्यतिखेरको हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना कथामा जसलाई व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो. अनि मम्मीले चाहिँ एउटा दुइटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाइले दाइको साथीसँग भयो, मेरो साथीसँग, मामासँग, माइजूसँग, अङ्कलसँग, आन्टीसँग, जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको हो कि. इट्स नट लाइक लास्ट 4,00,000 रेडी अब बिजनेस भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला. विशाल बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त. त्यो 4,00,000 डुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि होइन. सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2, लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ. र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2-4 वर्षमा अनि 2-4 वटा प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापुरी, दुध अनि पानी, त्यति नै त हुँदैन. सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचोको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराऊ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो.
1: 10-15 हजार रुपियाँको लगानी थियो तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी
2: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त. आज मैले एक प्याकेट बेच्यो, मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर्यो. त्यो सर्कुलेसन्स भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गऱ्यौँ. तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नु परेको थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो होइन, 2-3 जना त होल्ड गर्नु पऱ्यो नि त, किनभने 2 महिनापछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पऱ्यो. फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने कि, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त. त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको त्यो ओभर सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर पनि पाल्यो. सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुँदै कि यहाँ रह्यो फेरि यहाँ तिर्दो त्यसरी चाहिँ.
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नु भयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नु भयो त्यति बेला पनि
2: तिरियो.
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैको कुरा अलिकति
2: त्यसको त्यही बिल्डिङको तलले चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ. त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पऱ्यो नि त. अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो.
1: अहिले त्यो ग्रुपले सञ्चालन गरेको ओपाज कफी अनि त्यस पछाडि यो टमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगनखेलमा सञ्चालन छ.
2: ओपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ. एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ. त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ. अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया जुन हामी सडकमा बेच्थ्यौँ नि त्यो चिया, त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ. तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी लुब्लिन पछाडि परिरहेछौँ.
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो. त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ. आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ, त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
2: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडको ट्रान्जेक्सन्स हुन्छ. र यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भएर छ.
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
2: त्यो चाहिँ म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ ओभरअल. डिजिटल मार्केटिङ तपाईँको फेसबुक इन्स्टाग्राम ह्यान्डलहरू सबैलाई गरेर चाहिँ 30 जस्तो चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौरखीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नुभएको छ, साझदारी दाजु र बहिनी दुईजना मिलेर गर्नुभएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ। हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि

0: थाहा छैन, किनभने म यता
1: फेरि रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म डरभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु। हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सस्ता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, ल 18-19 इन बिट्विन थियो होला। त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के भन्नु भइसकेन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा भन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा भन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नु लाइक गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामी त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाऊ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने नि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ओबर चित्त दुखेको थियो, त्यतिखेर रोको पनि थिएँ क्या म त, बुझौँ मलाई, म जान्न किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई। तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त वर्ड वाज लाइक खतरा छु क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरै चित्त दुख्छ क्या।
2: कुनै पनि व्यवसाय सुरु गर्ने बेलामा राज्यले अलिकति सहजीकरण व्यवसाय मैत्री
1: मेन चाहिँ डिजिटल भइदियो झन् सजिलो, घरमै बसेर दर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
2: धेरै सहज त हुँदै गएको छ
1: अहिले त धेरै हुँदैछ।
2: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
1: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि। सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है फर्स्ट थिङ भनेको सबलाई शिखर चढ्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेभिङ भनेको के हो, ओपाल भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो, तिमी चाहने हो भनेदेखि चाहिँ होइन त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि, तर स्टार्ट गर्नु पऱ्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।
3: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्भुवा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
4: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको

0: मेरो प्रिय देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोहमा हेर सुख भनेको वस्तु न धनमा छ न महत्त्व न राम्रो लुगामा छ न मिठो खानामा सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रानी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय सुखी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हानिमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्छ
0: अवश्य

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्समा, पोखरा 792 किलोहर्समा काठमाडौँ र 1143 किलोहर्समा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 22 गते सोमबार, भाद्रपद कृष्ण पक्ष एकादशी तिथि, आज अजा एकादशी व्रत। तदनुसार सेप्टेम्बर 7 तारिक सन् 2026 नेपाल सम्बत 1146 गुलनागा एकादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछौँ प्राविधिक द्वय उत्तम पाण्ड्य र राजु थापा, अनि म प्रस्तुता प्रमिला गजुरेल। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार 6 बजे नेपालीमा समाचार नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ 6:30 समय हो कार्यक्रम अन्तरसंवादको 7 बजे समाचार समाचार पछि संचार तथा सूचना कार्यक्रम सुनाउँछौ 7:45 8 बजेको समयमा केही स्वदेश गानहरू सुन्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार अङ्ग्रेजीमा समाचार पछि पर्यावरण र जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ 8:30 सुनाउँछौ कार्यक्रम सरोकार 9 बजे नेपालीमा समाचार नेपालीमा समाचार पछि सदा झै सुन्नुहुनेछ नेपाल भाषामा समाचार 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा 9:45 समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ 10 बजे समाचार समाचार पछि आधुनिक गीत सुन्न सक्नुहुनेछ 11 बजे समाचार 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश रेडियो नेपाल सुन्दै रहनुहोला
1: हरिओम जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन
2: भगवान दर्शन कसरी पाऊँ भगवानको दर्शन कसरी हुन्छ सामान्य सिद्धान्त छ जसलाई हामी पाउन चाहन्छौँ उसले गरेको जस्तो व्यवहार गर्नुपर्छ उसले जस्तो काम गर्छ त्यस्तै काम गर्न सुरु गर्नुपर्छ त्यस्तै सङ्गत वरिपरि बन्न सुरु गर्छ म जस्तो गर्छु कुनै नसा गर्ने व्यक्ति छ भने त्यस्तै सङ्गत बनिहाल्छ एउटा चुरोट पेउने मान्छेले चुरोट खाने अरू मान्छे आकर्षित गर्छ नखाने मान्छे छेउमा बस्न पनि चाहँदैन खाइरहेको ठाउँमा बस्दा पनि उसलाई अप्ठ्यारो लाग्छ तर खाने मान्छे छ भने नजिक जान्छ एउटा मदिरा पेउने मान्छे मदिरा पेउनेकै नजिक जान्छ ध्यान गर्ने मान्छेको नजिक जाँदैन गयो भने अप्ठ्यारो लाग्छ कुनै व्यक्ति ध्यान गर्न लाग्यो भने मदिरा पेउनेको सङ्गत बन्दैन मदिरा पेउनेहरूले भेटे भने पनि ए यसलाई काम छैन यो ध्यान गर्छ यो मान्छे हाम्रो योग्य छैन भन्छन् नजिक ल्याउन मान्दैन सङ्गत भन्दै भन्दैन हामी जस्तो काम गर्छौँ त्यस्तै त्यस्तैको सङ्गत भन्छ हामी अरूलाई दोष दिन्छौँ मेरा त छरछिमेकीहरू नराम्रा छन् इष्टमित्रहरू खराब छन् साथीभाइहरू पनि मेरा राम्रा छैनन् भन्छौँ यदि सबै राम्रा छैनन् भने बुझ्नु के पर्छ भने मेरो व्यवहार राम्रो छैन किनभने व्यक्तिलाई व्यवहारले आकर्षित गर्छ म जस्तो छु मेरो वरिपरि त्यस्तै मानिसहरू आकर्षित हुन्छन् मेरो व्यवहार खराब छ भने नराम्रो व्यवहार छ भने राम्रो व्यवहार गर्ने मान्छे वरिपरि आउनै सक्दैनन् म सधैँ नसा गर्छु मदिरा पिउँछु चुरोट पिउँछु अनि सज्जन साधु मान्छेहरू मेरो अगाडि कहाँ आउँछन् र त्यस्तै त्यस्तै मान्छे आउँछन् म जस्तो गर्छु त्यस्तै चिजलाई मैले बोलाइरहेको हुन्छु आकर्षित गरिरहेको हुन्छु कुनै व्यक्ति दुःखी छ भने चिन्तित छ तनावमा छ भने उसको अगाडि आसपासमा खुसीले भरिएका मान्छेहरू आउँदैनन् यदि मैले खुसीले भरिएका उमङ्गले भरिएका व्यक्तिहरूलाई आकर्षित गर्नु छ भने मैले त्यस्तै गर्न सुरु गर्नुपर्छ अनि आकर्षित हुन्छन् वृद्धको अगाडि वृद्धहरू नै जम्मा हुन्छन् बच्चाहरूको अगाडि बच्चाहरू नै जम्मा हुन्छन् युवाको अगाडि युवा नै जम्मा हुन्छन् युवा र युवालाई आकर्षित गर्छ एउटा युवा छ उसले अगाडि युवा देख्यो बच्चा देख्यो वृद्ध देख्यो भने ऊ बच्चालाई नै छोडिदिन्छ वृद्धलाई नै छोड्छ युवातिरै आकर्षित हुन्छ उसकै नजिक जान्छ। एउटा बच्चा छ, बच्चाले वृद्ध देख्यो, युवा देख्यो र बच्चा देख्यो भने बच्चा बच्चैतिर जान्छ, वृद्ध या युवातिर जाँदैन, उसै प्रति आकर्षित हुन्छ। जो जस्तो छ उसै प्रति आकर्षित हुनु यो प्रकृति हो, प्रकृतिको नियम हो। र यदि मलाई विपरीतलाई आकर्षित गर्नु छ भने म त्यस्तै बन्नुपर्छ। एउटा वृद्धले सोच्यो कि म बच्चालाई चाहिँ आकर्षित गर्छु, बच्चा चाहिँ मेरा साथमा हुन् भन्ने उसलाई लाग्यो भने उसले के गर्नुपर्छ? बच्चाको जस्तो व्यवहार गर्न सुरु गर्नुपर्छ। बच्चाले जसरी खेल्छ, जसरी बोल्छ, जे गर्छ त्यही गर्न सुरु गरेपछि अनि बच्चाहरू आकर्षित हुन्छन्। हुन त मानिसहरू भन्छन् जस्तो तिमी सोच लिन्छौ तिम्रो जीवन उस्तै हुन्छ। यो चाहिँ किन भनेको भने पहिला सोच हुन्छ अनि कर्म हुन्छ। बिना सोच कसैको कर्म हुँदैन, त्यसकारण त्यो सोच चाहिँ मूल भएको हुँदा जस्तो तिमी विचार गर्छौ, जस्तो सोच राख्दछौ तिम्रो जीवन त्यस्तै हुन्छ। सकारात्मक सोच राख तिम्रो जीवन सकारात्मक हुन्छ भनेर भने, तर यो पुरा होइन। किनभने जति हामी सोच लिन्छौ भित्र जति विचार आउँछ ती सबै विचार व्यवहारमा आउँदैनन्, र व्यवहारमा नआइकन कोही आकर्षित हुँदैन। मैले राम्रो सोचेको छु भनेर हुन्छ र सोच चाहिँ राम्रो छ, तर त्यो राम्रो सोच कर्ममा आएन भने अरूले देख्छ र अरूले काम नदेखिकन आकर्षित हुँदैन। मेरो सोच चाहिँ बच्चाहरूसँग खेल्ने छ, बच्चा जस्तै हुनेछ, तर म व्यवहारमा चाहिँ बच्चाहरू जस्तो गर्दिनँ भने बच्चा मसँग आकर्षित हुन्छन्। र सोच जस्तो सुकै होस् न, बच्चासँग खेल्न थाले, उनीहरूले जस्तै गर्न थाले भने उनीहरू आकर्षित हुन्छन्। व्यवहार सबभन्दा महत्त्वपूर्ण हो, सोच भन्दा ठुलो व्यवहार। सबै सोच व्यवहारमा आउँदैन, तर व्यवहार जे आयो सबले देख्छन्, सबै आकर्षित हुन्छन्। र व्यवहारले हो हामीलाई परिवर्तन गर्ने, सोचले होइन। सोच त व्यवहारको लागि, आफू आफ्नो कर्मको लागि बिना सोच गर्दैन भनेर मात्रै त्यो मूलमा गएका हुन् व्यक्तिहरू। तर असली कुरा के हो भने व्यवहार सुधार्न जरुरी छ। त्यसैले जे हामीलाई चाहिन्छ हामीले त्यस्तो व्यवहार गर्न सुरु गर्नुपर्छ। मलाई खुसी चाहिन्छ भने खुसी भएको व्यवहार आजैबाट सुरु गर्नुपर्छ। जस्तो म व्यवहार गर्छु म त्यस्तै हुन्छु। अब आयो भगवान् तिम्रो दर्शन कसरी पाऊ। भगवान्को दर्शन पाउने हो भने एउटै उपाय, भगवानको जस्तो काम गर्न सुरु गर्नुपर्छ। भगवानहरूले के गरे, भगवान बुद्धले के गर्नुभयो, भगवान बुद्ध चाहियो भने भगवान बुद्धले गरेको जस्तो काम गर्न सुरु गरौँ। भगवान बुद्ध के गर्नुहुन्थ्यो त्यही गरौँ। भगवान बुद्ध ध्यान गर्नुहुन्थ्यो, ध्यान गर्न सुरु गरौँ। ध्यान गर्न सुरु गर्ने हो भगवान बुद्धले जस्तै गर्न सुरु गर्ने हो भने बुद्धहरू नै आकर्षित हुन्छन् र हामी आफै बुद्ध बन्छौँ। आफ्नो कुरा, जस्तो चाहिएको छ, जुन भगवान चाहिएको छ अथवा जुन भगवानको दर्शन गर्ने इच्छा छ, भगवानहरूले कस्तो गर्नुहुन्थ्यो त्यही नै गर्ने। जुन भगवानको जस्तो व्यवहार थियो, जस्तो आचरण थियो, कसरी त्यो भगवान अरूमाथि प्रस्तुत हुनुहुन्थ्यो, आफ्ना मान्छेहरूलाई कसरी सहयोग गर्नुहुन्थ्यो, त्यसै गरी आफू पनि सहयोग गर्न थाल्ने। भगवानहरूले मद्दत गर्थे भक्तहरूलाई भने हामीले पनि आफ्ना प्रिय मान्छेहरू अथवा आफूलाई मद्दत गर्ने मान्छेहरू, आफूलाई मान गर्ने सम्मान गर्ने व्यक्तिहरू, हर एकको रक्षा हामीले पनि गर्नु पर्यो नि। भगवान्ले जसरी गर्नुहुन्थ्यो त्यसै गरी गर्नु पर्यो। भगवान्ले जस्तो व्यवहार गर्यौँ हामीले भगवान्लाई आकर्षित गर्यौँ, अब ती भगवानहरू नै नजिक आउँछन्। ईश्वरलाई आकर्षित गर्ने हो भने ईश्वरले जस्तो व्यवहार गर्नुपर्छ। ईश्वर समष्टि हो, ब्रह्माण्ड हो। ब्रह्माण्डले कस्तो व्यवहार गरिरहेको छ, प्रकृतिले कस्तो व्यवहार गरेको छ, त्यही व्यवहार हामीले गर्न थाल्यौँ भने हामीले ईश्वरीय शक्तिलाई आकर्षित गरौँ। सारा प्रकृति ईश्वरीय शक्तिद्वारा सञ्चालित छ। अब हेरौँ ईश्वरले के गर्छ। जहाँ पनि समस्या छ समाधान बनेको छ ईश्वर अचम्मसँग। हेर्नुहोस् त, अब हिउँद लाग्यो, पानी सुक्खा भयो, पानी छैन, बोट बिरुवाहरूलाई कति गाह्रो भएको होला। एउटा पहाडको चुचुरोमा एउटा बिरुवा उम्रेको छ, कहीँबाट पनि त्यहाँ पानी पठाउन सकिँदैन। तर ईश्वर हेर्नुहोस् त, त्यो बोट बिरुवालाई प्यास लाग्यो भनेपछि त्यो चुचुरोमा पनि पानी पठाइदिएको छ। त्यहाँ पनि अलिअलि हो र फेरि ईश्वरले दिँदा थोरै दिन्छ र भरपुर दिन्छ। र उसले सदुपयोग गर्यो कि दुरुपयोग गर्यो हेर्दैन, मात्रै दिन्छ पानी दिइसकेपछि बिरुवाले कति पानी लियो कति फाल्यो उसलाई मतलबै छैन, ऊ त दिन जानेको छ दिन्छ मात्रै। तपाईँ हामी नै हेरौँ, हामीलाई पानी चाहिएको छ पानी पायौँ, तर पानीको दुरुपयोग गऱ्यौँ कि सदुपयोग गऱ्यौँ ईश्वरले हेर्दैन, उसले त पानी दिएको छ दिइ नै रहन्छ। हो त्यसै गरी हामीले पनि सबैलाई बराबर गर्न थाल्यौँ भने ईश्वरको जस्तो कर्म गऱ्यौँ अब ईश्वर हामीतिर आकर्षित हुन्छ, हाम्रो नजिक आउँछ। हामीले पनि समान व्यवहार गर्न जान्यौँ भने ईश्वरीय शक्ति प्राप्त हुन्छ। तर समान व्यवहार सबैलाई हुन सक्दैन, यो अलिकति अव्यवहारिक कुरा हुन्छ। हामी हर एकलाई समान व्यवहार कहाँ गर्न सक्छौँ र? मेरो छोराछोरीलाई म जस्तो व्यवहार गर्छु अरूको छोराछोरीलाई नै उस्तै गर्न सक्दिनँ, यो प्रकृति हो। हाम्रो मन नै त्यस्तै बनेको छ, हाम्रो भावना त्यस्तै बनेको छ। आफ्नाहरूको बढी रक्षा गर्नु त्यो हाम्रो कर्तव्य हुन आउँछ। त्यसकारण आफ्ना छोराछोरीलाई गरे जस्तो व्यवहार अरूलाई कहाँ गर्न सकिन्छ र? आफ्नो श्रीमानलाई गरेको जस्तो व्यवहार अरूका श्रीमानलाई गर्न मिल्छ र? आफ्नो श्रीमतीलाई जस्तो व्यवहार गरिन्छ अरूका श्रीमतीलाई त्यसैगरी गर्न मिल्छ र? मिल्दैन। आफ्नो आफ्नो हो, अर्को अर्को हो, ठिक हो, यतिसम्म गरेको हुन्छ। मूल कुरा समानता भनेको के हो भने नि, जुन बेलामा जसलाई जे आवश्यक परेको छ त्यो बेलामा पुरा पुरा सहयोग गर्नु, त्यो बेलामा चाहिँ तेरो मेरो नभन्नु। मेरो मान्छेलाई अप्ठ्यारो पर्दाखेरि म जसरी मद्दत गर्थेँ अर्को मान्छेलाई पनि अप्ठ्यारो पर्दाखेरि त्यसरी नै मद्दत गरौँ, यो हो समानता। प्रकृति कस्तो छ, चुपो लागेर बसेको छ नि। अहिले हावा छ, हावा शान्त छ, तर कुनै ठाउँमा हावा तातेर माथि उठोस् खाली होस् त्यो क्षेत्र, खाली हुन पाएको छैन, चारैतिरबाट हावा भरिन्छ। ईश्वर त्यो खालीपन भर्न आतुर छ, आवश्यकता जहाँ छ त्यहाँ दिन आतुर छ ईश्वर। हामीले पनि त्यही गर्नुपर्छ, जहाँ आवश्यकता छ त्यहाँ दिन आतुर हुनुपर्छ। एउटा मेरो मित्र छ, अर्को शत्रु छ। मैले आफ्नो मित्रलाई अप्ठ्यारो पर्दाखेरि जसरी मद्दत गर्छु, जसरी सहयोग गर्न जान्छु, शत्रुलाई पनि अप्ठ्यारो पर्दाखेरि त्यसै गरी मद्दत गर्नुपर्छ। यो ईश्वरीय कर्म हो। ईश्वरले शत्रु मित्र हेर्दैन, सबैलाई समान रूपमा मद्दत गर्छ, राम्रो नराम्रो उसले हेर्दैन। हामीले त्यही नै गर्नुपर्छ। र फाइदा के हुन्छ, एउटा शत्रुलाई पनि जसले तपाईँको खेदो खन्थ्यो, तपाईँलाई जसले अपमान गर्थ्यो सदा सदा, त्यस्तो व्यक्तिलाई पनि अप्ठ्यारो पर्दाखेरि दुःख पर्दाखेरि तपाईँ गएर अगाडि सरेर आफ्नो मित्रलाई जस्तै गरी मद्दत गर्नुभयो भने त्यो व्यक्तिको मनमा पश्चाताप हुन्छ, आत्मा ग्लानिले भरिन्छ, रुन थाल्छ मान्छे, हे राम मैले किन यस्तो नराम्रो काम गरेँ, यसलाई यस्तो अप्ठ्यारो पर्दाखेरि मित्रले भन्दा पनि धेरै ठुलो आएर सहयोग गर्यो, कति असल रहेछ यो मान्छे, तर म कति खराब कि मैले यसलाई बार बार अपमानित गरेँ, नराम्रो गरेँ, आत्मा ग्लानिले भरिन्छ व्यक्ति। तपाईँले शत्रुलाई पनि मित्र बनाउनु हो, अब त्यो व्यक्ति मित्र भन्दा पनि बढी गहिरो मित्र हुन्छ तपाईँको, तपाईँलाई मद्दत गर्छ। जब जब हामी अप्ठ्यारो परेको स्थितिमा कसैलाई पनि सहयोग गर्छौँ त्यो व्यक्ति सदा सदाको लागि आफ्नो बन्छ, सदा सदाको लागि आकर्षित गर्नुभयो, नजिक ल्याउनु भयो। यही हो नजिक ल्याउने तरिका। जहाँ पनि जसलाई पनि अप्ठ्यारो परेको छ त्यो अप्ठ्यारो परेको स्थितिमा चाहिँ तेरो मेरो हेर्नुहुन्न। अघि पछि त तेरो मेरो भइहाल्छ नि, सबै तेरो भनेर मात्रै चल्छ र? तेरो मेरो नभइकन कहाँ चल्छ र? जीवन यस्तै छ, मेराहरू आफ्नालाई त आफ्ना मान्नै पर्यो नि। मेरो परिवार छुट्टै हो, अर्काको परिवार छुट्टै हो, मेराको लागि मैले गर्नै पर्छ। मैले सबैका परिवारको लागि एकैपटक गर्छु भनेर साध्य पनि लाग्दैन, सक्दा पनि सकिँदैन। ठिक छ, सामान्य अवस्थामा सबैले आआफ्नो गरी खाएका छन्, ठिकै छ, छोडिदेऊ, राम्रो पनि गर्छन् नराम्रो पनि गर्छन्, गरिरहेका छन्, छोडिदेऊ। तर जहाँ असामान्य परिस्थिति हुन्छ त्यो बेलामा चाहिँ यो मित्र, यो शत्रु, यो मेरो, यो तेरो भनेर कहिल्यै पनि छुट्याउनु हुँदैन। अप्ठ्यारो परेको बेला, मद्दत गर्ने बेलामा यो मेरो मान्छे यसलाई चाहिँ मद्दत गर्छु, यो अर्काको यसलाई गर्दिनँ भनेर भन्यो भने यो चाहिँ अनिश्वरीय कर्म हो, यो ईश्वरीय कर्म होइन। यस्तो कर्मले ईश्वर आकर्षित हुँदैन। त्यसकारण आफ्नो जीवनमा ईश्वरीय शक्तिलाई आकर्षित गर्नु छ, ईश्वरीय शक्तिको अनुभूति गर्नु छ, दर्शन गर्नु छ भने एउटै मात्रै उपाय, ईश्वरले जस्तो कर्म गरौँ। हामीले अप्ठ्यारो परेको बेलामा सहयोग गर्न थाल्यौँ अथवा ईश्वरीय कर्म गर्न थाल्यौँ भने आफ्नो नजरमा आफै सम्मानित हुन्छ, आफैले आफैलाई धाप दिन मन लाग्छ, आफैले आफैलाई सम्मान गर्न मन लाग्ने स्थिति बन्यो, आफैले आफैलाई माया गर्ने, आदर गर्ने, इज्जत गर्ने स्थिति बन्यो भने त्यतिखेर बुझे हुन्छ मैले ईश्वरलाई आकर्षित गरेँ, ईश्वर नजिक आयो बुझे हुन्छ। त्यस्ता व्यक्तिहरूको जीवनमा कहिल्यै पनि तनाव आउँदैन, कहिल्यै अशान्ति आउँदैन, कहिल्यै अभाव आउँदैन, जुन व्यक्तिहरूले ईश्वरीय कर्म गर्छन्।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

नव गोविंद राधे हैं पशुपतिनाथ व्यास बता दे। भगवान भोलेनाथ नित्य अपना आराध्य श्री कृष्ण के उपासना में निमग्न भई दुबई आँखा बंद करी ध्यान मुद्रा में नहीं रहने गर्नुहुन्छ। त्यसैले व्यास मुनिले भगवान शंकरलाई सर्वश्रेष्ठ वैष्णव भनी आदर गर्नुभएको छ। जगतगुरु श्री कृपालुजी महाराजद्वारा रचित राधा गोविन्द गीतको प्रस्तुत दोहामा शास्त्रभित्रको यसै मर्मलाई सरल ढङ्गले व्यक्त गरिएको छ। कार्यक्रम अध्यात्म सन्देशमा हार्दिक स्वागत गर्दै भोलेनाथका आराध्यको लीला गायनबाट आजको कार्यक्रम शुभारम्भ गरौँ।

व्यञ्जनको पुकार छिट्टै सुन्ने भएकाले आशुतोष नाम भएका भगवान भोलेनाथसित श्रीकृष्ण भक्ति सजिलै फुत्काउन सकिन्छ। जगद्गुरु श्री कृपालुजी महाराजका कतिपय भक्ति रचनामा भोलेनाथसित परब्रह्म हुने श्रीकृष्णकै अनन्य भक्तिको याचना गरिएको छ। आदरणीय श्रोताहरू, यसपछि अब समय भएको छ प्रवचन श्रवण गर्ने। हिजोको प्रवचनको बाँकी भाग स्वामी श्री हरिदासजीबाट

किञ्चन नानवाप्तमवाप्तव्यम् वर्त एव च कर्मणि। ए अर्जुन, 3:22 गीता, मेरो प्राप्त गर्नु केही छैन, मेरो केही कर्तव्य छैन, तैपनि म कर्म गर्छु। किन गर्छौ प्राप्त गर्नु छैन भने? यस कारण कि मैले कर्म गरिनँ भने अरूले पनि नगर्लान् र पतन होलान्, त्यस कारण कर्म गर्नुपर्छ। यो सिकाउनलाई म पनि कर्म गर्छु त सिद्ध भयो कि कर्म गर्नुपर्छ। ठिक त यो गर्नुपर्छ र पर्दैनमा दुवै चित सत्य हो, खालि हामी बुझ्न सक्दैनौँ वेदशास्त्रको रहस्य। त्यसैले मैले बताए गर्ने कर्म पनि छ, नगर्ने कर्म पनि छ। त कर्मका 4 प्रकार छन्, एक कर्म, एक विकर्म, एक अकर्म, एक कर्म सन्यास। यी 4 2 नगर्नु, 2 गर्नु। त्यसैले वेद शास्त्रमा कहीँ भनियो गर, कहीँ भनियो नगर। त कुन कुन नगर भन्यो, कुन कुन गर भन्यो, यस सम्बन्धमा मैले हिजोदेखि तपाईँहरूलाई बताउन सुरु गरे। त कर्म, विकर्म, अकर्म, कर्म सन्यासमा कर्म अन्तर्गत अर्को 4 कर्म मैले बताएँ, नित्य कर्म, नैमित्तिक कर्म, काम्य कर्म, प्रायश्चित कर्म। नित्य कर्म माने डेली तपाईँहरू जुन सन्ध्या वन्दन इत्यादि गर्नुहुन्छ त्यो नित्य कर्म अन्तर्गत आउँछ। त्यो नगरे के हुन्छ, गरे के हुन्छ? गरे केही पनि हुँदैन, नगरे नरक जानुपर्छ। मैले बताएँ, उदाहरण दिए मैले कि ये वेद शास्त्र के कानुन हो, ब्रह्माण्डको कानुन। जसरी तपाईँहरू राज्यको कानुन पालन गर्नुहुन्छ त राज्यले पुरस्कार दिन्छ, केही दिँदैन? नगर्नुहोस्, उल्लङ्घन गर्नुहोस् त दण्ड दिन्छ। बस त्यस्तै हो, त सन्ध्या वन्दन गर्नुहोस् केही पाइँदैन, नगर्नुहोस् दण्ड पाइन्छ। त्यस्तै नैमित्तिक कर्म, जुठो सुतक इत्यादिमा यही लागु हुन्छ। अर्को यो 2 गरिसकेपछिको काम्य कर्म जुन छ त्यसद्वारा स्वर्गाधिक प्राप्ति हुन्छ। चौथो, हामीबाट कुनै अपराध भयो भने प्रायश्चित हेतु गरिने कर्म प्रायश्चित कर्म। यो 4 प्रकारको। तर यो गर्नलाई कलियुगमा प्राय असम्भव छ। मैले बताएँ 6 विधिहरू छन् यसका, देश, काल, पदार्थ, कर्म, कर्ता, मन्त्र इत्यादि। त्यसैले कलियुगमा प्राय सम्भव छैन। यो भए पनि वेद शास्त्रले यदि सदा सदाको लागि नित्य सुख चाहन्छौ भने कर्म काण्ड त्यागी देऊ, स्पष्ट बताइदियो वेदले। जो यसको चक्करमा पर्छन्, स्वर्गाधिक प्राप्ति हेतु कर्म काण्डादि गर्छन्, ती घोर अन्धकारमा प्रवेश गर्छन्। वेदले बतायो हर प्रकारले, मैले हिजो सिद्ध गरे। ईशावास्य उपनिषद्को 9 मन्त्र, मुण्डकोपनिषद् 1-2-12 मन्त्र इत्यादि, निरालम्बोपनिषद्मा त भरिएको छ, मैत्रायणी उपनिषद्मा पनि बताइएको छ, वर्णादि धर्म कर्म हि परित्यज्यन्तः, त्यागी देव। ध्यान दिनुहोस्, यसको मतलब यो होइन कि म कर्म काण्ड विरोधी हुँ। व्यक्तिहरू यही सम्झिन्छन् कि स्वामीजी कर्मकाण्डको विरोधी हुनुहुन्छ। अरे होइन, म त वेदले जे भन्छ त्यही बताउँदैछु। यदि कोही स्वर्ग सुख, क्षणिक सुख प्राप्त गर्न चाहन्छ भने जान सक्छ, उसलाई मना गरेको छैन। मैले त बताएँ नरक जान चाहन्छ भने पनि आउनु, म बाटो देखाइदिन्छु। मैले त खालि बाटो बताइदिएको हुँ। त्यसैले वेदले भने त्याग, गीतामा त त्याग भनेकै छ, सर्वधर्मान् परित्यज्य, स्पष्ट छ। साधारण व्यक्तिले नि बुझ्छ, संस्कृत नजान्नेले नि, सर्वधर्मान् परित्यज्य। सबद्वारा मैले सिद्ध गरे। किन? किनकि यदि ठिक ठिक गरिहाले पनि, एक त कलियुगमा असम्भव छ, गरिहाले पनि प्राप्ति के स्वर्ग,
हीन तरम्बा बिसन्ती, जहाँबाट घोक्रे ठ्याक्ला अरे फेरि यही कुकुर बिरालोको योनिमा ल्याइन्छ। त्यसै कारण वेद गीता रामायण भागवत सबद्वारा सिद्ध गरे मैले। गीता 9:21, भागवत 11:14-11, स्वर्ग स्वल्प अन्त दुखदायी, भोगुन्जेल पनि दुखदायी छ। त्यसैले जो व्यक्ति होइन मलाई भगवानको सुख चाहिँदैन, मलाई रसबरी चाहिँदैन, ढिँडो भए पनि हुन्छ, कोही भन्छ भने के टाउको दुखाइ ऊ खान सक्छ, त जो स्वर्ग जान चाहन्छ उसले कर्म काण्ड गर्दा हुन्छ, तर कलियुगमा प्राय असम्भव छ। गरिहाले भने नश्वर स्वर्ग प्राप्ति हुन्छ, जुन भोगुन्जेल पनि दुःखदायी छ। कतिसम्म दुःखदायी छ? काम क्रोध लोभ मोह युक्त भने एक पटक शुक्राचार्यजीले असुरहरूलाई बलियो बनाउनको निमित्त तपस्या गर्न गए। इन्द्रलाई टेन्सन भयो, हेर्नुहोस् टेन्सन भयो, यसको मतलब त्यहाँ पनि सुख छैन। अब देवताहरूलाई राक्षसहरूले पेल्ने छन्, दुःख दिने छन्, दुखी भए त शुक्राचार्यको तपस्या भङ्ग गर्नलाई यस्तो कार्य गरे इन्द्रले, तपाईँहरू सोच्न पनि सक्नुहुन्न। त्यस्तो कुकृत्य गरे, स्वर्गको राजा भएर त्यस्तोको जनता बन्नलाई के प्रयत्न गर्नु? के गरे? शुक्राचार्यजीको तपस्या भङ्ग गर्न आफ्नै छोरीलाई पठाएको कृत्य गर्न। बताउनुहोस्, यतिसम्म गए गुज्रेको काम क्रोध लोभ मोह युक्त छ, त्यहाँको राजाको यो हाल छ, जनताको के हाल होला? यो स्वर्ग त त्यो प्राप्त हुन्छ यति कठिनाई पूर्वक गरेको कर्म काण्डले, त्यो पनि कलियुगमा असम्भव र एक रौ बराबर विपरीत भए पनि नरक जानुपर्छ। हर प्रकारले मैले हिजो सिद्ध गरे। त वेद शास्त्रमा जुन कर्म नगर्न भनियो त्यस मध्ये एक यो हो कर्म। अब आउनुहोस् दोस्रो विकर्म। चार चिज बताते नि मैले, कर्म विकर्म अकर्म कर्म सन्यास। त यो कर्म, अब विकर्म क्या? विकर्म माने केही नगर्नु, न संध्या बन्दन गर्नु, न भगवानको भक्ति गर्नु, केही नगर्ने व्यक्ति जुन छ त्यो विकर्मी। मन लाग्यो बेलामा उठ्यो, सुत्यो, जे मन लाग्यो खायो, यो प्रकारका व्यक्तिहरूको निमित्त सिधा नरक जाने, अरू कुनै उपाय छैन। यो विकर्म अन्तर्गत, र यो विकर्मलाई सूक्ष्म रूपमा विचार गर्ने भने अरू धेरै चिज छन्। जस्तै तपाईँहरू जुन पुण्य कार्य गर्नुहुन्छ नि, यदि त्यो पुण्य कार्य नियमसँग ठिक ठिक भए त्यो कर्म हुन्छ, एक रौ गडबड भए पनि विकर्म हुन्छ। जे जति पनि पुण्य कार्य गरिन्छ ती सब को नियम छ, कानुन छ, वेद शास्त्र अनुसार हुनुपर्छ। दान गर्दैमा मात्र पनि हुँदैन, त्यसको पनि प्रकार छ, कसलाई दान दिने, किन दिने, सब चिजको हिसाब किताब छ। गोप्य रहनुपर्छ, पुण्यलाई बताउनु विकर्म अन्तर्गत, नरक जाने बाटो अन्तर्गत पर्छन्। त्यसैले दान इत्यादि गोपनीयम गोपनीयम गोपनीयम गोप्य हुनुपर्छ। अर्को एक विकर्म छ जसले सिधा नरक पुर्याउँछ, जुन समाजमा खुब प्रचलनमा छ, त्यो हो बलि दिनु। बलि बलि जुन दिन छ, तमाम देवी देवताकोमा देवताको नाम लिएर, यो पनि सिधा नरक जाने कार्य हो। आश्चर्य नमान्नुहोस्, बुझ्नुहोस्, ध्यान दिएर म एक एक चिज केलाएर बोल्नेछु, सिद्ध गर्नेछु म। यो बलि जुन चलन छ,
यस सम्बन्धमा वेद शास्त्र के भन्छ त हेर्नुहोस्, पहिला यो बुझ्नुहोस् कि वेदमा एक उपनिषद छ जसमा देवीको बारेमा वर्णन गरिएको छ, अक्षमालीको उपनिषद छ एक, त्यसमा बताइयो सर्वहृदि वासयसि, अक्षमालीको उपनिषदको 15 मन्त्र, अर्थात् सब जीवात्माको हृदयमा स्वयं देवी माता बसेकी छिन्। सब जीवको ध्यान दिनुस्, चाहे त्यो बोका होस्, चाहे हाँस होस्, चाहे कुखुरा होस्, राँगो होस्, सबमा छिन्। त त्यो जीवलाई कुनै पनि प्रकारको कष्ट दिनु भनेको देवी मातालाई कष्ट दिनु हो। यो आशय पुनः सुन्नुस्, पूरम हन्त्रिमुखम विश्व मातु, त्रिपुरोपनिषद्को 10 मन्त्र, अर्थात् देवी माता विश्वकी आमा हुन्, आमा, यहाँ मनुष्यकी आमा भनिया छैन, विश्वकी आमा, जति पनि जीव चराचर छ सबकी आमा हो, आमा। त बताउनुहोस्, यस दृष्टिले सब देवी माताको छोरा छोरी भए, बोका पनि, रागा पनि, कुखुरा पनि, सब। अब कुनै आमाको सामुन्यमा उसको छोरा छोरीलाई काट्दाखेरि कति अपार दुःख हुन्छ होला, बताउनुहोस्। यही प्रार्थना गर्छन् त्यो पशुलाई काट्नु अगाडि, या देवी सर्वभूतेषु, त्यसको अर्थ के हो, हे देवी तिमी सबै जीवात्मामा छौ, छौ भए भैरव म काट्दैछु, बताउनुहोस्। तपाईँहरूको संसारमा पनि तपाईँहरूकै यो हुनै नसक्ने कार्य छ, सोच्न पनि सक्नुहुन्न तपाईँहरू कि संसारमा पनि कुनै बाउ आमाकै अगाडि उसको छोरोलाई काटेर अनि त्यो रगत उसको मुखमा हालिदिनु त कति कष्ट हुन्छ होला, कल्पना गर्न सक्नुहुन्छ तपाईँहरू? भरे एकान्तमा छातीमा हात राखेर सोच्नु होला। त यो सिधा नरक जाने कार्य एक, दोस्रो व्यक्तिहरू यसलाई यसरी इस्यु बनाउँछन् कि यसमा काटिएको बलि दिएको पशुको उच्च गति प्राप्त हुन्छ, यो बहाना बनाउँछन्। एक प्राचीन कालमा एक व्यक्तिले सल्लाह दियो राजालाई कि बोकाको बलि दिनुपर्छ यो कार्य सिद्धि हेतु, राजाले आज्ञा दियो ल्याऊ काट। त प्राचीन कालमा यति विद्वान व्यक्तिहरू हुन्थे, राजाको सभामा विद्वानहरूको सभा हुन्थ्यो, जनकादिक इत्यादिकोमा त विद्वानहरू सदा आइरहन्थे गइरहन्थे, त त्यहाँ बोको ल्याइएको थियो, केही बेरमा काट्नु छ, बोको कराइरहेको थियो। त राजाले एक पशु वाक्य बुझ्ने विद्वानलाई सोधे कि यो बोको के बोल्दैछ, के भन्दैछ? त ती विद्वानले भने कि यो बोको भन्दैछ, हेर तिमीहरूको मैले के बिगार दिया छ, आखिर त घाँस पातै त खाछु, केही तिमीहरूको खाने चिज पनि मैले मागेको छैन, न कुनै दुःख दिया छु, मलाई किन मार्दैछौ तिमीहरू, यही भन्दैछ, बिलौना गर्दैछ। त राजाले त्यो जो काट्नुपर्छ भन्ने हो त्योतिर हेरे, के हो त त्यो व्यक्तिले भने सरकार यस्तो छ कि यसलाई काटे पनि अहिले पो यसलाई दुःख जस्तो लागेको छ, तर यसलाई काटेपछि यो स्वर्ग जान्छ, स्वर्ग।